0: अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधान व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाई बीचको विधायकी अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
1: वर्षायाममा सधैँ टाउको दुखाईको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाई छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणघाटको पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील रहेको छ। यसको स्तर उन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटक पटक पहिरो गइसकेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ़ महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गरेका छन्। परराष्ट्र मन्त्रालयले 28 जेठमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 बढ़ी आवेदन परेको छ।
2: बागमती प्रदेशका बिना विभागीय मन्त्रीहरूले बिहिबार जिम्मेवारी पाएका छन्। बुधबार सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाले तीन बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कौडेल नेतृत्वको सरकार विरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। नेकपाले केन्द्रमा एमालेसँग नजिकेको खबर बाहिरिएका बेला कर्णालीमा भने कांग्रेससँग मिलेर मुख्यमन्त्री हटाउन नेकपाले सर्वसम्मत निर्णय गरेको हो।
2: बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनवाई र कार्यान्वयन गर्ने उद्देश्यले हेलो सीएम सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा स्थापना गरिएको हेलो सीएम डेस्कको बिहिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले शुभारम्भ गर्नुभयो।
1: सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन हतारमा ल्याइएको भन्दै असहमति जनाउनु भएको छ। विभिन्न पाँच विधि माग सहित विवादेखि धनगढ़ीमा आमरण अनसन बस्ने घोषणा गर्दै केसीले केटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला स्वार्थपूर्तिका लागि विश्वविद्यालय लाद्ने कार्य भएको जिकिर समेत गरेका छन्। त्यस्तै दशकौंदेखि विशिष्ट सेवा दिँदै आएको त्रिवेणी चिकित्सालय, अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्थापित संस्थालाई पन्छाएर केटामा नयाँ संरचना थोपार्ने कार्य भएको समेत उनले उल्लेख गरेका छन्।
2: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ।
1: उद्योग संगठन मोरङले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा साउन 1 गतेदेखि 13% मूल्य अभिवृद्धि भ्याट लगाउने व्यवस्थाले समग्र औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै उक्त व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ। दशकौंदेखि नेपालमा विद्युत खपतलाई भ्याटको दायराभन्दा बाहिर राखिँदै आएको अवस्थामा अब औद्योगिक तथा अन्य गैर घरेलु उपभोग को सम्पूर्ण विद्युत बिलमा 13% भ्याट व्यवस्थाले उद्योगहरूको चालू पुँजी, नगद प्रवाह, प्रतिस्पर्धात्मक क्षमता तथा समग्र लगानी मैत्री वातावरणमा प्रतिकूल असर पर्ने संगठनको ठहर छ।
2: अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिरलाई लैजान सकिने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रूपैयाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो। राष्ट्र ब्याङ्कले जारी गरेको सूचना अनुसार अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो।
1: शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा नयाँ कर व्यवस्थाका कारण सरकारको स्वरको आलोचना भइरहेका बेला अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ग्रेलिस्टबाट बाहिर निकाल्न सरकार बहुआयामिक रूपमा सक्रिय रहेको बताउनु भएको छ। उहाँले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी, विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः जित्ने र ग्रेलिस्टबाट अपेक्षाकृत छोटो अवधिमै बाहिरिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।
2: गत साल तेस्रो साता मुस्ताङ भ्रमणमा पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई स्थानीय व्यवसायले अनौठो गुनासो राखे। भारतीय पर्यटकको बढ़दो आगमनले भारतीय रूपैयाँ थुप्रिएको र त्यसको सटाई हुन नसकेको। लगत्तै मुस्ताङकै भ्रमणमा रहनुभएका पूर्वाधार मन्त्री सुनिल लम्सललाई पनि व्यवसायीको उही गुनासो थियो। मुस्ताङ घुम्न जाने भारतीय पर्यटकको संख्या अत्याधिक बढ़े पनि त्यहाँ भारूको कारोबार उल्लेख बढ़ेको छ, तर कारोबार बढ़दै जाँदा व्यवसायीलाई त्यो सटही नहुने चिन्ता उत्तिकै बढ़ेको छ।
1: नोबेल बैंक लिमिटेड विश्व स्तरमा प्रतिष्ठित 3 अवार्डबाट सम्मानित भएको छ। बैंक युरो मनी अवार्ड फर एक्सिलेसन्स अन्तर्गत नेपाल बेस्ट बैंक, नेपाल बेस्ट बैंक फर ईएसजी र नेपाल बेस्ट बैंक फर एसएमईज को उपाधिबाट सम्मानित भएको हो, जसबाट व्यक्ति नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको जनाएको छ।

0: आत्म डीटीएच सेवा डिस्ट हो डिश हो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी सीजेपीले शुक्रबार देशव्यापी आन्दोलन घोषणा गरेको छ। यसअघि आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरमा प्रदर्शन भइसकेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गरे। शुक्रबार देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उनले भने। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्।
2: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो भने नेदरल्याण्डसका लागि रोलफ भान टर मार्वेले 6.4 ओभरमा 15 रन खर्चेर 3 विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए भने अर्का विकेट रन आउट मार्फत प्राप्त भएको थियो। यस जितसँगै नेदरल्याण्डसले 29 खेलबाट 34 अङ्क जोड्दै लीग टू अङ्क तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ।
1: अब विचार विश्लेषणको पालो। युवा पलायन रोक्ने शिक्षा शीर्षकमा रूद्रहरि भण्डारीको विचार गोर्खापत्रमा छापिएको छ। युवा पलायनको यो डरलाग्दो लहरलाई रोक्न अब राज्यले निम्न कार्यदिशा तय गर्नुपर्छ। पहिलो स्थायी प्राविधिक दरबन्दी। सरकारले हरेक माध्यमिक विद्यालयमा गणित वा विज्ञान शिक्षक सरह नै स्थायी प्राविधिक शिक्षकको दरबन्दी सुनिश्चित गर्नुपर्छ। दोस्रो कक्षा 8 अनिवार्य परामर्श। कक्षा 8 देखि 12 पाठ्यक्रममा वृत्ति मार्ग निर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरी करियर फोकल शिक्षकलाई सक्रिय बनाउनुपर्छ। तेस्रो एकद्वार परामर्श केन्द्र। चौथो स्वायत्त अनुसन्धान वातावरण लगायतका रहेका छन्।
2: त्यस्तै करको भारीले थिचिए नेपाली जनता शीर्षकमा श्री नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ। 21% मूल्य वृद्धिको उपहार सरकारले यसअघि नै दिइसकेको छ। खाना पकाउने ग्यास, डिजल र मट्टीतेलमा मूल्य वृद्धि भइसकेकै हो। सरकारी परिवर्तनको अनुभूति गराउनमा कन्जुस्याई गरेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समेत वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै एकचोटि धेरै चरा मार्न खोज्दा कुनै पनि चरा मर्दैनन् भनेका छन्। अत्याधिक करको बोझले उपभोक्ता घटाउँछ, निजी लगानी निरुत्साहित हुन्छ, उद्योगको लागत बढ्छ, अनौपचारिक अर्थतन्त्र फैलिन्छ र अन्तत करको आधार नै साँघुरिन्छ। समृद्ध व्यवसायी, समृद्ध किसान, सम्मानजनक आमदानी भएका मजदूर र क्रय शक्ति भएका उपभोक्ता बलियो भएमा मात्र राज्यको राजस्व पनि दिगो रूपमा बढ़न सक्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार
0: शर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: चिकित्सा लिएमा अघि वर्ष भनी नलिएमा टुङ्गो लाग्नेछ। यसअघि न्यायाधीशहरू सारङ्ग सुवेदी र निरपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनमा आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानून सम्बद्ध ठहराएको थियो। सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्य समितिले गर्ने काम कार्यवाहीले निरन्तर मान्यता पाएको थियो। गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिए पछि देउबार समूह त्यस विरूद्ध सर्वोच्च पुगेको थियो। 6 माघमा न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा भएको सुनाईले अन्तिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितका विपक्षका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको थियो।
3: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15,00,000,000 रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000,000 रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37,00,000,000,000 रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29,00,000,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। यसलाई आर्थिक दृष्टिले कसरी हेर्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै अर्थ विज्ञ चन्द्रवाणी अधिकारीले भन्नुभयो,
4: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ, निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यत यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ जस्ता कुराहरू बढी बढ्या छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहि ढङ्गले जाला भन्न त भन्न सकिन्न।
3: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। यसैबीच अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता समेत
2: पाल्पाको पूर्व खोला गाउँपालिका दुई जल्पा ददराका कमल राज खनालको खेतमा असार दोस्रो साता रोपेको धानका बोट हरियो हुनुको सट्टा पहेँलो भएका छन्। आफ्नो दश रोपनी क्षेत्रफलमा लगाइएको धान पूरै पहेँलो देखिएको उहाँले बताउनुभयो। अर्काको खेत लिएर कृषि कर्म गर्दै आउनुभएकी खेमकुमारी आलेको खेतमा पनि त्यस्तै समस्या देखिएको छ। पूर्व खोला क्षेत्रमा धानका बोटमा काँडादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या आएको हो। पूर्व खोलाको लाभेदेखि खैरेनी मन्दी डाँडा पुल आठ विषे र वृत्ता नजिकको क्षेत्रमा रोपिएको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताएका छन्। असार अन्तिम सातातिर रोपेको धानमा संक्रमण नदेखिए पनि त्यस अघि रोपिएको अधिकांश खेतमा धान पहिलै भएको पूर्व खोला गाउँपालिकाका सहायक कृषि प्राविधिक शिर बहादुर बुढाले बताउनुभयो। सीआईएनसँग कुरा गर्दै किट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
5: खासमा यो धानमा लाग्ने विभिन्न किराहरूमध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन। यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौँ भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। दानेदार विषा दियो के त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायोमेथेक ग्राम, क्लोर ट्रायनिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वक्फिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
6: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
5: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने के, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने के, त्यो गर्दाखेरि
6: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
5: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनवटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
6: सुविधा नभएको, जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
5: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको, र जहाँनिर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने, पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले पिसादी प्रयोग गरिदिन्छ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
6: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
5: हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाली कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक रोबार 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बारेको कानून बनाउन संसदीय समितिमा लगातारको छलफल।
8: हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौ।
2: झापाको अर्जुन धाराका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण, जुम्लामा महको भाउ प्रति किलो 2500 लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर।
7: संसदीय समितिमा लगातारको छलफल।
8: हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू

0: युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज
8: कार्यक्रम साझा आवाज
9: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
10: महिला किसानका संघर्ष सपना र सफलताका कथा
11: प्रोप्राइटर मधुमाया जी पढे होइन प्रोप्राइटर बनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
7: पसिनाको सम्मान समानताको अभियान
8: कार्यक्रम साझा आवाज
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
14: जुम्लाको महको भाउ प्रति किलो 2,500 रूपियाँ तोकिएको छ प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष 500 रूपियाँले महको मूल्य बढ़ाएको हो गत आर्थिक वर्षमा महको भाउ प्रति किलो 2,000 रूपियाँमा निर्धारण गरिएको थियो सार्वजनिक खरिद नियमावली 2064 परिच्छेद 15 नियम 148 क बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ मौरीपाल किसान चन्दन नाथ नगरपालिका 4 नारायण चौला गाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताउनुभयो
13: नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ कांग्रेसले नयाँ अभियानको घोषणा गरेको हो बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति नवीन संकल्प नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गर्नुभएको हो यसको उद्देश्य नेपाली कांग्रेस फर नेशन कज हुने उहाँको भनाइ छ यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर शुरूआत गरिने पनि थापाले बताउनु भएको छ त्यसै गरी नेपाली कांग्रेस भित्रको विवाद समाधानका लागि गरिएका प्रस्तावका बारेमा नेता कार्यकर्ताहरूको बीचमा भने विभिन्न किसिमको आरोप प्रत्यारोप चलिरहेको छ हिजै आयोजित एउटा कार्यक्रममा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा पनि गरिएको छ कांग्रेसका सभापति थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो बीपी कोइरालाको 44 स्मृति दिवसमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभएको हो
14: झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ जिल्ला भूमि समस्या समाधान समिति झापाले हिजो 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन् सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न उच्च प्राथमिकता राखेको भूमि मन्त्रालयले जनाएको छ यसअघि सरकारले बर्दियाको बडैया तालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो
13: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहितका 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा हालेको छ

0: बस्ती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाहसहित मध्य प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। मध्य प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धव राज नेउपाने, निर्माण कम्पनी धुलीखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगका अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतोमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ।
1: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्षमा नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको हो।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडवाइजरी जारी गरेको छ। मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ। इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले चेतावनी दिएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै भीषण आक्रमण गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको बताएको अन्तर्राष्ट्रिय चार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा बढ़दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सृजना भएपछि मे महिना यता पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरान विरूद्ध सैन्य आक्रमण तीव्र बनाएपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य 6% भन्दा बढ़ीले बढ़ेको हो। यमनका हुती विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा 81% उछाल आएको बताइएको छ। र मानव गतिविधिका कारण बढ़ेको जलवायु परिवर्तनले यूरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ़दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुखापन झन चर्किएको हो। जून महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्म धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी ओडीआई श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही योगफलमा समेटिएको थियो। यो जितपछि लीग दुई अंक तालिकामा नेदरल्याण्डसको 29 खेलमा 34 अंक भएको छ। नेपालको 30 खेलबाट 24 अंक छ। नेपालले अब श्रृंखलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्नेछ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। हिजो भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। त्यसअघि उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको छ। र जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान, इण्डोनेसिया रहेका छन्। ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो।
0: अभौतिक सांस्कृतिक सम्पदामा सांसदहरूको चासो विशेष छलफल कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब अभौतिक सांस्कृतिक सम्पदाका कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक 2081 बारेमा संसदीय समितिले छलफललाई तीव्रता दिएको छ। यो विधेयकका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सहित समिति सदस्यसँगको छलफल अबको क्रममा
4: अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर पिकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छुटकरीमा राख्नु अनुरोध गर्दछु।
5: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई हो नि। अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिँ सरकारले नै सरकारको कुनै चाहिँ नै अब कहिले काहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठुलो समस्या हुन्छ नि त होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिले काहीँ त्यो समुदायमाथि चाहिँ कहिले काहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
4: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
5: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन।
4: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिन्छ?
5: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म होइन। त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नि यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
4: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
6: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ। लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ। हस् धन्यवाद।
4: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु।
7: सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौं।
0: यो छलफलसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कांग्रेस आधिकारिकताको विवाद पुनः सर्वोच्चमा, पूर्व कार्यवाहक सभापति खड्का शहीदले दिएको निवेदन दर्ता तर पेशी भने अनिश्चित, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल,
0: वैदेशिक व्यापार 15.88% बढ़्यो, खरबुजा र तरबुजाको बिउ आयात 1 वर्षमै 12 गुणाले वृद्धि, अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन,
1: झापाको अर्जुनधाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण, जुम्लामा महको भाव प्रति किलो 2500, पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप,
0: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी, विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 पुग्यो, अत्यधिक गर्मीले युरोपमा खडेरीको जोखिम,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो हार, काबा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित, एसियाली खेलकुदमा महिला भलिबल तर्फ समूह एमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद, सर्वोच्चमा एक ढंगको फैसला आइसकेपछि फेरि पुनरावलोकनको लागि निवेदन दिइएको छ र कानूनी रूपमा लड़ाई चर्किरहँदाखेरि बीपी स्मृति दिवसको अवसरमा दुवै पक्षहरूले छुट्टा छुट्टै कार्यक्रम गरे, कुनै कुनैले आफ्नो बचाव र अरू पक्षको आलोचना गर्दै पनि बिताए। यहाँ एउटा मंच देखाइएको छ, मंचमा 2 नेताहरू छन्, नजिकै बसिराखेका छन् र पछाडिपट्टि पृष्ठभूमिमा बीपी कोइरालाको ठूलो तस्वीर त्यहाँ टाँसिएको छ। ती सोफामा बसिराखेका 2 नेता कार्यकर्ता कुनै एउटा गुटको जस्ता देखिन्छन्, एक अर्काबीच संवाद भइरहेको छ। तल यस्तो लेखिएको छ, ए चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यस बारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
2: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएन को फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं।
2: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
1: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
2: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सीप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
1: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
2: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि र संस्कृति सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
1: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
3: रामबहादुर कुँवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगाएर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात् चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात् चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
4: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
5: म राजेन्द्र दाहाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
6: म रुसन महर्जन। हामीले प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बार वाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तैसँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
2: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 को महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ। तर 16 वर्षमा कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब शून्य बेला भएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
7: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
8: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आइसिएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेसन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आइसिएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
7: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमाजुले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
9: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन। तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञान सिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपिआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रोपर्टी राइट्सको कुरा विगत 25 वर्षदेखि 20-22 वर्षदेखि यही फिल्डमा छु। यो आइसिएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ। अहिले बिलको रूपमा आइपिआर एसेस टाइटल राखेको थिइनँ। अब आइपिआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइनँ। त्यो चाहिँ
7: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुनुमा अनुरोध गर्छु।
10: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। तोकिए बमोजिम भन्ने छ एक ठाउँमा, त्यो पनि तोक्नै पर्छ होइन, त्यसको स्पष्ट पाएर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्ता जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि, त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
11: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
10: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजनित संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृति सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजनित संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ, होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पैँ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ, होइन, त्यहाँ नुहासो हुन्छ, पैँ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजनित संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकासको संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
12: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ,
10: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ। धन्यवाद,
12: धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्ण छु। मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु। मानिस
13: अस्ति हामीले संशोधन पनि हालेका थियौं, होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
12: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला?
13: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
12: धेरै धन्यवाद छ मान्य विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। मान्य सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
14: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेका छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेका छौँ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
12: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
14: हजुर,
12: यहाँ अघिदेखि सुरुवातदेखि हुनुहुन्छ र सुन्नुभयो. समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तै यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु, यसलाई अझ समृद्ध बनाउन.
14: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ. यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाल्यो अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि. यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने, यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ. धन्यवाद.
12: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई. अब यसलाई खुला गरौं, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ. पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु. हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकासजी हुनुहुन्छ. कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा पढिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु.
15: धन्यवाद सर. जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ. समुदायका चाहिँ प्रतिनिधित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ प्रष्ट पार्नुपर्छ भन्ने छ. यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू, हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जहाँ पठाउनु पर्ने हो. बेनिफिट सेयरिङको कुरालाई त सम्बन्धित समुदायको चाहिने उसमा चाहिँ जाने गरिकन आउनुपर्छ. अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ. र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिने, किनभने यो खालि जाने यो यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै, होइन, सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त, होइन. त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्, त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु. अब हामी हाम्रो समितिमा छलफल गर्छौं.
12: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समितिन्छन् कि समितिदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ.
15: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन.
12: यहाँको प्रतिबद्धता चाहिँ के हो मान्ने
15: चाहन्छु? प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ. अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म, होइन. त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु.
12: धेरै धन्यवाद छ. अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई.
14: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ. जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ. जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनुहुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ 1.5 वर्षमा. यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ, होइन. आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो, अन्त इन्स्टिट्युसनल मेमोरी छैन. एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेको थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो, त्यही भएर हामीले कोषमा हालेको. त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि 1.5 वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ. सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ. यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ. र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट
16: सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ. समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ त्यसपछि लगेर पास हुने. सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ. हस् धन्यवाद.
12: धेरै धन्यवाद सुमानी. अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा. यहाँ जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासज्यूलाई अनुरोध गर्दछु.
17: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन सक्रिय रूपमा संरक्षण गर्नु हो. यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्. संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ. मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुन सक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला. नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them. Ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos yo ta unified message jaos ra yo bidhey ko naam ko pani dherai choti kura aisa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भन्नुभयो यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो. यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई. सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ. युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्क मा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं. हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका. यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ. यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै विदा पनि माग्नेछु. धन्यवाद.
18: सरकारवाला बीचको संवाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ. यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल.
19: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ. यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्. सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले. आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ. समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ. अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टेन्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ. लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ. यी यस्ता महत्वपूर्ण पाटाहरू हुन्. तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु. विधेयकको दफा दुईको खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू. विधेयकको दफा दुईको खण्ड कको बाह्रमा चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट के अरे अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा दुईको खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रवदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। तफा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ। त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो। मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा
20: हजुरको रेडियो 102.1 मेगा
21: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
22: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राविस्ता बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
21: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
22: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
21: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085
22: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
23: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
24: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
23: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
24: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
23: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
24: राष्ट्रिय परिचय पत्र नम्बर
23: 1 प्रति पासपोर्ट साइजको फोटो
24: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
23: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
24: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
23: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
24: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
23: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
24: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: होइन ये बुढा, डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?

0: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
0: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-543-98, 0848-543-98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: छह प्रकार को रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने। सुखजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
2: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।

0: बिहाना को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ज
2: संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने धेरै जसो काम मेसिनका भरमा हुन थालेको छ। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। सँगसँगै यस्ता उपकरण प्रयोग गर्दा आइपर्ने समस्या र चुनौती पनि छन्। मेसिन बिग्रदा मर्मत गर्ने दक्ष जनशक्तिको अभाव छ। खेतीमा यन्त्र उपकरणको बढ्दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, अहिले रोपाई गर्दै गरेका किसानलाई थप सहजताको लागि के कस्ता यन्त्र उपकरणको प्रयोग हुन सक्ला?
3: नेपालमा हामी कृषि प्रधान देश, त्यसमा पनि हाम्रो धान मुख्य बाली, धान खेती गर्नको लागि हामी चाहिँ अलिकति गाह्रो झन्झट पनि छ यसमा, किनभने हामी वर्षायाममा हामी हिलोमा काम गर्नुपर्छ र किसानहरूले अहिले चाहिँ तराई भेगमा अझै चाहिँ रोपाइँ चलिरहेको छ भने पहाडी भेगमा लगभग किसानहरूले सघाउनु भयो। अब हामीले खेतीलाई चाहिँ सहज बनाउनलाई, लागत कम गर्नलाई, झन्झट मुक्त गर्नको लागि आधुनिक प्रविधिहरू अप्नाउनु आवश्यक छ र केही किसानहरूले चाहिँ प्रविधि अवलम्बन गर्नुभएको पनि छ र चाहिँ प्रविधिले नै हाम्रो कृषि कर्मलाई अलिकति सहज बनाउँछ, जसलाई हामी कृषि यान्त्रिकरण भन्छौँ। यान्त्रिकरणका चाहिँ उपलब्ध प्रविधिहरू, किनभने हाम्रो विदेशमा भएको प्रविधिले भएन, आफ्नो गाउँठाउँमा उपलब्ध प्रविधिहरू प्रयोग गरेर चाहिँ किसानहरूले यो धान रोपाईलाई अझ सहज बनाउन सक्नुहुन्छ। अब अहिले तत्कालको लागि चाहिँ अब उहाँहरूले चाहिँ जस्तो जग्गा तयारीमा चाहिँ हामीले अहिले प्रयोग गरिरहेको तराईमा चाहिँ ठुलो ट्र्याक्टर हामी रोटावेटर प्रयोग गर्छौँ। त्यस्तै चाहिँ हामी लेभलिङ कट मेसिनहरू प्रयोग गर्छौँ। पहाडमा हामी चाहिँ जहाँ बेसी एरिया छ त्यहाँ चाहिँ हामी पावर टिलर प्रयोग गर्छौँ र पावर टिलरमा चाहिँ लाग्ने केही अरू एट्याचमेन्ट गर्न सक्छौँ भने चाहिँ अझ पहाडी भेगमा चाहिँ हामी चाहिँ मिनी टिलरमा हामी चाहिँ जुन प्याड्डी व्हील भन्छौँ, हिल ल्याउने चाहिँ हाम्रो चाहिँ एउटा औजार छ, त्यसलाई प्रयोग गरेर हामीले गोरुले गर्ने कामभन्दा बढी प्रयोग गर्न काम गर्न सक्छौँ। किनभने हामीले गोरुले चाहिँ एक हल गोरुले 1 HP अथवा 1 घोडा बराबरको चाहिँ ऊर्जा दिन्छ भने हामीले चाहिँ 7 HP ट्र्याक्टर अथवा 12 HP ट्र्याक्टर अथवा 20 HP ट्र्याक्टर अथवा 35 HP अथवा 60 HP ट्र्याक्टर गर्ने हामी 60 हल गोरु बराबर हामी खेतमा लगाएर काम गर्दैछौँ, त्यसले तपाईँको कार्य दक्षतामा चाहिँ पक्कै पनि सहयोग पुर्याउँछ।
2: अघि जुन यन्त्र उपकरणका चाहिँ कुरा जोड्नुभयो, नार्कले ती भौगोलिक क्षेत्र अनि बनावट सुहाउँदो गरी साना तथा चाहिँ ठूला मजौला पनि हुन सक्छन्, यस्ता कृषि औजार चाहिँ विकास अथवा सिफारिस गरेको छ?
3: पक्कै पनि हामीले चाहिँ जुन ट्र्याक्टरको चाहिँ नेपालमा भित्र्याउँदाखेरि चाहिँ जुन किसानहरूले चाहिँ हल गोरुले जोत्नुहुन्थ्यो त्यो बेलामा चाहिँ किसानहरू पक्कै पनि यसलाई एडाप्ट गर्नु भएन। यसलाई अनुसरण गर्नको लागि हामीले विभिन्न चाहिँ यो प्रविधिलाई चाहिँ प्रसार गर्नको लागि हामीले चाहिँ विभिन्न तालिमहरू दियौँ, हामीले प्रदर्शनीहरू गऱ्यौँ र यी अहिलेको हामी अवस्थामा आइपुगेका छौँ र अहिले तत्काल पनि हामीले विभिन्न औजार उपकरणहरू नेपालमा भित्राएका छौँ, परीक्षण गरेका छौँ, केही औजार उपकरण हामी बनाएका छौँ। अहिले चाहिँ हामी धान रोप्ने मेसिन चाहिँ 2067-68 सालदेखि चाहिँ नेपालमा हामी भित्राएर नेपाल कृषि अनुसन्धान परिषदका फार्महरूमा हामीले यहीँका फार्म केन्द्रका चाहिँ कृषि वैज्ञानिकहरूलाई पनि उहाँहरूलाई चाहिँ अभ्यस्त बनायौँ, किनभने सुरु सुरुमा उहाँहरूलाई पनि अलिकति शङ्का थियो चाहिँ यस प्रविधिले गर्दाखेरि हाम्रो चाहिँ जुन बिउ उत्पादन गर्ने टार्गेट हुन्छ त्यो मिट नहोला, यसले उत्पादन घटाइहाल्छ कि अथवा चाहिँ यो वर्ष नोक्सान हुन्छ कि भन्ने चाहिँ डर थियो भने, त्यस्तै किसान स्तरमा गर्दाखेरि किसानले चाहिँ मेसिन परीक्षण गर्दाखेरि उहाँहरूले हामीलाई क्षतिपूर्ति हुन्छ कि हुँदैन, होइन भने हामी परीक्षण गर्न मान्दैनौँ भन्ने अवस्था थियो भने, अहिले हामी तिनै चाहिँ सरकारी फार्म तथा हाम्रा चाहिँ केही उद्योग जुन चाहिँ हाम्रो चाहिँ केही चाहिँ ठुला ठुला सहकारी अथवा कस्टमाइजिङ सेन्टरहरूले यस्ता मेसिनहरू प्रयोग गरिरहनु भएको छ। त्यस्तै हामीले चाहिँ विभिन्न तौर तरिकाका मेसिनहरू ल्यायौँ, जस्तो धान रोप्ने मेसिनमा नि कुरा गर्दाखेरि हामी चाहिँ चार पाङ्ग्रे चाहिँ जुन वाकिङ बिहाइन्ड टाइपको चाहिँ पछाडि हिँड्ने मेसिन ल्यायौँ, त्यसपछि हामीले चाहिँ पहाडको लागि 2 लाइनको मेसिन ल्यायौँ, त्यस्तै तराईको लागि 3 पाङ्ग्रे तर चढेर चलाउन मिल्ने मेसिन ल्यायौँ भने, अलि ठुलो हाम्रो चाहिँ चाइनाको प्रोजेक्ट थियो नार्कसँग सम्बन्धित, त्यसले चाहिँ हामी चाहिँ 4 पाङ्ग्रे मान्छे चढ्ने ठुलो साइजको चाहिँ मेसिन पनि हामी ल्याएर हामीसँगै छ अहिले पनि, मतलब हाम्रो नार्कको केन्द्रमा छ। त्यस्तै त्यो प्रविधि ल्याइसकेपछि अरू चाहिँ हाम्रो चाहिँ राष्ट्रिय कृषि आधुनिकरण परियोजना र अरू कार्यक्रम मार्फत पनि अनुदानमा चाहिँ ठुला मेसिन पनि तराई क्षेत्रमा प्रयोग भइरहेको अवस्था छ। र चाहिँ यसले के देखाउँछ भन्दाखेरि ठुला मेसिनहरूलाई एडप्ट गर्न हाम्रो अनुदानमा चाहिँ ती प्रविधिहरू सफल भएको देखिन्छ, तर किसान चाहिँ हाम्रा त्यति ठुला किसान हुनुहुँदैन, केही ठुला फार्महरू त सञ्चालन गर्न सक्नुहुन्छ। साना किसान मझौला किसानको लागि चाहिँ ती ठुला मेसिन अझै पनि महँगो छ नेपाली बजारको कुरा गर्दाखेरि, त्यसकारण चाहिँ वाकिङ बिहाइन्ड टाइपको चाहिँ उहाँहरूलाई उपयुक्त देखिन्छ। त्यस्तै हामीले चाहिँ यो पछिल्लो समयमा चाहिँ गत दुई वर्ष यो वर्ष पनि हामी चाहिँ पाँच सालमा हामी परीक्षण गऱ्यौँ। त्यस्तै चाहिँ हामी गत साल चाहिँ कुमलटारमा परीक्षण गरेका थियौँ। यो चाहिँ भियतनामिज मोडल भन्छ, जुनमा चाहिँ चार लाइन र छ लाइनको यो दुई अलिक सस्तो मोडलमा चाहिँ अलिक सानो इन्जिन र सस्तो मोडलको चाहिँ यो साल हामी परीक्षण गऱ्यौँ। त्यसले चाहिँ लागत चाहिँ कम छ, तर त्यसलाई अपरेसन गर्ने अलिकति चाहिँ जुन हाइड्रोलिक सिस्टम थियो त्योभन्दा चाहिँ अलिकति झन्झटिलो छ। तर यदि किसानको आफ्नो क्षमता चाहिँ यदि उहाँहरू चार लाखको मेसिन खर्च गर्न सक्नुहुन्न भने चाहिँ दुई लाखको मेसिन प्रयोग गर्न सक्नुहुन्छ। र धान रोप्नको लागि हाम्रा चाहिँ विभिन्न प्रविधिहरू छन् जुन अहिले चाहिँ नेपाली किसानहरूलाई पनि कतिलाई थाहा छ कतिलाई थाहा छैन। हामी चाहिँ एउटा परम्परागत तरिका जुन हामी खेती ल्याएर गर्छौँ त्यसमा चाहिँ हाम्रो दुईवटा तरिका, एउटा परम्परागत तपाईँहरूले चाहिँ ब्याड लगाउने त्यसपछि मान्छेले रोप्ने भयो भने त्यसै चाहिँ त्यही हिल्याएर रोप्नेमा चाहिँ हाम्रो चाहिँ एउटा मेसिनबाट रोप्ने चार पाङ्रे चाहिँ हाम्रो चाहिँ ठुलो ट्र्याक्टर के अरे राइस ट्रान्सप्लान्टर रोप्ने, त्यस्तै वाकिङ बिहाइन्डको चाहिँ चार लाइनको मेसिनबाट रोप्ने अथवा चाहिँ दुई लाइनको मेसिनबाट रोप्ने, त्यस्तै अर्को चाहिँ अहिले सानो चाहिँ हाम्रो चाहिँ भियतनामिज मोडल त्यसबाट रोप्ने। त्यस बाहेक चाहिँ हामी अर्को एउटा ड्रम सिडर प्रविधि छ। ड्रम सिडर प्रविधिमा चाहिँ हामी चाहिँ नर्सरी ब्याड राख्ने झन्झट पनि भएन किसानलाई। हामी चाहिँ टुसा आएको धान चाहिँ त्यो चाहिँ हाम्रो प्लास्टिकको चाहिँ ड्रम सिडर हुन्छ त्यो मेसिनमा राख्छौँ। हामीले चाहिँ त्यसपछि त्यो हिल्याएको खेतमा चाहिँ त्यो मेसिनलाई तान्दै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ लाइनमा चाहिँ धान रोपिन्छ। त्यो गर्दाखेरि चाहिँ बिचमा चाहिँ हाम्रो लाइन पनि मेन्टेन भयो, त्यसमा तपाईँले गोडमेल गर्ने चाहिँ म्यानुअल अथवा चाहिँ पावर विडरहरू प्रयोग गर्न सक्नुहुन्छ भने चाहिँ हामीले चाहिँ त्यो नर्सरी राख्ने गोड्ने फेरि चाहिँ अथवा चाहिँ रोप्ने झन्झटबाट मुक्त हुन सकिन्छ। यो प्रविधि एउटा रह्यो भने अर्को प्रविधि भनेको हाम्रो चाहिँ सुक्खामा धान छर्ने, जसलाई चाहिँ हामी डिएसआर भन्छौँ अङ्ग्रेजी भाषामा चाहिँ होइन, सुक्खा छरुवा धान प्रविधि चाहिँ। यो प्रविधि पनि अहिले हामी चाहिँ व्यापक बढ्दो रूपमा छ, किनभने यसको हामी चाहिँ नार्कले अनुसन्धान गरेर विभिन्न रिपोर्टहरू दियो र हामीले चाहिँ आफ्नै फार्महरूमा पनि यसलाई प्रदर्शन गऱ्यौँ, किसानको लेभलमा पनि प्रदर्शन गऱ्यौँ। अहिले हाम्रो नार्को फार्महरूमा चाहिँ डिएसआर प्रविधि अवलम्बन गरेका छौँ। यो चाहिँ प्रविधि अवलम्बन गर्दाखेरि चाहिँ अलिकति हामी चार व्यवस्थापन गर्नुपर्छ, जुन चाहिँ बाली विज्ञानका चाहिँ हाम्रा वैज्ञानिक साथीहरूले सिफारिस गरेका चाहिँ झार चाहिँ नियन्त्रण गर्ने चाहिँ विषादीहरू प्रयोग गर्नुपर्छ भने यसबाट चाहिँ हामी छिटो हामी चाहिँ जुन ब्याड राख्ने बेला हामी धान सर्छौँ, हामी चाहिँ त्यतिखेर चाहिँ मनसुन सक्रिय भइसकेको अवस्था पनि हुँदैन भने र त्यो मेसिनबाट प्रयोग गर्छौँ। मेसिन पनि हामीलाई चाहिँ विभिन्न तरिकाका मेसिनहरू छन्, जस्तो चाहिँ तपाईँसँग ठुलो चार पाङ्रे ट्र्याक्टर छ भने हामी चाहिँ सिडर मेसिन चाहिँ हामी प्रयोग गर्छौँ, ट्र्याक्टरबाट लाग्ने सिडर मेसिन, त्यसले चाहिँ मल त्यसपछि धान छरेर हाम्रो जमिन पनि तयारी गरेर एकैपटकमा सुक्खामा हामी चाहिँ धान छरेर रेडी गर्छौँ। यसको लागि हामी चाहिँ पछि चाहिँ झार व्यवस्थापन गर्नुपर्ने एउटा काम बाँकी छ भने, त्यस्तै हामीसँग पावर टिलर मेसिन छ भने तपाईँले ठुलो ट्र्याक्टर चाहिएर पावर टिलरमा लाग्ने चाहिँ सिड ड्रिल मेसिन हुन्छ। त्यो सिड ड्रिल मेसिन जुन चाहिँ बहुउपयोग पनि गर्न सक्नुहुन्छ, त्यो एउटै मेसिनले तपाईँ अरू बाली पनि लगाउन सक्नुहुन्छ, गहुँ पनि छर्न सक्नुहुन्छ, त्यही मेसिनले तपाईँ फेरि धान पनि लगाउन सक्नुहुन्छ। त्यो प्रविधिबाट चाहिँ तपाईँले धान छर्दाखेरि चाहिँ अलि मजाला किसानको लागि त्यो पनि उपयुक्त प्रविधि छ। त्यस्तै चाहिँ अरू चाहिँ मिनी टिलरबाट चल्ने सिड ड्रिलहरू पनि छन्, तर ती सिड ड्रिलहरू त्यति चाहिँ प्रभावकारी छैनन्, हाम्रो चाहिँ अनुसन्धानकै क्रममा छन्, त्यसलाई अलि सिफारिस गर्ने बेला भएको छैन। त्यसकारण चाहिँ यी आधुनिक प्रविधिहरू प्रयोग गरेर चाहिँ रोपाइँ गर्दाखेरि किसानलाई पक्कै पनि सहज हुन्छ होला।
2: यो भनेको यस वर्षका लागि मात्रै केन्द्रित भएन, आउँदा वर्षहरूका लागि पनि किसानहरूले अहिलेदेखि जान्ने, त्यसको चाहिँ अभ्यास गर्ने, पूर्व तयारी गर्ने अथवा मेसिन औजार उपकरण के होलान् भनेर जान्दाखेरि चाहिँ फरक पर्ने विषय रहेन।
3: पक्कै पनि तराईका किसानहरूले अझै पनि ड्रम सिडर प्रयोग गर्न त उहाँलाई चाहिँ समस्या छैन, तर चाहिँ अरू चाहिँ हाम्रो चाहिँ सुक्खामा जुन छरुवा धान गर्ने चाहिँ समय ढल्किसकेको छ। र चाहिँ अब यो आधुनिक प्रविधिका चाहिँ केही कुराहरू चाहिँ त्यस सिस्टम त्यो मेसिनसँग रिलेटेड केही कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ जुन परम्परागत तरिकासँग मिल्दैन। जस्तो चाहिँ धान रोप्ने मेसिनहरू प्रयोग गर्दाखेरि चाहिँ अब त्यो ब्याड राख्ने चाहिँ अलिकति फरक प्रविधि हुन्छ, त्यसलाई हामीले चाहिँ नेपाली माटो सुहाउँदो केही मोडिफाइड पनि गरेका छौँ अथवा चाहिँ होइन म सजिलो गर्छु भन्ने चाहनुहुन्छ भने चाहिँ ट्रे मेथडबाट पनि हामी त्यो म्याट टाइपको नर्सरी तयार गर्नुपर्छ। र यो धान रोप्ने विषयमा चाहिँ अघिल्लो हजुरले भन्नुभयो, अब यो साल त किसानहरू त चाहिँ अलिकति मध्य अवस्थामै छौँ र आगामी दिनमा पनि किसानहरूले होइन मलाई यो साल झन्झट भयो भन्ने चाहिँ त उहाँको चाहिँ आफ्नो लेखा जोखा छ भने आगामी सालमा चाहिँ आफ्नो चाहिँ धान रोपाइलाई सहज बनाउन लागत घटाउनलाई यो सालदेखि तपाईँले चाहिँ नयाँ प्रविधिको चाहिँ प्लान गरेर अर्को साल तपाईँले प्रयोग गर्नुभयो भने पक्कै पनि धान रोपाई अलिक सहज होला र चाहिँ अलिकति लागत कम होला। हाम्रो चाहिँ के छ भन्ने समस्या भनेको हाम्रो चाहिँ ज्यामी नपाउने अथवा चाहिँ म्यान पावरको कमी छ, त्यो म्यान पावरको कमीलाई परिपूर्ति गर्नको लागि हामीले चाहिँ मेसिन प्रयोग गर्नुको विकल्प छैन। विकसित देशमा पनि जहाँ कृषि गरिन्छ त्यहाँ चाहिँ थोरै किसानले ठुला ठुला फार्महरू मेसिन औजार प्रयोग गरेर उत्पादन गरिरहेका छन्। हामी कृषिबाट पलायन हुने होइन, भाग्ने होइन, यसलाई चाहिँ हामीले आधुनिकरण गरी हामी चाहिँ यसैमा चाहिँ हामी सङ्घर्ष गरेर हाम्रो कृषिलाई समुन्नत बनाउनुपर्छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। उहाँले भने जस्तै हह माले हह तारे भनेर विगतमा जुन खेतमा चाहिँ रोपाई हुन्थ्यो यो सिजन रोपाईका काम गोरुबाट चल्थ्यो, हल गोरु नार्ने काम हुन्थ्यो हाम्रो भाषामा चाहिँ गाउँघरतिर भन्दा, अहिले चाहिँ त्यो अवस्था निकै फेरिएको पनि छ, प्रविधि आएका छन्, सहजता भएका छन्, शुरूआती चरणमा किसानलाई बुझाउन पनि गाह्रो थियो, अप्ठ्यारो थियो, हामीले त्यो चरणबाट चाहिँ काम गरेको हो भनेर तपाईँले भन्नुभयो। गोरु वा राँगाले चाहिँ खेत जोत्ने, खेतालाले रोप्ने जुन विगतको अभ्यास हो, अहिले त्यसमा चाहिँ कति फरक आएको पाइन्छ त?
3: पहिलो कुरो त किसान अहिले हाम्रो जुन चाहिँ अब हाम्रा चाहिँ नेपाली दाजुभाइहरू चाहिँ खेतीबाट अलिकति डेभिएट भएर चाहिँ अरू पेसातिर आकर्षित अथवा वैदेश रोजगारमा गइसकेपछि नेपाली कृषिले चाहिँ अलिकति आधुनिकीकरणमा बाध्यात्मक रूपमा पनि फड्को मार्नु पर्यो। होइन भने चाहिँ हामी अझै पनि हल गोरु र उसमा रहन्थ्यो होला, हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। तथापि हामी कृषि इन्जिनियरिङ अथवा कृषि मेकानाइजेसनको कुरा गर्दाखेरि चाहिँ हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ, जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने हो। त्यसकारण चाहिँ हामीले ठुला ठुला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब अहिले चाहिँ हाम्रो अब कृषि मेसिनरीको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ, त्यस्तै त्यसमा चाहिँ पहाडतिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न अब हाम्रो चाहिँ कृषिका चाहिँ अब हाम्रा स्थानीय निकाय होला अथवा प्रदेश सरकार अथवा केन्द्र सरकार विभिन्न रूपबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ, त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ, प्रतिफल पाउने हो। त्यसकारण चाहिँ हामीले ठुला ठुला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब अहिले चाहिँ हाम्रो अब कृषि मेसिनरीको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ

पोखराहरू खेलिरहनु भएको छ. त्यसले गर्दाखेरि उहाँहरूले नै अनुभव चाहिँ किसानहरूको नै अनुभव चाहिँ हामी चाहिँ पक्कै लिइरहेका छौँ होइन. किसानहरूले पनि अनुभव गरिरहनु भएको छ. पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ होइन. त्यो गोरुलाई पनि थकाइ लाग्थ्यो होइन, अथवा चाहिँ गोरु बिरामी हुन सक्थ्यो. हाम्रो ट्र्याक्टरले चाहिँ हुन त ट्र्याक्टरको आफ्नो मर्मसम्भार छन्, तर हामीले मेसिनले चाहिँ प्रयोग गर्दाखेरि हाम्रो चाहिँ जग्गा चाहिँ तयारी छिटो भएको छ, राम्रोसँग भएको छ. त्यही हिल्ल्याउने कामहरू चाहिँ कति अप्ठ्यारो हुन्थ्यो, हामीले चाहिँ अहिले चाहिँ ट्र्याक्टरसँग चाहिँ हाम्रो प्याडी व्हीलहरू चाहिँ प्रयोग गरेर साना साना ट्र्याक्टरको लागि चाहिँ त्यस्तै लेभलिङ मेसिनहरू प्रयोग गर्दाखेरि जग्गा लेभल हुने होइन, छिटो हुने. यसले गर्दाखेरि चाहिँ हाम्रो जग्गा तयारीमा चाहिँ पहाडी क्षेत्रमा मुख्य गरिकन जग्गा तयारी, त्यसपछि चाहिँ अब हाम्रो चाहिँ गोडमेलमा चाहिँ जहाँ चाहिँ मेसिनबाट प्रयोग गर्नुभएको छ त्यहाँ चाहिँ गोडमेल गर्ने औजारहरू छन्, जुन चाहिँ म्यानुअल अथवा चाहिँ मान्छेले चलाउने गोडमेल गर्ने औजार पनि छन् जुन नार्कले विकास गरेका छ, अथवा बजारमा नै पाइन्छन्, चाइनाबाट बनेर आएका मेसिनहरू पनि पाइन्छन्. त्यस्तै चाहिँ पावर विडर जुन चाहिँ दुई स्ट्रोक इन्जिनबाट चल्ने पावर पेट्रोलबाट चल्ने चाहिँ पावर विडरहरू पनि प्रयोग गर्न सकिन्छ. त्यसलाई हामीले चाहिँ यहाँ कमलटारहरू परीक्षण गरिरहेको छौँ. हामीले चाहिँ दुई लाइनको थियो, अहिले चाहिँ चार लाइनको मेसिन ल्याएर परीक्षण गर्दैछौँ. त्यसलाई नेपाली माटो सुहाउँदो कति औजार उपकरण के हुँदो रहेछ भन्दाखेरि चाइनाको त्यहाँको माटो सुहाउँदो चाहिँ बन्दो रहेछ. त्यसमा हाम्रो चाहिँ जस्तो चिम्टाइलो माटो हुँदा अथवा त्यसको मुभमेन्ट मोसन चाहिँ अथवा टर्क स्पिड भन्छौँ हाम्रो यी टर्ममा, त्यो चाहिँ पुग्दो रहेछ. कहिले काहीँ चाहिँ अपरेसन गर्न गाह्रो हुने, त्यसलाई हामी सुधार गर्नुपर्ने कुराहरू छन्. र चाहिँ हामी त्यसपछि चाहिँ हाम्रो चाहिँ मेसिनसँग रोपिसकेपछि हामीले चाहिँ जल व्यवस्थापन कुरा होला. त्यसमा हामीले चाहिँ अल्टरनेटिभ चाहिँ हाम्रो चाहिँ ड्राइङ अथवा चाहिँ वेटिङ चाहिँ प्याटर्न हामी चाहिँ फलो गर्न सक्छौँ. र त्यसबाहेक चाहिँ हामी चाहिँ अब कटानी मुख्य समस्या हुन्छ. कटानीमा पनि किसानले अहिलेदेखि नै सोच्नु पऱ्यो होइन, हामीले चाहिँ कटानी कसरी गर्ने त, त्यो बेलामा चाहिँ ज्यामी पाउला नपाउला, पानी पर्ला होइन, त्यतिखेर मौसम चाहिँ हाम्रो दसैँ तिहारको बिचमा पनि पानी पर्ने चाहिँ हाम्रो चाहिँ अहिले मौसम चाहिँ परिवर्तन भएर चाहिँ हाम्रो चाहिँ अनपेक्षित रूपमा चाहिँ वर्षा हुन्छ, ठुलो वर्षा हुने र धानलाई चाहिँ अझ चाहिँ धान ठ्याक्कै काट्ने बेलामा चाहिँ मौसमले हाम्रो चाहिँ साथ नदिने हुँदाखेरि त्यतिखेर हामीले चाहिँ छिटो काट्न सक्यौँ, हामीले मेसिन औजार प्रयोग गरेर काट्न सक्यौँ र त्यसलाई चाहिँ थ्रेसर मेसिन लगाएर थन्काउन सक्यौँ भने त हाम्रो बाली सुरक्षित भयो. हामीले चाहिँ वर्षाभरि त्यो दुःख गरेर चाहिँ हामीले चाहिँ उब्जाएको बाली चाहिँ हामी भित्राउन पायो भने किसान ढुक्क हुनुहुन्छ. त्यसको लागि पनि तराई क्षेत्रमा चाहिँ अहिले कम्बाइन हार्भेस्टरहरूको चाहिँ प्रयोग बढिरहेको छ. कम्बाइन हार्भेस्टरमा पनि अहिले चाहिँ पहिले कस्तो आयो भन्दा ठुलो ट्र्याक्टरबाट जुन इन्डियामा बनेका चाहिँ ट्र्याक्टर चाहिँ कम्बाइन हार्भेस्टरहरू थिए, तिनको मोडल चाहिँ ठुलो ट्र्याक्टरको जस्तो ठुलो चक्का हुने र त्यसले चाहिँ अलिकति हिलो खेतमा गएर काम गर्दैन, अलिक गाह्रो हुने समस्या थियो भने चाहिँ अहिले चाहिँ हाम्रो चेन टाइप अथवा क्रलर टाइप भन्छौँ त्यो टाइपको मेसिनले चाहिँ अलिकति खेतमा चाहिँ जस्तो हिलो खेतमा नै गइदिने त्यस्तो किसिमको मोडलहरू पनि छन्. त्यस्तै ठुलो ट्र्याक्टरबाट चल्ने मोडलदेखि अलि मिडियम खालको सानो खालको पनि चाहिँ हाम्रो चाहिँ कम्बाइन हार्भेस्टर आएको अवस्था छ. विभिन्न कम्पनीहरूले चाहिँ आफ्नै किसिमले चाहिँ आफ्नो प्रवर्धन गरिरहनु भएको छ, प्रयोग गरिरहनु भएको छ भने अब साना किसान अथवा चाहिँ एउटा टोलको लागि चाहिँ सानो 2 लाखभित्रै पर्ने चाहिँ मेसिन जसलाई हामी रिपर मेसिन भन्छौँ त्यो प्रयोग गर्नुभयो भने आफ्नो टोल र आफ्नो चाहिँ घरको प्लस चाहिँ आफ्नो वरिपरि टोलको चाहिँ त्यो लागत चाहिँ तपाईँहरूले चाहिँ जुन मान्छेले काट्नुहुन्छ त्यो ट्र्याक्टरमा त्यो चाहिँ त्यसलाई हामी रिपर मेसिन भन्छौँ, सानो मिनी टिलर जस्तो इन्जिन हुन्छ, त्यसको लगानी चाहिँ एकै वर्ष अथवा 2 वर्षमा लगानी उठ्छ. त्यसकारण जो चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मान्छेले काट्योभन्दा अझ राम्रो गरेर पाँजा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिन भन्नुहुन्छ कहीँ पाँजा भन्नुहुन्छ त्यो चाहिँ लिन मिलाएर चाहिँ उसले चाहिँ काटिदिने र चाहिँ त्यसलाई चाहिँ सुकाउने भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ. जो कम्बाइन प्रयोग गर्नुहुन्छ भने त कम्बाइनमा एकैपटक सबै काम हुन्छ. अब यो चाहिँ रिपर मेसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मेसिनबाट हुन्छ. त्यसपछि अब थन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ पहिले त ढुङ्गा राख्ने अथवा खलो बनाउने त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन, त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने, मान्छेलाई चाहिँ झन्झट पनि हुने, महिलाहरूले त गर्न अलिक गाह्रो हुने, पुरुष मान्छे खोज्नुपर्ने, पुरुष मान्छे गाउँघरमा नपाइने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको ज्याला पनि अझ महँगो हुने, यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न थ्रेसर मेसिन छन्. हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ, ठुला पनि हुनुहुन्छ. अब साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गर्छ, तपाईँले चाहिँ पेडल अपरेटर भन्छ, खुट्टाले चलाउने थ्रेसरहरू चाहिँ 15-20 हजारमा पाइन्छ बजारमा, ती मेसिनहरू लगेर चलाउन सक्नुहुन्छ. होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ, त्यसैलाई मोटराइज गर्न सकिन्छ. एउटा सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटराइज तपाईँको सानो थ्रेसर बन्छ, त्यो पाइन्छ. त्यस्तै मल्टिक्रप थ्रेसर भन्ने पनि पाइन्छ, त्यो अलिकति लगानी अलिक बढी पर्ला. त्यसलाई तपाईँले अलु बाली पनि गर्नुहुन्छ भने त्यसको बहुउद्देश्यीय प्रयोग छ होइन, त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ, त्यसमा चाहिँ अरू धान गहुँ अरू जौहरू पनि चुट्न सक्नुहुन्छ. त्यो चाहिँ थ्रेसर मेसिन प्रयोग गर्न सकिन्छ. थ्रेसर भए सानो किसानको लागि मैले पेडल अपरेटर भने त्यसलाई अलिकति

0: प्याड प्रयोग गर्नुहुन्छ नि, इलेक्ट्रिकल अपरेटेड थ्रेसर प्रयोग गर्नुहोस्। त्यस्तै चाहिँ बहु चाहिँ मल्टिक्रप थ्रेसर भन्छौँ, त्यो चाहिँ नेपालमा चाहिँ भोलि पेट्रोल मोडल छ, त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल मोडल पनि बनाइएको पनि छ र बनाउन पनि सकिन्छ कति ठाउँमा चाहिँ। तपाईँको इन्जिन बिग्रेको छ भने अब तपाईँले मोटरले चाहिँ रिप्लेस गर्नुहोस्, त्यो मोडलको पाइन्छ। ती थ्रेसरहरू मेसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर चुरुन्तै हामी त्यसले सफा गरिदिन्छ तपाईँको धानलाई एकैचोटि। तपाईँलाई धेरै कामहरू बिचमा जुन हामीले पहिले गर्ने विभिन्न कामहरूलाई अहिले एकैचोटि चाहिँ काम हुनसक्छ। यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ।
1: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। तपाईँले खास गरी रिपर, त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहु उपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो। खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ रोपाई सम्पन्न भइसकेको अवस्था छैन, भले अन्तिम अन्तिम चरणमा छ। राइस प्लान्टर भनेर त्यो धान रोप्ने मिसिनको चाहिँ बढी चर्चा गर्ने गरिन्छ, यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदा दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ।
0: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ, त्यसको व्यवस्थापकीय पक्षहरू केही चाहिँ जटिलता पनि छन् होइन। एउटा सुरुमा जटिलता भनेको चाहिँ लागतै भयो। हामी ठुलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठुलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो, त्यो नेपाली किसानले गाह्रो भयो। अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ बियन्ड, त्यसमा हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टम हुन्छ, एकदम राम्रो छ। तर त्यही मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र इफिसियन्सी कम हुन्छ, किनभने त्यसमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ। त्यस कारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो। र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नहुने यसलाई आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहिने भएको हुनाले त्यसको सम्बन्ध यसलाई कम्प्लिट प्याकेज हाम्रा धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारमा रहेका विभिन्न चाहिँ परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो, तर चाहिँ मेसिन पुग्दैमा त्यो प्रविधि पुगेको हुँदैन, त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन, त्यसमा सम्पूर्ण रूपमा जानकार हुनुहुन्न होइन। यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ हाम्रो म्याट त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने हो, त्यो मेसिनले चाहिँ कसरी अपरेट गर्छ, केही त्यसमा पार्ट्सहरूको कुराहरू होला होइन, त्यसपछि त्यो मेसिन चाहिँ ठाउँ कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ। हामीले के सोचिरहेका छौँ भने यस्ता ठुला ठुला मेसिनहरू चाहिँ जस्ता चाहिँ 4 पाङ्ग्रे ठुलो मेसिन अथवा चाहिँ सानो चाहिँ 2 पाङ्ग्राको चाहिँ वाकिङ बिहाइन्ड टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सकेसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छौँ अङ्ग्रेजीमा त्यो व्यवसायले राखेर त्यो मेसिन त्यो ब्याड पनि नर्सरी तयार गर्ने उसँग चाहिँ आफ्नो चाहिँ दक्ष जनशक्ति हुन्छ, उसलाई त्यो बारेमा थाहा हुन्छ नर्सरी कसरी तयार गर्ने, उसले नै नर्सरी राख्ने, उसैसँगै मेसिन हुन्छ, उसैसँग अपरेटर हुन्छ, किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने होइन, मेरो खेत यति छ मलाई यो जातको धान लगाउनु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो। कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो होइन, त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसार उसले प्लान गर्न पायो। यो नर्सरी राख्ने सन्दर्भमा अब कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याड तयार गर्ने फेरि मेसिन पाइन्छ, त्यो मेसिन पनि ल्याएर दिएको देखियो कि, त्यो प्रविधि मेसिन ल्याएर दियो तर प्रविधि दिएर हिँड्छ कि, त्यो मेसिन चाहिँ 1 वर्ष पनि नचलिकन किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ, किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन, त्यो मेसिनका चाहिँ पार्ट पूर्जाहरूको भोलि चाहिँ सहज आपूर्ति हामी गरिएन। हाम्रो चाहिँ सबै किसिमको एउटा नेटवर्कबाट चाहिँ एउटा चाहिँ श्रृङ्खला भन्छौँ, त्यो चाहिँ सबैको चाहिँ सामूहिक हुनुपर्छ, जस्तो सप्लायरले पनि मेसिन ल्याउने त्यसका भोलिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ, त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ होइन, त्यसपछि रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसम्म पुर्याउने बाटोघाटो यी सबै कुराहरू मिल्नुपर्छ। सबै कुरा जिम्मेवारी एउटा किसानले लिन थाल्यो भने किसान अल्म लिन्छ, त्यस कारण यो चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँड्नु पर्यो, सप्लायरले दिनुपर्ने सुविधा उसले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरू उसले पुर्याइदिनु पर्यो, त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुटहरू राज्यले दिनु पर्यो, त्यस्तै त्योसँग उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने ती कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली सुधार हुन आवश्यक छ। होइन भने विदेशमा चाहिँ हाम्रो चाहिँ 10 हेक्टर जमिनहरू 2 जना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको 2 जनाले चाहिँ सबै गरेको होइन नि त, त्यहाँ त सिस्टमले काम गरे हो नि त, हामी त सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ। उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ, भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ, भनेको बेला मेसिन पाउँछ, भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ, सबै कुरा चाहिँ सिस्टममा छ। हामी कहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आँट गर्नुहुन्छ भने उहाँ कहाँ अल्मलिनुहुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि उहाँ अल्मलिनुहुन्छ। हुन्छ, उहाँलाई सपोर्टिङ छैन, त्यस कारण सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि अलिकति सुदृढ हुन्छ होला
1: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ। तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो, किसानलाई मलाई फाइदा छ मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त?
0: होइन, अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ, कोही व्यवसाय गर्ने उद्देश्यले आउनुहुन्छ, सबभन्दा पहिले हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ, उहाँको जग्गा के रहेछ, कुन खेती गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा गर्दै हुनुहुन्छ, त्यो सोधेर मात्रै उहाँलाई हामी सजेस्ट गर्छौँ। त्यसकारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्ने भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ, मेसिनले चाहिँ त्यो चाहिँ जान उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उसलाई त्यसको माटो भूगोल त्यसको साइज क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त। त्यसकारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता, आफ्नो चाहिँ जमिनको अवस्था, आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो। यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगानी गर्नुभयो भने त्यो लगानी उठाउन तपाईँलाई गाह्रो पर्छ, ऋण लिएर गर्नुहुन्छ तपाईँ ऋण तिर्नै सक्नुहुन्न। त्यसकारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नुहोस्, होइन कृषि औजार उपकरण प्रयोग गर्ने तर चाहिँ हामी भाडामा प्रयोग गर्नु पर्यो। आफूसँग सानो जग्गा छ र आफ्नो अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई चाहिँ समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हुने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो। र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ, होइन तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न, 9 HP चलाउन सक्नुहुन्न, तपाईँले 7 HP 5.5 HP चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ। त्यसकारण चाहिँ आफूले मिलाउनु पर्यो र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ, त्यसमा मैले ज्यामी कति प्रयोग गर्थेँ, ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घन्टा कति खर्च हुन्छ, ट्र्याक्टर मेरो प्रति घन्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 L अथवा 700 ML खर्च हुन्छ, त्यो सबै हिसाब किताब किसानले आफै निकाल्न सक्नुहुन्छ। त्यसकारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनुभन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर मिनी टिलर यस्ता औजार उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यससँग जोडिने विभिन्न एट्याचमेन्ट औजार उपकरणले रोप्ने छर्ने गोड्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ, यसमा कुनै शंका गर्नुपर्ने आवश्यकता छैन। तर यसलाई चाहिँ सुदृढपूर्ण तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ कहिले अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋणभार थप्न सक्छ, अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ, होइन त्यसकारण चाहिँ ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने सकेसम्म चाहिँ हामीले चाहिँ सकेसम्म गभर्मेन्टको हिसाबले भन्दाखेरि चाहिँ समुदायमा मिलेर गर्नुभयो भने कृषक समूह अथवा सहकारीबाट गर्नुभयो भने त्यस मेसिनको चाहिँ बहुउपयोग हुन्छ, धेरैजनाले सुविधा पाउनुहुन्छ, लागत चाहिँ एउटै लागतबाट धेरैजनाले सुविधा पाउनुहुन्छ। तर त्यसमा देखेको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामूहिक भयो, त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन, त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि यान्त्रीकरण गर्दाखेरि धेरै किसानले चाहिँ यान्त्रीकरणबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। खेतीमा यन्त्र उपकरण को बढ़दो प्रयोग आईपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ्दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसान माझ प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
3: अब यो यसमा अलिकति चाहिँ विवादको विषय रहिरहन्छ। अनुदान दियो अथवा अनुदान अब चाहिँ पहुँच भएकाले पाए, सबै किसानलाई पुगेन भन्ने कुरा। अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो सबभन्दा। मैले त के देखेको छु भन्दाखेरि, हामीले भन्सार बिन्दुमै जुन चाहिँ हामीले भन्सार छुट गरेर दियो भने राज्यले ठुलो चाहिँ कृषि यन्त्र उपजा उपकरणमा चाहिँ राज्यले ठुलो योगदान दिएको होइन, त्यहाँ चाहिँ सहुलियत दिएको नि त। अब त्यसपछि चाहिँ भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ यो प्रविधि प्रबन्धन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50% लिएर 85% अनुदानका कार्यक्रम मार्फत चाहिँ औजार उपकरण दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पाउँछ, हामी सबै किसानलाई चाहिँ पुर्याउन सक्दैनौँ। यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बिचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि अब व्यापारी साथीहरूले आफ्नो ल्याइसकेपछि किसानलाई भिडाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हेर्दै थिएँ, एकजना व्यवसायीले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गऱ्यो तर पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो चाहिँ उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्कामा पार्नु हुँदैन, हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ, त्यो मेसिन ठिक छ, त्यसलाई चाहिँ हामी प्रबन्धन गर्ने हो। अब पहुँचको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनेरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्ना डिलरहरू विभिन्न जिल्लामा, एउटा जिल्लामा सुगम जिल्लामा त लगभग 3-4 पसलहरू भेटिन्छन् भनेपछि मेसिन औजार त्यहाँ पुगेको छ। किसानको चाहिँ अब आर्थिक अवस्था, हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउनले राज्यले चाहिँ जुन अनुदानका कार्यक्रमहरू ल्याएको छ होइन, यी कार्यक्रम रह्यो भने कोही चाहिँ आफ्नो चाहिँ आफ्नै चाहिँ पैसाले किन्छु भन्नेको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोल सुहाउँदो हामी चाहिँ पहाडको लागि चल्ने चाहिँ साना औजार उपकरण, तराईमा चल्ने ठुला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेशमा जस्तो चाहिँ ठुला औजार उपकरण गर्नको लागि हाम्रो चाहिँ जग्गाहरूले चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 HP भन्दा ठुला मेसिन ट्र्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठुल्ठुला कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैनन्, ती चाहिँ अलिकति फर्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
2: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता, उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि रह्यो, समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलि सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ, यो कति समस्या कति चुनौतीको पाटो हो त?
3: एकदमै, यो चाहिँ अब मेसिन औजारको यो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्या रहिरहन्छ। म आफै पनि अस्ति 5 सालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि थिएँ, तर चाहिँ मेरो खेतमा गर्दा गर्दै मेरो चाहिँ नट एउटा खुस्कियो, पानी हिलोमा हरायो। अब मलाई त्यतिखेर तत्कालै समस्या भयो, हामीसँग चाहिँ गाडी थियो, हामीसँग अरू अल्टरनेटिभ चाहिँ हामीसँग 12 नम्बरको नट चाहिँ हामीलाई थियो, अल्टरनेटिभ काम गर्यो। तर किसानले त्यहाँसम्म सोच्नु भएको हुँदैन, काम गर्दा गर्दै एउटा नट फुस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन्ड हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्समा मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यत्तिकै तुरुन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ। अब त्यसको लागि चाहिँ भन्न चाहेर चाहिँ यो अनुदानको कार्यक्रम सञ्चालन गर्दाखेरि हाफ डे वान डे अथवा कति डे हुन्छ त्यसको चाहिँ तालिम सञ्चालन दिनुपर्छ भन्ने कुरा चाहिँ राखिरहेको अवस्था पनि छ। तथापि ती चाहिँ व्यवहारमा चाहिँ अलिक कारण हुन नसक्ने, किसानको पनि समय नमिल्ने अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ केही कमी कमजोरी होला। यसलाई चाहिँ हामी चाहिँ केही नयाँ प्रविधिहरूको विषयमा गर्दाखेरि हामी चाहिँ बेला बेलामा हामीलाई चाहिँ विभिन्न स्थानीय निकायले पनि हामीलाई अनुरोध गर्नुहुन्छ, हामी आफै पनि चाहिँ स्रोत व्यक्ति भएर चाहिँ तालिम सञ्चालन गरिरहेका छौँ भने चाहिँ हामीले आफै पनि तालिम सञ्चालन गरिरहेका छौँ। यी तालिमहरू चाहिँ अझ व्यापक रूपमा जानुपर्छ। मेसिन औजार उपकरण सँगसँगै त्यस प्रविधिको चाहिँ डिटेल ज्ञान हुनु पर्यो। कति ठाउँमा कस्तो बिजोग देखिन्छ भने ट्र्याक्टर लिन आउने अनुदान लिन आउने मान्छेले ट्र्याक्टर चाहिँ फर्स्ट टाइम छुँदै हुनुहुन्छ र उहाँले लाँदै हुनुहुन्छ। अब त्यो प्रविधि त्यो मेसिनलाई जुन उहाँको लगानी भएको छ राज्यको लगानी भएको छ त्यो सही सदुपयोग होला नहोला त्यसले भोलि सम्भावित दुर्घटना के हुनसक्छ, उहाँलाई चाहिँ घर पुर्याउँदा नपुर्याउँदै उहाँले मेसिन बिगार्न सक्नुहुन्छ, त्यो मेसिन चलाउँदा चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँगै आफू दुर्घटना पर्न सक्नुहुन्छ, मानवीय चाहिँ जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित मर्मसम्हारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यस भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाँच वर्ष पछाडि हेर्दाखेरि त स्थानीय लेभलमा भने चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको कुरा त आफ्नो चाहिँ परिवार अथवा छिमेकीले बताउनुहुन्छ, भोलिको दिनमा त अलिक सहज होला। तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आयोजन गरेर उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्र मेसिन औजार उपकरण चलन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँहरूलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
2: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशोषित गर्ने आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिपमूलक तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
3: पक्कै पनि अब राष्ट्रिय कृषि इन्जिनियर अनुसन्धान केन्द्र खमलटार, त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट वीरगंज, र हाम्रो चाहिँ कृषि यन्त्र परीक्षण अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाई नवलपुरमा हाम्रा चाहिँ तीनवटा चाहिँ हाम्रा कृषि इन्जिनियरिङसँग रिलेटेड संस्था छन् भने चाहिँ हाम्रा चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रा कृषि इन्जिनियर साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रा चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ। र हामीले चाहिँ जस्तो तराई क्षेत्रको लागि चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू भिजिटहरू उहाँहरूलाई डेमोन्स्ट्रेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यी तीनवटा अफिस अथवा चाहिँ नार्कका चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाले चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला, र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 2076 सालदेखि चाहिँ हामीले आवश्यक तालिमहरू सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामी देशैभरिका चाहिँ हाम्रो पहाडको लागि छुट्टै र तराईको लागि छुट्टै हामीले चाहिँ तालिम गऱ्यौँ, र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रतिनिधित्व होस् भनेर गोर्खापत्रमा सूचना प्रकाशित गरेर सबैको पहुँच पुर्याउने किसिमले समानुपातिक हिसाबले चाहिँ हामीले उहाँलाई हाम्रा चाहिँ कहिले कुनै बेला चाहिँ कमलटारमा राखेर कुनै बेला तराईका हाम्रो स्टेसनहरूमा राखेर तालिम दियौँ। ती तालिम चाहिँ हामीले चाहिँ अलिक विशिष्टीकृत तालिम दियौँ, किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा आफ्नो स्थानीय निकाय अथवा आफ्नो गाउँघरमा गएर चाहिँ अरूलाई सिकाउनु हुनेछ भन्ने, किनभने सबै किसान त हामीसँग पहुँचमा आउन सक्नुहुन्न, त्यस्तो तालिम दियौँ। त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ अब फलदायी भएको छ, उहाँले चाहिँ ती मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहनु उहाँहरूलाई हामी पछि पनि हामीलाई उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँहरूलाई थप एक दुई महिनाका तालिम पनि उहाँले चाहिँ निजी स्तरसँग हामी सहकार्य गरेर उहाँहरूलाई त्यो सिप सिक्ने अवसर पनि प्रदान गऱ्यौँ भने कति किसानहरूलाई चाहिँ अहिले सिक्छु भन्दा पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसैले देखाउन सक्दैन, ट्र्याक्टरका भित्रका पार्ट पूर्जाहरू देखाउन सक्दैन, सर्भिसिङ के हो बताउने मान्छे हुँदैन, ती कुराहरू तालिमको दौरान चाहिँ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू, त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्यप्रणालीहरू, विभिन्न नव चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन, हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू चाहिँ हामी यो यन्त्रोपकरणसँग मात्रै नजोडिएर हामी चाहिँ सिँचाइका प्रविधिहरू होला, पोस्ट हार्वेस्टका प्रविधि होला होइन, विभिन्न प्रशोधनका प्रविधि होला, त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला, विभिन्न प्रविधिहरूको बारेमा नै उहाँहरूलाई जानकार गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पहल गऱ्यौँ, चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ। तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखेको छ, मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो वस्तु साल पनि हामी गर्छौँ। र यस्ता मर्मसम्हार तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेका थियौँ भने यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि मेसिनरी व्यवसाय सङ्घ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यी यसैलाई अनुसरण गर्दै तालिम आयोजना गरिरहनु भएको छ। त्यसबाट चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी अब चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो मर्मसम्हार व्यवसाय सञ्चालन गर्नुभएको छ, कतिले चाहिँ कस्टम हायरिङ पनि गरिरहनु भएको छ। मैले अघि पनि जोड्न खोजेको के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ यान्त्रिकरणमा पहुँच पुर्याउनको लागि कस्टम हायरिङ जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार उपकरण भाडामा लिने दिने चाहिँ व्यवसाय भनिन्छ, त्यो चाहिँ भाडामा लिने दिने जस्तो चाहिँ अरू व्यवसायमा पनि त भाडा दिने चल्छ होइन, जस्तो डोजरहरू चाहिँ विभिन्न स्क्याटर चाहिँ मेसिनहरू ठुला मेसिनहरू पनि भाडामै चलेर आउँछन्, त्यसबाट त सुविधा पाइरह हुन्छ हाम्रा विभिन्न कन्ट्राक्टर साथीहरूले भने चाहिँ त्यस्तै कृषकहरूले पनि यो भाडामा दिइने चाहिँ सेवा केन्द्र भयो भने किसानले प्रविधिसँग पहुँच सजिलै बढ्छ, थोरै लगानीमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ।
2: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ, अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्?
3: होइन, मेसिनको लागि चाहिँ अब ठुलो मेसिन इन्टर्नल पार्ट अलिक चाहिँ धेरै चाहिँ अब बिग्रियो अवस्था भयो भने त हामी वर्कसपमा लानै पर्छ, हामी चाहिँ लेथ मेसिनबाट बनाउनु पर्ने अवस्था हुनसक्छ होइन, र सानातिनाको लागि चाहिँ हामी अपरेटर र मेकानिक त फरक विषय हुन् होइन, अपरेटर भनेको मेसिन चलाउने मान्छे भने मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसका त्यो मेसिनसँग रिलेटेड के बनाउने मान्छे हो। हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ, त्यस कारण चाहिँ हामी यस्तो तालिम आयोजना गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल गर्नुपर्छ। सुरुमा चाहिँ हामी इन्जिन सम्बन्धी जानकारी दिने, त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा सानातिना पार्ट्स राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ। कति त साना साना समस्या परेर हुन्छन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठुलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। त्यस कारण चाहिँ अब स्थानीय निकायले आफूले जति चाहिँ उहाँले कृषि यान्त्रिकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ, 1.5 करोड 2 करोडका चाहिँ मेसिनहरू बाँड्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ 1-5 दिने हुनसक्छ अथवा चाहिँ 7 दिने हुनसक्छ अथवा 3 दिने हुन्छ, चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजना गर्नुहोस्। त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ टोलमै चाहिँ मेकानिक बन्ने अवस्था हुनसक्छ, बिस्तारै त्यही चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यहाँ अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ। र चाहिँ मर्मसम्हारमा चाहिँ मेन चाहिँ हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो, त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई जो घरमा चाहिँ सिनियरबाट चाहिँ जुन पुर्खाबाट हामी ज्ञान लिन्थ्यौँ नि त्यो ज्ञान पनि छैन, एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पढ्ने पनि बानी छैन होइन, त्यसमा के लेखिया हुन्छ, त्यस कारण चाहिँ नियमित मर्मसम्हार हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ होइन, इयर लक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त, हामी चाहिँ तेल नसकेर थपी थपी चलाएको हामीसँग चाहिँ इयर लकको समस्या हुँदैन थियो होइन। त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ अब त्यो चाहिँ हिट हुनसक्छ, त्यसलाई चाहिँ हामी कसरी चलाउने, त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ कहाँ चाहिँ हाम्रो चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो होइन, त्यस्तै हामीले चाहिँ कति घन्टा चलाउने, सुरुमा कति घन्टा चलाउने, सुरुको मोबिल चाहिँ हामी चाहिँ फोहोर नहुँदै फेर्ने, पछि नियमित रूपमा चाहिँ मोबिल फेर्ने होइन, तेलको चाहिँ हामी पनि कति ठाउँमा चाहिँ हामी तेलको सुनिश्चितता गर्दैनौँ, खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ किनभने हाम्रा ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरका हाम्रा ट्याङ्कीहरू छन् होइन, त्यस कारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो। अब चाहिँ कहिलेकाहीँ मोबिल पाइँदैन, जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मोबिलको सर्टेज छ, त्यस कारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुराको जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहिले लिकेज लिकेज हुन्छ, होइन, मेसिन चलिरहेछ तर त्यसमा चाहिँ पिने चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ। त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठुलो चाहिँ क्षति ल्याउँछ, ठुलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ 200-400 चाहिँ हुने काम चाहिँ मर्मत टाइममा नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ 8-10 हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च बढ्न आउनसक्छ। त्यस कारण मर्मसम्हारमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ, दक्ष अपरेटरहरू तयार गरौँ, अनि चाहिँ प्रविधि चाहिँ राम्रोसँग चल्छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौँ। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ बढ्दो प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोडिरहेका छौँ। प्रविधिको पहुँच पुग्दैछ, किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ, तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो, महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो, प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ। अब त्यसलाई फेरि मर्मसम्हार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रदा बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् नि। तपाईँले अघि पालिकालाई जोड्नुभयो, पालिकाले अझै थप के कुराहरू चाहिँ ध्यान पुर्याउनुपर्छ अथवा उनीहरूले गर्न सक्छन् होला?
3: यसमा चाहिँ अब कति किसानहरूले चाहिँ नबुझिकन ल्याउनु हो कि, अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा 2-3 ट्र्याक्टरहरू जुन होला आवश्यकता थिएन, त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुपयुक्त लगानी गरेका अवस्था पनि छन्। र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढङ्गले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन फेरि आफैमा चाहिँ त्यो बिग्रिन सक्छ। त्यस कारण चाहिँ लामो समय चाहिँ बिग्रेको छ भने त्यसलाई चाहिँ विशेष किसिमले सोच्नु पर्ला। होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ जो अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मर्मसम्हार गरेर चाहिँ प्रयोगमा ल्याउन सक्छौँ। त्यो चाहिँ किसानको उहाँले पनि आफूले पुर्याउनु पर्यो, त्यसै थर्काएर राख्नुभन्दा चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन, अनुदानमा ल्याएको सामान त रिसेल गरेर नमिल्ला, तर आफ्नै लगानीको मेसिनहरू चाहिँ आफैलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कम के अरे मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने, अब पालिका जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अब अहिले एउटा समस्या पनि चाहिँ हाम्रो चाहिँ अलिकति कमसल खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा चाहिँ प्रब्लम छ। अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको त्यो क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो, त्यसको लागि चाहिँ नार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ नवलपुर छ, त्यसलाई हामी सशक्त बनाउनु पर्यो। यसमा चाहिँ मन्त्रालयले छिटो ध्यान दिनु पर्यो चाहिँ होइन, उहाँहरूले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ। र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनुलाई हामी अलिकति चाहिँ यो निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यो उहाँहरूलाई चाहिँ इन्करेज गरेर उहाँहरूले चाहिँ यस्ता चाहिँ मेसिन औजार मर्मत गर्ने शिविर सञ्चालन गर्नु पर्यो होइन, ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गर्ने, त्यसपछि किसानहरूले त्यो शिविरमा ल्याएर चाहिँ आफूसँग थन्केका मेसिनहरू बनाउने, त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्मसम्हारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर चाहिँ यत्तिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन्, त्यो तर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर लागू गर्यो भने ठिक होला। अब नार्कल हाम्रो त्यहाँ किसानसँग जाने चाहिँ हाम्रो अधिकार कार्यक्षेत्र होइन, हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ जानकारी दिने, प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ माग सुहाउँदो चाहिँ प्रविधि विकास गर्ने, मोडिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधिलाई चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फतबाट चाहिँ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने, देखाउने र उहाँहरूलाई बुझाउने काम चाहिँ हाम्रो हो। र यसमा चाहिँ जुन अहिलेका समस्या छन् यसका समस्यालाई चाहिँ हामीले नार्कले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँबाट रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा आर्थिक नीति चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्र छ, त्यहाँहरू पनि त्यसका चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ, त्यसबाट आएका देखेका समस्या समाधानको लागि अब राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छन्।
2: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहुउपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहुउपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
3: कति औजार उपकरण हामी उपयोग गर्न सक्छौँ, जस्तो ट्र्याक्टरै भन्दाखेरि ट्र्याक्टर त हामी त जुन बाली लगाउँदा हुन्छ ट्र्याक्टर कमन चाहिँ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रा थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यो सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा नहुन सक्छ। हामी ठुलो थ्रेसर मेसिन ल्याएको छ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने, अलिक ठुलो दाना हुने, अलिक ठुलो दाना हुने हामी बहुपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँहरूले किन्ने बेला नै चाहिँ त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यसकारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तो सिड्रिल मेसिन प्रयोग गर्नुहुन्छ भने त्यही सिड्रिल मेसिनले चाहिँ धान पनि छर्छ, त्यसले चाहिँ हामीले केही चाहिँ परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुनसक्छ होइन, त्यसको बिउ अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यसकारण किसानले चाहिँ अब मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन, म चाहिँ सधैँ चाहिँ भाडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाडाको व्यवसाय चाहिँ प्रवर्धन हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मेरा चाहिँ बहु मल्टिपल अथवा बहुप्रयोग हुने मेसिनहरू के हुन्, यसलाई के प्रयोग गर्न सकिन्छ। जस्तो हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफैमा एउटा इनर्जी हुन्छ, चाहिँ ऊर्जाको स्रोत हो, त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, धेरै पनि काम लगाउन सक्छौँ होइन। कतिपय ठाउँमा एउटा अनौठो लाग्ला सुन्दाखेरि चाहिँ मिनी टिलरलाई काठ चिरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसमा त इन्जिन छ, त्यसमा पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यसै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई विषादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ, यी काममा पनि त हामी त्यही ट्र्याक्टरले प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नु पर्यो। हामी चाहिँ जस्तो विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टरै ट्र्याक्टर किन्नुहुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ, तपाईँ यति धेरैले सबैले ट्र्याक्टरै किन्नुभन्दा चाहिँ कसैले ट्र्याक्टर किन्नुभएको, कसैले चाहिँ त्यसमा जोड्ने औजार उपकरण एट्याचमेन्ट किन्नुभएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा के अरे त्यो टोलभरिका चार पाँचवटा ट्र्याक्टरले त तपाईँ ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षभरि होइन काम पुग्दैन, उसले त्योभन्दा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यसकारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो, त्यो जानकारी भयो भने चाहिँ यान्त्रिकरण अलिकति सार्थक हुन्छ।
2: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनुपर्ने, उद्योगी व्यवसायीसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने जुन प्रविधि विस्तारका चाहिँ कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलि राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
3: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुनिएला, तर हाम्रा कति विकासे चाहिँ अड्डाहरू भनौँ अथवा प्रसारका साथीहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन, त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै डम्पिङ भएर बसिरहेको छ, त्यसको सही सदुपयोग भएको छैन, त्यो प्रविधिको बारेमा नकारात्मक चाहिँ धारणाहरू विकास भएका छन्, त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा जुन प्रसार प्रसार अथवा चाहिँ प्रवर्धन हुनु पर्थ्यो त्यसको सट्टा चाहिँ नेगेटिभ चाहिँ भएको छ। त्यसकारण चाहिँ हामीले चाहिँ यसलाई पहिले चाहिँ प्रि प्लान गरेर हामीले चाहिँ त्यो प्रविधिसँग जोडिएका चाहिँ लागतदेखि लिएर सञ्चालन सम्बन्धी भोलिका मर्मसम्हार सम्बन्धी चाहिँ कम्प्लिट प्याकेज सोचेर चाहिँ हामी त्यसरी प्रविधि लग्यौँ भने चाहिँ अलिक सक्सेस हुन्छ। कति ठाउँमा चाहिँ गलत चाहिँ मेसिनहरू नेपाललाई नसुहाउँदो अथवा त्यो म्यानुफ्याक्चरिङ त्रुटि भएका मेसिनहरू पुगेका छन् होइन, जस्तो चाहिँ सानो सानो चाहिँ धान रोप्ने मेसिनहरू जुन चाहिँ सफल थिएनन्, हामीले कहिले पनि सिफारिस गरेनौँ, ती निर्मातासँग पनि हामीसँग चाहिँ छलफल हुन्थ्यो, हामीले तपाईँको मेसिनमा यो सुधार नगरेसम्म चाहिँ यो मेसिन लान मिल्दैन भन्ने कुरा हामी सल्लाह दिन्थ्यौँ भने, अब हामी चाहिँ सम्पूर्ण निकायसँग हामी त चाहिँ प्राविधिक सहयोग गर्ने हो, नार्कले चाहिँ अरू निकायसँग चाहिँ हामीले चाहिँ विकास गरेका प्रविधिहरू तालिम मार्फत अथवा बुकलेट मार्फत चाहिँ हामी उहाँहरूलाई दिन्छौँ, र आवश्यक परेको खण्डमा हामीहरू चाहिँ किसानकै लेभलमा अथवा चाहिँ उहाँहरूको तालिम हलमै पुगेर पनि हामी तालिम सञ्चालन गर्ने अथवा चाहिँ प्राविधिक सहयोग पुऱ्याइरहेका छौँ। र आगामी दिनमा पनि त्यस्तो चाहिँ केही समस्या भयो भने नेपाल कृषि अनुसन्धान परिषद चाहिँ अरू चाहिँ हाम्रो सरकारवाला निकायसँगै सहकार्य गर्न सदैव तत्पर छ र गर्छ, र स्थानीय निकायसँग चाहिँ अब अनुसन्धान कसरी जोडिनुपर्छ यो पनि एउटा चाहिँ चर्चाको विषय छ हाम्रो, किनभने लिङ्केज अलिकति टुट्यो र चाहिँ प्रदेश सरकारले नारसँग समन्वय गर्न अलिकति गाह्रो भइरहेको छ, किनभने चाहिँ अर्थ मन्त्रालयको हाम्रो चाहिँ के छ भन्दाखेरि माथिबाट गएको बजेट चाहिँ फेरि तल ब्याक आउनु हुँदैन, किनभने नार्क भनेको चाहिँ संघीय सरकार अन्तर्गत परेको हुनाले यस्ता चाहिँ व्यवहारिक कठिनाइहरू छन्। प्रदेश सरकारले चाहिँ चाहेर पनि चाहिँ समन्वय गर्न चाहिँ हाम्रो प्राविधिक कठिनाइहरू भएको अवस्था छ। यसलाई आगामी दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ यसलाई समाधान गरियोस् र समन्वय गरेर हामी चाहिँ हाम्रा तीनवटै चाहिँ सरकार भनौँ र किसानहरू र व्यवसाय साथीहरू हामी सबै मिलेर नेपाली कृषकलाई सुहाउँदो प्रविधि उहाँहरूलाई चाहिँ सस्तो लागतमा चाहिँ हामी मेसिन प्रविधि उपलब्ध गराएर यसबाट चाहिँ समग्र राष्ट्रले चाहिँ प्रतिफल हासिल गर्नुपर्छ।
2: नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कुराकानीको अन्तिमतिर पनि आइपुगेका छौँ। किसानका लागि चाहिने यन्त्र उपकरण त्यसलाई चलाउने ज्ञान सिपका कुराहरू जोडिरहन्छन्। खास गरी कोही कसैले अथवा समूह मार्फत होस् अथवा सहकारी मार्फत होस् अथवा व्यक्तिगत लगानीमै मैले एउटा उपकरण किन्छु, उदाहरणका लागि ट्र्याक्टरै होला अथवा अर्को तपाईँले भने जस्तै रोटावेटर होला अथवा अरू यस्ता चाहिँ यन्त्र उपकरण होलान्, यसको चाहिँ प्राविधिक ज्ञान के हो, यसलाई चाहिँ मैले कसरी प्रयोग गर्न सक्छु, यो कसरी बहुउपयोगी हुन सक्छ, भोलि मैले सहज रूपमा चाहिँ कसरी प्रयोग गर्ने, मेरो भूबनोट मेरो क्षेत्रमा चाहिँ यो प्रयोग उपयुक्त छ कि छैन, मैले हाल्ने लागत यो उपयुक्त छ कि छैन भनेर यी चाहिने ज्ञानहरू हुन्छन् नि, यो ज्ञान लिन चाहिँ नार्कको यही केन्द्रसम्म चाहिँ धाउनुपर्ने हो कि अथवा अरू कुनै माध्यमबाट पनि उहाँहरूले ज्ञान लिन बुझ्न जान्न सोध्न सक्नुहुन्छ त अन्तिममा?
3: अहिले अब डिजिटल युगको पनि समय छ, त्यसकारण चाहिँ किसानहरूले विभिन्न तवरबाट पनि ज्ञान पाउनु भएको छ। उहाँहरूले कति चाहिँ अब एआईको जमाना अथवा युट्युबको जमाना त्यसले गर्दाखेरि मिसइन्फर्मेसन पनि पाइरहनु भएको छ। उहाँहरूले त्यस्तै चाहिँ एआईबाट जेनेरेटेड अथवा चाहिँ युट्युबमा चाहिँ व्यवसायीले आफ्नो प्रविधि प्रवर्तन गर्नलाई गलत तरिकाले चाहिँ प्रस्तुति गरेकालाई चाहिँ विश्वास गरेर किसानहरू चाहिँ फस्नु भएको अवस्था पनि छ। त्यसकारण चाहिँ सही सूचना पाउनु पर्यो। अब नार्कले चाहिँ हाम्रो चाहिँ किसान कल सेन्टर सञ्चालन गरिरहेको छ, जुन 11:35 त्यसमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अब हाम्रो चाहिँ यो राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटारमा चाहिँ इमेल मार्फत अथवा चाहिँ हाम्रो टेलिफोन मार्फत 54213007 तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही काठमाडौँ आउँदाखेरि चाहिँ हाम्रो खुमलटारमा चाहिँ भेटिरहनु भएको हुन्छ भने कति आउने विचारमा हुनुहुन्छ भने खुमलटार स्थित हाम्रो कार्यालयमा आएर चाहिँ यहाँका चाहिँ वैज्ञानिक प्राविधिक साथीहरूसँग चाहिँ बसेर छलफल आफ्नो चाहिँ बिजनेसको बारेमा चाहिँ पहिले छलफल गर्नुभयो भने तपाईँको बिजनेस चाहिँ पछि सक्सेस हुन सक्छ। त्यसरी पनि लिन सक्नुहुन्छ भने हाम्रा चाहिँ क्षेत्रीय हाम्रो चाहिँ प्रादेशिक कार्यालयहरू हाम्रा चाहिँ स्टेसनहरूमा रहनुभएका प्राविधिक साथीहरूसँग पनि त्यहाँ गएर चाहिँ जानकारी लिन सक्नुहुन्छ फोन गरेर। त्यहाँ हाम्रा चाहिँ तराईका अफिसहरूमा हाम्रा तराईमा चल्ने औजार उपकरणहरू प्रशस्त छन्, त्यहाँ घुमेर चाहिँ हेरेर मेसिन चलेको हेर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले त्यहाँ भएका औजार उपकरणको जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अहिले चाहिँ विभिन्न कृषि मेसिनरी व्यवसायी साथीहरूका आफ्ना डिलरका चाहिँ अफिसहरू छन् अथवा उहाँहरूको चाहिँ पसलहरू छन्, त्यहाँ पसलमा विभिन्न किसिमका औजारहरू पाइन्छन्। तपाईँहरू पहिले चाहिँ भिजिट गर्नुहोस् र चाहिँ औजार किन्दाखेरि चाहिँ त्यो औजार कस्तो हो त्यसको बारेमा चाहिँ बुझ्नुहोस्, नयाँ मेसिन देख्दैमा किन नहाल्नुहोस्, त्यसका चाहिँ सकारात्मक पक्ष नकारात्मक पक्ष बारे बुझ्नुहोस्। त्यस्तै चाहिँ यो चाहिँ यही मङ्सिर महिनामा चाहिँ सायद कृषि चाहिँ यन्त्रीकरण मेला हुन्छ होला, यस्ता मेलाहरू प्रादेशिक मेला पनि हुन्छन्, त्यस्ता मेलामा गएर पनि तपाईँहरूले चाहिँ यो कृषि यन्त्र औजार उपकरणको बारे जानकारी लिन सक्नुहुन्छ। त्यस्तै विभिन्न पुस्तिकाहरू अथवा चाहिँ पुस्तकहरू पनि हुन्छन् अध्ययन गर्न सक्नेले चाहिँ त्यसरी अध्ययन गर्न सक्नुहुन्छ। अध्ययनशील हुनुहोस् त्यसपछि चाहिँ र मेसिनको बारेमा चाहिँ जानकारी लिनको लागि चाहिँ सरकारी निकाय हाम्रो चाहिँ अब कृषि डायरीहरूमा पनि हामीले चाहिँ त्यहाँ औजार उपकरणसँग कुरा राखेका हुन्छौँ भने नार्कसँग पनि प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 11:35 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 MHz।
5: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
4: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राजथा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सटेन्स मेला।
6: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सटेन्स मेलामा
4: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
6: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-85
4: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
7: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
8: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
7: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
8: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
7: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
8: राष्ट्रिय परिचय पत्र नम्बर,
7: 1 प्रति पासपोर्ट साइजको फोटो,
8: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
8: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
8: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
7: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको, बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
11: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसदमा तहतका 3 समितिको बैठक आज बस्दै क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै सरकार। मध्य प्रदेशका पूर्व अर्थमन्त्री शाह सहित 7 जनामाथि भ्रष्टाचार मुद्दा। अनलाइन बेटिङमा सरकारको कडाई, 2,23,000 भन्दा बढ़ी वेबसाइट र याप बन्द। सार्वजनिक बसमा पाकेटमार गरी नगद चोरी गरेको आरोपमा 4 जना पक्राउ। अमेरिकाद्वारा भारत र चीनसहित विश्वका झण्डै 60 देशमाथि नयाँ भन्सार शुल्क लागू। र विश्वमा एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुरा। थोरै लगानी, थोरै सिंचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। के
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसदमा तहतका 3 समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। समितिको बैठक बिहान 11 बजे बस्नेछ। विधायन व्यवस्थापन समितिको बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक अपरान्ह दिउँसो 2:30 बजे बस्नेछ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़िसकेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउने तयारी पनि गरिएको छ। झण्डै 2 हप्ता अघि क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन सिसप्लाटिन तथा सलाइन मार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव भएपछि उपचाररत बिरामीले समस्या भोग्नु परेको थियो। नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटीले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ। निमित्त महानिर्देशक खड्कीले मूल्य समायोजनको कानूनी प्रक्रिया अघि बढ़िरहेको भए पनि तत्कालका लागि औषधिको अभाव हुन नदिन सरकार उत्पादक आयातकर्ता र व्यवसायसँग निरन्तर संवाद तथा आवश्यक सहजीकरणमा जुटिरहेको बताउनु भएको छ। नेपाल राष्ट्र ब्याङ्क विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक सूचना निकालेर 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार घोषणा बिनै नेपालमा भित्राउन सकिने जनाएको हो। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्र ल्याउनु पर्ने राष्ट्र ब्याङ्कले निकालेको सूचनामा उल्लेख छ। यसबीच नेपाल राष्ट्र ब्याङ्कले सन् 2016 नोभेम्बर 9 तारीखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रूपियाँ र भारतीय 500 का नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपियाँ 25,000 रूपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटाई गर्न सकिने व्यवस्था गरेको छ। नेपाली नागरिकले भारत बाहेक अरू देशमा भारतीय रूपियाँ लैजान वा अन्य देशबाट भारतीय रूपियाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ। राष्ट्र ब्याङ्कले सन् 2016 नोभेम्बर 9 तारीख भन्दा अगाडि चलन चल्तीमा रहेका भारतीय रूपियाँ 500 र 1,000 दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था कायमै रहेको जनाएको छ। बागमती प्रदेशसभा सचिवालयले सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। प्रदेशसभा सचिवालयले आर्थिक वर्ष 2082-83 सेवा सुविधा बापत पारिश्रमिक लिएका प्रदेशसभा सदस्य उनीहरूका स्वकीय सचिव तथा हलुका सवारी चालकलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। सचिवालयले जारी गरेको सूचना अनुसार राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन तथा भ्रष्टाचार निवारण एन 2059 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग एन 2048 बमोजिम तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ। सार्वजनिक पद धारण का पदाधिकारीले आर्थिक वर्ष समाप्त भएको मितिले 60 दिनभित्र सम्बन्धित कार्यालयमा सम्पत्ति विवरण फारम बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ। सहकारीका ऋणीमाथि कडाई गर्दै जमानी बस्नेदेखि नातेदारसम्मको खाता रोक्का गरिने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण नतिर्ने ऋणीका साथै उनीहरूका जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गर्ने जनाएको हो। समितिले जारी गरेको 12 बुधे सार्वजनिक सूचनामा ऋणीले नियमअनुसार ऋण नतिर्नेमा वा सम्पर्कमा नआएमा ऋण चुक्ता गर्ने सम्पूर्ण दायित्व जमानीकर्ताको हुने र ऋण असुल नभएसम्म दुवैको ब्याङ्क खाता रोक्का रहने उल्लेख छ। समस्याग्रस्त सहकारीबाट लिएको ऋणको ब्याज वा हर्जाना मिनाहा गर्ने अधिकार समितिसँग नहुने भन्दै त्यस्ता छुटका लागि परेका निवेदनमा कुनै कार्यवाही नहुने पनि समितिले जनाएको छ। ऋणको ब्याज र हर्जाना गणना गर्दा 2076 साउन 1 गतेदेखि 16% दरले र 100% अघिको हकमा तमसुकमा उल्लेख भए बमोजिम हुनेछ। साथै तिर्न बाँकी ब्याजको 5% हर्जाना लाग्नेछ। ऋण र बचत मिलान गर्दा 5,00,000 सम्मको बचत भए पूरै रकम र सोभन्दा बढ़ीको हकमा 50% अधिकतम 50 लाख नबन्ने गरी ऋणसँग मिलान गर्न सकिने समितिले जनाएको छ। तर यसरी मिलान गर्दा ऋणीले आफ्नो कुल तिर्नुपर्ने रकमको 20% अनिवार्य रूपमा बैंकमा दाखिला गर्नुपर्ने र बाँकी 80% मात्र मिलान हुने व्यवस्था गरिएको छ। 1 करोड़ वा सोभन्दा बढ़ी बचत रहेका बचतकर्ताहरूले तोकिएको सो घोषणा फारम भरि पेश गर्नुपर्नेछ। तर ज्येष्ठ नागरिक, एकल महिला तथा प्राणघातक रोग लागेका कानून बमोजिम प्राथमिकता प्राप्त बचतकर्ताहरूले आवश्यक प्रमाणसहित निवेदन दिएमा नियमअनुसार वार्षिक एकपटक तोकिएको रकम बचत फिर्ता लिन सक्ने समितिले जनाएको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कंग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारङ्गा सुवेदी र निरुद्धोज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शाहसहित मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज नेउपाने र ठेकेदार बिकोई धुलीखेल जेबीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको, अख्तियारले उक्त निर्माणमा 39 करोड़ 39 लाख रूपियाँ भ्रष्टाचार भएको दावी गरे पनि आरोपितहरूमाथि फरक फरक बिगो र जरिवाना माग दावी गरेको छ। मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री शाह र सचिव ठाकुरमाथि 35 करोड़ रूपियाँ बिगो माग दावी गरेको छ। अख्तियारले मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि 39 करोड़ 39 लाख रूपियाँ हानि नोक्सानी पुर्याएको आरोप लगाएको छ। मधेस प्रदेश सरकारका उपसचिव उद्धवराज नेउपानेमाथि 20 करोड़ भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले ठेकेदार कम्पनीमाथि 39 करोड़ 39 लाख रूपियाँ हानि नोक्सानी पुर्याएको आरोप लगाएको छ। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक सरकारका पूर्व अर्थमन्त्री शाह र सचिव ठाकुरमाथि 35 करोड़ रूपियाँ बिगो माग दावी गरेको छ। अख्तियारले मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि 39 करोड़ 39 लाख रूपियाँ हानि नोक्सानी पुर्याएको

0: सुन्दगरेको आएको छ। सरकारले गएको चैत्र 13 गते शासकीय सुधार सम्बन्धी सहकारी सूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासोपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। यस्ता वेबसाइटको संख्या अत्याधिक हुने भएकाले एक एक गरेर खोज्नु सम्भव छैन। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएसपीसँग समन्वय गरेर ती साइटहरू बन्द गरिन्छ। महत्वले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै त्यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गरिने जानकारी दिनुभएको छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। प्राधिकरणले अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट वा एपबारे जानकारी भए नागरिकलाई पनि सूचना उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्ममाथि थप कार्यवाही अघि बढाइने प्राधिकरणले जनाएको छ। सार्वजनिक बसमा पाकेटमार गरी नगद चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये जेएनजी आन्दोलनका क्रममा सुनसरी स्थित झुम्का कारागारबाट फरार भएका कैदी समेत परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका सूचना अधिकारी प्रहरीनायक उपेक्षक डीएसपी रविन विष्टका अनुसार पक्राउ पर्नेहरूमा बेथान्चो गाउँपालिका 6 वर्ष 30 आकाश भन्ने विनोद आलेमगर, वर्ष 31 रिक्सन तामाङ भन्ने श्याम तामाङ, वर्ष 30 सोनाम लामा र मकवानपुर फापरबारीका वर्ष 35 बालकृष्ण मगर पक्राउ परेका हुन्। उनीहरूलाई बिहिबार बनेपा नगरपालिका 8 स्थित 3 बाटोमा काठमाडौँ जाने बस चढेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। यसअघि बुधबार उनीहरू पनौतीबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक बसमा सवार तीर्थबहादुर तामाङको जुहारी कोट काटेर नगद चोरी गरी फरार भएका थिए। पक्राउ परेका मध्ये सोनाम लामा यसअघि पनि चोरीको मुद्दामा झुम्का कारागारमा कैदी थिए। जेएनजी आन्दोलनका क्रममा उनी जेलबाट भागेको खुलेको प्रहरीले जनाएको छ। यस्तै आकाश भन्ने विनोद आलेमगर अभद्र व्यवहार, लागू औषध र चोरीको घटनामा पटक पटक पक्राउ पर्ने गरेको डीएसपी विष्टले जानकारी दिनुभएको छ। अर्का रिक्सन तामाङ भन्ने श्याम तामाङ पनि काठमाडौँमा विभिन्न 7 मुद्दामा संलग्न रहेको देखिएको उहाँले बताउनु भएको छ। उनीहरू विरूद्ध चोरी तथा डाका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
3: रामेछाप नगरपालिका

0: सिकागो अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको रू 25,000 पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार 2083 नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवसका अवसरमा बिहिबार मन्थलीमा आयोजित कार्यक्रममा पौडेललाई नगद दोसल्ला तथा प्रशंसा पत्र सहित सम्मान गरिएको हो। प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकका अनुसार समाजसेवी तथा नेता रत्नप्रसाद गौतमले स्थापना गरिदिएको उक्त पुरस्कार यस वर्षदेखि प्रदान गर्न थालिएको। पुरस्कार हरेक वर्ष साउन 7 गते पुष्पलाल स्मृति दिवसका अवसरमा प्रदान गरिने तथा यसको छनौट प्रेस चौतारी नेपालको केन्द्रीय समितिले कार्यविधि अनुसार गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य माधव प्रसाद ढुङ्गेल, बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ लगायत नेता पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मरिनले आर्थिक वर्ष 2082-83 को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार वन व्यवस्थापन, राजस्व संकलन, काठ तथा दाउरा उत्पादन बिक्री, बिरूवा वितरण, वन मुद्दा व्यवस्थापन तथा दिगो वन व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कार्यालयले हालसम्म वन क्षेत्रबाट कुल 6,58,17,252 रूपियाँ 88 पैसा राजस्व संकलन गरेको जनाएको छ। यसमध्ये सामुदायिक वनबाट 6,42,65,472 रूपियाँ तथा निजी वन निजी आबादीबाट करिब 15,51,780 रूपियाँ राजस्व संकलन गरेको छ। यस्तै काठ उत्पादनतर्फ सामुदायिक वनबाट 2,79,174.19 क्यू फिट काठ उत्पादन भएको छ भने निजी वनबाट 26,901.04 क्यू फिट काठ उत्पादन भएको कार्यालयले जनाएको छ। उत्पादन भएको काठ मध्ये गत आर्थिक वर्षमा सामुदायिक वनको 2,48,580 क्यू फिट र निजी आबादीबाट 26,901 क्यू फिट गरी कुल 2,75,481 क्यू फिट काठ बिक्री भएको कार्यालयले जनाएको छ। वन संरक्षण तथा वृक्षारोपण कार्यक्रम अन्तर्गत हालसम्म 50,341 बिरूवा वितरण गरिएको छ। वितरण गरिएका बिरूवामा तेजपात, अमला, सिसौ, टाँकी, गुलमोहर, बिरूल, चुरा, कनारी, कल्की, बाँस र खैर लगायतका प्रजाति रहेका छन्। कार्यालयका अनुसार हालसम्म वन सम्बन्धी 3 फडानी सम्बन्धी 3 मुद्दा दर्ता भएका छन् भने वन्यजन्तु सम्बन्धी कुनै मुद्दा दर्ता भएको छैन। त्यस्तै वन क्षेत्रबाट 86,460 मानव दिन बराबरको रोजगारी सिर्जना भएको प्रगतिमा उल्लेख गरिएको छ। विरल वर्षासँगै खसेको पहिरो र सड़क कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको जनाएको हो। प्रहरीका अनुसार काभ्रे फलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोटो नेपालथोक कटुन्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बर्खायाम भर साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सड़क हिमाल हिलाम्य भएपछि उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरोले अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको, त्यसै गरी बागलुङको जैमनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोराई थवाङ सहित राजमार्ग, मुगुको छायानाथ रारा नगरपालिका 7 पिनाखोला स्थित नाग म गमगढ़ी सड़क अवरूद्ध भएको छ। रसुवाको गोसाई कुण्ड गाउँपालिका स्थित पासाङ लामो सड़क खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका 4 पानी खोला स्थित मध्य पहाड़ी लोकमार्ग तथा लमजुङको मसाङदी गाउँपालिका 4 म्याग्दीभिर स्थित बेसी सहर चामी मनाङ सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यसैबीच दोलाखाको तामाकोशी गाउँपालिका 5 किर्णटार स्थित लामो साङ्गु रामेछाप सड़क खण्डमा तामाकोशी नदीको कटानका कारण सड़क अवरूद्ध भएको थियो। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
समाचारको क्रममा मौसम समाचार आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराई एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि पनि केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका जन 60 प्रमुख व्यापार साझदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझदार प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा ओगट्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरिए ता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अमेरिकी प्रशासनले उत्पादन क्षमताको दुरूपयोग सम्बन्धी आरोपमा थप 16 देशमाथि अनुसन्धान गरिरहेको छ। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनशनमा बस्नुभएका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एपेक्स बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। र समाचार अन्त्यमा केही खेल समाचार। नेपाली आइसिसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गरेको हो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर 1 बलमा 4 विकेट गुमाउँदै पूरा गरेको छ। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गर्नुभयो। 82 बलमा 2 चौका र 1 छक्का प्रहार गर्नुभयो। यसै गरी नोवा क्रसले अभिजित 34 तथा कार्डिक डेलाङ र ज्याक लायन क्याचर्टले 21 रन बनाउनुभयो। नेपालका लागि सम्पाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशले 1-1 विकेट लिनुभएको छ। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5 स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। र आउँदो असोजमा जापानमा हुने 20 औं एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल छनौटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदछ। गएको महिना सिंगापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। नेपालले पहिलो पटक एसिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउँदछ। हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। संघीय संसद मातहतका 3 वटा समितिको बैठक आज बस्दै क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै सरकार। मधेस प्रदेशका पूर्व अर्थमन्त्री शाहसहित 7 जनामाथि भ्रष्टाचार मुद्दा। अनलाइन बेटिङमा सरकारको कडाई, 2,23,000 भन्दा बढ़ी वेबसाइट र एप बन्द। सार्वजनिक बसमा पाकेटमारी गरी नगद चोरी गरेको आरोपमा 4 जना पक्राउ।
अमेरिकाद्वारा भारत र चीन सहित विश्वका झन्डै 60 देशमाथि नयाँ भन्सार शुल्क लागू र विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपाली अफगानिस्तान र जापानसँग खेल्ने हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु नमस्कार शुभ दिन।

0: bărbunul Nuculaghi l-a atțiment jos zapata taine ca bată la uniula. Periu mă întâlnim atestura în roadul cu păsălte ca o la bătit.
1: Caca, timla etini thațaină? Aba hamrei mă întâlnim a Deepjyoti Hardware and Suppliers khulia ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर संजीत मल्ल ठकुरी सम्पर्क नम्बर 9845-8573-65 बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
8: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150मा
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
6: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
6: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
6: आउनुहोस् मुहान जोगाउ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
8: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
7: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
1: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
9: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
1: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
9: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
1: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30
9: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बसपा ट्राफिक कार्यालयको माथिल्लो साइट
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
8: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
8: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
8: राष्ट्रिय परिचय पत्र नम्बर
4: एक प्रति पासपोर्ट साइजको फोटो
8: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
8: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
8: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
4: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कारणीय हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ भन्ने सुन्दै पनि आइराख्नु भएको छ। आज शुक्रबारको बसाई हामीले स्थानीय गीतहरूलाई चाहिँ कार्यक्रममा राख्छौं। साथसाथै तपाईँले आफूलाई मनपर्ने स्थानीय कलाकारका गीतलाई पनि रोजाइमा पार्न सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले यो समय हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप तामाको सेफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुन्छ। आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले कमेन्टहरू पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीले एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैली तपाईँलाई के कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ फटाफट 0840 40 00 26 फोन डायल गर्दै आफूलाई मनपर्ने स्थानीय गीतहरू रोजाइमा पारेर आफ्ना आफन्तजन साथीसंगलाई सम्झन पाउनुहुन्छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौं। एकदमै मिठो अनि रमाइलो एउटा गीत बच्छ, स्थानीय गीत नै बच्छ। त्यसपछि हामी तपाईँकै रोजाइका मिठा गीतहरू लिएर आउनेछौं। तपाईँ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख हमें धीरे नि रईल गीत रहो त्रिशूली सलल भोल को गीत में आवाज रहो साथी का आवाज सानू केसे रामहरि भंडारी साथ कोपिला वाइबा रवीन कुमार श्रेष्ठ मदन थापा साथी का आवाज रहो एकदम धीरे साथी लय शब्द सृजना गीत यहां कार्यक्रम को शुरूआत में सुनी सकू ये मीटर रमाइला लोकगीत कार्यक्रम को समय अवधि भर बढ़ तशेषकरी आप मन पर्ने स्थानीय गीत रोजन तान सकू आज को बसाई में ये बेला संपर्क में साथी भागत कर लु नमस्ते नमस्कार धेरै समय बसेको कहाँदेखि को बोल्दै हुनुहुन्छ मैले त बिर्से जस्तो लाग्यो खै मैले त बिर्से कि जस्तो पो लागिरहेको छ त यो आवाज कहाँ कता सुने चाहिँ हो तर ठ्याक्कै नाम बिर्से मैले
1: म चाहिँ यता दोलाका लामी डाँडा घर भइहाल्छ काठमाडौँदेखि सुजन ढुङ्गेल भन्नुहुन्छ है
0: ओहो सुजन के छ सुन चाहिँ आरामै हुनुहुन्छ
1: हजुर भन्दै छु आरामै छु भन्नुभयो त अनि दिदी हजुर लगायत रामेछापतिरको खबर के छ
0: म लगायत रामेछापतिरको खबर एकदम ठिक छ राम्रो रमाइलो छ भर्खरै सिमसिम पानी पर्यो सिमसिम पानी रहेछ बिमानी भने जस्तै भर्खरै पानी परेर पनि रहिसक्यो सुजनजी दादा
1: हजुर यहाँ पनि त्यस्तो त्यस्तै छ दिदी पानी पनि पर्न सकेको छैन घाम पनि लाग्न सकेको छैन त्यस्तो त्यस्तै छ भन्नुभयो त मौसम चिसो चिसै छ रमाइलो छ अरे छ भन्नुभयो त दिदी हजुर साथी मित्र पनि
0: ल घमाइलो रमाइलो छ जे होस् काठमाडौँमा पनि छिनमा पानी पर्ने छिनमा घाम लाग्ने छिनमा फेरि गर्मी हुने जाडो पनि हुने यस्तै छ मौसम होइन
1: हजुर यस्तै छ दिदी हजुर काठमाडौँ
0: ल ठिक छ त्यस्तै समय छ अब जताततै बर्खा घामको समय छ कहिले पानी कहिले घाम यस्तै हुन्छ कहिले हिलो कहिले धुलो होइन
1: हजुर हजुर
0: अनि काठमाडौँतिर के गर्नुहुन्छ भनेर अस्ति नै भन्नुभएको थियो होला हाम्रो सुजनजीले तर मैले बिर्सेँ
1: जानकारी गराएको छु अब म चाहिँ सायद अब काठमाडौँतिर भनौँ न नेपालतिर धेरै दुई चार दिनपछि सायद बाहिरको प्रस्तुत गरिरहेको छु उतातिर जान्छु होला उहाँबाट नै सकेसम्म लाइभ मार्फत सुन्ने गर्छु कमेन्टहरू गर्छु हजुरहरूले वाचन गरिदिनु होला भन्न चाहन्छु
0: पक्कै कमेन्ट वाचन हुन्छ चिन्ता नगर्नुहोस् हामीलाई छोडेर टाढा जान लाग्नु भएको रहेछ हामीले झन् धेरै माया दिन्छौँ सुजनजी चिन्ता नगर्नुहोस् है
1: हुन्छ समय परिस्थितिले गर्दाखेरि हो हजुर
0: ल समय परिस्थिति बाध्यता पनि होला हरेक कुराले गर्दा हरेक नेपालीले नेपाल छोड्नु परेको छ होइन
1: दिनमा सयौं मान्छेहरू म पनि पहिला जाँदा पनि देखाएको थिएँ क्या दिनमा सयौं मान्छेहरू नेपाल छोडेर आउँछ उसको रहर मात्र नभएर बाध्यता पनि होला परिस्थिति पनि होला जस्तो पनि हुन्छ मलाई चाहिँ
0: त्यहाँ सबै समग्रमा बिर्सिएको छ जस्तो लाग्छ कतिलाई रहर छ कति कतिलाई बाध्यता छ होइन अब रहर र बाध्यतालाई मिसाउँदै अब विदेशको ठाउँमा बस्न बाध्य भइन्छ काम गर्नुपर्छ होइन अब हावापानी फरक खानपिन फरक आफ्नो देशमा जस्तो हरेक कुरा हुँदैन हरेक कुरालाई सामना गर्नुपर्ने हुन्छ ठिकै छ अब यहाँको पनि त्यही खालको परिस्थिति छ त्यही भएर जाँदै हुनुहुन्छ राम्रोसँग जानुहोला यहाँलाई अग्रिम शुभकामना साथसाथै शुभयात्रा पनि भने है त मैले यहाँको अब भोलिका दिनमा फोन लाग्छ या लाग्दैन थाहा छैन होइन
1: मैले आज चाहिँ फर्स्ट सेकेन्ड मिटिङमा बसिआएर कल पनि गर्नुभएको नेपालमा पत्र सायद अब लास्टपट्टि होला जस्तो लाग्छ दिदी कल गर्नु पनि होइन अब म्याच वाट्सएपहरूमा भनौँ न उसमा चाहिँ फेसबुक लाइभहरूमा त कमेन्ट गरेर हुन्छु
0: अब अहिले नै लास्ट नभनौ अब अन्तिम अहिले नै भन्न थाल्यो भने त सकिहाल्छ उहाँ गएर पनि हामीलाई सुजनजीले सम्झनुहुन्छ है ल ठिक छ अब त्यहाँको बारेमा पनि अब काम कस्तो हुन्छ के हुन्छ कतिको चल्छ हावापानी वातावरण सबै कुरा हामीलाई सुजनजीले फोन नलागे पनि कमेन्टमा लेखेर पठाउनुहुन्छ हामीले थाहा पाउनेछौ कार्यक्रममा
1: आइदिनु
0: अब अहिले नै लास्ट नभन्नु

0: सोचेर विदेश जाँदै हुनुहुन्छ। यहाँको चाहिँ आगामी दिन र विदेशको यात्रा वैदेशिक यात्रा कामहरू सबै सफल हुन् भन्ने पनि कामना गर्दै हामी कार्यक्रमतर्फ लाग्छौं। यहाँले आज कुन चाहिँ गीत रोजन पार्नुहुन्छ?
1: मैले मेरो आफ्नै दोलखा लामी डाँडाको दाई कृष्ण बानियाको आज मरे बुझिनुहुन्छ भन्ने गीत बजाइदिनु भन्न चाहन्छु दिदी हजुर।
0: आज मरे के भन्नुभयो?
1: आज मरे भोलि दुई दिन हुन्छ भन्ने हाम्रो दोलखा लामी डाँडाको कृष्ण बानियाको सङ्ग्रह रहेको छ।
0: ल, एकदमै मनसुने गीत पो रोजाइमा पार्नुभयो त हाम्रो सुजनजीले।
1: हजुर
0: ल, हुन्छ, यो गीत कार्यक्रममा बोल्छौँ। यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न त।
1: दिदीहरूकै लागि भन्छु, त्यसै गरी के के सुन्नुको हुनुहुन्छ, कसले भन्नुभएको सहयोग गर्नुभएको छ उहाँको लागि भन्न चाहन्छु। त्यसै गरी मलाई रेडियो रामसापमा प्रोग्राममा आउँछ है भनेर इन्फर्मेसन गराउनु भएको छ, त्यो रामसापको रामसाप भदौरेको साथीहरू बेली थापा भण्डारी उहाँको लागि, त्यसै गरी मेरो घर परिवारमा रहनु भएको मम्मी बाबा, त्यसै गरी छोरा सक्षम ढुङ्गेल, मेरो एक जीवनसाथी शर्मिला ढुङ्गेल र मलाई जो दोलखा लामी डाँडाको पुरानो पुरानो साथीहरूलाई पनि सम्झिरहेको छु, बिर्सेको छैन भन्दै, र जो जसले रेडियो रामी सब सुनेर बस्नुभएको छ
0: उहाँहरू।
1: रेडियो भनेको रेडियो रामी भनेको
0: सुजनजीले आज मैले भोलि दुई दिन भन्ने कुन गायकको गीत भन्नुभएको थियो?
1: कृष्ण बानिया।
0: कृष्ण बानिया, ल हुन्छ, हामी कृष्णजीले गाउनु भएको गीत राख्छौ। यहाँले साथीसँगै सम्झिसक्नु भएको हो?
1: हजुर हजुर, हजुरको रेडियो सुनेर बस्ने सम्पूर्ण साथीको लागि भन्दै बिदा हुन्छु दिदी। नमस्ते, नमस्कार।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुजन ढुङ्गेलजी, उहाँले चाहिँ एकदमै मिठो भन्दा नि मनसुने गीत छ, गीतको नामै होइन मनसुने खालको चाहिँ मिठो गीत कार्यक्रममा बज्छ। सो गीतलाई तपाईँले पनि समर्थन जनाउन सक्नुहुन्छ। पालो तपाईँको रहेको छ 048 40 0026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। पक्कै तपाईँ पनि देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ, जस्तो कि सुजनजी पनि बाहिर जाँदैछु भन्दै हुनुहुन्छ, विदेशमा रहेर पनि हामीलाई टेलिफोन नलागे तापनि अन्य माध्यमबाट सुन्छु, साथ दिन्छु भन्नुभएको छ। यस्तै धेरै साथीहरू हुनुहुन्छ, हामीलाई सम्झदै गर्नुहोस्। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हजुर, नमस्कार।
0: नमस्कार हजुर, यो आवाज त हाम्रो आरतीजीको हो। के छ हाम्रो आरतीजीको खबर?
2: एकदम खुसी।
0: मेरो पनि एकदम ठिक छ, राम्रो, रमाइलो, गमाइलो छ, पानी परेछ यता सिमसिम भर्खरै र यस्तै छ भन्नुपर्छ। ल, दोलखाबाट आरती बस्नेतजी बोल्नुभयो?
2: हजुर, के बुझेन जी?
0: हजुर, आरती बस्नेत नै हो नि होइन?
2: हजुर दिदी, आवाज काटी आइरहेको छ, त्यही भएर होला।
0: आवाज अझै पनि काटिरहेको छ?
2: अहिले चाहिँ सुन्यो दिदी।
0: बेला बेला सुन्ने, बेला बेला नसुन्ने, यो मौसमले गर्दाखेरि गाह्रो छ यार दिदी।
2: हजुर दिदी,
0: अनि कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन?
2: एकदमै दिदी, कार्यक्रम सुनिरहेको छु भन्नुपर्छ है।
0: सुन्दै हुनुहुन्छ?
2: हजुर दिदी।
0: ल ठिक छ, खानपिन खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छ। नयाँ खबर केही सुनाउनु पर्नेछ त आरतीजी?
2: त्यस्तो त केही छैन दिदी, सबै राम्रै छ, रमाइलो छ भन्नुपर्छ है त।
0: ल, केही छैन भन्नुभएको छ। अब केही छैन भनेपछि हामी कार्यक्रमतर्फै लागौँ त।
2: हुन्छ।
0: हाम्रो सुजनजीले मिठो गीत रोजाइमा पारिसक्नु भएको छ, यहाँले चाहिँ आफ्नो साथीहरूलाई सम्झाउनु पर्ने हुन्छ है।
2: फर्स्ट अफ अल त जी हजुरको लागि, सम्झना दिदीको लागि, अनि राज दाईको लागि, मेरो घरमा रहनुभएको मम्मी बाबा दाई भाउजू अङ्कल आन्टी मेरो साथीहरू भन्नु पर्यो, अर्पना सङ्गीता सोभिता लक्ष्मी लक्ष्मीदार जितुका करुणा लगायत सम्पूर्णको लागि भन्दै श्रीहरू दिनुहोस् सर।
0: हुस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आरती बस्नेतजी, दोलखादेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला चाहिँ हाम्रो सुजनजीले रोजैमा पार्नु भएको एकदमै मिठो आज मरे भोलि दुई दिन भन्ने बुलको गीत कार्यक्रममा बज्छौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त।
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
6: कति रे 98540 अनि
4: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
6: 048-540-239
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
6: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: किसानको साथी
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: हो र कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: ओ
10: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
10: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
10: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
12: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
13: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
14: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
15: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
16: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
17: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
16: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
18: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
18: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
18: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
18: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
18: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

0: कार्यक्रमलाई कौशलीमा राखेको मेचो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम बस्दै फेरि आइसकेका छौं। आजको बसाई शुक्रबारको बसाई रहेको छ। तपाईँले आफूलाई मनपर्ने स्थानीय कलाकारका गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, आवाजको दाल सिन्धुलीदेखि हो?
1: हजुर,
0: हाम्रो अनिता चाहिँ बोल्दै हुनुहुन्छ। के छ खबर?
1: एकदम ठिक छ भन्नुपर्छ। अनि दिदीको के छ?
0: मेरो पनि एकदम ठिक छ। मेरो त झन् ठिक नभने कुरै भएन। के कसो हो अनिताजी, अनि खानपिन खानुभयो कि बाँकी नै छ कि भन्नुहोस् न?
1: मेरो खाना बाँकी छ भन्नुपर्छ दिदी, म चाहिँ यता बारीमै छु भन्नुपर्छ है।
0: बारीमा के गर्दै हुनुहुन्छ?
1: अब यसो कोदो
0: रोप्दै हुनुहुन्छ?
1: हजुर।
0: अब बेसरी कोदो रोप्नुहोस्, बेसरी फलाउनुहोस्, त्यसपछि बेच्नुहोस् भने है त?
1: हुन्छ।
0: ल, हामीलाई चाहिँ बेच्नुहुन्छ कि हुन्न त कोदो पाकिसकेपछि? हामीलाई हाम्रो लागि अलिक सस्तोमा दिनुहुन्छ कि हाम्रो अनिताजुले? ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज प्रकाश सपुत्र र प्रीति आलेको।
0: प्रकाश सपुत्र प्रीति आलेको भन्नुभयो, आज स्थानीय गीत मात्रै बस्छ है? हजुर, प्रकाश सपुत अनि प्रीति आलेको गीत अन्य दिन बज्छ, आज स्थानीय गीत सुन्ने दिन हो। त्यही भएर कुन चाहिँ गीत सुन्न मन छ यहाँलाई भन्नुहोस्।
1: त्यसो भए त तपाईँको रोजाइको रात।
0: हाम्रै रोजाइको गीत रोज्नुहुन्छ? ल ठिकै छ, त्यसो भए हाम्रो रोजाइको गीत बज्छ, किनकि हामीले पनि हाम्रो रोजाइको गीत हरेक दिन बजाएका हुन्छौँ। अन्डे गीत अन्डे समय अन्डे कार्यक्रमहरूमा पनि बजिरहेको हुन्छ, त्यही भएर आज चाहिँ विशेष गरी तपाईँकै रोजाइको र स्थानीय गीतलाई मात्र स्थान दिउँ भन्ने हाम्रो उद्देश्य छ। अर्को साथीले गीत रोज्नुहुन्छ, यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न त।
1: खस पल कार्यक्रम चलन दिदी हजुरको लागि, टेलिभिजनमा रहने सम्झना दिदीको लागि, यही सुन्दै हुनुहुन्छ सञ्जिता भाउजूको लागि, सन्देश तलङ्गीको लागि, नवीन तलङ्गीको लागि, र मेरो भाउजू बहिनीको लागि, मेरो बाबा मम्मीको लागि, केही साथीहरूको नाम लिनु पर्दा सञ्जिता तामाङको लागि, कृष्ण तामाङको लागि, सुशीला तामाङको लागि भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रुङतेलजी, सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँले आफ्ना आफन्तजन साथसाथै आफ्नो परिवारलाई पनि सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ, तर उहाँले गीत चाहिँ रोज्नु भएको छैन। तपाईँको गीत बज्नेछ, अर्को साथीले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र आफूलाई मनपर्ने मिठो गीत रोजाइमा पार्न सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँ यो समय उकाली उराली लेख्देश गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौधारी गर्दै हुनुहुन्छ, साथसाथै हामीलाई घरमा बसेर पनि धेरै साथीहरूले सुन्दै हुनुहुन्छ। धेरै साथी यो समय काममा पनि व्यस्त हुनुहुन्छ, कोदो रोप्ने, धान रोपाई सके लगतै कोदो रोप्ने काममा व्यस्त हुनुहुन्छ साथीहरू। यो बर्खायामको सिमसिम पानी छ, सिमसिम पानीमा भिज्दै काम गर्दै हुनुहुन्छ। बारीतिर यो समय पक्कै पनि काम गर्नै पर्ने हुन्छ, काम गरिन भने हामीले यो समयमा हिउँदमा हामीले के खाने भन्ने हुन्छ। त्यही भएर बर्खायाममा हिलोमा धुलोमा धुवामा होइन भिजेर कहिले घाममा काम गरिराख्नु भएको हुन्छ, त्यही भएर पनि हिउँदको लागि मजाले बसेर खानु पाइन्छ। त्यही भएर काममा व्यस्त भएर पनि केही साथीले हामीलाई सुन्दै हुनुहुन्छ, केही साथी व्यस्त हुनुहुन्छ, ठिकै छ। जति साथीले हामीलाई सुन्दै हुनुहुन्छ र आजको बसाइमा सुन्न नपाउने साथीले भोलिको बसाइमा समय मिल्छ सुन्न होला, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हजुर नमस्कार, गुड मर्निङ
0: नमस्कार हजुर, लासो फ्याफुला एकदम सन्चै आरामै छु। चक्र चाहिँ के छ, सन्चै आरामै हुनुहुन्छ? यता त घाम लागेको छैन नि, पानी परेको छ नि चक्रजी, तर मौसम चिसो चिसो छ आज। ल चक्रजीलाई पानी परेको मौसम मनपर्छ कि घाम लागेको मौसम मनपर्छ त?
2: मलाई चाहिँ अब यो कोदो रोपाई गर्नेलाई चाहिँ अब यो पानी परेको मौसम ठिक छ भन्छ
0: पानी परेको मौसम ठिक छ भन्नुहुन्छ
2: यो नाभी जाली यो कोदो धान रोपाई गर्नेलाई चाहिँ पानी अलिअलि हल्का हल्का परेको मौसम चाहिँ ठिक छ भन्नुभएको थियो
0: धान रोपाईसम्म त पानी पर्दा ठिकै छ तर कोदो रोप्न त पानी परिरहँदाखेरि त अलिक अप्ठ्यारो होला नि त फेरि कोदो रोप्न त
2: कोदो रोप्नलाई त यो मकै बारीमा त अलिक अप्ठ्यारो हुन्छ अब यो खुल्लामा त त्यति अप्ठ्यारो हुँदैन
0: भनेपछि मकै पाकेर मकैलाई उतारेर खुल्लामा चाहिँ कोदो रोप्नु भएको छ
2: हजुर रोप्दै भन्नुभएको
0: ल ठिक छ बिस्तारै रोप्नुहुन्छ होला के अरे के माग्नु भयो खानपिन भयो कि बाँकी छ मेरो पनि भइसकेको छ त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ हो हाम्रो साथीले गीत रोज्नु भएको छैन पहिलो साथीले यहाँले चाहिँ कुन गीत सुन्नुहुन्छ भन्नुहोस् न यो गीत कसले गाउनु भएको ल किसानी दाईको भन्ने बोल गीत रोज्नु भयो यहाँले ठिक छ हामी यो गीत कार्यक्रम राख्छौँ पक्कै पनि यो समय किसानी दाईले हलो र चुवा काँधमा बोक्ने उकाली उराली गर्ने समय छ होइन त्यही भएर यहाँले यो गीत रोज्नु भयो
2: हजुर एकदमै स्थानीय कलाकारहरूको रोजाको गीत पनि भएको हुनाले र मैले चाहिँ अब रेडियोमा धेरै सल्लाह सुझाव छ मैले राख्ने गर्न नपर्ला अब अन्य श्रोता साथीबाट सुझाव दिन कति आउँछ मैले चाहिँ खासै राख्ने चाहिँ त्यस्तो छैन भन्नु सक्छ
0: ल ठिक छ आज अब सल्लाह सुझाव भन्दा रोजाइको धेरै गीतहरू सुन्ने कार्यक्रम पनि हो त्यही भएर सल्लाह सुझावहरू दिने बसाई अन्य छन् मंगलबारको बसाई छ साथै बुधबारको बसाई छ त्योभन्दा बाहेकका अन्य पाँच दिनको कार्यक्रममा अलि सल्लाह सुझावहरू दिन लिनको लागि अलिक समय पनि कम हुन्छ त्यही भएर त्यो दुई दिनको लागि समय छ त्यो दुई दिनमा फोन लाग्ने साथीले सल्लाह सुझाव दिन सक्नुहुन्छ आइसकेर चाहिँ यति बेला चाहिँ यहाँले गीत रोज्नु भएको छ साथीहरूलाई सम्झनुहोस् न
2: सञ्चालन चलाउनु होइन प्राविधिक मित्रको लागि 95 मेगा अब यो साथीहरू चन्द्रबहादुर तामाङ जगेन्द्रबहादुर तामाङ शर्मा नानी गाबी शर्मा त्रिवेणी बेलखावासी रामसाबवासी विश्वका विदेशबाट सम्पूर्ण सुनाउन चाहन्छौँ यस कार्यक्रममा थाहा भोलिको वर्षमा हामीले जाँच गर्दै आजको यस कार्यक्रम
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्रबहादुर घिसिङजी उहाँले किसानी दाईको हलो र जुवा भन्ने बोलको गीत रोजाइमा पार्नु भएको छ यति बेलाको बसाईमा एकदमै मिठो अनि रमाइलो गीत बच्च कार्यक्रममा त्यसपछि फेरि आउँछौ

0: कार्यक्रम मालिक दिने निचानी रमाइलो गीत बजिसकेको छ। केशानी दाईको बोली बोलको गीत यस्तै मिठो रमाइलो गीतहरू कार्यक्रममा हामीले राखिरहेका छौँ भन्दाले तपाईँकै रोजाइका गीतहरू बजिरहेका छन् कार्यक्रममा। तपाईँले पनि सहभागिता जनाउनुहोस्। 10:46 गइसकेको छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लीला थापा मगर भन्नुभयो, शर्मिला भन्नुभयो। के छ शर्मिलाजीको हिजो भन्दा आज आवाज फरक छ त अनि? मैले त्यस्तो सुनेको हो, हुनसक्छ। भनेपछि मेरो हिजो र आजमा चाहिँ यहाँको आवाज सुनाइमा कठिनै भएछ कि क्या मलाई? अनि के छ शर्मिलाजीको नयाँ खबर सुनाउनुहोस् न, के हुँदैछ हिजो आज, के काममा व्यस्त हुनुहुन्छ? पुरानै हो सबै, नयाँ केही परिवर्तन भएको छैन। ल हुन्छ, नयाँ छैन, सबै पुरानै छ, ठिकै छ। अब सधैँभरि अब दिनकै परिवर्तन हुन्छ भन्ने पनि छैन, होइन? अनि त्यतातिर चाहिँ रेडियो कतिको बजिरहेको छ नि? शर्मिला, अरूले बजाउनु भयो भएन थाहा भएन, होइन, यहाँलाई पनि मलाई पनि थाहा छैन, तर शर्मिलाजीले चाहिँ रेडियो सुन्नु भएको छ कि छैन भनेर सोधेँ मैले।
1: मैले चाहिँ सुनिरहेको छु अहिले पनि, र समयले साथ दिएसम्म सुन्ने गर्छु भन्नुभयो
0: दिदी। ल, अहिले पनि सुन्दै हुनुहुन्छ, समयले साथ दिएसम्म अन्य समयमा पनि सुन्नुहुन्छ? ल, सधैँभरि सुन्नु होला। तपाईँलाई, तपाईँको लागि हामीलाई सहारा चाहिन्छ, हाम्रो लागि तपाईँ सहारा चाहिन्छ, त्यही भएर हामीले तपाईँको साथ र तपाईँले हाम्रो साथ कहिले छोड्नु भएन, है त शर्मिलाजी? ल, कार्यक्रममा आउनु भएको छ, म कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेको छु। अब आज चाहिँ कुन चाहिँ गीत रोजाइमा पार्नुहुन्छ? ल, खाडा देवी माई भने भोलको गीत बोल्छु, यहाँले साथीहरू सम्झिहाल्नुहोस्।
1: कविता मगरको लागि, दिदी सरस्वती मगरको लागि, करिना मगरको लागि, र सुन्दै हुनुहुन्छ जानिका मगरको लागि, र मलाई शर्मिला मगर भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दैछु। थ्याङ्क यू दिदी, नमस्कार।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगर्जी, सिन्धुलीको बितिजोरदेखि हुनुहुन्थ्यो। उहाँले खाडा देवी माई भन्ने फुलको गीत रोजिसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउन अब एकजना साथीलाई हामी सम्पर्कमा लिन्छौं, त्यसपछि चाहिँ कार्यक्रमबाट पनि विदा माग्ने बेला पनि भइसकेको छ। पालो तपाईँको रहेको छ आजको अन्तिम साथीको भन्नुहुन्छ, फोन गरेर आउन सक्नुहुन्छ। यति बेला आइसक्नु भएको छ भन्दै हुनुहुन्छ साथी, स्वागत गर्छु। हेलो, हेलो,
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: यत्र सालीमोचाईबाट म विष्णु परियार बोल्दैछु।
0: विष्णु परियार भन्नुभयो?
2: हजुर।
0: के छ विष्णुजीको खबर?
2: ठिकै छ, पानी परिरहेको छ दिदी, यहाँ दिदी लगायत घाम छ, के छ?
0: त्यता पानी पर्दैछ, यता पानी परेर रहेर अब घाम लाग्ला लाग्ला जस्तो हुँदैछ, मौसम यस्तै छ। ठिक छ, त्यता अब पानी परिरहेको समयमा चाहिँ खास के गरेर बस्नु भएको छ हाम्रो विष्णुजी?
2: बसिरहेको दिदी, हजुर, हजुरलाई सुन्दै बस्दै भनौँ न।
0: ल, अब विष्णुजीलाई अब दिनमा चाहिँ अब हरेक काम हुन्छ आफ्नो, होइन, दिनमा पानी परेको ठिक लाग्छ कि रातको समयमा चाहिँ पानी परोस्, दिनभरि चाहिँ म अन्य कामहरू गर्छु, बाहिरी कामहरू हुन्छ भन्ने के लाग्छ?
2: राति परे जस्तो लाग्छ, पानी
0: पानी चाहिँ राति परोस् भन्ने छ?
2: हजुर।
0: ठिक छ, अब पानी पर्यो, घरभित्र बस्नु परेको छ, बाहिरको काम त्यसै थापिने बसिरहेको छ नि त। ल, ठिक छ, अब विष्णु जे त्यसै पनि एउटा भगवानको नाम छ, यहाँले अब भनिसक्नु भएको छ, भएदेखि चाहिँ साँझको समयमा पानी पर्छ कि के
2: थाहा?
0: त्यस्तै होला भन्दै हुनुहुन्छ, होस् हुन्छ भन्नुहोस् न।
2: रातिदेखि नै पढ्दै हुन्थ्यो जस्तो लाग्छ आफूलाई चाहिँ किनभने अब दिउँसो कामहरू हुन्छ काम गर्न दिदीभित्र बस्नुपर्छ भन्छु है दिदी हजुर
0: ल ठिक छ खानपिन खाइवरी नै बस्दै हुनुहुन्छ कि पाक्दैछ कि के छ
2: खाइसकेँ दिदी हजुरले खानुभयो त
0: मैले पनि खाइसकेँ मैले सधैँ अघि नै खाएको छु अब यहाँले पनि खाइसक्नु भएको छ कार्यक्रमको अन्तिममा छु मिठो गीत बजाउनु पर्ने हुन्छ रोजाइको गीत छ खाड देवी माई भन्ने बोलको गीत छ यहाँले छोटो मिठो साथीहरूलाई सम्झनुहोस् न
2: सुन्छ सुरुमा दिदी हजुरलाई सिटामा मम्मी बाबा भाइ मेरो बोल्नुको लागि नमस्ते
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विष्णु परियार जेस उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु अब चाहिँ म फोन लिन सक्दिनँ कार्यक्रमको समय सकिसकेको छ फोन नलाग्ने साथीहरूको धेरै फेसबुक कमेन्टहरू छन् छोटो मिठोमा भाषण गर्दै म पनि विदा हुन्छु यति बेला बाबुराम मगरजी लेख्नुहुन्छ दिदी नमस्ते है म कार्यक्रम सुन्दैछु ओखलढुङ्गा पोखरी घर भइहाल्छ रियाद बाजा भन्दै हुनुहुन्छ रञ्जित कार्यलाई चाहिँ धेरै माया है भन्दै हुनुहुन्छ सुजन ढुङ्गेलजी पनि लेख्नुहुन्छ उहाँको फोन पनि लागिसकेको छ शुरूआतमै नमस्ते हजुर म कार्यक्रम सुन्दैछु दोहा बाजा भन्दै हुनुहुन्छ हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अञ्जिता मल्ल ठकुरी छेत्रीजी पनि लेख्नुहुन्छ दिदी नमस्ते म कार्यक्रम सुन्दैछु खुर्कुटबाट भन्दै हुनुहुन्छ अब बज्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ सिर्जना मुखियाजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ सौरभ केसीजीले पनि नमस्ते है म यता बागचौर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सुमिना आले मगरजीले पनि दर्शन नमस्ते है दिदी म कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ बिरजङ लिम्बूजीले पनि शिवारो नमस्ते है अब बज्ने गीत मलाई बिरजङ लिम्बू भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गरे भन्नुभएको छ मनको साथी जीवन कार्कीजीले पनि शुभ बिहानी पोखरेली नमस्कार सन्चै हुनुहुन्छ होला कार्यक्रम सुनिरहेको छु है पोखराबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मनोज सुन्दासजीले पनि लेख्नुहुन्छ नमस्ते है गुड मर्निङ के छ खबर म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगाझोली रातमाटा बजारबाट भन्नुभएको छ मनोजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु मिलन घायल मोटोजीले पनि नमस्ते हजुर म यता कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ दुहा गत्तारबाट टेकु छेत्रीजीले पनि नमस्कार हजुर आरामको कामनाको साथमा कार्यक्रम सुन्दैछु यता तनहुँबाट भन्दै हुनुहुन्छ यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे अभिषेक कुमार धनुकीजीले पनि नमस्ते है म पनि कार्यक्रम सुनिरहेको छु दुहा दोलखा सैलुङबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ जनक रोजाली मगरजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँले कुन ठाउँदेखि कार्यक्रम सुन्नुभयो लेख्नु भएको छैन अब बज्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ अनिता राईजी पनि लेख्नुहुन्छ जनक रोजाली मगरको लागि विशेष माया अनि सम्झना भन्दै हुनुहुन्छ रविना सिग्देल पराजुलीजी पनि लेख्नुहुन्छ सबैको लागि मिठो माया सम्झना भन्दै हुनुहुन्छ त्यसै गरी धर्मराजजी पनि नमस्ते है म ढोकाल धर्मराज पिर्तामोड घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँले सबै साथीहरूलाई जन्मदिनको शुभकामना पनि व्यक्त गर्नुभएको छ समय कम छ मैले तपाईँको सबैको मैले वाचन गरिन जति साथीहरूको जन्मदिनको उहाँले शुभकामना सन्देश छोड्नु भएको छ सबै साथीलाई मेरो व्यक्तिगत तर्फबाट साथै हजुरको रेडियोको परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ त्यसै गरी बुद्ध वज्राचार्यजीले पनि नमस्ते आए भन्दै हुनुहुन्छ रीता परियारजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ त्यसै गरी निशा थोकरजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ हरफल रोशनीजीले पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुभएको छ सरिका छेत्रीजीले पनि नमस्ते है हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मिसिङ विवतजीले पनि बिहाइनी अनुष्कालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी सुजन ढुङ्गेल आरती बस्नेत अनिता रम्तेल चक्रबहादुर गेसिङ त्यसै गरी शर्मिला थापा मगर विष्णु परियार लगायत सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु साथी तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रेस गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोकोशैली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत साथै यति बेला हुनुहुन्छ सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो साथी शर्मिला थापाजीले रोज्नु भएको एकदमै मिठो रमाइलो खाडदेवी माई भन्ने बोलको गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु तपाई पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय संसदहरूलाई पारिवारिक सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिनुभएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान सुशासनको सिद्धान्त र जन उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्नुभएको छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति रूप एका घरका सदस्य वा नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरेको छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिर हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न नपाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूची 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राजपाले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जन उत्तरदायी हुनुपर्नेमा जोड़ दिनुभएको छ। पार्टीले योग्यता, क्षमता, कार्यदक्षता र व्यावसायिकता आधारमा मात्रै स्वकीय सचिव छनौट गर्न सांसदहरूलाई आग्रह गरेको छ। सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्न तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा मान्यता प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरू गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। यस व्यवस्था अनुसार जग्गा धनीले आफै खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यस प्रक्रियाबाट बाँझो जग्गाको उपयोग बढ़नुका साथै कृषि उत्पादनमा वृद्धि, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, खेती योग्य जमीनको संरक्षण गर्ने तथा आयातित कृषि उपजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा बसाई सराई, वैदेशिक रोजगारी र श्रम अभावका कारण हजारौं हेक्टर खेतीयोग्य जमीन बाँझो रहँदै आएको छ। भूमि बैंक सञ्चालन भएपछि यस्ता जग्गालाई पूर्ण उत्पादनमा जोड्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारले विश्वास गरेको छ। स्वास्थ्यका महत्वपूर्ण अड्डाहरू निमित्तको भरमा चलेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक पहल कदमी नलिँदा स्वास्थ्यको नियमन गर्ने निकायदेखि सेवा प्रदायक निकायहरू लामो समयदेखि निमित्तको भरमा चलेका छन्। विभिन्न परिषद, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेद्वार सिफारिश गर्न कठित समितिले समयमा काम नगर्दा स्वास्थ्यका निकायहरू निमित्तको भरमा चलेका छन्। अधिकांश निकाय 2 महिनाभन्दा लामो समयदेखि निमित्तको भरमा रहेका छन्। नेतृत्व नहुँदा रणनीतिक निर्णय र दूरदर्शी योजना ठप्प भई स्वास्थ्यका निकायहरू दैनिक सेवा प्रवाहमा मात्र सीमित हुने आबद्ध अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट हुने नियुक्तिमा समेत ढिलाइ भएको देखिएको छ। नियमकारी निकाय भित्तलो भन्दा स्वास्थ्य क्षेत्रको
समग्र गुणस्तर अनुशासन र जनविश्वासमा गम्भीर धक्का पुग्ने विज्ञहरूले बताउनु भएको छ। पोखराको हरिचोक म्याम्दी सड़क खण्ड 4 लेनमा विस्तार भएको छ। 4 वर्ष लगातार स्तरोन्नति गरिएको यो सड़क फराकिलो पारेर कालो पत्रेर र लाइन मार्किङ पछि अहिले निकै आकर्षक देखिएको छ। 2.2 किलोमिटर दूरीको यो सड़क भोपी शेरचन राजमार्ग र मध्य पहाड़ी लोकमार्ग दुवै अन्तर्गत पर्नेछ। समयमै काम नसकिएपछि स्थानीय सहित पर्वत बाङलुङ म्याग्दी र मुस्ताङ आउजाउ नगर्ने निकै शास्ती भोग्नु परेको छ। 2081 साल असार 15 राष्ट्रिय धान दिवसमा स्थानीयले सड़कमै धान रोपेर विरोध गरेका थिए। मोदी धान कन्स्ट्रक्सन र सेवा प्रणालीले 2079 साउन 14 48 करोड़ रूपियाँको सड़क खण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो। 2 वर्षमा सक्ने गरी सम्झौता भएकोमा 3 पटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो। 2081 साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो। ठेकेदारलाई पछिल्लो पटक 2083 वैशाख मसान्तसम्मको समय अवधि दिइएको थियो। भारी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा भारीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, काभ्रे, पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, थादिङ, गोर्खा भारीको जोखिम रहेको छ। त्यस्तै लमजुङ, कास्की, तनहु, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, बोगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, दलेलधुला र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेखीय रूपमा बढ़न सक्ने सम्भावना रहेको छ। महाशाखाले ती जिल्लाहरूका नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा सरकारवाला निकायलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारीमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 19.4% हिस्सा हो गर्नेछन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे त अमेरिकी उद्योग संरक्षण उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाई रहनु भनेको छ। अमेरिकी प्रशासनले उत्पादन क्षमताको दुरूपयोग सम्बन्धी आरम्भमा थप 16 देशमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि यस वर्षभित्रै ती देशमाथि थप अनुसार शुल्क लगाउने सम्भावना रहेको बीबीसीले जनाएको छ। खबरको अन्त्यमा खेल खबर। एजेन्सी भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेको छ। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि दलसी मदेवेले 39 रन बनाएको छ। रायन बर्वलले 26 रन जोडिनु भएको छ। भारतका समेग यादव र प्रिन्स यादवले समान 2 विकेट लिनु भएको छ। दुई टोलीबीच दोस्रो खेल भोलि हुनेछ।
हौस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हौस त नमस्कार।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998।
7: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
6: काका, तिनका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर

0: छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 892 र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप गीतमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दीपअप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनु भएका मेसेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्दै साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ नम्बर 0484040026 होइन म अप्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुन्छु भन्ने इच्छा छ भने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गर्नुपर्ने हुन्छ हजुरको रेडियो त्यहाँ टपअप दीपअपको अडियोलाई भेटाउन सक्नुहुन्छ त्यहाँ तपाईँले मेसेजहरू छोड्न सक्नुहुन्छ तपाईँले पठाउनु भएका सन्देशहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु हजुरको बसामा के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन मलाई भन्दा बेसी त तपाईँलाई थाहा छ

कार्यक्रमको बारेमा त्यही पनि सटन सुटमा जानकारी गराउन चाहन्छु। आजको बसाइमा हामी तपाईँसँग कुराकानी गर्छौँ सदाझै, अनि साथमा तपाईँले नै रोजाइमा पार्नुभएका नेपाली पप गीतहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। सदा हाम्रो रोजाइको गीतहरू हुन्थ्यो, लाग्दो हो कस्तो खालका गीत राख्ने गरेको, हामीलाई यस्तो खालको गीत मनपर्थ्यो मलाई, अनि यस्तो सुन्न चाहेको थिए भनी त्यो मनमा लाग्दो हो कहिले काहीँ। सो त्यो कुरा बुझेर हामी उपस्थित भएका छौँ, आजको बसाइले आएका छौँ। आजको बसाइमा हामी तपाईँकै रोजाइका नेपाली पप गीतहरू तपाईँकै माझमा राख्छौँ। सर्ट एन्ड स्विट पाँचजना साथीभाइ आफन्तलाई पनि सम्झन सक्नुहुन्छ, सम्झना पनि दिनेछौ। प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95 MHz सुन्दै हुनुहुन्छ। अनलाइनका थुप्रै माध्यम छन्, ती माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ अनि आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौँ। तपाईँको माझमा वाङदेन शेर्पाको आवाज मनाएको गीत छ नरिसाऊ आज, यो बलगीत तपाईँको माझमा।

0: नरिसाहुआज यो गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाज नमस्ते राजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार, हेलो हेलो, हस् धन्यवाद उहाँलाई विशेष रूपमा मायाको लागि। अहिले होइन, फोन त आइराखेको थियो तर सायद होलमा बस्नु भएन कि। ओके, आउन सक्नुहुन्छ पालो तपाईँको 0440 40 26 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
1: हेलो नमस्कार हजुर।
0: नमस्ते नमस्कार हजुर, स्वागत छ कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? रमाइलो छ नि, सिमसिम पानी रमाइलो हुँदैन त सर?
1: पानी पर्यो भने हल्का आइ
0: खाना
1: पानी पर्यो भने ठिकै छ।
0: होइन, अब सिमसिम त पानी त पर्नुपर्छ जस्तो लाग्छ। गर्मी पनि हुँदैन, ठिक्क धुलो पनि हुँदैन, धुलो धुवा हुँदैन, ठिकै हुन्छ जस्तो लाग्छ। त्यसरी पनि पर्नु भएन? खाना खानुभयो?
1: खाना खाएँ हजुरले, यसो हेरेको थिएँ हजुरले पब गीत रोजायो भने पार्ने हुँदैन मैले हजुरले भन्नुभयो। त्यही भएर आज परन्दाबादमा सकिएको तिम्रो मेरो सम्बन्धको प्रश्न सोध्न मन लाग्यो भने सम्बन्धहरू रहेछ है तपाईँको आफ्नो आफ्नो कथा हुन्छ नि जवानीमा है, प्रेमजाति यात्राहरू सफल हुन्छ नि, कतै असफल
0: असफल हुन्छ,
1: यस्तै यस्तै हुन्छ नि सर जिन्दगी,
0: यस्तै हुन्छ। तपाईँसँग त मलाई लामो कुराकानी गर्न मन छ। तपाईँको कस्तो हुनु जिन्दगी पहिला, होइन सम्बन्ध कस्तो थियो होला भन्ने
1: त्यो सर विचारधारा सफल हुन सकेन ती सम्बन्धहरू असफल हुन्छ। उनीहरू पनि आफ्नो आफ्नै जिन्दगीमा आफै गमाएर बसिहाल्छ नि है सर, म पनि आफ्नै जिन्दगीमा गमाएर आफ्नो भनौँ न ती प्रेमिकाहरूसँग मेरो जीवन सफल होइन, मैले त्यो के अरेन्ज म्यारेज नै गर्नु पर्यो सर।
0: अरेन्ज म्यारेज सफल हुन्छ, राम्रो हुन्छ है?
1: त्यही भनौँ, अरेन्ज म्यारेज आफूले कहिले पनि नजानेका कहिले पनि नदेखेको मान्छेसँग भनौँ एक्कासी जीवन गुजार्नु पर्दा अलिक गाह्रो महसुस हुँदाखेरि पहिले पहिले है सर, अब त पानी पर्छ
0: सरसँग अनुभव सिक्दैछु म, एकताल भेटेर पनि सिक्न सक्छु के हो कसो कुराकानी हुने छ।
1: काठमाडौँमा आउँदाखेरि है सर एकदम हामी तपाईँ म सागर सरसँग बसेर
0: रमाइलो गर्नुपर्छ, जवानीका कुराकानी गर्नुपर्छ हजुर
1: सर।
0: हाम्रो ललिताजी हुनुहुन्छ,
1: ललिता म्यामलाई थ्याङ्क यू प्राविधिक सहयोगलाई गर्न चाहन्छु। ल सर, आज विशेष गरी भनौँ न है सबैले मायाघन एउटा भनौँ सञ्चार क्षेत्रमा छुट्टै पहिचान छ हाम्रो मेट्रो ट्राफिक एक्सन 14 वर्षमा पुरा भएको छ। आज सम्पूर्ण युनिटलाई एकदम जन्मदिन एनिभर्सरीको शुभकामना भन्न चाहन्छु। ती राम्रो प्रस्तुतिलाई हाम्रो किरा सरलाई थ्याङ्क यू, प्रविधि रहेर सहयोग दिने हाम्रो एलएनटी मेम्बरलाई पनि थ्याङ्क यू, जति पनि हजुरको रेडियोको पनि सम्पूर्ण मित्रहरूको आज बाजी पल शुभ रहोस्, मङ्गल होस्, ओके भाइ।
0: हस् धन्यवाद सहभागिता जनाइदिनुभयो। हजुर सारी सर हुनुहुन्थ्यो काठमाडौँबाट, रमाइलो हुनुहुन्छ, हँसिलो रमाइलो खालको लाग्छ मलाई उहाँ, होइन अब उहाँले नै भन्नुभयो नि जिन्दगीको पाटा हो, पाटोमा के हुन्छ, कुन बेला के हुन्छ, होइन कहाँ हुन्छ, आफ्नै हुन्छ जिन्दगी भन्नुहुन्छ नि, त्यस्तै हो। एकदम हामीलाई देख्दाखेरि रमाइलो लाग्छ, सायद रमाइलो हुनुहुन्छ कि होइन कि अथवा अर्कै हुनुहुन्छ कि होइन, ठिक छ, यस कुराकानी गर्न पाइन्छ, खुसी लाग्छ उहाँसँग, रमाइलो लाग्छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ हजुर? नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार विभास जी।
2: हजुर
0: के छ खबर?
2: ठिकै छ, एकदम राम्रै छ है।
0: कति मिठो आवाज
2: हजुरले तारिफ गर्नुहुन्छ, म एकदम के भन्छ हौ हजुरको नि आज एकदम मिठो छ हजुरको यो सधैँको तारिफले, म त कता कता के अब अलि भन्न आएँ।
0: तारिफ गर्दा गर्दै एउटा एल्बम निकालिहाल्नुहोस् न फुत्त लगाएर। होइन ठिक छ, ओहो ठिक छ, एउटा एल्बम निकाल्नु पर्ने रहेछ मेरो, सुरकी राम्रो रहेछ भनेर ठ्याक्क निकालिहाल्नुहोस् त, के थाहा सुपर हिट खाइहाल्नुहुन्छ
2: सही हो कि अब त्यो कतातिर त्यो लगानी उठाउन नसकिने हो भन्ने कुरा हुन्छ
0: त्यही होइन कहिले काहीँ आफ्नो इच्छा पनि हुन्छ सर है पक्कै पनि अब इच्छा रुचि चाहनाले गर्दाखेरि कहिले मन परेको चिजमा कहिले काहीँ लगानी गर्दाखेरि नउठ्दा पनि ठिक खुसी नै हुन्छ जस्तो लाग्छ इच्छा चाह छ भने के छ मौसम कस्तो छ खाना भयो कि नै
2: खाना हजुर मेरो भर्खर भर्खरै भयो मौसम आज एकदम ठिक छ हजुर शीतल शीतल छ आज सबै ठिकै छ हिजो चाहिँ एकदम एकदम मजाले घाम लागेको छ दिनभरि जस्तो गरिरहेको थियो आजको मौसम चाहिँ एकदम मिठै छ भन्नुभयो
0: ठिक छ कहिले घाम कहिले पानी यस्तै हो जिन्दगानी भन्थ्यो यस्तै है ठिक छ यति मिठो आवाज सुन्न पाएको जस्तो लाग्यो आफ्नो भन्न चाहन्छ हजुर होस् सहभागिता सुनाइदिनुहुन्छ आवाज सुन्न पाइन्छ यति मिठो होइन किन किन मलाई नै दाह लाग्छ कहिले काहीँ त यति मिठो आवाज कसरी बनाउनु भन्ने कुरा
2: अब यो सबै कुरो अब माथि
0: ठिक छ हाम्रो बुद्ध हजुरचार्य सरले गीत रोजिसक्नु भएको छ तिम्रो मेरो सम्बन्धको होइन कर्णदासको आवाजमा रहेको गीत छ हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झनुहोस् न
2: हुन्छ साथीभाइ आफन्तले सम्झिनु पर्दा अहिले धरानदेखि इलामसम्मको यात्रामा पुष्पा र छोरा सुनामीलाई शुभ यात्रा भन्न चाहन्छु अनि राजकाले मगर रायनिता अमिना सुनवार हकुल रेशमी सुमी लिम्बु शमशेर लिम्बु रोशन फुलाङ राम चौधरी गगन तेह्र थुम्ने समयकान्त प्रेमी श्रेष्ठ पूर्वी आकाशाई लगायत अहिले हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथी आफन्तहरूमा सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लागिहाल्छौँ तपाईँको माझमा गीत राख्न चाहन्छौँ मिठो गीत छ मधुर गीत छ पुरानो गीत छ कर्णदासको आवाज मेरो गीत यति बेलाको समयमा

0: यस्मदुर गीत तपाईको माझमा राखे कर्णदासको आवाजमा गीत थियो तिम्रो मेरो प्रश्न होइन सम्बन्धको अर्थ खोज्न कर लाग्यो यस्तो यस्तो भन्नुहुन्थ्यो मिठो पुरानो गीत यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्कार हेलो हेलो कोही हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ कृपया बोल्नुहोला पनि भन्न चाहन्छु होइन कार्यक्रममा सहभागी हुन्छु भनेर फोन गरिसकेपछि बोल्नुहोस् होइन बोल्नुपर्छ पनि भन्न चाहन्छु मिठा रमाइला कुराकानी गर्नुपर्छ पनि भन्न चाहन्छु रोजाइका गीतहरू त्यो पनि तपाईँकै रोजाइका गीतहरू हामी तपाईँकै माझमा राखिरहेका छौँ यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार
0: हजुर सुनिराखेको छु अनि खै त्यसपछि बोल्नुहुन्न त्यसपछि बोल्नुहुन्न तपाईँ अनि
1: म चाहिँ कहाँ बोलेको म त भर्खर बोल्दैछु त यहाँ अगाडि कसको फोन थियो इन्गेजमा
0: इन्गेजमा खै कसको थियो कुनै साथीहरू हुनुहुन्थ्यो
1: फोन चाहिँ मेरो त ठ्याक्कै लाग्ने छ उठेको
0: होइन मतलब भनेको अहिले बोल्नु भएन भन्न खोजेँ कि मैले नमस्कार भनिसकेपछि तपाईँ फेरि नमस्कार हुनुहुन्छ बोलाएर बस्नु भयो कस्तो चिन्दिन त म भनेको म प्रायः जस्तो चिनिराखेको हुन्छु कसरी माया मारे सेनाजी लहेर त लहेर यसो भन्दाखेरि त के र भनेर भन्थ्यो कसैले मलाई मैले कसैलाई आजसम्म धोका दिएको छैन होइन दिँदा पनि दिन्न त्यो हो पाप लाग्छ भन्ने सोचको मान्छे हो अरूलाई आँसु के अरे अरूको आँसु खसाउनुहुन्न कि आफ्नो कारणले
1: बुझ्नुभयो
0: के भनेको गाठे यस्तो ताले त के हुन्थ्यो यो मन मना गणन्ती कुराकानी गरिसकेपछि त मन मनै
1: तपाईँको त म हनी रूपलाई क्या कतिजनाको आँसु खसिसक्यो के छ
0: होइन अब मैले देखेर छैन त्यो मैले नदेखिकन आँसु खसाल्नुहुन्छ भने त्यो मलाई मैले होइन मलाई भएन अब मैले देखेको भए चाहिँ पक्कै पनि अहो मेरो कारणले खस्यो भन्ने हुन्थ्यो होला मलाई दुःख हुन्थ्यो होला मलाई होइन विभिन्न हुन्थ्यो होला कुराहरू यो चिउन सक्छ अब होइन भगवान्ले राम्रा बनाइदियो त मैले के गर्नु अब आँखा पनि मेरा
1: जता देखे राम्रो केटी जता देखे राम्रो केटी अनि अब कसै अब कसैले अब त्यो त्यसरी अब
0: भगवान्ले किन राम्रो बनाएको त सोनाजी तपाईँहरूलाई
1: खै किन बनाए बनाए मलाई त बनाएन मलाई त भगवान्ले राम्रो बनाएन नि अरूलाई बनाएछ आरिस पनि लाग्छ घडी घटी अरू राम्रो राम्रो
0: यस्तै केटीको मान्छेको
1: मान्छे अलिक अरूसँग धेरै बोलेको देखाउनु झन् त्यसैले आँखा देख्दैन
0: क्या म एउटा कुरा चाहिँ भन्न चाहन्छु मैले बुझेसम्म चाहिँ के अरे भन्दाखेरिमा केटी मान्छेहरूलाई अरूले यस्तो केही अलि राम्रो लागेको छ भने यसले कस्तो राम्रो लाग्यो कसरी म अझ राम्रो हुनुपर्ने भन्ने हुन्छ अरे अनि केटा मान्छेहरू त्यस्तो हुनु केटा आदिन भाषा आफ्नै पाराले लाग्यो नि झुगरहरू खायो नि गए पनि जे हुन्छ होइन अलिकति केही न केही आरिस जस्तो रिस जस्तो हुन्छ अरे भन्ने भन्छन् तपाईँ ठ्याक्कै त्यस्तो गर्नु कुरा ठिक छ
1: अब अरूले लगाए अरूले लगाएको राम्रो कुरा देख्छ मलाई खासै अरूले लगाएको केही कुरा नै मन पर्दैन होइन
0: अरूले
1: मन पराएको खासै के मन पर्दैन मलाई मेरो मनले मन पर्यो भन्ने मन पर्यो पर्यो होइन त्यही त्यसलाई मात्र फलो गरिरहेको छु क्या मलाई मन परेको चाहिँ अनि मलाई अलिक फाल्टै खालको छु क्या म मलाई मन परेको कुरा चाहिँ अरूलाई मन पर्नु भएन मलाई फेरि रिस उठ्छ
0: क्या
1: एउटै मात्र मन परेर राख्ने खालको होइन अब त्यस्तो खालको मान्छे पऱ्यो हरेक कुरा अनि मलाई मन परेको कुराहरू पनि अब म अरूले भन्दा पनि फाल्टै खालको लगाउने जस्तो लाग्छ मलाई लगाउने कुरा त्यही भएर म अरूकोमा त्यो अरूले यस्तो लगायो त्यस्तो लगाएतिर हेर्नु भन्दा पनि मलाई चाहिँ कसरी म कस्तो खालको हो मलाई कस्तोले सुहाउँछ भन्नेतिर चाहिँ मेरो जान्छ क्या
0: ओके सुनाजी एक्जाम्पल दिएको मैले ठिक छ गीत कुन चाहिँ सुन्न चाहनुहुन्छ धेरै लामो कुराकानी हुन्छ जस्तो लाग्यो भन्नुहोस् न
1: कस्तो खालको गीत कस्तो खालको गीत सुनाउँ त अब आज
0: तपाईँको इच्छा
1: चलचित्र पप
0: अब सुनाजी जिस्केको हो कि न कार्यक्रममा
1: मलाई राखिदिनु न त पब्जी त हो कि कुन गीत चाहिँ हजुर सुन्नु भने चाहिँ जुन चाहिँ हो धेरै दिन भयो नि त मैले
0: मलाई बिर्स्यो भन्नुहुन्छ मलाई माया मार्नु मार्नु भन्नुहुन्छ अनि मलाई फेरि यस्तो भन्दाखेरि चाहिँ अनि कार्यक्रम फेरि सुन्नुहुन्छ मेसेजहरू पठाउनुहुन्छ अनि फेरि कार्यक्रम पब्जी पपमा फोन गर्नु भएको छ
1: आज चाहिँ ऊ हुन्छ नि आज पप गीतहरू होइन आज जुन चाहिँ गीतहरू नै कसो मैले
0: ठिक छ पप गीत कुन कुन गीत पप गीत सुन्न मन छ भन्नुहोस् न
1: दिन न त अब मलाई पनि भनेदेखि उडी उडी लाग्छ मन भन्ने राखिदिनु
0: बुझिन फेरि भन्नुहोस् उडी उडी भाग्छमान कुन चाहिँ गीत रहेछ यो त मैले सुशान्त केसीको सारङ्गी ओके हामी राख्छौँ सर्ट एन्ड सुटमा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: साथीहरूले सम्झिनु पर्दाखेरि मैले सबै सबै साथीहरूलाई सम्झिरहेको छु विशेष गरी मैले सम्झन भन्ने साथी मिनमायालाई पनि सम्झिरहेको छु त्यसै गरी हिरा दाजु लगाइदाईलाई सम्झिरहेको छु त्यसै गरी हाम्रो सम्झना सिसलाई पनि सम्झिरहेको छु अनि मैले सम्झनु पर्ने साथीहरू जति पनि छन् सबै सबैलाई एकमुष्ट रूपमा सम्झिरहेको भन्न चाहन्छु अनि हामीले श्री राष्ट्रहरूलाई पनि सम्झना माया छ भन्दै छुट्न चाहन्छु
0: हस् धन्यवाद सोना खण्डमा हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे रमाइला खेलठुटा कुराकानी पनि भयो साथमा अलि लामो कुराकानी पनि भयो जस्तो लाग्यो आउन सक्नुहुन्छ नम्बर 0 44 40 26 हिराबहादुर लकाईजी हुनुहुन्छ सोना आउनुभयो फोन गर्नुभयो भन्नुहुन्छ अनि सम्झना छ है भन्नुहुन्छ बुटोलबाट हो भन्नुहुन्छ सुन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु 11:42 भइसकेको छ सत्यकला इसारा हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मिस यु रिमा थामी भन्नुहुन्छ प्यारी रिमा थामी भन्नुहुन्छ एन्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ भावरा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि खलडुङ्गा पोखली घर भइहाल्छ रियादबाट सम्झना सबैमा सबैलाई सम्झिराखेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भन्दै अब चाहिँ आउनु होला पनि भन्न चाहन्छु रूपसेना योगीले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे नम्बर 0 48 40 26 0 48 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ यति बेला हामी गीततर्फ लागौँ त्यसो भने सुशान्त केसीको आवाजमा रहेको गीत छ सारङ्गी बोल गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्थान बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

0: सटन सिट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा आवाजमा मस्तुट राज महसु साथमा तपाईँ हुनुहुन्छ त बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. फोन गर्न सक्नुहुन्छ नम्बर 0484040026 रहेको छ 0484040026 माध्यम भएर आउन सक्नुहुन्छ. दीपिका पूर्व छाने मगर हुनुहुन्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद. यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार.
1: नमस्कार
0: हजुर शुभ नाम
1: धन
0: कुमार जीको खबर के छ?
1: ठिक
0: छ राम्रो छ रमाइलो छ. कताबाट हो कुन चाहिँ ठाउँबाट बोल्दै हुनुहुन्छ यति बेला?
1: चिसा
0: पानी राम्रो ठाउँबाट बोल्दै हुनुहुँदो रहेछ एकदम रमाइलो होइन? के गर्नुहुन्छ अन्य बेलामा?
1: बसिरहे.
0: अन्य बेला पनि बस्नुहुन्छ? भनेपछि के धान रोपाई चल्दैछ? ठिक छ खाना भयो? मेरो पनि भइसकेको छ. नेपाली पप गीतहरू कतिको सुन्ने गर्नुहुन्छ? सुन्नुहुन्छ भनेपछि आज कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? हामी राख्ने कोसिस गर्छौँ. सबै आफन्तलाई सम्झिनुहोस् न त. धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पनि भन्न चाहे म तिर फर्किएर है उहाँ सुन्नुहुन्छ गीतहरू प्रायः जस्तो सबैले सुन्छन् आजकल होइन. तर कमै हो कि जस्तो पनि लाग्छ किनकिन होइन आजकल गीतहरू प्रायः जसो नेपाली पप गीतहरू चाहिँ होइन कम सुन्ने हो कि जस्तो पनि लाग्छ. हुन त युवा पुस्तामा अझ लोकप्रिय रहेको हुन्छ पप गीतहरू प्रायः जस्तो होइन. हामी सुन्यौँ भने कहीँ पप गीत हो कि अरू सुन्दैनौँ भाइ है? ठिक छ. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. मलाई म्यासेज पठाउनु भएको छ प्रकाश के सुन्नुहुन्छ दाइ कार्यक्रम सुन्दैछु है राम्रो चलाउनु भएको छ ड्युटीबाट सुन्दैछु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. कतारबाट हुनुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु. अप्सरा खड्का हुनुहुन्छ स्वर्गरी अप्सरा होइन धरतीमा झरेर फोन गर्नुभएको छ भनेर पनि भन्दैन म्यासेज पठाउनु भएको छ. रामे छापको नमाडी घर भई आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद. रामलाल सुमन हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. सम्झिनु पर्दाखेरि अप्सरा दाहाल भट्टराई समीर दरबारको इमान्दार छोरो पवित्र राई राई अनिता त्यस्तै कविता घतानी मिडिया प्रेमी निर्मला अणि मनिषा छेत्री सिम्पल सरिना त्यस्तै गरेर घाला बिरमान सुनवार कुर्बान हवारी सर मनिषा कार्की सम्झना ठी सुनवार बुध वज्राचार्य फुची संस्कृति लामा सरस्वती खत्री कुमार भूगोली कान्छा पवन श्रेष्ठ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहन्छु. भन्दै अब के छुट्टिने हो त. मिलन घायल मुटु हुनुहुन्छ दोहा कतारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर श्रीधर पौडेल हुनुहुन्छ नेपाल घर अर्घ खाँचियो आल्ची इन्डियाबाट मजाले कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. सम्झना सबैमा है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला हुनुहुन्छ दाईमा पनि सुन्दैछ है खोटाङ टेम्माबाट गमित्रा बलाम्पिकी मगर भन्नुहुन्छ. सही उच्चारण त गरेँ होला नि मैले होइन जिएएमआइटिआरए कमित्रा हुन्छ जस्तो लाग्छ. सुन्दै हुनुहुन्छ भन्नुहोस् ल गलत उच्चारण गरेँ कि गलत उच्चारण गरेँ भने माफी माग्न चाहन्छु र त्यही हो जस्तो लाग्छ हजुरको नाम. ओके अब छुट्टिनुपर्छ पनि भन्न चाहे. सबैमा सम्झना छ भन्नुहुन्छ उहाँले. तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु. कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु. नम्बर 0484040026 रहेको छ 0484040026 को माध्यम भएर तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भने सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले सरसल्लाह सुझावहरू दिन सक्नुहुन्छ पनि भन्न चाहे. फोन गरेर साथ दिनुभयो होइन बुद्ध बजेटाचार्य त्यस्तै गरेर हाम्रो विवास कुलुङजी त्यस्तै सेना कन्दमा होइन धन कुमारजी अनि साथसाथै सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. कार्यक्रममा के कुरा भन्नुपर्दाखेरि अब के भनौँ भन्दाखेरिमा मैले के कुरा चाहिँ भन्न चाहेको थिएँ मैले होइन ए मौसमको कुरा होइन मौसम अपडेट भइराख्नु भएको छ नि होइन अपडेट हुनुहोस् है पनि भन्न चाहन्छु के भन्दाखेरिमा प्राय जसो अब तपाईँले होइन के भन्न खोज्दै थिएँ मैले भन्दाखेरिमा प्राय अब मौसममा परिवर्तन भइराखेको छ यात्रामा निस्कन अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु नानी बाबुहरू कता छन् के गर्दैछन् होइन कहाँ गइरहेका छन् कसँग खेल्दैछन् त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा पानी प्रशस्त मात्रामा पिउनु होला त्यो पनि उमालेर पिउनु होला पानी होइन मुहान यति बेला फोहोर हुन सक्छ होइन खानेपानीको मुहान फोहोर पानी आउन सक्छ सो उमालेर पिउनु भने स्वास्थ्यलाई राम्रो गर्छ भन्न चाहन्छु भन्नु भन्न चाहे फोन गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि साथसाथै मेसेज गरेर साथ दिनुभयो अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुभयो अघि ललिताजी हुनुहुन्थ्यो अहिले सञ्जनाजी हुनुहुन्छ उहाँहरूलाई पनि मनैदेखि धन्यवाद दिँदै अन्त्यमा तपाईँको आवाजमा म तिर फर्की हेर करण भट्टको आवाजमा रहेको गीत राख्दै राख्दै आजको बसाइबाट छुटिन चाहन्छु तपाईँ पनि हजुरको रेडियो एकसाइदै थप्लेक मेगा हर्ज अनि तामाको सेफएम 95 मेगा हर्ज सुन्दै गर्नुहोला हवस् त नमस्कार

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: हजार 500 रुपियाँमा कारोबार. पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जना लडाकु मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ. र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ. पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ. रासपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ. निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ. स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ. निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ. सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो. मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ. यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्. बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ. महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ. यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ. महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ. विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ. महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ. आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ. लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ. तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ. पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ़ बनाउने तयारी छ. दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ. आज सुन चाँदीको भाव घटेको छ. सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो. सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ. यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ. हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो. अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो. अन्तर्राष्ट्रिय बजारमा आज 1 औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला.
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला.
3: सम्पर्क इंजीनियरिंग कॉलेज घोराही दांग।
4: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनसादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मधेस प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.59% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छन्। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदिम खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लड़ाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लड़ाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 जना र मुस्ताङ जिल्लामा 3 जना लड़ाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी 6:45 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राज्यसभाको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध, 28 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, आज सुनचाँदीको भाव घट्यो, सुनतोलाको 2,85,500 रूपियाँमा कारोबार, पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लड़ाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ, र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
4: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
3: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
4: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
3: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
4: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
5: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: नंबर वन दाना हे पोषक दाना नंबर वन दम्मा सबे भन्ना कम
1: हनी
2: प्रेसे मां कांति हे लेरा आयो नाचो अब सम सम सम सम
3: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने?
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ

0: आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 9863023422।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको साथी हो, हजुरको रेडियो हो 102.1 MHz। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समीक्षणबाट साथ दिनुभएको छ श्रीराज महत र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुस एफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यमले किन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता सुनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका

छौ। आज पनि सिलसिला जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता भन्नुलाई थाहा रहेछ। यदि नयाँ साथी हुनुहुन्छ भने जानकारी गराउन चाहन्छु, आज शुक्रबारको अवस्था आजको अवस्थामा हामीले चलचित्र गीतको ट्र्याक लिएर आउनुपर्ने थियो, लिएर आएका छैनौं। तपाईँसँग हामी कुम्बिठा कुराकानी छोटो मिठोमा गर्छौं र तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्नेछौँ र कार्यक्रममा अवधिभरि एकदमै मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ। तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ 0848 40 00 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र कार्यक्रम अवधिभरि पनि एकदमै मिठा गीतहरू बज्नेछ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, यसरी कामतिर व्यस्त हुनुहुन्छ होला, उकालीहरूले पनि ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला र पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आस्था लिएका छौँ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौँ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत समेलीको पै भन्ने गीत चलचित्र रहेको थियो। गीत चाहिँ ओई ओई समेली सम्रा सेले खै एकदमै मिठो गीत रहेको थियो। यसमा अभिनय सुरक्षा पन्त, बकुल भूषाल, नारायण त्रिपाठी, उल्सर विक्रम साई र आवाजमा रहेको छ राजन राज सेवापति निरा जोशी। एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने चाहिँ पालो तपाईँको रहेको छ, तपाईँसँग हामी मिठा कुराकानी गर्नेछौँ। तपाईँको गाउँ बस्तीतिर के छ खबर हामीलाई सुनाउन सक्नुहुनेछ, आउनुहोला 0440 40 00 26 को माध्यम भएर हुन सक्नुहुनेछ। कार्यक्रम अवधिभर पनि एकदम मिठा गीतहरू पनि बस्नेछ। तपाईँ यो समय यात्रा गर्दै हुनुहुन्छ होला, काममा पनि व्यस्त हुनुहुन्छ होला, होइन विभिन्न ठाउँमा हुनुहुन्छ होला, कार्यक्रम सुन्ने तरकारी गरिराख्नु भएको छ, अब कार्यक्रममा सहभागिता हुन भन्ने लागिरहेको छ, तर कामको व्यस्तताले तपाईँ सहभागिता चल्न सक्नु भएको छैन। त्यो कारणले गर्दा पनि अब धेरै व्यस्त हुने समय पनि रहेको छ, असार साउन भने होइन महिना एकदमै व्यस्त समय पनि रहेको छ र तपाईँ व्यस्त हुनुहुन्छ र गीत सङ्गीतहरू सुनेर चाहिँ कार्यक्रम सुनेर साथ दिनुहुन्छु भनेर लागि परिराख्नु भएको छ होला र सुनेर साथ दिनुहोस्। जो साथी फुर्सद हुनुहुन्छ साथीले कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ, आफ्नो आफन्तजन साथीसँगलाई नै सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँग पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधि पनि वाचन गर्ने प्रयास गर्नेछौँ। हुनुहुन्छ अर्को साथी यति बेला सौरभ केसरी हुनुहुन्छ, गुड आफ्टरनुन हजुर, नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु। नगरपालिका बाक्सो नगरपालिका 8 को मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ सोना कन्दमबाजी हुनुहुन्छ, नमस्कार आज सुन्दना आशिष हजुर, म पनि कार्यक्रम सुन्दैछु पूर्वाञ्चलबाट भन्दै हुनुहुन्छ। सुन्दना साथीहरूमा राख्नु पर्दा हुनुहुन्छ टिकाराम सुनवार, लेखक पान्थ भराई, दिनेश देवन, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धन गजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज गाम्बाङ, अन्जान थुलुङ र त्यसै गरी हुनुहुन्छ पवित्र तामाङ, अनिता आर्यले, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, त्यसै गरी हुनुहुन्छ दिया लिम्बू, दिया राई, सुजन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा कर्गी, उर्मिला दियाली हुनुहुन्छ, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गा, नाइमत कर्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल र त्यसै गरी घायल अभिरम्बान, देवेन किशोर अन्जान, समीर सकी किरात, आर्जी जीवन चामलिङ राई, बिलियाज सामी, मिना अघि सिंह, त्यसै गरी रत्न शमशेर थापा, सुनिता युमे गुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सरिका छेत्रीजी हुनुहुन्छ, गुड आफ्टरनुन है, म पनि कार्यक्रम सुन्दैछु, बैतडी घर भइहाल्छ इन्डियाबाट सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी दुसा राईजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ र अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी जी हुनुहुन्छ, हजुर पोखरेल नमस्कार है, आरामै हुनुहुन्छ, के छ खबर, सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको सुन, नेपाली गीत संगीतलाई माया गर्नुहोला भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी दीपक बान्तव राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइरहेको छ र कार्यक्रममा पनि मिठा गीतहरू बस्नेछ। यति बेला भने हामी अर्को मिठो गीततर्फ लाग्नेछौँ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 048 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रम में एकदम मिठो गीत इस हमें छोटो व्यावसायिक विश्राम तर्फ गये विश्राम फिर उपस्थित भईसको कार्यक्रम को साथ में जमुना खड़गी बने प्रविधि समीक्षण साथ दिभिक श्री राज महत साथ में तपाईं विभिन्न ठाव में रहकर हमें सुनने प्रयास कर आशा लेकर सुनेर साथ दिहला आज को व्यवसाय में हम कुरा न सके तापनी कार्यक्रम सुनेर साथ दिहला तब एकदम व्यस्त हो समय तो कार्यक्रम में सहभागिता कमी रह कार्यक्रम अवधि भर एकदम मीठा गीत राखेर तपाईलाई मनोरंजन दिने प्रयास करने पठन भएका सन्देश वाचन करने फेसबुक पेज बाट सुन्दै हुनुहुन्छ र सन्देशहरु पनि पठाउनु भइराको छ हुनुहुन्छ यति बेला कोही साथी पनि हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु भन्दै थिए बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद र फलत भएको रहेको छ आउनु होला सुस्वादिलो साथीले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ यति बेला हुनुहुन्छ अर्को साथी हुनुहुन्छ किशोर कोईजी हुनुहुन्छ सुन्दैछु है म काठमाडौँबाट मिसु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला हुनुहुन्छ र हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्कार है शेष म पनि सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ अभागी भुवन श्रेष्ठजी हुनुहुन्छ उहाँलाई पनि नमस्ते है म पनि रामेसाबाट भुवन श्रेष्ठ हो मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ र त्यसै गरी मिलन घायल बोटोजी हुनुहुन्छ उहाँलाई पनि लेख्नुभएको छ गुड आफ्टरनुन है सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दुहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ अञ्जिता मल ठकुरीजी हुनुहुन्छ उहाँलाई पनि लेख्नु भएको छ नमस्ते दिदी सुन्दैछु है म कुर्कुटबाट अञ्जिता मल ठकुरी हो मिठो सम्झना र प्यारी हुनुहुन्छ उहाँले लेख्नु भएको छ मामु बाबा बोनु भाइ टियर प्रदीप र प्यारी सविता एकालाई पनि सविता मगर्जीलाई पनि र हुनुहुन्छ अरूको लागि चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यस्तै मिठा तपाईँको सन्देशहरू वाचन गरिराखेका छौँ हामीले आउनुहोला तपाईँको फालो रहेको छ यति बेला त्यस्तै धेरै साथीहरू सुन्दै हुनुहुन्छ र यति बेला पनि हामी कार्यक्रममा फेरि अर्को पनि मिठो गीततर्फ लाग्छौँ गीतपछि हामी फेरि पनि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत परालको आगो चलचित्र गीत रहेको थियो, दुःख सुख चिन्ता गर्ने एकदम मिठो गीत हामीले राखिसकेका छौँ। यस्तो मिठो गीत सङ्गीत सुन्दै तपाईँले काम गरिराख्नु भएको छ होला, उकालो उराली गर्दै हुनुहुन्छ होला, आज सुनेर पनि साथीले भएको छ, पुस्तकले साथीले फोन पनि गर्नुहोस् भनेर मैले जानकारी गराएर राखेको छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, यो आवाज तरानदेखि के छ हाम्रो व्यवस्थितको खबर अनि तरानतिरको खबर?
1: ठिकै छ हजुर, मेरो खबर एकदम राम्रै हो। धरानतिर एकदम मौसम पनि एकदम राम्रो छ, शीतल शीतल छ हजुर।
0: पानी चाहिँ परेको छैन है?
1: आज चाहिँ परेको छैन हजुर।
0: आरामै हुनुहुन्छ, घरतिरै हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?
1: घरतिरै छ हजुर, घरतिरै, यताउता हल्का बिजी व्यस्त, अन्तिम अन्तिममा कार्यक्रम सुन्दैछु अहिले भर्खरबाट।
0: भर्खरै मात्रै कार्यक्रम सुन्नुभयो?
1: हजुर हजुर।
0: ल, सुरुवातदेखि नै सुन्नुभएको भए त हाम्रो व्यवस्थित सुरुवातमै आउनुहुन्थ्यो होला जस्तो लाग्यो, त्यसो भए सुन्नुहुन्छ, बीचमा सुन्नुभयो, तर आज चाहिँ हाम्रो ट्र्याक लिएर आएका छैनौ साथीसँग। अब साथीहरू एकदमै व्यस्त हुनुहुन्छ आजकल, यो असार साउनको होइन, साउनको महिना होइन, यो महिनाहरूमा चाहिँ एकदम व्यस्त हुनुहुन्छ रुपाईतिर, त्यही भएर साथीहरूको मात्र पनि कमै छ, त्यही भएर चाहिँ मैले गीतहरू लिएर आएको छैन। जो जति साथीहरूले चाहिँ अब कुराकानी गर्न चाहनुहुन्छ, त्यताको मौसम के कसो छ होइन, समाचारहरू भन्नुहुन्छ, खबर के छ भनेर सुनाउनुहुन्छ, त्यो कुराहरू सुन्नेछौँ। कार्यक्रम अवधिभर पनि मिठा गीतहरू बस्दैछ भनेर चाहिँ मैले जानकारी गराइसकेको छु, र हजुरलाई पनि जानकारी भइसक्यो पक्कै पनि। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अब मौसम पनि सबै ठिक छ, सफा छ, राम्रो छ, शीतल शीतल छ भन्नुभएको छ। अब अन्तिममा पनि हामी आइसकेका छौँ, मिठो कुराकानी पनि भयो, र केही कुराहरू भन्नु छ भने चाहिँ हजुरले भन्न सक्नुहुनेछ है त?
1: त्यस्तै खास केही पनि छैन हजुरसँग, खास केही छैन। अब आज भोलि अब यसो हल्का गरेमा यसो अब यो के भन्छ कामै भन्नुपर्दा चाहिँ हाम्रो अलिकति यो मस्याङहरू छर्ने कामहरू हल्का फुल्का भइरहेको छ होइन।
0: मस्याङ भन्नुभयो?
1: मस्याङ भने यता म भन्छ, त्यता के भन्छ रामेछापतिर?
0: ए ल ठिक छ, मस्याङ भन्छ त्यता चाहिँ, यता मस्याङ अब छुट्टै हुन्छ होला नि त होइन, त्यसको
1: यो एउटा दालै भनौँ, दालको प्रजाति, यता हामी घोरे दाल पनि भनेर भन्छौँ होइन, यो हल्का फुल्का छ भने क्या, अब अलिक पछि हामी यो कालो दाल र रगली दालहरू पनि छर्न बाँकी नै छ, यो चाहिँ अब श्रावणको अन्तिम अन्तिमतिरबाट हामी सुरु गर्छौँ यतातिर कामहरू, यस्तै यस्तै हो हल्का फुल्का, अब रेडियो पनि घरी घरी सुन्ने मौका मिल्छ।
0: ल, वर्षै भयो काम चाहिँ अब फुर्सदले छैन, त्यस्तो काम चाहिँ भइरहेको छ, हामी काम गर्न पाएन, म फुर्सद भयो के काम गर्ने भन्नु चाहिँ पर्दैन।
1: हजुर हजुर,
0: ठिक छ, मिठो कुराकानी भयो, हामी अन्तिममा पनि आइसकेका छौँ, हजुरसँग मात्रै कुराकानी भएको छ, र तपाईँले चाहिँ साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ हजुर, साथीसँगै सम्झिनु पर्दा आज विशेष गरी चाहिँ वाइफ पुष्पा र छोरा छोरी हामी यात्रामा छन्, शुभयात्रा भन्न चाहन्छु। अनि राजकुमार मगर, यहाँनिर अमिना सुनार, हर्पल रोशनी, सुनी लिम्बू, शमशेर लिम्बू, रोशन खोलाङ, उत्तम कान्त पनि श्रेष्ठ, पूर्वी ल्याटका छ लगायत, अहिले हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथी आफन्तहरूमा सम्झना भन्दै बिदा भयो हजुर, नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो धरानदेखि विवश कुलुङ पृथक चाहिँ, विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि आफ्नो आफन्तजना साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, त्यहाँको मौसम के कस्तो छ, के बाटो भिडियो हुनुहुन्छ भन्ने कुरा पनि हामीलाई जानकारी गराएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ, साथी कोही हुनुहुन्छ भने हामी कुराकानी गर्नेछौ, नभए हामी कार्यक्रमतर्फ अब चाहिँ बिदा लिनेछौ भन्न चाहन भन्दै थिए। कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार है।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता हो खुलढुङ्गाबाट, करिश्मा तामाङ दिदी।
0: करिश्मा भन्नुभयो कि सरिश्मा? सरिश्मा सरिश्मा तामाङ बोल्नुभयो। के छ नि हाम्रो सरिश्माजीको खबर?
2: एकदम ठिकठाक छ भन्नुपर्छ।
0: ल, एकदम ठिकठाक छ, हाम्रो रमाइलो छ। अनि मौसम कस्तो छ सुनाउनुहोस्?
2: मौसम त घाम लागिरहेछ भन्नुपर्छ दिदी हजुर, अनि दिदी लगायत लानु सकिरहेको छ खाने।
0: ल, त्यता घाम लागिरहेको छ, यता पनि अब पानी पर्छ, कहिले कहिले घाम लाग्छ, अघि पानी परेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ है, यताको मौसमको कुरा गर्नुपर्दा। ल, अब खाना त खानु भइसक्यो होला, आजकल के काममा व्यस्त हुनुहुन्छ भने? आलु रोप्ने खन्ने त्यस्तै काममा बिजी हुनुहुन्छ। रेकिसा अन्तिममा कुराकानी गर्न पायो, कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ?
2: कार्यक्रम त म त धेरै सुन्छु नि दिदी।
0: धेरै सुन्नुहुन्छ तर कार्यक्रममा चाहिँ सहभागिता कमै देख्छु त नि।
2: आज फोन आज मात्रै लागेको हो, अस्तितिर गर्दाखेरि थप्प लाग्दैन थियो त्यही भएर।
0: ल ठिक छ, आज चाहिँ फोन लागिसकेको छ, यति मिठो कुराकानी पनि गर्न पायो। केही नयाँ नौलो खबर छ भने सुनाउनुहोस् है।
2: छैन भन्नुहोस् है दिदीहरू।
0: ल ठिक छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
2: फर्स्ट अफ अल त दिदीहरूको लागि, टेक्निक शर्मा राणाहरू सायदाको लागि, र मेरो घर फ्यामिलीहरू सम्पूर्णको लागि, र मेरो साथीहरू गर्दा सुन्दै हुनुहुन्छ होला, सिजी फलाट्रीबाट अस्मिता तामाङको लागि
0: हस्त नमस्कार। मलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी नगरौँ जस्तो लाग्यो, समय कम छ। दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ। नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु केटिएमबाट भन्दै हुनुहुन्थ्यो। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुट्टिनुपर्छ है भन्न चाहे। यति दिनसम्म तपाईँले त्यस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता चढाउने प्रयास गर्नुभयो। हामी आजको बसाइमा धेरै साथीसँग कुराकानी गर्न चाहिँ सफल भएन, केही साथीहरूसँग कुराकानी भयो, उहाँले आफ्नो ठाउँमा के कस्तो भइरहेको छ, के गर्दैछौ होइन भन्ने कुराहरू पनि मौसमको बारेमा पनि जानकारी गराएर सोधिसक्नु भएको छ। उहाँलाई सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधि बन बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले जुन ठाउँमा रहनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला होइन भन्न चाहन्छु। बर्खा याममा पानीहरू एकदमै प्रदूषित हुन्छ, त्यसलाई फिल्टर गरेर उमालेर चाहिँ पिउनुहोला भन्न चाहन्छु। तपाईँ कतैको टाढा आएको यात्रा गर्दै हुनुहुन्छ, त्यसको बाटोघाटोहरू के कस्ताहरू छन् त्यो बुझेर मात्रै तपाईँले जानुहोला पनि भन्न चाहे। र निरन्तर अब हाम्रो कार्यक्रमबाट पनि होइन समाचारहरू पनि आइराखेको हुन्छ, त्यसलाई पनि सुन्ने प्रयास गर्नुहोस् भन्न चाहे। र प्रविधि समिसनबाट जसम्म मलाई चाहिँ साथ दिनुभयो श्री राजु महतलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै अर्को पनि मिठो गीत कार्यक्रममा छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना कड़की पनि बिताउन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
3: राष्ट्रिय परिचय पत्र नम्बर
2: एक प्रति पासपोर्ट साइजको फोटो
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
5: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
4: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-03-05 र 9806-84-83
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
6: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
7: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
6: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
7: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
6: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरू बिरामीहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
7: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
8: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
6: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
9: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
9: जिल्ला अस्पताल रामेछाप।
10: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
11: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
10: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845573365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटरबोट रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 98-63-023-422।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
4: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1478।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेबसाइट 2 थोप्लेकी मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न नदिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मनेवामा उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी गर्दै उनीहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गरेका हुन। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख प्रतिनिधि सभा लगायतलाई विपक्ष बनाएका छन्। सर्वोच्च अदालतले दुवै निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनवाई गर्नेछन्। जनगुनासोपछि प्रधानमन्त्री निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क फिर्ता लिने घोषणा गरेपछि धेरै उपभोक्ताले अब बिजुलीमा लगाइएको 5% ब्याज पनि हट्ने आशा गरेका थिए। तर त्यसको ठेक उल्टो नेपाल विद्युत प्राधिकरणले असारमा खपत भएको बिजुलीको बिलमै ब्याज जोडेर असुल्न थालेपछि उपभोक्ता झन निराश भएका छन्। बजेटमा साउन 1 गतेदेखि ब्याट लाग्ने व्यवस्था भए पनि असारको खपतमा समेत कर जोडिएर बिल आउन थालेको भन्दै चौतर्फी प्रश्न उठेको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत विशाल श्रेष्ठले आफू नेपाल विद्युत प्राधिकरणकै कर्मचारी भए पनि कर्मचारी र उपभोक्ता दुवै भूमिकाबाट अन्याय महसुस भएको उल्लेख गर्नुभएको छ। कार्यालयमा विद्युत आपूर्ति नहुँदा बिलिङ प्रणाली सञ्चालन हुन नसकेर सेवा प्रवाह प्रभावित हुन्छ। अर्कोतर्फ उपभोक्ताका रूपमा अन्याय पनि सहनु परेको छ। बिलिङ प्रणाली अद्यावधि गर्ने जिम्मेवारीमा रहेका कर्मचारीले बजेटको व्यवस्था राम्रोसँग नबुझेका हुन् कि वा प्रणालीलाई बजेट अनुसार परिवर्तन गर्न प्राविधिक सहयोगको अभाव भएको हो भन्ने प्रश्न उठेको छ। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट बेमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनु पर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको छ। मुद्दा दायर गरिएकाहरूमा बाल मन्दिरका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ महानगरपालिका वडा नम्बर 11 की सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य रहेका छन्। यी 3 जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। यसै गरी फरार रहेका युरी कुमारी राई तत्कालीन सभापति, तत्कालीन कोषा अध्यक्ष दीपक दास श्रेष्ठ, तत्कालीन कोषा अध्यक्ष प्रयाग राज श्रेष्ठ, तत्कालीन सभापति भगवान साके र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध पनि मुद्दा दायर भएको छ। सिराहामा गोली हानेर लागू औषध सहित पक्राउ गरिएका 6 जना मध्ये 1 जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले बिहिबार सिराहाको लहाना नगरपालिका 3 हस्पिटल चोकमा लागू औषध कारोबार गरेको आरोपमा गोली प्रहार गरी 6 जनालाई पक्राउ गरेको थियो, जसमा भारतीय नागरिक 22 वर्षीय विधानन्द यादव, सप्तरीको रूपनी गाउँपालिकाका 40 वर्षीय मो नरेश सप्तरीकै बादेवर साइन नगरपालिका 2 का 28 वर्षीय शम्भु प्रसाद यादव, सप्तरीको दाग्नेश्वरी गाउँपालिका 2 का 28 वर्षीय मो जमाहिर आलम, सोही ठाउँका 32 वर्षीय मो इमामुद्दिन र बादेवर साइन नगरपालिका 2 का 24 वर्षीय वैद्यनाथ प्रसाद यादवलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार
नियन्त्रणमा लिने क्रममा प्रहरीमा धेरै आक्रमण गर्न थालेपछि शुरूमा 5 राउण्ड हवाई फायर गरेको थियो। त्यति हुँदा पनि अटेर गरेपछि गोली चलाउन परेको ब्यूरोले बताएको छ। मोर नासिरको दाया र भारतीय नागरिक बिन्दानन्दको दाया खुच्चामा एक राउण्ड गोली लागेको बताइएको छ। उनीहरूबाट 243 ग्राम लागू औषध खैरो हेरोइन बरामद भएको थियो। गोली हानेर समातिएका मध्ये मोर नसिर भने व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको ब्यूरोका एसएसपी सुभाष चन्द्र बोहराले बताउनु भएको छ। उहाँका अनुसार सप्तरीकै एक व्यक्ति हत्यामा उनलाई 25 वर्ष कैदको फैसला भएको थियो। उनी सुनसरी स्थित झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका थिए। सोही क्रममा उनी जेएनजी आन्दोलनको बेला कारागारबाट भागेको पाइएको प्रहरीले बताएको छ। कारागारबाट फरार भएपछि उनी लागू औषधको कारोबारमा जोड़िएको प्रहरीको दावी छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको त्विन खोलामा गाड़ी रोकेर डिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर डिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अगाडि बढ़नेछ। निर्माण कम्पनीले एउटा स्काभेटर र लोडर दैनिक खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरेर चन्द्रै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू जान नसके प्रारम्भिक अनुमान रहेको छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नका लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभएको छ। यो सड़क संघीय राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफ लाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारीमा गाड़ी चल्ने गरेको छ। बाबरी कन्स्ट्रक्सनले त्विन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिन पट्टीको डिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँ ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको छ। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ रहेको थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 निर्धारण भएको थियो। मोटरसाइकलमा उभिएर इन्स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लो गुप्तालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। पूर्व प्रधानमन्त्री समेत रहेका गुप्तालाई ट्राफिक प्रहरी कार्यालय सिराहाले ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिवाना तिराएको हो। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको इन्स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 निर्वाचनमा डेमोक्रेट उम्मेद्वारहरूलाई निरन्तर समाजवादी वा कम्युनिष्ट भनेर आक्रमण गर्ने रणनीति अप्नाएका छन्। हालैका डेमोक्रेटिक प्राथमिक निर्वाचनहरूमा लोकतान्त्रिक समाजवाद डेमोक्रेटिक सोशलिजम
प्रति केही बढ़दो समर्थन देखिए पनि अमेरिकी राजनीतिमा अहिलेको ठूलो परिवर्तन समाजवादको उदय भन्दा पनि पूँजीवाद र आर्थिक न्यायप्रतिको घट्दो विश्वास रहेको छ। हालै सार्वजनिक भएको फक्सस न्यूजको सर्वेक्षणले यसै प्रवृत्तिलाई पुष्टि गरेको छ। अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामी छाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री।

0: पब्लिक लिमिटेड का प्रीमियम उत्पादन है।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर सुनेर साथ दिन सक्नुहुनेछ र तपाईँले अन्य माध्यमहरूबाट पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आजको बसाईमा तपाईँले गीत गाएर सुनाउनु पर्ने हुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0484040026 फोन गरेर आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। र तपाईँले जानकारी भइसकेको छ यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ र व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला। फुर्सद छ भने कार्यक्रममा सहभागिता भएर आफूलाई मन पनि गीत पनि गाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। एउटा मिठो गीत रहेको छ प्रमोद खरेल र स्वर्ण सिंहको आवाजमा रहेको थियो, कस्तो थिए कस्तो भए हेर मलाई भन्ने एकदमै मिठो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी तपाईँको आवाजमा मिठो गीत सुन्नको लागि उपस्थित हुने रहेछौ। तपाईँ भने रेडियो

0: हामी कार्यक्रममा एकदमै भन्छु नि कि त्यो कस्तो थिए कस्तो भए हेर मलाई एकदमै मिठो गीत हामीले कार्यक्रममा को शुरूआतमा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने गीत गुनगुनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मनिषाजीको खबर के छ? एकदम राम्रो छ, रमाइलो छ है। अनि खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ त, सँगसँगै खानुपर्छ होला, यतै आउनुहोस् है त। ल ठिक छ, आउँदै गर्नुहोस् है त। कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी भइसक्यो है।
1: नक्षत्र गाउने प्रयास
0: गर्छु। ल सुरु गर्नुहोस् है त।

0: sade. Epinle bandırsay.
1: Ne hekme mi te getirsin arabayı mali sade. Ayrıca garter olun çünkü bayır onun diye.
0: Ma bari diresu.
1: Ne bari diresu onun diye. Ekte be mi te getirsin arabayı azıla vesis tanı var. Akme basim abone alıyor ona lahaz olsun kebatani. Çocuğum ayda. हाउसको नमस्कारमा हुनुहुन्थ्यो मनिषा आचार्यजी हुनुहुन्थ्यो एकदमै मिठो गीत गुनगुनाएर सुनिसक्नु भएको छ पालो तपाईँको 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ यो दिउँसोको समय छ तपाईँ एकदमै व्यस्त हुनुहुन्छ होला र व्यस्तको समयलाई पनि एकैछिनमा भयो भने कार्यक्रममा सहभागिता जाउँ भन्ने पनि तपाईँको मन चाहिरहेको छ होला यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: नमस्कार हजुर म्याम नमस्कार है
1: नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ
2: यता मोरङबाट शंकर ढकाल
1: मोरङदेखि शंकर ढकालजी बोल्नुभयो
2: हजुर म्याम
1: लाइक के छ अनि शंकरजीको खबर अनि मोरङतिरको खबर
2: ठिकै छ मेरो व्यक्तिगत खबर आराम कुशल छ भन्नुपर्छ अब बर्खा धान रोप्ने काम सिद्धिँदै आयो अब अलिअलि बाँकी छ मान्छेहरूको हाम्रो चाहिँ सकियो अब मौसम भन्नुपर्दा बिहान यो साउन लागिकन चाहिँ शीतल शीतल बिहान पानी आउँछ दिउँसो हावा लाग्छ राम्रै छ मौसम पनि भन्नुपर्छ अनि त्यतातिर के छ
1: यता पनि त्यस्तै छ मौसमको कुरा गर्नु पर्दा चाहिँ छिनमा कहिले एकछिनमा घाम लाग्छ एकछिनमा पानी पर्छ अघि पानी परिरहेको थियो अहिले घाम लागिरहेको छ यता रामेछापतिरको मौसम यस्तै छ अनि हाम्रो पनि खबर एकदम ठिकठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ खाता लिनु भयो कि बाँकी छ
2: अब बाँकी छ अब कार्यक्रम सिद्धिएर खानु
1: पर्छ कार्यक्रम सकेर चाहिँ खानुहुन्छ भनेपछि कार्यक्रम सुनिराख्नु भएको छ सुरुवातदेखि नै फोन लागिसकेको छ आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा पनि हजुरलाई जानकारी छ कि गराउनुपर्छ
2: होइन पर्दैन आज नै गीत गाउने होइन
1: हजुर हजुर ल सुरु गर्नुहोस् है त त्यसो भए
2: हुन्छ एउटा यसो नियमको पालना गर्छु नि कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन कति कमजोर रहेछ रहर तिम्रो आँसु पुछ्न सकिन

0: मां सजाना कति कमजोर रहे छ भाग्य तिम्रो सिउँदो कोर्न सकिना कति कमजोर रहे छ रार तिम्रो आँसु पुछ्न सकिना तिम्रो आँसु पुछ्न सकिना हस्त हजुर
1: एकदमै मिठो गीत गाउनुभएको भयो हाम्रो शंकरजीले. हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अन्तिमसम्म पनि कार्यक्रम सुन्दै गर्नुहोस्, कार्यक्रम के कस्तो लाग्दैछ, सल्लाह सुझाव दिनुपर्नेछ भने पनि दिँदै गर्नुहोस्. आजको बसाईबाट हामी छुटामा है त. हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो मोरङदेखि शंकर ढकालजी हुनुहुन्थ्यो. एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ. जो साथीलाई यसरी नै आफूलाई मनपर्ने गीत गाउन मन छ भने उहाँ साथीलाई फटाफट फोन गर्नुहोला. र साथमा तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: हेलो दिदी. नमस्ते. नमस्कार.
1: नमस्ते. नमस्कार हजुर. कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता ओखलढुङ्गाबाट सरिस्मा तामाङ दिदी. हजुर,
1: सरिस्मा तामाङ जी भन्नुभयो. सरिस्मा जी के छ, हाम्रो बिहान पनि कुरा भएको थियो है.
2: हजुर, भन्नुपर्छ.
1: अनि खाजा लिनुभयो?
2: खाएको छुइनँ, अब कार्यक्रम सकाएर खाऊँ भनेर.
1: कार्यक्रम सकाएर चाहिँ खाने हो? मेरो पनि अब त्यतिखेरै हुन्छ, सँगै बसेर खानु भए त हुन्थ्यो है.
2: हजुर.
1: अनि अरू सुनाउनुहोस् के छ अहिले खबर, त्यताको मौसम कस्तो छ अहिले?
2: अहिले यतातिर घाम लागिरहेछ भन्नुपर्छ है दिदी.
1: ल, यता पनि घाम लागिरहेको छ भन्नुपर्छ. ठिक छ, कार्यक्रम आउनुभयो, कार्यक्रम सुन्दै हुनुहुन्छ. कार्यक्रमको बारेमा त मैले जानकारी गरिराख्नु पर्दैन होला नि है.
2: पर्दैन भन्नुपर्छ है दिदी.
1: ल, हामी कार्यक्रम तर्फै लागौ.
2: ए, हुन्छ.

0: नै भनेपछि आई डिड एजेट
1: ल एकदमै मिठ गीत मार्मिक गीत सुनाउनुभयो हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रम सुन्दै गर्नुहोस् अन्तिमसम्म अन्य साथीहरूले पनि गाउनुहुन्छ उहाँको आवाजमा पनि हामी मिठो गीत सुन्नेछौँ अहिलेको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सरिस्मा अझै हुनुहुँदै एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पहिला तपाईँको रहेको छ फटाफट फोन गर्नलाई आजको बसाइमा तपाईँको त्यो मिठो आवाजमा हामी एकदमै मिठा आधुनिक गीत संगीतहरू सुन्ने छौँ फोन गर्नुहोला 0440 40 0024 को माध्यम भएर यति बेला कोही साथी अर्को साथी पनि आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार
2: नमस्कार
1: फेरि पनि आउनु पर्छ नि विवासी हजुरहरू आउनु भएन भने त हामी कोसँग बोल्ने होइन
2: हजुर हजुर समय मिलेर एकदम आउन मन लाग्छ हजुर आज दिदी कार्यक्रम एकदम सुन्न
1: पाइरहेको छु सुनेर साथ दिनुहोस् अब समय कहिले त्यस्तै हुन्छ सुन्न पाइँदैन कार्यक्रममा सहभागिता हुन पाइँदैन यस्तै छ के गर्ने होइन सुनेर साथ दिनु समय फुर्सद भएको बेलामा र हामीलाई आजको अवस्थामा मिठो गीत गाउन पनि उपस्थित हुनु भइसकेको छ एकदमै म खुसी पनि छु भन्नुपर्छ खाजा बाँकी छ कि खानु भइसक्यो
2: खाजा चाहिँ हजुर बाँकी छ अब एकछिनपछि हुन्छ 3 बजे पछाडि हजुर
1: 3 बजे पछाडि लगभग हाम्रो समयमै हुन्छ ठिक छ सँगै खानुपर्छ है टाढा भए पनि नजिक भएको आवाज महसुस गर्दै खानुपर्नेछ यति बेला चाहिँ हामी कार्यक्रमतर्फ लागौँ है त
2: हुन्छ अवश्य पनि हजुर म त्यस्तो तयारी छैन आज थोरै गुनगुनाउँछु हजुर
1: ल सुरु गर्नुहोस्

0: मजाले दिने हजुर
1: ल एकदम मिठो गीत सुनाउनु भयो विपुलजी हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा अन्तिमसम्म सुन्दै गर्नुहोस् अहिलेको बसाइबाट हामी छुटौँ त
0: धन्यवाद हुन्छ नमस्कार
1: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो विवास कुलम प्रेतरानदेखि एकदमै मिठो गीत सुनाएर पनि छुटिसक्नु भएको छ यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ जान्छौं गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौं विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239।
6: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 सेन्मे कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
7: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
7: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
1: राष्ट्रिय परिचय पत्र नम्बर
7: एक प्रति पासपोर्ट साइजको फोटो
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
7: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
7: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
7: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
9: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
10: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

कार्यक्रममा एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ लाग्यौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। पालो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोला। हामी कार्यक्रमको अन्तिम छेडमा पनि आइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ, फेरि पनि फोन लाग्छ भने आउन सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ सोना कन्दमबाजी हुनुहुन्छ, शिवलाई नमस्कार। आज सम्झना शेष, म पनि कार्यक्रम सुन्दैछु है पूर्वाञ्चलबाट। साथीहरूले सम्झना गर्नुपर्दा हुनुहुन्छ साथीहरू टिकाराम सोनुवार, लेखक वान्तराई, दिनेश देवन, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज काम्बाङ, त्यसै गरी अन्जान थोलुङ, पवित्र तामाङ, अनिताहरूले सम्झना सुनुवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजिला सबकोटा, विनिता बेगा, सुनिता बेगा, त्यसै गरी सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन धामी, श्री राज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारोणीमा, साई सम्झना नेवा, कड्की उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, कृष्ण गणा हिम्मत कड्की, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायलाबुरीमा अभिरमा, नदीबेन किशोर, अन्जान समीर साई, किरात आरजे चिवन, चामली ग्राबेली, आचाम विनायक सिंह, रत्न शमशेर थापा, सुनिता युमे कुलुङ, सबै सबैलाई आउनुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्छ, उहाँ बाहिरिनु भइसकेको छ, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ। तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि बिदा लिनेछौँ। अभागी भुवन श्रेष्ठजी हुनुहुन्छ, नमस्ते, म पनि सुन्दैछु है रामेसा भावे खर्कबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी रमिता खड्काजी हुनुहुन्छ, हेलो नमस्कार है, म पनि सुन्दैछु कुवेतबाट भनिदिनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शिरीष भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु हुनुहुन्छ, उहाँ चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, घरमा हुने श्रीमती छोराको लागि पनि सम्झना छ भन्दिनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामरी घर भइहाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी पुरी अमृताजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि मन्त्रे नौ पुराना गाउँ सिमले घर भइहाल चाहिँ दुबईबाट चाहिँ प्रोग्राम सुन्दैछु है भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। यति बेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यममा अप्नाएर कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो उहाँ सम्पूर्णलाई नै विशेष धन्यवाद। सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुहुने साथी, सुनेर साथ दिनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधिबाट बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। प्रविधि समीक्षणबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई रचाइ तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: मई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
0: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
0: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
0: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
0: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
0: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: धेरै जरिवाना आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट इनामिना प्रकरणमा 8 विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सुरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खोलिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि

0: गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको डिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण डिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि डिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको डिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा तुइन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लाहन सिहराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पिताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-33-493-555।
0: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यससँगै प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं यूरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो 3 विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चार बन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 5 75, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाउँ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी राम्रै छात मिर सब एन्ड पोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
15: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
16: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
15: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
16: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
15: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-85-30।
16: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
7: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
17: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
7: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
17: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
7: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
17: राष्ट्रिय परिचय पत्र नम्बर,
7: 1 प्रति पासपोर्ट साइजको फोटो,
17: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्धित

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनु को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
12: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
11: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
14: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
11: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
14: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउँ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको पुरानो सदरमुकाम स्थित रामेछाप बजारमा साप्ताहिक बिहिबारे हाटमा खसी बाख्रा बिक्री गर्दा तिर्नुपर्ने कर वृद्धि भएपछि किसान तथा व्यवसायी आक्रोशित बनेका छन्। चालू आर्थिक वर्षदेखि हाटमा एउटा खसी वा बाख्रा बिक्रीका लागि प्रतिगोटा 100 रूपियाँ कर तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि सोही हाटमा एउटा खसी वा बाख्रा बिक्री गर्दा 60 रूपियाँ मात्र कर तिर्नुपर्ने व्यवस्था थियो। रामेछाप नगरपालिकाले चालू आर्थिक वर्षका लागि उक्त साप्ताहिक हाट बजार 2,50,000 रूपियाँमा ठेक्का लगाएको छ। ठेक्का सम्झौतापछि कर दर बढाइएसँगै हाटमा खसी बाख्रा बिक्री गर्न आउने किसान र व्यापारीले अतिरिक्त आर्थिक भार परेको गुनासो गरेका छन्। स्थानीय किसानहरूले कुनै पूर्व सूचना वा पर्याप्त छलफल बिना कर वृद्धि गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। व्यवसायीहरूले पनि कर वृद्धि गर्दा हाटमा पशु ल्याउने संख्या घट्न सक्ने र यसले स्थानीय बजारको कारोबारमा समेत नकारात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूले नगरपालिकालाई कर दर पुनरावलोकन गर्न आग्रह गरेका छन्। रामेछाप नगरपालिकाले भन्ने ठेक्का सम्झौता र राजस्व व्यवस्थापनको आधारमा कर निर्धारण गरिएको जनाएको छ। रामेछाप नगरपालिका प्रमुख लवश्री नेपालीले नगरसभामा व्यापक छलफलपछि गत वर्षहरूको तुलनामा यस वर्ष हाटमा उठाइँदै आएको शुल्कहरू हेरफेर गरिएको बताउनु भएको छ। हाटमा उठाइएको कर हाट बजार व्यवस्थापनमै खर्च हुने भएकाले यसलाई थप व्यवस्थित बनाउनमै सो रकम खर्च हुने उहाँको भनाइ छ। स्थानीय किसान तथा व्यवसायीहरूले कर दर पुनः कायम गर्न वा वृद्धि गर्नुको स्पष्ट आधार सार्वजनिक गर्न नगरपालिकासँग माग गरेका छन्। दुर्गम पहाड़ी भूगोलका कारण बर्खायाम लाग्न साथ सड़क अवरूद्ध हुने समस्या रामेछापका धेरै गाउँको साझा चुनौती हो। तर लिखु तामाकोशी गाउँपालिका 2 सैपुमा भने जनप्रतिनिधि र स्थानीयवासीको निरन्तर मेहनतले यो चुनौती विस्तारै समाधानतर्फ उन्मुख भएको छ। वर्षौंसम्म आफै गल गैची र साबेल बोकेर सड़क निर्माण तथा मरमतमा खटिनुभएका वडाध्यक्ष सन्तोष पौडेल सहितका जनप्रतिनिधिको सक्रियताले अहिले सैफुका मुख्य सड़कहरू 12 महिना सञ्चालन योग्य बन्दै गएका छन्। वडाध्यक्ष पौडेलले आफूहरू निर्वाचित भएदेखि नै सड़क पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ। उहाँका अनुसार धोबी श्रीष्ठ ढाँडे, धोबी दिलौरी ओडा कार्यालय ढाँडे तथा धोबी दिलौरी ओडा कार्यालय दुरागाउँ सड़क यस ओडाका प्रमुख सड़क हुन्। यी सड़कहरू बर्खायाममा पनि सञ्चालनमा राख्न जनप्रतिनिधि र स्थानीयवासीले प्रत्येक वर्ष श्रमदान गर्दै आएका छन्। सड़क बिग्रिएपछि केवल बजेटको प्रतीक्षा नगरी आफै श्रममा जुट्ने परम्पराले सैपुको विकास यात्रालाई फरक बनाएको वडाध्यक्ष पौडेलको भनाइ छ। उहाँका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सड़क स्तरोन्नति, ग्राभेल नाला निर्माण तथा अप्ठ्यारो मोड़हरूमा ढलान गरिएकाले अहिले सड़कको अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ। त्यसको प्रत्यक्ष प्रभाव स्वरूप सैफुका 3 वटै मुख्य सड़कमा 12 महिना सवारी साधन सञ्चालन हुन सक्ने वातावरण बनेको छ। काठमाडौँबाट ओखलढुङ्गाको लिखु किनार क्षेत्रतर्फ जाने यात्रुका लागि पनि यी सड़क महत्वपूर्ण भएकाले सड़क अवरूद्ध हुँदा ठूलो संख्यामा सर्वसाधारणले शास्ति बेहोर्नुपर्ने अवस्था रहँदै आएको थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले सड़कलाई उच्च प्राथमिकतामा राखेर निरन्तर काम गरेको उहाँले बताउनु भएको छ। वडाध्यक्ष पौडेलका अनुसार सड़क र विद्युत ग्रामीण विकासका आधारभूत पूर्वाधार भएकाले त्यसको विस्तार र स्तरोन्नतिमा वडा कार्यालयले विशेष ध्यान दिँदै आएको छ। आर्थिक वर्ष 2082-83 57 वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 4 जनाको मृत्यु भएको छ भने 66 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार दुर्घटनामा 10 जना गम्भीर र 56 जना सामान्य घाइते भएका छन्। मृत्यु हुने 4 जना पुरूष हुन्। सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटनामा परेका छन्। 36 वटा मोटरसाइकल दुर्घटना हुँदा कार, जीप 16, ट्रक र टिप्पर 6, अटो टेम्पो 4, बस 2 र अन्य 1 सवारी दुर्घटनामा परेका छन्। दुर्घटनाबाट 47,54,000 रूपियाँ बराबरको भौतिक क्षति भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक देशबहादुर थापाका अनुसार चालकको लापरवाही, सड़कको दुरावस्था, मौसम, ट्राफिक नियमको उल्लंघन तथा मादक र लागू औषध सेवनका कारण दुर्घटना हुने गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले गत आर्थिक वर्षमा 48 लाख रूपियाँ भन्दा बढ़ीको चामल र चिनी बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 697.72 क्विन्टल चामल र चिनी बिक्री गरी 48,93,620 रूपियाँ 3 पैसा बराबरको कारोबार गरेको हो। कार्यालयकी सूचना अधिकारी सृजना भोराका अनुसार एक वर्षको अवधिमा अरूवा सोना मनसुली चामल 39,925 किलो, फोर्टिफाइड अरूवा सोना मनसुली चामल 4,525 किलो, फोर्टिफाइड सिस्टम जिरा मसिनो चामल 4,875 किलो र स्टिम जिरा मसिनो चामल 12,075 किलो बिक्री भएको छ। यस्तै कार्यालयले 8,382 किलो चिनी समेत बिक्री गरेको सूचना अधिकारी बोहराले जानकारी दिनुभएको छ। बजार मूल्यभन्दा सस्तो र पोषणयुक्त खाद्यान्न उपलब्ध हुने भएकाले उपभोक्ताको आकर्षण चामल र चिनीमा बढ़दै गएको कार्यालयले जनाएको छ। सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन स्थानीय तहसँग समन्वय बढ़ाइएको कार्यालयको भनाई छ। आगामी दिनमा चामल र चिनीसँगै अन्य खाद्यान्न सामग्री समेत बिक्री गर्ने योजना कार्यालयले बनाएको छ। गत आर्थिक वर्षमा कार्यालयले बिक्री लक्ष्यको करिब 70% प्रगति हासिल गरेको थियो। चालू आर्थिक वर्षमा भने 1 लाख किलो चामल तथा चिनी बिक्री गर्ने लक्ष्य राखिएको छ। बुधबार रातिको अविरल वर्षाले दोलखाको गौरीशंकर गाउँपालिका 8 खारी स्थित लोगटा बस्तीका परिवारको जीवनै तहस नहस बनाइदिएको छ। खारे खोलामा आएको बाढ़ीले तीव्र रूपमा जमिन कटान गर्न थालेपछि वर्षौंदेखि बसोबास गर्दै आएका परिवार एकाएक घर छाड्न बाध्य भएका छन्। अहिले उनीहरू सुरक्षित आश्रयको खोजीमा छन् भने कहाँ र कसरी जीवन बिताउने भन्ने अन्यलमा जीवन गुजारिरहेका छन्। बस्तीमा रहेका 14-15 घरमध्ये करिब 10 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन्। बाढ़ीले घरमुनिको जमिन बगाउन थालेपछि पहल बहादुर तामाङ, धनवीर तामाङ र रत्न बहादुर तामाङले आफ्नो घर छाडेर सुरक्षित स्थानमा आश्रय लिनुभएको छ। त्यस्तै बुद्धिमान तामाङ, आरत बहादुर तामाङ र दिनेश तामाङका घर पनि जुनसुकै बेला थप जोखिममा पर्न सक्ने अवस्था रहेकाले तत्काल स्थानान्तरण आवश्यक भएको छ। गौरीशंकर गाउँपालिका 8 का वडाध्यक्ष दावा रेन्जी शेर्पाका अनुसार सशस्त्र प्रहरी बल, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा जोखिममा परेका परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको छ। तर ती टहराहरू बर्खायाममा दीर्घकालीन बसोबासका लागि पर्याप्त छैनन्। पीड़ित परिवार अहिले न्यूनतम आवश्यक सामग्री समेत अभावमा कठिन दिन बिताइरहेका छन्। नदी किनार भन्दा केही माथि रहेका भक्तबहादुर तामाङ, धनबहादुर तामाङ र वीरबहादुर तामाङका घर समेत उच्च जोखिममा रहेकाले वर्षा हुने बित्तिकै घर छाडेर अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्। घर त अझै उभिएका छन् तर घरमुनिको जमिन भने दिन प्रतिदिन बग्दै गएको छ। यही त्रासले बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरू सबैभन्दा बढ़ी पीड़ित बनेका छन्। र राम्रो आमदानी दिने नगदे बालिका रूपमा स्थापित हुँदै गएको बुद्धचित्तको दाना टिप्ने सिजन शुरू भएको छ। तर काभ्रे पलाञ्चोकमा भने हरेक वर्ष जस्तै यस वर्ष पनि बोधिचित्त चोरी, विवाद र झगडाका घटना भएका छन्। यो बोधिचित्तसँग जोड़िएका दर्जन बढ़ी घटना भइसकेका छन्। दानाको मूल्य उच्च भएकाले बगैंचा धनी र व्यापारी बीच हुने विवाद, व्यापारी बीच हुने विवाद र बगैंचा धनीहरूको विवादले सुरक्षा चुनौती समेत थपिएको छ। यस वर्ष जेठ 20 गतेदेखि असार 25 गतेसम्म जिल्लाका विभिन्न स्थानमा बोधिचित्त चोरीका घटना भए। दुलीखेल, पनौती, पाँचखाल, भूमलु, मण्डलदेवपुर र रोशी गाउँपालिकाका किसानहरू चोरीबाट प्रभावित भएका छन्। कतिपय स्थानमा रूख काटेर दाना लगिएको छ भने कतै रातिको समयमा मोटरसाइकल प्रयोग गरेर चोरी गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी रविन विष्टका अनुसार यो सिजनमा मात्र बुद्ध चित्तसँग सम्बन्धित दर्जन बढ़ी घटना घटेका छन्। उहाँका अनुसार जिल्लाको 8 स्थानमा बुद्ध चित्तको बोटबाटै दाना चोरी भएको छ। हवस् त, अपरान्न 4 बजेको रामीछाप लगायत रामीछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामीछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
5: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकारीमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
4: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 98-012-038-05 र 98-60-84-85-30
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बसपा ट्राफिक कार्यालयको माथिल्लो साइट
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
6: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
6: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
6: राष्ट्रिय परिचय पत्र नम्बर
3: 1 प्रति पासपोर्ट साइजको फोटो
6: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
6: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
6: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
3: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने 70 र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
7: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
9: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
10: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको
2: पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम।

0: पानी अपरिहार्य छ, तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सस्तोमई पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
3: स्टार अटो हब प्राली र धरना अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
5: राष्ट्रिय परिचय पत्र नम्बर
4: 1 प्रति पासपोर्ट साइजको फोटो
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
4: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
5: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजेशा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
4: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोट फाइनान्सको सुविधा, 0% ब्याज दर,
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि

0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरु।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिज सुने के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति धेरै खेलाइ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुन टमाटर लगाएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा, किसान पूर्व नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पी

0: सोर 90.9 मेगाहर्ज, विदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज, ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज, पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेक्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
1: भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ। त्यो 1912 भन्दा अगाडिको चिया हो नेपाल, के अरे दार्जिलिङको चिया 1920 भन्दा पछाडि रोपिएको, विक्रम सम्बत 1920 भन्दा पछाडि नेपालको चिया छ। र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 भन्दा पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ। यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको वेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज, महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन थोकिएको भाग भन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखिएकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको।
0: यो आवाज हो केन्द्रीय चिया सहकारी संघका संस्थापक अध्यक्ष तथा स्तुपा टीका परिकल्पनाकार गोविन्द दाहालको। उहाँ केवल एउटा चिया किसान मात्र हुनुहुन्न, नेपाली चियालाई हिमाली स्वादको रूपमा विश्व बजारमा चिनाउने एक अथक अभियन्ता समेत हुनुहुन्छ। काठमाडौँको बौद्ध क्षेत्रबाट स्तुपा टी मार्फत आध्यात्मिक र अर्ग्यानिक चियाको अभियान चलाइरहनु भएका दाहालको विचारमा नेपाली चिया केवल पेय पदार्थ मात्र होइन, यो नेपालको इतिहास, संस्कृति र समृद्धिको आधार समेत हो। इतिहासदेखि आत्मनिर्भरताको यात्रा। दाहालका अनुसार विक्रम सम्बत 1920 गजराज सिंह थापाले इलाममा रोपेको बिउबाट शुरू भएको नेपालको चिया क्षेत्रले लामो यात्रा तय गरेको छ। कुनै समय भारत र चीनको चियामा निर्भर नेपाल आज आफ्नै नेपाल टी क्वालिटी फ्रम द हिमालय लोगो बोकेर विश्व बजारमा उभिएको छ। तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले 5 जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि शुरू भएको व्यावसायिक यात्राले आज तेस्रो मुलुकसम्म निर्यातको ढोका खोलेको छ। स्तुपा टी शान्ति र शुद्धताको ब्रान्ड, बौद्ध दर्शन र शान्तिको सन्देशलाई चियासँग जोड्दै उहाँले स्तुपा टीको स्थापना गर्नुभयो। उहाँको बुझाइमा चिया बगान केवल उत्पादन थलो मात्र होइन, यो एउटा ध्यान केन्द्र पनि हो। बिजौलियाको अन्त्य गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुर्याउने र महँगो भन्ने भ्रम चिर्दै सुपथ मूल्यमा गुणस्तरीय चिया खुवाउने उहाँको लक्ष्य रहेको छ। नीतिगत चुनौती र राज्यको भूमिका। यद्यपि चिया उद्यमीहरूको बाटो भने सहज छैन, दाहालले आउने अनुसार नेपालमा अर्ग्यानिक प्रमाणीकरण गर्न करिब 10 लाख रुपियाँ खर्च राज्यलाई उल्टै तिर्नुपर्ने विडम्बना छ। विदेशी लगानी भित्राउने स्पष्ट कारण नहुँदा र प्रयोगशालाको अभावमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड अर्थात एमआरएल पूरा गर्न संघर्ष गरिरहेको छ। उहाँ भन्ने गर्नुहुन्छ, हामीले हाम्रो आफ्नै अक्सन मार्केट बनाउन नसक्दा भारतीय बजारको मुख ताप्नु परेको छ। कामदारको अभाव र विदेश पलायनको समस्या समाधान गर्न अबको चिया खेती यन्त्रीकरणमा जानुपर्ने उहाँको तर्क छ। ब्रिटिशकालीन रोपण शैली बदलेर प्रविधि मैत्री बगान बनाउनु र यङ फार्मरको अवधारणा मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नु अबको आवश्यकता हो। जलवायु परिवर्तनसँग जुझ्न उहाँले फरेस्ट फार्मिङको अभ्यास पनि शुरू गर्नु भएको छ। समग्रमा गोविन्द दाहालको मुख्य सन्देश छ, हामी 90% चिया निर्यात गर्छौं तर आफू चाहिँ विषादीयुक्त चिया पिउँछौ। चीनको मोडल जस्तै पहिले नेपालीले नै स्वच्छ र अर्ग्यानिक चिया पिउने बानी बसाल्ने हो भनी हामी स्वस्थ पनि हुन्छौं र बजारको समस्या पनि रहँदैन। दिनको 5 कप अर्थोडक्स चिया पिउने अभियानले नै नेपाली चिया उद्योगको भविष्य सुनिश्चित छ। आउनुहोस् अबको क्रममा भने स्तुपा टिमै बसेर गोविन्द दाहालसँग गरिएको कुराकानीलाई आजको श्रृङ्खलामा समेट्ने प्रयास गरौं।

पिण्ड दाहाल केन्द्रीय चिया सहकारी संघको संस्थापक अध्यक्ष म एउटा चिया किसान र चिया उद्यमी हुँ र यो काठमाडौँमा विगत 7 वर्ष अगाडिदेखि यो स्तुपा चिया स्थापना गरिएको छ र त्यसलाई मैले र यो काठमाडौँको पनि

स्थापना भयो र त्यस पछाडि 2016 बुधकरण टी स्टे निजी क्षेत्रमा उत्पादन भई 2035-36 चाहिँ स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई चाहिँ एउटा चिया क्षेत्रको रूपमा घोषणा गरेर झापा इलाम पाँचथर तेह्रथुम धनकुटा यदि 5 जिल्लालाई चिया क्षेत्र स्थापना गरेर चिया क्षेत्र किसान स्तरमा उत्पादन भएको र उत्पादन मात्रै भएर भएन यसलाई चाहिँ प्रोडक्सन प्रोसेसिङ र मार्केटिङ पनि गर्नुपर्ने भएकोले त्यतिखेर प्रोडक्सनहरूको कुरा भयो र पछि उत्पादन बढाउने विषयमा उत्पादन पनि उत्पादकत्व भयो तर यसको चाहिँ कारखाना स्थापना भएन र पछि चाहिँ बिस्तारै यी चियाका कारखानाहरू खुले र चियाका कारखानाहरू खुलिसकेपछि अब उत्पादन भएको तयारी चियालाई नेपालको बजार र भारतीय बजार र तेस्रो मुलुकमा हामीले चाहिँ निर्यात गर्न सुरु गर्यौँ। त्यस पछाडि चाहिँ मैले 2006 विक्रम इस्वीसम्म 2006 नेपालको एउटा मार्केटिङ सर्वे गरेको थिएँ। मार्केटिङ सर्वे गर्दाखेरि नेपालको कन्जम्सन रेट मात्र 6% थियो र त्यो करिब करिब अहिले यो अर्थोडक्स चियालाई चाहिँ करिब 10% भन्दा प्लस भएको छ अहिले कन्जम्सन रेट र यो उपभोग बढ्यो भने अब हाम्रो गुणस्तर चिया चाहिँ अब हामी बाहिर बेच्छौँ भने अब नेपालमै चिया बेच्नुपर्छ भन्ने एउटा मेन धारणा रहेको छ। करिब करिब चुकेको त अब छैन। नेपाल टी क्वालिटी फ्रम द हिमालय भनेर हामीले यो लोगो तयार गरियो, नेसनल लोगो तयार भयो र यो लोगोलाई हामीले युरोपियन युनियन, बेलायत, जर्मन जस्ता देशहरूमा, क्यानाडा जस्ता देशहरूमा पनि दर्ता गर्ने प्रोसेसमा गएको छ र अब यो क्रमशः हुँदै जाँदै गरेको छ। अब त्यति साह्रो चुकेको छैन तर नेपाली चियालाई चाहिँ बाहिर बनाउनको लागि चाहिँ जसरी श्रीलङ्काले ब्रान्ड एम्बासेडरहरू तयार गर्छ बनाउँछ नेपालमा पनि नेपालीमाबाट पनि अब हामीले चाहिँ ब्रान्ड एम्बासेडर बनाएर अरू देशहरूमा गरियो भने यो यसको बजारीकरण धेरै राम्रो हुन्छ। अबको युग भनेको अब यन्त्रीकरण नै हो। अब किनभने मान्छेहरू चाहिँ अब बाहिर रोजगारीको लागि बाहिर देशहरूमा जाने र लेबर क्राइसिस भइरहेको सन्दर्भमा अहिले मेकानिकल युगहरू आएको छ। चाइनामा पनि यसको धेरै प्रभाव राम्रो छ र क्वालिटी युक्तै चिया हुन्छ। अब त्यो बनाउनको लागि अब अलिकति हाम्रो यहाँ चाहिँ प्लान्टेसन चाहिँ हाम्रो ब्रिटिस कोलोनाइजको तरिकाले चाहिँ अब रोपिएकोले गर्दाखेरि अबको प्लान्टेसनलाई चाहिँ अलिकति मोडर्नाइज गर्नुपर्छ। यो अलिकति यो अहिले प्लकिङ पुर्निङ प्लकिङको जस्तो मेसिनहरू लाउनु पर्यो भने चाहिँ अहिले यो प्लान्टेसनको एरियालाई पनि अब हामीले चाहिँ मोडिफाइड गर्नुपर्छ। अब तत्कालै त यसलाई सकिँदैन तर पनि गर्न चाह्यो भने रिप्लान्टेसन गर्नुपर्ने स्थिति आउँछ र त्यसलाई चाहिँ मेसिनबाट चाहिँ प्लकिङको कामहरू गर्न सकिन्छ। किनभने हामी प्रोसेसिङ मेसिनहरूमै हामी जान्छौँ भनेपछि प्लकिङमा पनि अब हामी मेसिनमै गएनौँ भने यसको लागत चाहिँ बढ्छ। यो अक्सन मार्केट नेपालमा पनि हामीले स्थापना गर्ने भनेर अक्सन नीति बनाइसकेको छौँ र बाहिर भनेको बाहिरको बजार भनेको जस्तो भारतको अक्सन हो, खास गरेर कलकत्ता, गुवाहाटी, सिलगढी अक्सनहरूलाई हामी हेर्छौँ र त्यहाँ पनि हाम्रो चिया चाहिँ बिक्री होस् भनेर हामी चाहन्थ्यौँ। तर त्यो के रहेछ भने यो अक्सन मार्केट चाहिँ भारतीयहरूको लागि मात्रै हो भनेर उसले लेखेकोले गर्दाखेरि त्यो उसको बजारमा हाम्रो चिज जानु हुँदैन। किनभने हामीले हाम्रै अक्सन बनाउनुपर्छ, हामीले हाम्रो अक्सन बनाइयो, हामीले हाम्रो व्यापार केन्द्रहरू हामीले डेभलप गर्यो भने मात्रै हामीले नेपाली चियाको मूल्य लिन सक्छौँ। नत्र त कि भारतीयको कि अरू देशहरूकै व्यापारीहरूको हामीले मुक्त आँट्नुपर्ने स्थिति आउँछ। एग्रिकल्चर सेक्टरमा त्यस्तो पोलिसी छैन, विद्युतहरूमा देखिन्छ नेपालको लगानी गर्दाखेरि। बाह्य लगानीहरू गर्नको लागि जोइन्ट भेन्चरमा गर्ने त्यस्तो कानुन हाम्रो देशमा छैन। नभइसकेपछि बाहिर विदेशीहरूले लगानी गर्दाखेरि उसको बिजनेस पार्टनर नेपाली नै भएर नेपालीकै मान्छेको विश्वसनीयतामा भएकोले गर्दाखेरि यो मल्टिनेसनल कम्पनीको अवधारणा छैन। किन छैन भने अब यहाँ हाम्रोमा बढी राष्ट्रवाद भन्छौँ, यसरी मल्टिनेसनल कम्पनीहरू नेपालमा अहिलेसम्म भित्रिएको एउटा कोका कोलाहरूको देख्छु, नभए अरू क्षेत्रमा यो मल्टिनेसनल कम्पनीहरू अर्थात् त्यो बहुराष्ट्रिय कम्पनीहरू या विदेशी लगानीहरू चाहिँ नेपालमा भित्रिएको छैन।

0: तिनीहरू चाहिँ भित्रिएको छ, तर के भन्छ यो पछाडिको दुलोबाट उसले लगानी चाहिँ गरेको छ, तर पछाडिको दुलोबाट गरेकोले गर्दाखेरि यसको प्रत्यक्ष बेनिफिट चाहिँ जसले लगानी गरेको छ त्यो नेपालीले पाउँदैन, त्यही व्यक्तिले पाउँछ। जस्तो अहिले अहिले पनि केही इन्डियनहरूले नेपालको अर्थोडक्स कारखानाहरू चाहिँ त केही त के करिब 60%भन्दा बढी अर्थोडक्स कारखानाहरू इन्डियनहरूले चलाइरहेको छ, केही चिनिया कम्पनीहरू भित्री रूपमा नेपालमा आएर गरिरहेका छन्। तर त्यो चाहिँ दीर्घकालीन समाधान होइन, यो नेपालको राष्ट्रिय हितको विपरीत हुन्छ। तर अब विदेशी लगानी गर्नको लागि चाहिँ नेपालको कानूनलाई समग्र रूपमा समूल रूपमा परिवर्तन नै गर्नुपर्छ। परिवर्तन भनेको मतलब निर्माण नयाँ कानूनको निर्माण नै गर्नुपर्छ। भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ। त्यो 1912 अगाडिको चिया हो नेपाल, के अरे दार्जिलिङको चिया 1920 पछाडि रोपिएको, विक्रम सम्बत 1920 पछाडि नेपालको चिया छ। र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ। यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज, महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ। र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको मात्रै हो, तर गुणस्तरको लागि क्वालिटीको लागि नेपालको चिया नै अत्यन्त उपयुक्त छ। जलवायु परिवर्तन त अब यो विश्वव्यापी हो नै छ र यसलाई मैले केही वर्ष अगाडिदेखि फरेस्ट फार्मिङको रूपमा डेभलप गरेको छु। फरेस्ट फार्मिङ भनेको त्यही चियाभित्रै रुख रोप्नु परेन, त्यसको आसपासमा चाहिँ चिया रुखहरू लगाउने, वातावरण मैत्री बनाउने र भूक्षय हुन नदिने यस्ता कुराहरू छन्। र यसलाई मैले यसलाई हामीले चाहिँ चियामा आचार संहिता भनेर चाहिँ हामीले 4 प्रिन्सिपलहरू डेभलप गरेर लागू गरेको स्थिति छ। र यसलाई हामीले चाहिँ क्रमशः जिए गुड एग्रिकल्चर प्र्याक्टिस ग्यापको रूपमा हामीले डेभलप गरेको छौँ। र यो चाहिँ उत्पादन चक्रहरूमा चाहिँ यसले जैविकतामा अनि उत्पादन पारदर्शितामा अनि अर्को क्वालिटी कन्ट्रोलमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ। हो त्यसमा अब यो भनेको अब हामीले यङ फार्मर डेभलप गर्ने भनेर एउटा हामीले स्ट्राटेजी बनाएको छौँ। अबको पुस्ताले चाहिँ अब यङ फार्मरबाट चाहिँ उनीहरू चाहिँ आउनु पर्यो र यङ फार्मरलाई कसरी आकर्षित गर्ने भनेपछि अब वातावरण मैत्री हुनु पर्यो, अनि अर्को कुरो चाहिँ यान्त्रिक उपकरणहरू चाहिँ उनीहरूको अनुकूल बनाएर अब त्यो यङ फार्मरलाई चाहिँ इनर्जेटिक बनाएर चाहिँ यसमा चाहिँ क्रमशः लाँदै गर्ने भन्ने एउटा रोड म्यापहरू तयार गर्दैछौँ। र यङहरूलाई नै यो जुन चियाहरूमा जसरी अहिले जेएनजी पुस्ताहरू चाहिँ राजनीतिमा आउँछ भने जस्तै योभन्दा अगाडि नै हामीले 2018 हामीले चाहिँ यो चाहिँ यङ फार्मरको कन्सेप्टहरू बनाएर चाहिँ हामीले कामहरू गरिरहेको छौँ। यो भनेको यो नितान्त व्यक्तिगत ब्रान्ड हो। यो स्तुपा टी भनेको चाहिँ यो काठमाडौँमा चाहिँ को पनि मैले यो बौद्ध क्षेत्रमालाई गरेको र बिहान चाहिँ यो अहिले र स्तुपा हुनलाई एउटा अलिकति एउटा इथिकल कुराहरू पनि छ। मेडिटेसन गर्ने भनेर चाहिँ मैले बगानमा पनि चियाको बगानमा पनि मेडिटेसन सेन्टरहरू डेभलप गरेको छु। अब बुद्धको शान्तिको हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय सेक्टरमा चाहिँ उनीहरूलाई चाहिँ म मेरो आफ्नो क्षेत्रको उत्पादन भएको चियालाई बौद्ध क्षेत्रमा यहाँको स्थायी बासिन्दाहरूको लागि र यहाँ आउने धार्मिक पर्यटकहरूलाई बुद्धिस्टहरूलाई मैले फोकसिङ गरेर उनीहरूकै स्वादमा जस्तो तिब्बतीयनहरूको स्वाद चाइनिज स्वादहरूसँग मिश्रण हुने गरी समानान्तर हुने गरी मैले पनि यो उत्पादन गरेको चियाहरू चाहिँ मैले यहाँ ल्याएर यहाँको लोकालिटीहरूलाई दिने जुन गरेँ र यो सम्भवतः मैले यो स्तूपाटी भनेर गर्दाखेरि यो बौद्ध स्तूपालाई नै मैले भगवान् गौतम बुद्धलाई कै स्मरणार्थ र यो बौद्ध स्तूपा पनि यो जुन काठमाडौँ महानगरपालिकामा जुन अवस्थित बौद्ध स्तूपा छ यसको पनि महत्व होस् र मेरो आफ्नो उत्पादनको पनि यही नामबाट चाहिँ जाओस् भन्ने मैले चाहना राखे अनुसार चाहिँ यो बौद्ध स्तूपा ती मैले नामाकरण गरेको हो र यो ब्रान्ड चाहिँ यो क्षेत्रको मानिसहरूको लागि अत्यन्त धार्मिकतासँग पनि जोडिएकोले गर्दाखेरि र मेरो यो उत्पादन प्रक्रियामा पनि अब यो ज्ञानको कुराहरू आउँछ र त्यस्तो कुराहरू र अर्ग्यानिक चिया भएकोले गर्दाखेरि गुणस्तरयुक्त चिया छ र यो एरियाको बासिन्दाहरूले अत्यन्त मन पराइदिनु भएको छ र यो मेरो अत्यन्त यो चाहिँ स्थानीय बजार मात्रै हो र यो यहाँबाट मेरो बाहिर जाँदैन यो यहाँको स्थानीय कन्ज्युमरहरूको लागि मेरो आफ्नो उत्पादन चियाहरू ल्याएर गरेको हो र म यहाँ यो चिया किन्दाखेरि यो जुन चियाको स्वाद चखाएर म यो खालको चिया लान्छु भनेर गर्दाखेरि यो विभिन्न खालको चियाहरू छ व्हाइट टी ब्ल्याक टी उलङ टी ग्रिन टी पल ग्रिन टी रोस्टेड ग्रिन टी विभिन्न चियाहरू छ यो चियाको म स्वादहरू परीक्षण गराएर उहाँहरूको इच्छाअनुसार मैले चिया उहाँहरूलाई नै दिने गरेको छु र यो दिँदाखेरि मैले मेरो आफ्नै उत्पादन भएकोले मैले आफ्नो न्यूनतम मूल्य नै कायम गरेर दिँदछु र बजार मूल्यभन्दा मैले मेरो यो चिया चाहिँ केही मैले मेरो आफ्नो लागत मैले समावेश गरेर नै दिएको छु र यसमा म अरू कन्ज्युमरहरूले चाहिँ कोही अब होलसेलमै लानुहुन्छ भने पनि यो पसलबाट लगिदिनुभयो भने उहाँहरूले चाहिँ केही सरल मूल्यमा चाहिँ कन्ज्युमरलाई उपभोक्ताहरूलाई उहाँ दिनुहुन्थ्यो किनभने कन्ज्युमरहरू चाहिँ नठगिउन् किनभने उहाँहरूले चाहिँ बढी मूल्य तिरेर चियाको पत्तीहरू खरिद गर्नुभयो भने बढी मूल्यमा बेच्नु पर्ने हुन्छ त्यसैले बढी मूल्यमा नबेचिकन सबैले इफोर्डेबल हुने गरी अनि जस्तो धेरैको धारणा चाहिँ के छ भने ए यो त महँगो पो चिया हुन्छ त हामीले किन्नै सक्दैनौँ भन्ने एउटा भावना छ त्यो हुँदै होइन र उहाँहरूले खाने चियाहरू अत्यन्त सस्तो मूल्य सरल मूल्यमा सस्तो त के भन्नु जेन्युइन मूल्यमा म वितरण गर्न सक्छु र उहाँले लगेको छ अब मान्छेलाई कस्तो भयो भने अब रोप्न सिकाइरहनु परेन अब उत्पादन पनि सिकाइरहनु परेन अब समस्या चाहिँ बिक्री वितरणको कुराहरू आएको छ बेच्ने कुराहरूमा चाहिँ अब बेच्दाखेरि चाहिँ कसको स्वाद कस्तो छ त्यो स्वाद अनुसार चाहिँ र यो अर्थोडक्स चियाको इन्टरनेसनल ट्रेड के छ त्यो ट्रेन्डमा रहेर इन्टरनेसनल ट्रेन्डमा रहेर हामीले राम्ररी उत्पादन गर्न सक्नु पर्यो र उत्पादन भएको चियालाई बाहिर पठाउनको लागि चाहिँ किसान एक्लैले एउटा ट्रेडर्सले मात्रै सक्दैन त्यसैले नेपाल सरकारको यो अर्ग्यानिक प्रमाणीकरण गर्ने जुन पद्धति छ करिब करिब वर्ष दिनमा एकजना उद्यमीले एउटा उद्यमीले अर्ग्यानिक सर्टिफाइड गर्नलाई न्यूनतम 10 लाख रुपियाँ लाग्छ त्यो 10 लाख उत्पादन गरेको चाहिँ फेरि अर्को साल 10 लाख रिन्यू गर्नलाई त्यही 10 लाखै लाग्छ 10 लाख प्लस लाग्छ किनभने यसको उत्पादन हेक्टर अनुसार अनि यसको क्वालिटी अनुसार चाहिँ अब लाग्छ अनि एसएफको कुरा छ आइएसओको कुराहरू प्रमाणित छ यस्ता कुराहरू गर्नु पर्यो अनि गुणस्तरको कुरा चाहिँ नेपालको गुणस्तर चाहिँ इन्टरनेसनल जुन यहाँ चाहिँ प्रमाणीकरण गरेको चिज चाहिँ बाहिर प्रमाणीकरण हुँदै हुँदैन त्यसैले बाहिरै प्रमाणित गर्नुपर्ने चिज भएकोले गर्दाखेरि अब नेपालको गुणस्तर खाद्य गुणस्तर चाहिँ अत्यन्त लुज छ जस्तो चियाको गुणस्तर छान गर्ने भनेको त स्वाद टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनुपर्छ चियाको टिएएसटी र टिएसटी टेस्ट दुइटै हुनु पर्यो दुइटै त्यो छैन अब कस्तो छ भनेपछि यहाँको परिसरमा धुलो मिसिएको छ कि के छ त्यस्तो त आउँदै आउँदैन कुन चिजको मापदण्ड के हो केसको इकाइ के हो त्यसमा पो हामी त परीक्षण गर्न जानु पर्यो त त्यसैले गर्दाखेरि अनि अर्को कुरो यो जुन चिया छ यो चियामा चाहिँ यसको एमआरएल मैक्सिमम त्यो पोइजनको रेस्ट्रिक्टेड लेभल कति छ भन्छ, नाइनभन्दा माथि गएको चिज चाहिँ युरोपियन युनियनले इफोर्ड गर्दैन भनेपछि हाम्रोमा 15-20 पनि अब हामी चाहिँ पचाइदिइराखेको स्थिति छ, यो राम्रो छ भन्दै खान्छौँ। भनेपछि यो एमआरएल 9 मुनिको हामीले कसरी बनाउन सक्छौँ र यो बनाइसकेपछि पनि त्यो देशमा जाँदा कसरी जान्छ, अनि त्यो टेस्ट गर्ने चिज अनि सेम्पल पठाउने कुराहरू, सेम्पल पनि पठाउँदाखेरि धेरै कस्टहरू लाग्छ, सेम्पल टेस्ट ओके नभइकन चिया बिक्री हुँदैन बाहिर, त्यसैले सेम्पल टेस्ट गर्ने कुरा, अर्ग्यानिक प्रमाणीकरण गर्ने कुरा, यस्ता कुराहरूले चाहिँ काहीँ न काहीँ सम्बन्धित गभर्नमेन्टले चाहिँ यस्ता कुराहरूमा चाहिँ गर्नुपर्छ। अहिले जति पनि गरेको कुराहरू छ यो चाहिँ मेरो व्यक्तिगत प्रयोगबाट अथवा जसले गर्छ त्यो किसानको गरेर, अझ मैले अर्ग्यानिक प्रमाणीकरण गराएँ भने 10 लाख रुपियाँ तिरेको पैसामा चाहिँ 2,70,000 रुपियाँ चाहिँ नेपाल सरकारले पैसा खान्छ। कसरी भन्छ, 13% ब्याज, 15% आयकर, 15-28% खान्छ। अझ ब्याङ्कले त्यसमा पनि 1% सेवा शुल्क गर्दा 29% चाहिँ नेपाल सरकारलाई उल्टो तिर्नुपर्छ मैले अर्ग्यानिक बनाए बापत चाहिँ। त्यस्तो देशमा अनि व्यापार अर्ग्यानिक कसरी हुन्छ, हो यस्ता कुराहरू छन् क्या गौण विषयको कुराहरू, यस्ता कुराहरूलाई चाहिँ हेर्नुपर्ने आउँछ। त्यो के छ भने अब हामी चाहिँ स्वास्थ्यको लागि अत्यन्त कन्सियस छौँ, हामी हाम्रो स्वास्थ्यको लागि धेरै गर्छौँ, धेरै हामीले चाहिँ सेन्सिटिभ गर्छौँ, तर चियाहरू खाँदा हामी चाहिँ बिख मिसिएको गैँडा मिसिएको बिख सिरिसी चियाको चाहिँ बिख भएको चिया दुध र चिनी हालेर खान्छौँ, त्यस्तो होइन। अब गर्दाखेरि कम्तीमा पनि शुद्ध अर्थोडक्स चिया, अर्ग्यानिक प्रमाणीकरण भएको चिया खान पाइयो र सबै नेपालीले खान पायो भने अहिले भएको जुन त्यो हस्पिटलमा लागेको जुन नेपालीको लाइन छ त्यो चाहिँ 90% घटेर जान्छ र रोग लाग्नबाट पनि बचाउँछ। त्यो प्रिभेन्सन पोइन्टमा चाहिँ यो अर्थोडक्स चिया छ, त्यसैले सबै नेपालीलाई चाहिँ कम्तीमा पनि 1 कप चिया खानुहुन्थ्यो भने 5 कप चिया खानुहोस् भनेर भन्छौँ, कन्जुम्सन बढाउनुहोस्। 5 कप चिया खायो भने हामीले युरोपतिर बेच्नै पर्दैन नि, अहिले हाम्रो चाहिँ खानुपर्ने चिया चाहिँ अब खाएको पनि छैनौँ, एक हामीले खाएको छैनौँ, खाँदाखेरि 1 कप पनि मरेर खान्छौँ। कम्तीमा पनि एकजना व्यक्तिले चाहिँ 5 कप चिया खान थालौ भने अथवा एकपट चाहिँ एकजनाले खान थालौ भने त्यसै कन्जुम्सन बढ्छ, कन्जुम्सन बढ्यो भने नेपाली चियाले खान पुग्छ, किनभने हामीले चाहिँ अहिले 90% निर्यात गर्दैछौँ भने त्यो 90% चाहिँ हामीले कन्ज्युम गरौँ न। चिनमा के रहेछ भने स्वच्छ र स्वस्थ चिया चिनिया नागरिकले खाने अनि मात्रै रहेको बेच्ने भन्ने एउटा उसको पोलिसी छ, त्यस्तै हामीले चाहिँ स्वच्छ र स्वस्थ चिया हामी पिउँ अनि मात्रै हामी बाहिर निर्यात गरौँ। म यो कुरो चाहिँ सम्पूर्णलाई म यो सन्देश दिन चाहन्छु, धन्यवाद।
1: आजको श्रृङ्खलाको समय यति नै, यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर्यानको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु, हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
9: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टर वालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692695998।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
13: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
12: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
13: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
12: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
13: राष्ट्रिय परिचय पत्र नम्बर,
12: 1 प्रति पासपोर्ट साइजको फोटो,
13: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
12: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
13: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
12: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
13: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
12: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
13: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
13: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
12: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
13: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
12: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
13: राष्ट्रिय परिचय पत्र नम्बर
12: 1 प्रति पासपोर्ट साइजको फोटो
13: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
12: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
13: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
12: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
13: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
12: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
13: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच कृषि मूल्य श्रृंखला विकास तथा कानूनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर लगभग 1 अर्ब 82 करोड़ बराबरको दुईवटा प्रमुख समझदारी पत्रमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाको तर्फबाट नेपालका लागि राजदूत पार्क थेङले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग मार्फत कार्यान्वयन हुने यी परियोजनाले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र कानूनी सूचना प्रणालीलाई डिजिटल तथा पहुँचयोग्य बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। समझदारी अनुसार नेपालमा फलफूल तथा तरकारीका लागि मूल्य श्रृंखला विकास परियोजना दोस्रो चरणको लागि 10 मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराइने भएको छ। सन् 2025 देखि 2031 सम्म सञ्चालन हुने उक्त परियोजना लुम्बिनी प्रदेशको बाँके दाङ कपिलवस्तु रूपन्देही पाल्पा र गुल्मी जिल्लामा कार्यान्वयन हुने भएको छ। परियोजनाको उद्देश्य साना तथा मझौला किसानको आय वृद्धि, बजारमुखी उत्पादन प्रणालीको विकास, सहयोग प्रणाली सुदृढीकरण तथा बाली बसात प्रविधिको विस्तार मार्फत कृषि मूल्य श्रृंखला बलियो बनाउनु रहेको छ। यसैगरी नेपाल कानून सूचना पाइलट प्रणाली स्थापना परियोजनाका लागि 1.8 मिलियन अमेरिकी डलर अनुदान सहायता प्रदान गरिने मन्त्रालयले जनाएको छ। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनको तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाहरूको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै आज अभियोग पत्र दर्ता गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगिएको कसुरमा मुद्दा दायर भएको छ। काठमाडौँकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचारी मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकाले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनसनरत डाक्टर केसीले उठाएको मागबारे सरकारको ध्यानकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा नियम विपरीत गरिएको गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको छ। भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभएको छ। दक्षिण पूर्व एशियाली देशको अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपाली उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अवैध सेन्टरहरूबाट उनीहरूलाई उद्धार गरिएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 733, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन थाइल्याण्डको बैंककमा रहेको नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलडुङ्गा, रामेसाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजोङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी वर्षाको कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकोले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवत जावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकोले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। प्रहरीले अपराधमा संलग्न हुन सक्ने शंकित व्यक्तिहरूको क्रिमिनल प्रोफाइल तयार गरेको छ। प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रहरूलाई आधार बनाएर गुण्डागर्दी गर्ने समूहको सूची बनाएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले गुण्डागर्दी गर्ने समूहको समेत सूची तयार पारिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रहरीले 1871 जनाको सूची तयार पारेको छ। कुनै क्षेत्रमा गुण्डागर्दीको घटना भइहालेमा त्यस्ता व्यक्तिहरूको पहिचान गर्न सहज हुने भएकोले सूची तयार पारिएको प्रहरीले बताएको छ। प्रोफाइलमा समेटिएकाहरू यसअघि पनि अपराधमा संलग्न भएकाहरू हुन्। पुराना घटनामा संलग्न र घटना गराउन सक्ने जोखिम भएका र पहिचान भएकाहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको एसपी भट्टराईले बताउनु भएको छ। उहाँका अनुसार गुण्डागर्दी, तस्करी, लागू औषध, कर्तव्यज्ञान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार पारिएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: सातका 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँ

0: 7% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 9698।
0: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
6: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
7: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
9: विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 150

भाउतोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाउ 2,91,000 र चाँदी 4,480 निर्धारण भएको थियो। धनुषामा प्रहरीले गोली चलाएर दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले गोली प्रहार गरी लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकहरू 28 वर्षीय सन्तोष कुमार महतो र 45 वर्षीय मिथिलेश साहुलाई पक्राउ गरेको छ। टल्केबरबाट जनकपुर जाने सड़कमा प्रहरीसँग जम्का भेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी सुभाष बोहराले जानकारी दिनुभएको छ। आरोपीहरूको साथबाट प्रहरीले 95 ग्राम 590 मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। गजुरा नगरपालिका 5 हरिपुरका चन्देश्वर शाह कलवारकी श्रीमती 45 वर्षीय रेणुदेवी जेसवालको हत्या भएको छ। रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका 8 टहर बेलाही टोल स्थायी घर भएर हाल मृतककै घरमा डेरा गरी बस्ने 35 वर्षीय उपेन्द्र शाह कलवारले घाँटीमा चक्कु प्रहार गरेर रेणुको हत्या गरेको हुन्। घटनापछि आक्रोशित स्थानीयले

गिरफ्तार गरी हत्या भएको पनि प्रहरीको अनुमान छ। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वासनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। र अन्त्यमा खेल समाचार। सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्वमा रहेको मेरिलेबोन क्रिकेट क्लबले त्यहाँको पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको पनि बताइएको छ। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: इन्स्योरेन्स जीवनको लागि।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

नमस्कार। रेडियो कार्यक्रममा हाम्रो लिखु तामाकोशीको पहिलो अंकमा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत छ। म ईश्वर विश्वकर्मा लिखु तामाकोशी गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक शुक्रबार यही समयमा प्रसारण हुने गरेको छ। साथै यो कार्यक्रम रामेछापका अरू रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जीबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। रेडियो कार्यक्रममा हाम्रो लिखु तामाकोशी तपाई सम्पूर्ण गाउँपालिकावासीको साझा चौतारी हो। यहाँ पालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक तथा पर्यटन

0: अध्यक्ष र वडाध्यक्षहरूले चुनावका बेला गरेका वाचा र प्रतिबद्धता कति पूरा भए भन्ने विषयमा केन्द्रित हुनेछौ। यसका साथै अन्तिममा पालिका उपाध्यक्ष दीपा पाखरिनले प्रस्तुत गर्नुभएको चालू आर्थिक वर्षको बजेट तथा प्राथमिकताको छोटो अंश पनि प्रस्तुत गर्नेछौ। श्रोता, 2079 निर्वाचनका बेला जनता माझ गरिएका प्रतिबद्धता र घोषणा पत्रका वाचाहरू व्यवहारमा कति उत्रिए? लिखुतामाको सिलाई समृद्ध बनाउन पालिकाले अहिलेसम्म के कस्ता उपलब्धि हासिल गर्यो? आउनुहोस् सबैभन्दा पहिले पालिका अध्यक्ष केशव महतले गर्नुभएको प्रतिबद्धता र हासिल गर्नुभएको उपलब्धि बारे उहाँकै आवाजमा सुनौ यो विशेष सामग्री।
1: तपाईँ अन्तिम वर्षको निर्धार कार्यक्रममा प्रस्तुत गरेपछि तपाईँ निर्वाचनमा उम्मेद्वार भएको दिन र आजको दिन सम्झिँदा तपाईँलाई गर्न नसकेको भन्ने चाहिँ के लागेको छ?
2: अब नीति तथा कार्यक्रम बनाएर हामी चाहिँ संस्थागत विकास गर्ने क्रममा मैले गर्न नसकेको एउटा मात्रै काम भनेको मैले गाउँपालिकाको प्रशासकीय भवन बनाउन सकिनँ एउटा, र अर्को नेपाल सरकारको गौरवको आयोजनाको रूपमा रहेको 15 बेडको अस्पताल निर्माणाधीन अवस्थामा विभिन्न कारणले गर्दाखेरि त्यसमा अत्यारमा मुद्दा परेको हुनाले त्यसको किनारा नलाग्दाखेरि त्यो बनाउन सकिएन।
1: गर्न सकेको काम चाहिँ के हो तपाईँलाई थाहा भएको? गौरवको आयोजना ठ्याक्कै मलाई यो चाहिँ इतिहासमा मैले पनि सम्झिने र नागरिकले पनि सुविधा पाएको कुरा चाहिँ यो गरे भने चाहिँ के छ?
2: गर्न सक्ने काम चाहिँ हामीले पहिलो वर्ष हामीले आफ्नो चुनावी घोषणा पत्र र जनतासँग भएका प्रतिबद्धता मध्ये हामीले के भनेका थियौँ भने धोबी हलेदेखि धोबीसम्मको बाटो 30 को प्रक्रियामा अगाडि बढाउँछौ, सकेसम्म सक्छौ, सकेनौ भने पनि त्यो निरन्तर रहन्छ भनेको थियो, त्यो निरन्तर लागिराखेको छ। गर्न सक्ने काम चाहिँ हामीले पहिलो वर्ष हामीले आफ्नो चुनावी घोषणा पत्र र जनतासँग भएका प्रतिबद्धता मध्ये हामीले के भनेका थियौँ भने धोबी हलेदेखि धोबीसम्मको बाटो 30 को प्रक्रियामा अगाडि बढाउँछौ, सकेसम्म सक्छौ, सकेनौ भने पनि त्यो निरन्तर रहन्छ भनेको थियो, त्यो निरन्तर लागिराखेको छ। शिक्षामा आंशिक सुधार गर्छौ, यसरी कक्षालाई अगाडि बढाउँछौ र मुख्यतया 1-3 कक्षासम्मको शिक्षालाई दिगो पार्न सकियो भन्न भनेदेखि माथिल्लो कक्षाको शिक्षा गुणस्तरीय हुन्छ भन्ने हाम्रो अवधारणालाई हामीले मूर्त रूप दिएका छौँ। 1-3 सम्मको शिक्षा अहिले असाध्य राम्रो भएको छ। विद्यालयका हरेक विद्यालयका भौतिक पूर्वाधार, त्यसको संरक्षण, शिक्षकहरूको व्यवस्थापन, यी सारा कुराहरूमा हाम्रो ध्यान रहेको छ र त्यसमा लगभग हामीले प्रत्येक वर्ष 3 करोड जति गाउँपालिकाको बजेट छुट्याएर सङ्घीय सरकारले दिएको भन्दा 3 करोड बढी बजेट छुट्याएर त्यसलाई अगाडि बढाएका छौँ। हामीले के भनेका थियौँ भने धोबीदेखि दिलौरी हुँदै सैपुर र दुरागाउँसम्म जाने बाटो 12 महिना मोटर चल्न सक्ने बनाउँछु भनेर प्रतिबद्धता दायर गरेका थियौँ। अहिले तपाईँहरू जानुभयो भने त्यो बाटो धेरै राम्रो भएको छ। रोजगारीको कुरा गरेका थियौँ हामीले, रोजगारीमा हाम्रो फरक अवधारणा थियो। त्यहाँ रोजगारी भन्नाले कसैलाई नियुक्ति दिएर जागिर पाएर रोजगारी गरिन्छ भन्ने किसिमको आम धारणा छ, तर हाम्रो दृष्टिकोण के थियो भन्नु भनेदेखि उपभोक्ता समिति मार्फत अधिकांश दक्ष र अर्धदक्ष मान्छेहरूलाई रोजगारी दिने, गाउँमै राखेर त्यो आंशिक रोजगारीको कारणले गर्दाखेरि बजार प्रवर्धन हुने र उनीहरूको जीविकोपार्जनमा पनि

0: नेपाल सरकारले उपलब्ध गराएका औषधिहरू सहज रूपमा उपलब्ध गराउने र जनतासम्म पुर्याउने लक्ष्य थियो। त्यो लक्ष्य हामीले पूरा गरेका थियौँ। जियो फाउन्डेशनबाट हामीले हरेक दीर्घ रोगीहरूलाई घर घर गएर उनीहरूको वास्तविक अवस्था के छ र त्यो अवस्थाको आधारमा हामीले अरू रोग पहिचान गरेर त्यसलाई निराकरण गर्न सक्ने अवस्थामा पुर्याउँछौँ भनेका थियौँ। हामीसँग डाटा छ, त्यो हामीले गर्यौँ र धेरै कुराहरूको सुधार भएको छ। तर अब स्थानीय तह चाहिँ कस्तो हो भने जनताले प्रत्यक्ष रूपमा आफ्ना जनप्रतिनिधिलाई भेट्न पाउने, आफ्ना कुरा राख्न पाउने र सधैँभरि सहकार्य गर्न पाउने सरकार भएको कारणले गर्दाखेरि हामीले गरेका सबै कुराबाट उनीहरू सन्तुष्ट छन् भन्ने कुरा होइन, सबै कुरा पुगेको छ भन्ने कुरा होइन, तर त्यो पुर्याउने क्रममा हामी अत्यन्त प्रतिबद्ध छौँ। म मेरो कामप्रति असाध्य सन्तुष्ट छु म आफू, र मलाई के लाग्छ भन्नु भनेदेखि धेरै साथीहरू हामीले स्याम्पलिङ गर्दा धेरै ठाउँमा जाँदाखेरि उहाँहरू पनि सन्तुष्ट भएको भन्ने कुरा चाहिँ इन्डिभिजुअल रूपमा भन्नुहुन्छ, तर तैँले गर्न बाँकी पनि धेरै छ, यतिमा चाहिँ नफुर्किनु भने हुनाले काम त अझै बाँकी होला भन्ने।
1: पालिका अध्यक्षको जवाफपछि अब हामी वडा स्तरको विकास र बाचाहरूको लेखा जोखातर्फ लागौं। वडा नम्बर तीनमा चुनावी बाचाहरू कति पूरा भइरहेका छन्? भौतिक पूर्वाधारदेखि अन्य विकाससम्म नागरिकले कतिको परिवर्तन महसुस गर्न पाएका छन्? वडा अध्यक्ष गोपाल राज तामाङसँग हामीले यो प्रश्न सोधेका छौं।
2: धन्यवाद सर जानकारीलाई। र यो बारेमा निर्वाचनको बेलामा खासै मैले त्यत्रो म त्यही वडामा चाहिँ तपाईँको सुरुदेखि समाजसेवीमा लागेको र समाजसेवी नै भएर नै त्यही जेलसम्म नै तपाईँको सुरुदेखि मैले कुनै आफ्नो वित्तीय स्वार्थ नराखिकन मैले काम गर्दै आएको कारणले त्यो वडाको चाहिँ तपाईँको सर्वाङ्गीन विकास चाहिँ कुन कहाँबाट सुरु गर्नुपर्छ भन्ने तरिकाले मलाई थाहा थियो र मुख्य समस्याको बारेमा चाहिँ तपाईँको वडा कार्यालयको बारेमा थियो र त्यो वडामा मेरो वडा कार्यालय वास्तवमा अगाडिको निर्वाचित जुन 74 औं निर्वाचित जनप्रतिनिधिहरूले खासै तपाईँको समाजलाई र त्यहाँका जनसङ्ख्यालाई त्यहाँको भौगोलिकको आधारले पनि तपाईँको एकदमै अपायक पर्ने र जनसङ्ख्याले सहजै पहुँच लिन नसक्नेसम्म वडा कार्यालय राखेको थियो र त्यसले मैले सुरु 80 म निर्वाचित भएपछि 81 सालमा एउटा त्यहाँका जन वडाका जनसङ्ख्या सबै जनताहरूलाई भेला बोलाएर आम भेलाबाट तपाईँको एउटा माझ केन्द्र सबैले पहुँच पुग्ने खालको माझ केन्द्र सती पोल्ने भन्ज्याङ देशीबारी भन्ने ठाउँमा चाहिँ तपाईँको पारित गरायौँ र कार्यपालिकाबाट पारित गरायौँ र यो गाउँसभाबाट दुई तिहाईको बहुमतबाट पारित गराएर अहिले त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ र त्यो यसपालि घडेरी खनिसकेको छ र त्यो ठेक्का हुने प्रक्रियामा छ र त्यो पुरा हुन्छ नै। र अर्को तपाईँको मेरो वडामा तपाईँको विद्यालय आधारभूत तहसम्म मात्रै थियो, 3 विद्यालय मध्ये छेरिङ्गै 5 कक्षे र बालकन्ने 8 कक्षे र ब्रेखेश्वर मावि खोलमा गाउँ 8 कक्षे थियो र त्यो तिनटै विद्यालयले मैले धेरै प्रयत्न गरे एक ठाउँ बनाऊ र माझ केन्द्रमा हाम्रो एउटा विद्यालय सञ्चालन हुन्छ र यो पूर्व पश्चिम के अरे उत्तर तर्फका जुन धोबी गाउँ पर्थ्यो र चित्रे पर्थ्यो र त्यसलाई चाहिँ यहाँ झट्टेश्वरी मावि वडा नम्बर 5 सहज हुन्छ र तपाईँको पहिलेका साबिक बिजुली कोर्टको 2 नम्बर वडा 3 नम्बर वडा 4 नम्बर वडाको चाहिँ एउटा माझ केन्द्रमा बनाउँदा तपाईँको त्यहाँ विद्यार्थीहरूको संख्या नै पुग्छ र तपाईँको सबैको राय सल्लाह अनुसार मर्च गरेर राम्रो गर्यो भने यो विद्यालय एउटा साँच्चीकै एउटा गुणस्तरीय पठन पाठन हुने र तपाईँको भौतिक साधनदेखि लिएर सम्पन्न व्यवस्था हुने खालको देखिएको थियो र मैले तपाईँको सुरुमा म निर्वाचित भइसकेपछि तिनटै विद्यालयको अभिभावक विवेश र शिक्षक सरहरूलाई राखेर भेला गरायौँ र तपाईँको एक ठाउँ बनाऊ भन्ने खालको निर्णय गरियो तर अन्तिममा फेरि तपाईँको त्यो निर्णय कार्यान्वयन हुन सकेन। आफ्नो आफ्नो ठाउँमा सबैजनालाई आफ्नो आफ्नो ठाउँमा नै जाने खालको चाहिँ कुरो गरियो र मैले पाइक पर्ने ठाउँमा एउटा विद्यालय अहिले 9 कक्षे 10 कक्षे सञ्चालन भइरहेको छ यसपालि र अन्तिममा तपाईँको त्यो विद्यालय पूर्व माओवादी तह सञ्चालन गर्ने मेरो निर्णय थियो। यहाँको त्यहाँको विद्यार्थीहरू चाहिँ तपाईँको उता जानु पर्यो भने गोठपानी र यतापट्टि 1.5 घण्टाको बाटोमा भ्रेङ्गेश्वर माओवादी 2 घण्टा लाग्थ्यो, यहाँ आउनलाई 2 घण्टा लाग्थ्यो त्यहाँको विद्यार्थीहरू शास्ति खेपिरहेको थियो। अहिले धेरै त्यहाँको विद्यार्थीहरू अभिभावकहरू खुसी छ किनभने माओवादी तह सञ्चालन भएकोमा र मुख्य ठुलो काम यी दुईटा हो र अरू तपाईँको आवश्यकताहरू खानेपानीको थियो। खानेपानी तपाईँको करिब 70% मेरो कार्यकालमा धारा निर्माण भइसकेको छ र खानेपानीहरू जहाँ आधारभूत तहमा तपाईँको एउटा धेरै ठाउँबाट तपाईँको विकृतिहरू थियो, खानेपानीहरू सहजै लिन सकेको थिएन। खानेपानी अहिले सबै मान्छेले टोल टोलबाट तपाईँको घर घरबाट तपाईँको लिने सुविधा बनाइदिएको छ। लिफ्ट खानेपानी एउटा मेरो कार्यकालमा यो काङ्बा खत्री गाउँ भन्नेमा तपाईँको डोकोमा पानी बोकेर खानुपर्थ्यो र माथि तपाईँको

0: एउटा डाँडामा एउटा बाटो थियो, त्यहाँ चाहिँ तपाईँको माग्ने मान्छेलाई समेत पानी म बोकेर ल्याउनु पर्छ भनेर खाने पानी खाना माग्दा पनि नदिने खालको अवस्था थियो। अहिले तपाईँको त्यहाँ धारा पानी झरेको छ लिफ्ट खाने पानीबाट र खाने पानीको करिब करिब तपाईँको 70% काम पुरा भएको छ। त्यसै गरी सडकहरू तपाईँको 3 महिना चल्ने, 4 महिना चल्ने, त्यस पछाडि तपाईँको त्यस्तो ग्रेडहरू मिलेको थिएन र तपाईँको चौडाइहरू मिलेको थिएन र ठाउँसम्म जान नसक्ने अवस्था, कुनै पनि गाडी चल्दैन थियो र अहिले तपाईँको हिउँद बर्खा 24 घन्टा 12 महिना चाहिँ तपाईँको गाडी चल्ने भएको छ र अहिले एउटा सुमा चाहिँ तपाईँको एउटा बीच केन्द्र हुँदै जाने गरेको छ र एउटा धोबीबाट एउटा बसहरू अरणीको जान्छ भने फलुङ गाउँबाट अरणीको बस जान्छ, त्यो पनि तपाईँको आउँदैन थियो, 2 महिना आउँदैन थियो त्यहाँसम्म अरणीको बस। त्यहाँ बाटोको असुविधा थियो, त्यो बाटोलाई मैले ढलन र सोलिङ गराएर र के अरे स्तर उन्नति गराएर ग्रेड कटाएर मिलाएर तपाईँको अहिले सहजै कहीँ कतै बसलाई लट्ठी बोकेर बस्नु परेको छैन। पहिलेको कार्यकालका साथीहरू लट्ठी बोकेर ल्याउनु पर्थ्यो, जोखिम मल्नु पर्थ्यो, बस मान्दैन्थ्यो। अहिले यातायातको सुविधा त्यति भएको छ भने यतापट्टि तपाईँको स्वास्थ्यको बारेमा पनि तपाईँको एउटा राम्रै सुविधा सेवा दिइरहेको छ र उतापट्टि कृषिहरूको लागि तपाईँको मैले 15 जति कृषि समूह गठन गरेको छौँ र उनीहरूले तपाईँको लिने कृषि सेवाबाट लिने सबै कुरोहरू चाहिँ पहुँच लिइरहेको छ।
1: यसै गरी वडा नम्बर 4 का स्थानीय वासीका आशा र अपेक्षाहरूलाई परिपूर्ति गर्न जनप्रतिनिधिहरू कतिको सफल हुनुभयो, स्थानीय सरकार आएपछि वडामा के कस्ता परिवर्तन देखिए, यही विषयमा केन्द्रित रहेर वडाध्यक्ष दीपक पुलामीसँग हामीले सोधेका थियौं बाचाहरू कति पूरा भए, सुनौ उहाँको जवाफ।
2: हामी यो देशमा संहिता पश्चातको दोस्रो इलेक्सन मार्फत हामी जब 2079 सालमा निर्वाचित भएका थियौं त्यो समयमा हामीले जनतामाझ गएर ठूलो त्यस्तो आश्वासन पनि दिएको थिएनौ र दिएका कामहरू सम्भवत हामीले 70-80% जस्तो सकिसकेका छौँ र सम्भवत अब हामी यो साल हामी सक्ने कुरामा हामी एकदम प्रतिबद्धता छौँ।
1: समग्रमा जनतालाई खुसी सन्तुष्ट बनाउने प्रयास गरिरहनु भएको छ?
2: गरिरहेछौँ र हाम्रो सर्वप्रथम त हाम्रो मेरो लिखु तामाङको गाउँपालिका वडा नम्बर 4 भरि हामीले हामीलाई एकदम आवश्यक पर्ने आधारभूत कुराहरू जस्तै खाने पानी, सिंचाई, शिक्षा, स्वास्थ्य जस्ता किसिमहरूलाई प्रायोरिटी दिएको थियौँ र हामीले हाम्रो वडाभरिमा एक घर एक धाराको कार्यक्रम जुन हामीले स्थानीय उसमा चुनाव लड्दै गर्दा हामीले जुन जनतामा राखेका थियौँ ती कुराहरूलाई अहिले हामीले जुन काम निरन्तर गरिरहेका छौँ र ती कामहरू सम्भवतः यो साल हामी सक्ने उसमा छौँ।
1: अब लागौं वडा नम्बर 6 तर्फ। निर्वाचनका बेला व्यक्त गरिएका प्रतिबद्धताहरूलाई वडाध्यक्षले कसरी कार्यान्वयन गरिरहनु भएको छ, नागरिकलाई प्रत्यक्ष राहत दिने योजनाहरू कतिको सफल भए, सुनौ वडाध्यक्ष शिव प्रसाद नेउपानेसँग गरिएको कुराकानीको यो छोटो अंश।
3: हजुर, तपाईँले निर्वाचनको बेला व्यक्त गर्नुभएका वाचा र प्रतिबद्धताहरू यो समयसम्म आइपुग्दा कति पूरा भए र कति बाँकी छन्?
4: अब धन्यवाद तपाईँलाई यो क्वेसन सोध्नु भएकोमा। मैले 2074 सालमा पनि निर्वाचित भएँ यस वडामा र 2079 सालमा पनि निर्वाचित भइरहँदा मैले जनतासँग वाचा गरेका कामहरू लगभग हामीले पूरा गऱ्यौँ जस्तो हामीलाई लाग्छ। यो गाडी गुड्दैनथे, यहाँ ठाउँमा गाडी आउँदैनथे, अहिले गाडीसम्म आउने बाटोसम्म यति बनाउन हामी सफल भयौँ। यी खोला नालाहरूलाई नदी नियन्त्रणहरू, पहिरो नियन्त्रणहरू गऱ्यौँ र जनताका आकाङ्क्षाहरू त धेरै हुन्छन्, अब सबै पूरा गर्न सकिएन र मैले एउटै वाचा के गरेको थिएँ भन्दा जनताको बिचमा मेरो पालामा यो बाटो कालो पत्री गर्ने तपाईँहरूको वचन मैले दिएँ भनेर मैले जुन वचन पूरा भनेको थिएँ त्यो वचनलाई पूरा गर्ने गरी हामीले 3 ठाउँबाट असारे पाखाबारी हुँदै एउटा बाटो कालो पत्रीमा सुरु गऱ्यौँ, अर्को खिम्ती वडा कार्यालय हुँदै एउटा बाटो गऱ्यौँ र अर्को दारे गौडा हुँदै 3 बाटा अहिले कालो पत्रमा परेका थिए गत साल अबको बजेटमा र ती काम भइ पनि रहेका छन्। 2 चाहिँ सम्पन्न भए, एउटा सम्पन्न हुन बाँकी छ, होइन? अब ठेगार साहबहरू आइपुग्नु भएको छैन, अरू साना तिना टोल टोलमा पुग्नुपर्ने बाटो, खानी पानी, यी आदि कुराहरू किसानलाई दिनुपर्ने कुरा हामीले पूरा गरेका छौँ।
3: समग्रमा जनतालाई सन्तुष्ट पार्ने काम, खुसी बनाउने काम गरिरहनु भएको छ।
4: सन्तुष्ट पार्यौं भन्ने हामीलाई लाग्यो, तर सन्तुष्ट चाहिँ जनता हुँदा रहेनछन् र भएनन् भन्ने कुरा चाहिँ अब हामी अहिलेको जुन 21 गतिको निर्वाचनले देखायो, जुन 21 गति फागुन 21 गतिको निर्वाचनले त्यो चाहिँ देखायो। किन भन्दा यति काम गर्दा पनि जनताहरू सन्तुष्ट रहेनछन् भन्ने कुराहरू चाहिँ देखाएको छ।
3: अब झन्डै एक वर्ष जति कार्यकाल बाँकी नै छ, यो अवधिमा चाहिँ तपाईँका योजनाहरू कति पूरा गर्न सक्नुहुन्छ, बाचाहरू कति पूरा होला?
4: अब अहिले मैले पूरा गर्ने भनेको ओडाको बजेट मात्रै हो, होइन ओडामा अब कति बजेट आउँछ घटेर आइरहेछ गाउँपालिकामा बजेट, अनि अब अन्तको बजेट आएन। मैले लगभग बाहिरबाट गत सालतिर चाहिँ बाहिरकै बजेट बढी ल्याउँथे र बढी आउँथ्यो, सङ्घीय प्रदेशबाट धेरै बजेटहरू ल्याएर काम गराउने गरेको थियो। यसपालि कहीँबाट पनि बजेट खिम्तीलाई आएन र अब प्रयास त गरियो तर त्यो प्रयास असफल भयो र अब वडामा आएको बजेट जे जति हुन्छ एक वर्षभित्रमा त्यही कार्यान्वयन गर्ने हो।
1: जनप्रतिनिधिहरूले गर्नुभएको प्रतिबद्धता र उपलब्धिको समीक्षापछि हामी चालू आर्थिक वर्षको बजेट बारे चर्चा गर्दैछौ। पालिकाको कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर तयार पारिएको यो बजेट कस्तो छ? आउनुहोस् पालिका उपाध्यक्ष दीपा पाखरिनले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यको यो महत्वपूर्ण अंश सुनौ।
5: अब यस गाउँसभामा आगामी वर्ष 2083-84 हुन गएको हुने अनुमानित आय विवरण प्रस्तुत गर्न चाहन्छु। आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय बजेट, संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान 12,42,00,000 र त्यसै गरी सशस्त्र अनुदान तर्फ 23,93,00,000, समपूरक अनुदान 1,00,000 र विशेष अनुदान 87,00,000 र राजस्व बासठ बापत 8,49,00,000 र 78,000 गरी कुल 46,41,48,000 बजेट प्राप्त भएको छ। यसै गरी प्रदेश सरकारबाट समानीकरण अनुदान 1,16,08,000 र राजस्व बासठ बापत 3,35,72,770 रुपियाँ र सशस्त्र अनुदान प्रदेशबाट 88,04,000 र विशेष अनुदान तर्फ 60,00,000 र समपूरक अनुदान 2,10,00,000 गरी कुल 8,09,94,770 रुपियाँ अनुमानित बजेट प्राप्त भएको छ। यसै गरी विद्युत रोयल्टीबाट 80,06,00,000 मौजात आले आर्थिक वर्ष 2083-84 गाउँपालिकाको आन्तरिक आमदानी 65,00,000 हुने प्रक्षेपण गरी आँकडा तयार पारेको छ। समग्र संघीय सरकारबाट प्राप्त बजेट, सरकारबाट प्राप्त हुने बजेट र गाउँपालिकाको आन्तरिक आमदानी र माथि उल्लेखित सबै आर्थिक वर्ष 83-84 कुल बजेट ₹70,64,28,000 मात्र अनुमान गरी गरेको बेहोरा यो सम्मानित सभामा अवगत गराउन चाहन्छु। आर्थिक वर्ष 2083-82 यो बजेटमा कुल खर्च हुन नसकेको रकमबाट उल्लेखित बजेटको आकार समावेश गरिएको छ र आर्थिक वर्षको अन्तिममा बचत हुन जाने नगदलाई मौजात समेत राखी यस बजेटको अंशमा हुने व्यवहार समेत अनुरोध गर्न चाहन्छु। गाउँपालिकामा प्राप्त संघीय सरकारको राजस्व बासठको रकम 8,49,00,000 र 48,000, प्रदेश सरकारबाट प्राप्त राजस्व बासठ तर्फको 3,35,72,770 रुपियाँ गरी कुल जम्मा 11,85,20,770 रुपियाँबाट गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयको दैनिक चालू खर्च, घर भाडा, मर्मत, इन्धन, गाउँपालिकाको शाखागत कार्यक्रम, कर्मचारीको तलब, भत्ता, पदाधिकारी सेवा सुविधा, फर्निचर फिक्सिङ र कार्यालय सामग्री तथा अन्य चालू खर्च हुने गरी व्यवस्था मिलाएको छु। गाउँपालिकाको संघीय सरकारबाट सशर्त अनुदान बापत प्राप्त 23,93,00,000, संघबाट नै निर्धारित सशर्त कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक र पूर्वाधारका लगायतका कार्यक्रमका लागि खर्च गर्ने व्यवस्था मिलाएको छु। अब म क्षेत्रगत कार्यक्रम र विनियोजितमा प्रस्तुत गर्न चाहन्छु। लिगु तामाकोशी गाउँपालिका अन्तर्गत विभिन्न विषयगत क्षेत्रमा विकास निर्माणको योजना छनौट तथा कार्यान्वयनको लागि विषयगत समितितर्फ आवश्यक बजेट विनियोजन गरेको छ। छु। एक नम्बरमा आर्थिक विकास तर्फ 1,25,50,000, सामाजिक विकास तर्फ 4,53,98,000, त्यसै गरी पूर्वाधार तर्फ 17,38,00,000, वन वातावरण तथा विपद तर्फ 52,00,000, सुशासन तथा संस्थागत विकास तर्फ 1,26,00,000, त्यसै गरी एक नम्बर वडादेखि 7 नम्बर सम्मको विनियोजित विकास तर्फको कुल बजेट 5,60,00,000। स्वच्छ खाने पानी, गाउँपालिकाबाट सञ्चालित अधुरो रहेको खाने पानी आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छ। त्यसै गरी सिंचाई तथा पूर्वाधार, आगामी आर्थिक वर्षमा थप खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पुर्याउनेछौ र यसबाट खेतीयोग्य सिंचाई सिंचित जमिनको वृद्धि हुनेछ। नदी नियन्त्रण तर्फ तटबन्ध निर्माण गरी कार्यक्रम प्रदेश सरकार तर्फबाट पनि व्यवस्था गरिएको छ। ठूला तथा निर्माणाधीन सिंचाई आयोजनहरू सबै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। गाउँपालिकाको भरमा रहेका साना तथा मझौला सिंचाई आयोजनहरू विस्तार गर्ने प्राथमिकता निर्धारण गरेको छु। यस सभाका सभापतिज्यू, त्यसै गरी मान्य सदस्यज्यूहरू, अब म संघीय सरकारबाट विशेष अनुदान तर्फ प्राप्त अनुदानलाई बनौती खोला दुरागाउँ कट्टी भदौरे सिंचाई तर्फ 87,00,000 बजेट खर्च हुने व्यवस्था मिलाएको छु। त्यसै गरी पशु तथा कृषि तथा पशु विकासमा कृषि सेवालाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गर्ने कृषि विकास रणनीतिले लिएको वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँचलाई विस्तार गर्ने, प्रत्येक वडा तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। प्राङ्गणिक मल तथा हरियो मल प्रवर्धन गर्न स्थानीय तहले सशर्त अनुदान हस्तान्तरण गर्न संघीय सरकारको ₹36 करोड विनियोजन गरेको छु र उक्त अनुदानबाट प्राप्त गर्नका लागि आवश्यक पहल गर्नेछौ। उपयोगी नभएको खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरी प्रोत्साहित गर्न आवश्यक बजेट विनियोजन गरेको छु। रासायनिक मल खरिदको लागि संघीय सरकारबाट चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32,46 करोड पुर्याएको छ, जस अन्तर्गत रासायनिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज मल आपूर्ति गर्नको व्यवस्था मिलाएको छौ। गुणस्तरीय शिक्षा, विद्यालयदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीलाई छात्रवृत्तिको लागि आवश्यक बजेट विनियोजन गरेको छु। मानव विकास सूचाङ्कमा पछि परेका समुदायलाई आधारभूत शिक्षा पहुँच सुनिश्चित गर्न आवश्यक विद्यालय सञ्चालन गर्नेछौ। गाउँपालिका र संघीय सशर्त अनुदानमा कार्यरत शिक्षक र कर्मचारीको र बाल विकास सहजकर्ताका लागि खाइपाइ आएको तलबको 10% वृद्धि गरिएको छ। विश्वेश्वर मावि खोलमा गाउँमा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। त्यसै गरी सड़क तथा पूर्वाधार तर्फ सड़क यातायात खाने पानी तथा आर्थिक पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौ र आगामी वर्षमा सबै वडा केन्द्रमा जोड्ने मुख्य सड़कलाई स्तर उन्नति गर्नेछौ। यात्रा सुरक्षा र सड़क स्तरलाई सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौ। धोबी सैपु दिलौरी दुरागाउँ सड़कको धोबी दिलौरी खण्ड र दिलौरी सैपु वडा कार्यालय खाल्टे खोला सड़क अन्त खण्ड आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेछौ। त्यसै गरी संघीय सरकारको समपूरक अनुदान तर्फ प्राप्त अनुदानबाट दिलौरी भैंसे गैरी धारा साप्र खोला होपिना सड़कलाई 1,30,00,000 बजेट खर्च हुने व्यवस्था मिलाएको छु। त्यसै गरी प्रदेश सरकारबाट समपूरक अनुदानको रूपमा प्राप्त 2,10,00,000 मध्ये धोबी दिलौरी सड़क खण्डको लागि 91,00,000 विनियोजन गरेको छु भने राधा कृष्ण निर्माण पार्कको लागि 1,82,00,000 विनियोजन गरेको छु। त्यसै गरी धोबी बजार फोहोर मैला व्यवस्थापनको योजनामा 1,20,00,000 विनियोजन गरी आयोजनालाई निरन्तरता दिएको छु। प्रदेश सरकारबाट विशेष अनुदानको रूपमा प्राप्त भएको 60,00,000 रुपियाँबाट मिलनेश्वरी आदरवाद विद्यालय निर्माण वडा नम्बर 1 लाई 60,00,000 विनियोजन गरेको छु हुन आवश्यक खर्च व्यवस्था गरेको छु। प्रदेश सरकारबाट सशस्त्र अनुदानको रूपमा प्राप्त भएको रकम उल्लेखी बमोजिम पूर्वाधार निर्माण सम्बन्धी योजना सड़क तथा पूर्वाधार निर्माणको तर्फ योजनाहरू साथै अन्य कार्यक्रम तथा आयोजनामा हस्तान्तरण गरेकोमा र सोही सशर्त अनुसार कार्यक्रममा खर्च हुने व्यवस्था मिलाएको छु। त्यसमा गएर बारी खाल्टे खोला दुरागाउँ सड़क निर्माणमा 20,00,000, दिलौरी वडा कार्यालय बेलौरी सड़क निर्माणमा 20,00,000 बजेटको व्यवस्था मिलाएको छु। सामुदायिक भवन केन्द्र निर्माण 1 मा 15,00,000 बजेटको व्यवस्था मिलाएको छु। त्यसै गरी खिम्ती प्राथमिक सेवा केन्द्र सबलीकरणको 10,00,000 बजेट व्यवस्था मिलाएको छु। वडा कार्यालयको लागि अनिवार्य चालू अनुदान 70,00,000 र वडाको भूगोल जनसङ्ख्या आन्तरिक राजस्व को अवस्था को मुख्य सूचक को सहित सूत्र में आधारित सब वड़ा में वड़ा तर्फ बट बस्ती टोल स्तर में स्थानीय सहभागिता छनौट भैर योजना प्राथमिकता दी हरेक वड़ा रु 80 लाख को दर ने सात वड़ा में 5 करोड़ 60 लाख बजेट विनियोजन करने व्यवस्था मिलाएको छु। सामाजिक सुरक्षा प्रणाली ने थप न्यायचित और लक्षित बनाउन संघीय सरकार ने लिएको आर्थिक रूप में सक्षम नागरिक सामाजिक सुरक्षा तथा सुरक्षा भत्ता स्वैच्छिक रूप में त्याग्न सक्नेले छोडौं र नसक्नेले जोडौं भन्ने मूल राष्ट्रीय अभियान सञ्चालन गर्ने आवश्यक कार्यक्रमहरू व्यवस्था मिलाएको छु। साथै गाउँपालिकाको गौरवका आयोजना तथा कार्यक्रमको लागि रु 12 करोड बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। जस अन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा 2 करोड विनियोजन गरेको छु। त्यसै गरी धोबी गुम्बा निर्माण बहुवर्षीय योजना आवश्यक बजेट व्यवस्था गरेको छु। त्यसै गरी गाउँपालिकाको आगामी आर्थिक वर्षमा संघ प्रदेश सरकारसँग सहकार्य गर्ने काम गरी 93 लाख बजेट सम्म पूरक कोषमा विनियोजन
1: श्रोता हामीले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका बाचाहरूको लेखाजोखा र चालू आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्यौं। कार्यक्रमबारे तपाईँको कुनै सल्लाह सुझाव गुनासो वा प्रतिक्रिया भए हामीलाई पठाउन सक्नुहुनेछ। तपाईँको प्रतिक्रियाले हामीलाई अझ परिष्कृत बनाउन मदत पुग्नेछ। निर्धारित समय सकिने लागेको छ। यति बेलासम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँ सम्पूर्ण श्रोतालाई हार्दिक धन्यवाद। साथै प्रसारणमा सहयोग पुर्याउनु हुने सबै रेडियोका प्राविधिक साथीहरूलाई पनि विशेष धन्यवाद। अर्को अंकमा पुनः नयाँ विषय वस्तुका साथ भेट्ने वाचा गर्दै आजका लागि म ईश्वर विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभ रहोस्। नमस्कार, शुभ सन्ध्या।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
10: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एटेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राबिसा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एटेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
9: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
10: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
9: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085030।
10: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
7: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
8: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
7: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
8: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
7: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
8: राष्ट्रिय परिचय पत्र नम्बर,
7: एक प्रति पासपोर्ट साइजको फोटो,
8: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
8: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
8: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
7: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98630023422।
13: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
13: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
13: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
13: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू:
13: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध:
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो
2: सबै पसलमा किन परामर्श भएन भनेर हामीले क्वेशन गर्नु त्यति
0: उपन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषयक सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: अब यो नुन पनि सुन पनि एउटै पसलबाट भन्ने चाहिँ कुरो कस्तो हो भने हाम्रो परिस्थिति समाज अहिले केही खुर्कोड एउटा सहरको रूपमा विकसित भएको छ, होइन, व्यवस्थित बन्दैछ। तर मैले देखेको हाम्रो त्यो डुन भन्ज्याङमा एउटा पसल ज्वाइन्ट साहब भन्छु म मानन्दजीको, त्यहाँ जनतालाई आवश्यक छ, सबै चिज छ, जनतालाई चाहिएको पनि छ कि, चप्पल पनि छ, नुन पनि छ, चिनी पनि छ, कपडा पनि छ, झोला पनि छ, त्यहाँ जनतालाई आवश्यक पनि छ। एकै ठाउँमा भयो, एकै ठाउँमा समीचित पाउने त्यो राम्रो पक्ष हो, नराम्रो भन्न मिल्दैन। तर जहाँ व्यवस्थित सहर हुन्छ त्यहाँ व्यवस्थापन हुनुपर्छ, त्यहाँ सबै प्रकृतिका व्यवसायहरू दर्ता हुनुपर्छ, करको दायरामा आउनुपर्छ र एउटा सिस्टमले चल्नुपर्छ, यो सत्य हो। तर खुर्कुटको चिज हामीले डुँड भन्ज्याङमा खोज्ने बेला रहेको छैन है। खुर्कुटमा चाहिँ खुर्कुट खनेखरको जस्तो ठाउँमा यो चिज, यो अहिले शेरबहादुरजीले राखेको कुरा वास्तवमै हामीले त्यो कस्तो भने डन्डा कसेर होइन, थर्काएर होइन, त्यो सिस्टम बसालेर त्यसको विकास गर्दै लाने हो। सोतर्फ हाम्रो कार्यालयको कुन निकायले गर्ने हो, सो निकायलाई म यही कार्यक्रम मार्फत व्यवस्थापन गरिन आग्रह गर्न चाहन्छु। अब यो ऋण तोक्दा सरकारवालासँग व्यापारीहरूसँग परामर्श गर्नुपर्छ भन्ने कुरा चाहिँ सही हो। अब कस्तो भने, अब उद्योग वाणिज्य सङ्घ भनेको समग्र व्यापार व्यवसायको छापा सङ्गठन भन्ने कि अब समग्र नेतृत्व हो नि त। जस्तो गोलन्जरमा सबै जनप्रतिनिधिको नेतृत्व मैले गर्छु, त्यो एउटा संस्थागत हाम्रो प्रचलन पनि हो नि त। उद्योग वाणिज्य सङ्घको आधिकारिक अध्यक्ष आइसकेपछि सबै पसलमा किन परामर्श भएन भनेर हामीले क्वेसन गर्नु त्यति उपयुक्त हुँदैन। तर पनि म ध्यानाकर्षण गराउन चाहन्छु, जस्तो नेतृत्व सो विषयमा छलफलमा आउने भएपछि सो कार्य समितिको मिटिङ छलफल गरेर आउँदा अलि राम्रै गर्छ। म ध्यानाकर्षण मात्रै गर्न चाहन्छु, फेरि म दबाब र प्रेसर होइन, ध्यानाकर्षण गरे हो। जुन सङ्गठनको नेतृत्व गरिन्छ कुनै विषयमा, सार्वजनिक चासोको विषयमा छलफल गर्न जानु कुरो हो, सो विषयमा आफ्नो सङ्गठनमा छलफल गरेर आउँदा राम्रै पर्छ, म यही नै आग्रह गर्न चाहे। र अर्को कुरामा के आग्रह चाहन्छु भने, यो मलाई के लाग्छ भने क्वेसन गरेर कसैलाई खुइनाउन सकिन्छ भन्नेतिर लाग्यो भने गलत हुन्छ है। त्यो किन म पनि पाएको भइसकेँ, कतिपय क्वेसनहरू त्यस्तै भावका पनि छन् क्या, त्यसैले अहिले मैले भन्न खोजेँ किन यो भनिरहेको भने यो अहिले पिक आवर छ, यो कार्यक्रम आजभन्दा हामीले 15 दिन अगाडि राख्नु पर्थ्यो या यो आर्थिक वर्षको 24 पछाडि राखेर अलिक दिनभरि बसेर सल्लाह गर्न सकिन्थ्यो। यदि हाम्रो के छ भने अहिले भिडभाड अफिसमा भइसक्यो, तपाईँले बुझेकै छ 24 गते बिहानै हिजैदेखिबाट त्यो सिस्टम भन्ने छ, म सबै त्यो प्राविधिक कुरो जान्दिनँ, सिस्टमले गडबड गरिसक्यो, उपभोक्ताले काम गरेका छन् पैसा प्राप्त नगर्ला, 24 गते 12 बजेबाट बन्द हुन्छ भनेको छ, पोहोरको साल 20 गतेदेखि बन्द भयो। त्यसैले अब यहाँ लेखाको साथी नै हुनुहुन्छ, इन्जिनियरको साथी नै हुनुहुन्छ, शाखा प्रमुख सबै हाकिम साहब सबै हुनुहुन्छ, उपायमन्त्री योजना हेर्न नगई तिग्रेमै सही गरिरहनु भएको छ, समस्या उहाँलाई पनि छैन। त्यसैले हामी अत्यन्त टाइटमा छौँ, धेरै क्वेसन गरेर त्यस्तो होला भन्ने मलाई लाग्दैन, तुरन्तै भोलि नै विकास हुने भएदेखि कसले लेख्थेँ, मैले अब धेरै भनिनँ, यहाँभन्दा धेरै भन्नु उपयुक्त नै हुँदैन। त्यसैले दलका साथीहरूलाई बोल्नलाई यसरी पालो परेन, किनभने हाम्रो समय छैन। त्यसैले जति सक्दो छोटो एकदम त्यो क्वेसनले तत्काल समाधान दिने र त्यसको दायित्व बोध गरेर आगामी आर्थिक वर्षमा ट्याक्कै काम अझ चाहिँ अब कसले गर्छन् यो चाहिँ भन्ने खालको छ भने अझै 10 जनाले बोल्नु केही छैन। तर भने बोल्नको लागि बोल्ने काम नगरौँ, छिटोभन्दा छिटो यो काम कार्यक्रम समापन गर्नेतिर लाग्न सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा सहित फेरि पनि प्रश्नको उत्तर दिने गरी अहिलेलाई बिदा धन्यवाद। यो महत्त्वपूर्ण मैले वास्तवमै युवा साथीले क्वेसन राख्नु धेरै महत्त्वपूर्ण पनि क्वेसन हो। अब यो चाहिँ के छ भने कतिपय ठाउँमा साँचै झिक्दिया छ क्या, चारै झिक्दिनु न तपाईँहरू, जनता गएको छ, मलामा गएको छ, नारायणमा गएको छ, गाडी लिएर सरकारी गाडी छ भने मैले अघि नै भने चारै घोषणा सार्वजनिक मिडियालाई पनि गर्दिनँ, तर मन चाहिँ मेरो चिज चाहिँ हो, म हुन्छ जवाबदेही सबै गाउँपालिका मैले दिने चाहिँ हो, तर पनि अब के छ भने महिलालाई चाहिँ गोलन्दर गाउँ कतिवटा मोटरसाइकल पनि मैले सोधे आएन, होला 15-20 वटा कहाँ कहाँ उडाउँछन् कसको राप्तो प्लेयर छ त्यो पनि मैले ख्याल पुर्याएको छैन है सर, पुग्नुपर्ने होला त म माफी चाहन्छु, तर मेरो गाडी अनुचित कार्यमा प्रयोग गरे भए म अब के भन्ने, मलाई सार्वजनिक रूपमा विजित गर्न सबैलाई आग्रह गर्न चाहन्छु, सार्वजनिक विजित गर्नुहोस् मेरो, त्यो प्रतिबद्धता उपाध्यक्षमा हुनु पर्यो, हाकिम साहबमा हुनु पर्यो, हाकिम साहब मार्फत सबै कर्मचारीको हुनु पर्यो, मैले गरेको छैन, म चढ्ने या मैले प्रयोग गरिरहेको गाडी कसैको बिहे वर्तमानमा थाकसँग छुट्लाएर म गएको छैन सरी साथीहरू, म बिदाको दिन सिलगढी जान्छु, शुक्रबार सोमबार कार्यालय आएपछि म यहीँ गोल्टामा ढुक्कसँग भने हो, पालिकाभित्रको कार्यक्रम गर्दा म गाडी प्रयोग गर्छु र सरकारवाला सम्बन्धित मन्त्रालयको काम पर्दा म हेटौँडा र काठमाडौँ कार्यक्रममा जान्छु, त्यहाँभन्दा बढी प्रयोग हुँदैन, र काठमाडौँमा जाँदा पनि म जेएनयू आन्दोलनबाट डराएर जहाँ बास बस्ने हो म काठमाडौँमा ट्याक्सी प्रयोग गर्छु, म गाडी चढ्दिनँ, र सिलगढीमा पनि म यहाँबाट गएको सरासरी जाँदाखेरि 2 नम्बरमा काम पऱ्यो भने म 2 नम्बरसम्म गाडी लिएर तुरन्त फर्किन्छु, सिलगढीमा बसेँ भने म कहिल्यै पनि सिलगढीमा गाडी चढ्दिनँ, किनभने म त्यहाँ चप्पल पड्काएर तिन पढेको ठाउँ हो, मलाई गाडीको सामना गर्नुपर्ने छैन, त्यसैले म मेरो दुरुपयोग छैन, म तपाईँहरूसँग प्रतिउत्तर गर्छु, तर अब उपाध्यक्ष पनि तपाईँले रोक्नु पर्यो, कर्मचारी तपाईँले रोक्नु पर्यो भन्न त तपाईँले पाउनुहुन्छ, तर के हुन्छ उपाध्यक्षहरू बेग्लै हो, अहिले पहिलेको जस्तो गाउँ पञ्चायतको प्रधान पञ्चको उपप्रधान भन्ने होइन उपाध्यक्ष, अहिले कानुनले निर्दिष्ट गरेको उपाध्यक्षलाई टोकेको जिम्मेवारी फरक छ, मेरो उपाध्यक्ष होइन पालिकाको उपाध्यक्ष, अहिलेको यो गाउँपालिकाको प्रावधान त्यो छ होइन, त्यसो भए हामीले उपाध्यक्षको गाडीको उपाध्यक्षले जवाब दिने, हाकिमको गाडीको हाकिमले दिने, मलाई लाग्छ हाकिम साहबको गाडी नै छैन, त्यो सेतो गाडी यसो कोही सामान ओसार्ने प्रयोग हुन्छ, अब वडाध्यक्षज्यूहरू र कर्मचारी साथीहरूले अब रातो पिरियड पनि कुरा त्यस्तो छ भने म प्रशासनिक अधिकारीज्यूलाई यही कार्यक्रम मार्फत रातो पिरियड भएको हाम्रो कार्यालयको कुनै पनि साधन छ भने यथाशक्य चाँडै यो असार या साउनको पहिलो हप्ताभित्रै सेतो प्लेट लगाउने बन्दोबस्त गर्न म हार्दिक आग्रह गर्छु, कसको पैसा के गरियो कता कता खर्च भयो सार्वजनिकरण गर्नु पर्यो भन्ने कुरा म आगामी कार्यकालमा भनौँ न अब मङ्सिरमा गरिने सार्वजनिक सुनवाईमा यो आर्थिक वर्षको अध्यक्ष विशेष कोषको पैसा के गरीमा खर्च गरियो त्यो तयारी या मतलब त्यो प्रस्तुत गर्नलाई तयारी राख्दिनँ म हाकिम साहब मार्फत सम्बन्धित निकायलाई जानकारी गराउँछु, यो अध्यक्ष कोष भनेको चाहिँ कस्तो कुरा हो भने रक्षा मैले प्र्याक्टिकली के बुझेँ भने जस्तो हामीले दस गते बजेट विनियोजन गर्यौं। हिजो मात्रै विद्युतहरूको तीनटा कुलाहरू पहिलो चलो, त्यो पहिलो चलो खेतीपाती रोकियो, त्यहाँ व्यवस्थापन कसले गर्ने त, त्यस्तो कसको प्रयोग पनि गरिएको छ है, एउटा त्यो। अर्को कुरो गरिब समस्या त बिराई भयो, त्यस्तो पनि प्रयोग गरिएको छ। म जेएनडार छु, मलाई 25,000-30,000 पैसा भयो भने म भर्ना फलान कलेजमा हुन्थेँ भने एउटा विद्यार्थी आउँछ, त्यस्तो ठाउँले प्रयोग भएको छ र त्यो दुरुपयोग गरेको छैन भन्ने मलाई लाग्छ है साथीहरू। त्यो तपाईँले जे सोच्दा कसको भन्दा गोजीमा झ्याप्पा झिकेर बजार घुम्ने पैसा होइन, त्यो आयो सिस्टमले झिक्ने हो। त्यो हाम्रो उक्ति नम्बरको अध्यक्षज्यू हुनुहुन्छ के, अब यो आफूले खान नमिल्ने पैसा बाँड्ने पैसा हो, दिनु मामा दिनु भन्नुहुन्छ। त्यो भन्नुभयो के भने खान नमिल्ने दिन मिल्ने पैसा हो त सरकारी पैसा, त त्यसले कहीँ दुरुपयोग मुखा परेछ कि भन्ने कुरो त्यो कदाचित मेरो नि है साथीहरू, मेरो यो 4 वर्षको कार्यकालमा अनुचित लाभ लिएको रहेछ भने, नत्र म गोल्डामा टिक्ने मान्छे तपाईँले छोड्नुहुन्छ मलाई गोल्डा जस्तो ठाउँमा छिचोल्दै पो आउनुपर्छ र यार कतिचोटि इन्जोय वर्कर भन्दा हेर्ने ठाउँ हो यो चौतारामा रहेर अध्यक्ष गाडी कतिचोटि कुरो भन्दा ऱ्याफ राखि हुन्छ यहाँ यहाँ उत्तरबाट गरेर फुर्तीफार्ती गरेर गोल्डा आउनै छैन नि, त्यो छैन सरी। र सार्वजनिक गर्ने कुरा म प्रतिबद्धता गर्छु। अर्को सार्वजनिक सुनवाईमा म मेरो कोषको पैसा कहाँ कहाँ खर्च म सार्वजनिक गर्छु, सम्पत्ति विवरण सार्वजनिककरण भन्ने चाहिँ अब किताब नगरै ख्याल गर्नु, मैले लेखेँ त्यो लेखेर पढाएको छु, सम्पत्ति के सार्वजनिक के बिरले भनेर आएको, फरानी लैजा भनेर आएको, मसँग त केही पनि छैन होइन, अलिअलि भएको चुनावको त्यत्रो सिद्धिको केही पनि छैन किन घाटको होइन, सम्पत्ति हामीले होइन त खानबन्दी हुँदो रहेछ, खानबन्दी गरेर पढ सिस्टम। अब तपाईँले मेरो भन्नु म नि त हामी चाहिँ सक्छु है, केही छैन केही छैन सर, केही त्यस्तो सम्पत्ति विवरण गाउँपालिका अध्यक्ष भएर चाहिँ तँ हिजोको अध्यक्ष पनि बिजोग जस्तो लागेको छ मलाई, आजको अध्यक्षमा त हिजोको अध्यक्ष पनि मैले सुने अनुसार छोराछोरी पढाउन पनि समस्या छ भन्ने बुझिएको छु, भनेको खासै त्यस्तो हुँदैन है साथीहरू, शङ्का मान्ने हुँदैन, यस्तो कुरामा केही होइन क्या हो। कर्मचारी छन् जे मलाई 1,000 रुपियाँ 10,000-20,000 भने माग्ने यादा त्यत्रो दार्जिलिङ फुलेर मान्छेले यत्रो वर्ष दार्जिलिङ लिएर मान्छेले, यो मैले फेरि आग्रह गरेँ, अब यहाँ बजेट सुन्दा नि करोड करोडको सुन्नुभयो अहिले तपाईँले होइन, रियालिटी चाहिँ हामीले वर्षको सबै पैसा लायौँ भने 100 मिटर बाटो पनि ढलन गर्न सक्ने पैसा गाउँपालिकासँग हुँदैन है, यथार्थ हो, यथार्थ भन्दा हजुरहरूले पत्याउनु पनि पर्छ, यो जति पनि बाटोको काम भएको छ सङ्घ प्रदेशको सहयोगबाट भएको हो है। म तपाईँलाई आग्रह गर्न चाहन्छु, म अध्यक्ष मैले कुरा तपाईँलाई राख्नुपर्छ, म अहिले प्रदेशमा गाउँपालिकाको आधिकारिक लेटर प्याड बोकेर म स्वयं यो पूर्वाधार मन्त्रालयमा बसेँ लगभग 2 दिन, कुनै पनि योजना हुँदैन भन्छ यार, पार्टी एउटै गरेर भयो र सनका मान्छेहरूको मन्त्री बौद्धि भन पिएचडी गरेको मान्छे पूर्व राष्ट्रिय योजना कुनै सुन्दैन क्या, जनता कुन पार्टीको अध्यक्ष हो कि दुनिया गाउँपालिका अध्यक्ष त फम्याउन नसक्ने खालको मान्छेहरू चाहिँ देशकोटा, अनि गर्दै गर्दैन भन्छ गर्दैन, अनि त्यो एउटा गर्छ एउटा मात्रै भन्नु भन्नु के लाग्छ, 4 करोड लिएर गएको थिएँ एउटा मात्रै गर्ने गर्यो भने त्यो त्यही 3 गर्ने बाटो चाहिँ त्यो क्रमागत पनि हुनु पर्यो, 3 गर्ने बाटो गर भनेर गरेपछि रात मसी लाएर हुने भन्ने विश्वास लिएर म फर्केँ। अहिले अब यो कुरा किन सुनाउनु गुनासो होइन, तपाईँहरूलाई मसँग 1,00,000 रुपियाँ यो बाटोमा हाल्ने भन्ने साथीलाई 40,00,000 हालिदिएछ, म कुन ठाउँ भन्दिनँ, गाउँपालिकाले 1,00,000 बनिसक्छ 1,00,000 रुपियाँ हालिदिनु भनेको मान्छेले 40,00,000 रुपियाँ प्रदेशबाट ल्यायो, हाम्रो देशको अवस्था यस्तो छ क्या। म गाउँपालिका अध्यक्षबाट माग्दा पैसा परेन, तर सामान्य कुन तरिकाले माग्यो, उसले माग्दा 1,00,000 मागेको ठाउँ 40,00,000 दियो, हाम्रो मुलुकको अवस्था यस्तो। फेरि मैले सबै मुलुक भने यो कसैले पनि चान्सो निकाल्ने सचिँदैन, फेरि यहाँ अहिले हामी सच्यौँ भने तुरुफुरु गरेर केही हुनेवाला छैन, ज्वरो गाडेर कसले सक्छ, त्यो कर्मचारी सबै हटाउनु सक्नु पऱ्यो, नेता जति सबै चेन्ज गर्नु पर्यो। अब यहाँ हामी 30-40-35-40 वर्ष देख्ने हो घाउमा सुसुएर तेल लगाउँदा त यो अवस्था छ, सबै मान्छेले कमेन्ट मात्रै गर्छन् गुनासो मात्रै छ, फत्ता फुत्ता गर्ने त मोबाइलमा देखाएको छ, त्यो एकै मिनटमा चाहिँ बिल्डिङ फुलफुल बनिसक्दो रहेछ एउटा मोबाइलमा देखाउँछ हो, त्यस्तो यदि कसैले सोच्छ त पहिला त हामी फाट्छौँ क्या, बढी तु अलिक बढी हामीले अपेक्षा राख्यौँ भने हामी चाँडै फाट्छौँ, गाउँपालिका अध्यक्ष हुन्छ भन्दा हामी लाग्यो हो त थाकेनौँ नि हामी, तर भइहाल्ने जग्गा लागेर एकचोटि नपाउँदा त छोडिदिन्छ नि त पार्टी उसले, त्यसैले धैर्य गरौँ, हटाएर गर्दा विकास हुँदैन। मैले यो बाटोमा किन भनेको भने हामीसँग पैसा छैन, माग्नेवाला दिएन, हामी प्रयत्न गरिरहेछौँ, यो म जानकारी गर्न चाहन्छु। र एम्बुलेन्सको कुरो मैले भारतीय दूतावासमा प्रक्रिया प्रारम्भ भइसकेको छ, मलाई विश्वास छ दुई चार महिनाभित्र एम्बुलेन्स प्राप्त हुन्छ र त्यो प्राप्त भएको एम्बुलेन्स तीन कन्या स्वास्थ्य चौकीलाई उपलब्ध गराउने कुरा मेरो प्रयत्न रहन्छ र मलाई विश्वास छ महिनाभित्रमा सो गाडी उपलब्ध हुनेछ र तीन कन्यालाई उपलब्ध गराइनेछ, यही भन्न चाहन्छु, धन्यवाद।
3: हामी सार्वजनिक सुनवाई सञ्चालन गरिरहेका छौँ। अब यहाँ मैले अध्यक्षको उपाध्यक्ष होइन, उपाध्यक्ष छुट्टै हो भन्नुभयो, त्यसरी मैले अलिअलि विषय सबै विषयमै दिनुपर्ने भयो, उहाँले अनुमोदन मात्रै भन्नुभयो। अब उठेका विषयहरूमा मैले मलाई लागेको यो तर्क हो, हामी तर्क छलफलबाट नै आगामी दिनको बाटो तय गर्ने हो, त्यसैले केही विषय म राख्न चाहन्छु। अब यहाँ पहिलो यो शिक्षाको विषयमा अगाडि जे राख्नुभयो त्यो विषय मेरो पूर्ण समर्थन छ। र यसमा थप मेरो एउटा यसमा युएससीको विषयमा जे जोड दिएर भन्नुभएको छ यो विषयमा चाहिँ मेरो अलिक फरक धारणा छ। यसपालि युएससी किन रिजल्ट यस्तो भयो गोलन्जुरको, हामीले यसको अनुसन्धान गर्यौँ, यसको सम्पूर्ण दोष संघीय सरकारको छ। संघीय सरकारले जुन कार्यविधि पठायो, संघीय सरकारले पठाएको कार्यविधिका कारण एसएलसीमा यो समस्या, एससीमा यो समस्या भयो र फेरि पनि हुनेवाला छ।

त्यसैले मेरो चाहिँ अनुरोध छ भने सङ्घीय सरकारले जुन कार्यविधि बनाएको छ, अहिले 12 को तपाईँलाई रिजल्टको हेर्नु हो, युवाहरू सडकमा पुग्नु हो, नेपालको इतिहासमा पहिलोचोटि विद्यार्थीहरू हाम्रो भविष्य देखाइदेऊ के हो भनेर परीक्षा परीक्षणको विषयले सडकमा पुगेको पहिलोचोटि होला। अस्ति माइती घर मनालामा एउटा प्रदर्शन चित्रको देख्नु भयो। भनेपछि सङ्घीय सरकारले खालि स्टर्न गर्ने नयाँ देखाउनलाई, अहिले पनि नयाँ देखाउनु भयो केही पनि होइन। अब गोल्डारको परीक्षण खुर्कुटले गर्ने, खुर्कुटको परीक्षण गोल्डारले गर्ने, अनि हुन्छ त के? परीक्षा पनि भद्रगोल हुन्छ, परीक्षण पनि भद्रगोल हुन्छ। यो चिजलाई चाहिँ हामीले अनुरोध गर्यौँ कि सङ्घीय सरकारले नि यो कार्यविधिलाई चेन्ज गर्न जरुरी छ। गत वर्ष जे कार्यविधि थियो त्यो कार्यविधिमै टेकेर परीक्षण गरिनुपर्छ। एउटा यो एससीकै सन्दर्भ निस्केको हुनाले, र अर्को अर्को के भएको छ भने सार्वजनिक मञ्चमा बोल्न मन मिल्ने नमिल्ने भन्नुहुन्छ साथीले, म चाहिँ मिल्ने भन्छु। कहीँ शिक्षक पास भएका छन्, कहीँ विद्यार्थी पास भएका छन्, यो सत्य हो। त्यसैले हाम्रो पोहोरको भन्दा खस्यो ल, म एउटा दावाको साथ भन्छु, सिन्धुलीका 9 पालिकाको सामुदायिक विद्यालयहरू एक दुईवटा छोडेर गौमती फोसेटार लगायत केही सदरमुकामका अलि साधन श्रोता केन्द्रित गरेर पढाइएका विद्यालय बाहेक पाइलटिङ परीक्षा गरौँ त ल। हाम्रो चाहिँ खसेको अर्को बढेको होइन, समग्र सबै पालिकाको सामुदायिक शिक्षाको स्थिति एउटै छ र यसलाई सुधार्न गर्ने के अघि अजिल राख सक्नु, यसलाई सुधार्न त सबै पक्ष मिलेर सामूहिक सङ्कल्प, त्यसमा गाउँपालिका पनि एउटा पक्ष होला, अभिभावक होला, विद्यार्थी होला, शिक्षक होला, यसरी सामूहिक सङ्कल्प नगरिकन यो हल हुँदैन भन्ने लाग्छ मैले युनिसिए राखेँ। र अर्को यो बजार अनुगमनको विषय अल्छिले राख्नुभयो, त्यसमा मेरो प्लस के छ भने अनुगमनको विषय एउटा उपाध्यक्षले, एउटा गाउँपालिकाले, एउटा सिडिओले, एउटा प्रमुख प्रशासकीय अधिकृतले, एउटा अध्यक्षले गर्ने विषय होइन। अनुगमन सबैको विषय हो। त्यही पनि कानुनले तोकेको जुन कार्यविधि छ यो व्यापक किन नगरे भनौँ, व्यापक गर्न समस्या छ। तपाईँलाई चौटारदेखि अघि उहाँले ब्लुभेन्जीको उदाहरणै दिनुभयो, त्यो पसलबाट सटर लाउन सुरु गरिसकेपछि खुर्कुटसम्म सबै लाउनुपर्छ। टाइटली नेपालको मौजुदा कानुन अनुसार बजार अनुगमन गर्ने हो त ल, राजनीतिक दलको साथीहरू हुनुहुन्छ गर्नुहोस् भनेर लेखेर दिनुहोस्। होइन, प्रशासकीय अधिकारी हुन्छ, स्टुडियोसँग सम्पर्क गरिन्छ, सबै अनुगमन गर्छ। तर मैले भन्न खोजेको विषय के हो भने हाम्रा मौजुदा कानुन र हाम्रो व्यवहारमा भारी अन्तर छ, किनकि कानुन धेरै माथिको छ। होइन, तरकारी चामल पनि बेच्ने, कपडा पनि बेच्ने, भात पनि बेच्ने एउटै पसल छ हाम्रो, भनेको मल्टिपल खालका व्यवसाय छ। त्यो नगरी सटर भाडा पनि तिर्दैन, तिर्न पनि सक्दैन, व्यवसाय पनि गर्न सक्दैन। त्यसो हुँदा ठिक छ, टाइटली गरौँ, सबै राजनीतिक दलको यसमा समर्थन हो, होइन, अनि हाम्रो इन्स्टिच्युट साथी हुनुहुन्छ, भोलिबाटै सुरु गरौँ। तर के भने गर्ने नाममा स्टर्न गर्ने अनि भोलिपल्ट खोल्ने त केही अर्थ नहोला। फेरि त्यो हो भने यसलाई राजनीतिक तहमै छलफल गरेर गरौँ भन्दै नराम्रो कुरो चाहिँ होइन। तर हामीले कति धान्न सक्छौँ अहिले, अहिलेको हाम्रो धरातलबाट होइन, अब रक्सी बेच्ने अनुमति छ, खाजा नै बेच्ने छैन, भात बेच्ने छ, लज राख्ने छैन, कागजपत्र पनि हामीले एकचरण त हेऱ्यो नि त, लज राख्ने छ 10 बेड के अरे 10 कोठा राख्ने भन्दा 20 कोठा राख्यो। अब अनुगमन नै गर्ने भन्दा टाइटली गर्दा सबै राजनीतिक समझदारीमा आधारित भएर गर्दाखेरि नराम्रो पाउँछ त्यो होइन, तर कति सक्छौँ हामी भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को यो हाम्रो अरुणज्यूले राख्नुभयो एकजना साथीले, म त्यसमा थप के हो भने सम्पत्ति विवरण हाम्रो सबै सार्वजनिक नै छ, तर राजनीतिक स्ट्यान्डबाट, राजनीतिक कोणबाट सम्पत्ति विवरण खोज्नु भएको हो भने चाहिँ त्यो सम्पत्ति विवरण हामीले वार्षिक रूपमा बुझाउँछौँ नेपाल सरकारले। अस्ति फेरि अहिलेको सङ्घीय सरकारले एउटा सम्पत्ति छानबिन आयोग बनाएको छ, त्यो आयोगलाई हामीले लेखेर बुझाइसक्यौँ, त्यसको त प्रक्रिया होला नि त, सम्पत्ति विवरण बुझाउने प्रक्रिया होला, त्यसको विधि होला, त्यो विधि

0: प्रक्रियामा चाहिँ सबैजना
1: छिर्नुपर्छ
0: र यसको मतलब हामीलाई कुनै अप्ठ्यारो छैन सम्पत्ति बुझाउनुपर्छ सार्वजनिक सुन्ने बुझाउने प्रचलन हामी चाहने त्यही अघि लेखेर पठाएको एक कपी चाहिँदा भयो त्यसैले मेरो साथीहरूलाई अनुरोध के हो भनिन्छ भने फेरि नपाइने भने होइन तर राजनीतिको एउटा सम्पत्ति वितरण तिमीहरूको कति हो तिमीहरूले अकुत खायो होइन कमायो भन्ने ढङ्गले प्रस्तुत हुनुभयो भने त्यो चाहिँ जुन ठाउँ हो संविधानले तोकेको त्यो ठाउँमा बुझाइन्छ त्यो ठाउँमा बुझाएर हुन्छ भने यति कुरा राख्ने र यो मलको विषय जुन आयो एउटा मल खाद वितरण समितिको संयोजक पनि हो म गाउँपालिका स्तरको अब मल खादको समस्या चाहिँ त्यो हामीसँग जोडिएको समस्या होइन फोहोर पाती पाइएको थियो यसपालि मुठी पाइयो किन पाइयो भने मैले सङ्घीय मन्त्रीहरूलाई सङ्घीय सांसदहरूलाई भन्ने गरेको थियो किन यसो गरेको फोहोर पाती पार्ने गरे जिल्लाको मान्यज्यूले एकदम मलको एकदम आइरहेको छ सिन्धुलीमा भन्नुभएको छ अब कोटा आएको छैन हामी ल्याउँ अस्ति आशिष गजिरोको एउटा मैले पोस्ट हेरेको थिएँ होइन धेरै मल आएछ भने धेरै ल्याएर हामी जनताको बिचमा बाँड्छौँ होइन यो बाँड्ने कुरामा हाम्रो कुनै कमी रहँदैन तर मल ल्याउने कुरामा यसको सहजीकरण गर्ने कुरामा सङ्घीय सरकारले हिजोको सरकारले पाती पुनी पठाएको थियो आजको सरकारले किन मुठी पुनी पठाएको यो चाहिँ प्रश्न चाहिँ हामीले गर्नु पऱ्यो तपाईँ हामी सबैले गाउँपालिकाले पनि गर्छौँ अरू सेवाग्राहीले किसानले पनि गर्नु पऱ्यो यो विषय मैले राखेँ र अर्को यो रातो नम्बर प्लेटको विषयमा जे विषय राख्नुभयो अगजीवले सेतो बनाउने भन्नु ठिकै छ सेतो बनाउनु पनि सकिन्छ तर रातो बनाउने चाहिँ कानुनमै व्यवस्था गरेको छ जेएनजी आन्दोलनपछि अहिले मैले अस्ति एउटा न्युज पढाएको थिएँ प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवहरूले सबै सेतोलाई रातो बनाएर चढिरहेछ हाम्रो सामान्य बालेन्द्र शाहका स्वकीय सचिवहरूले ठुल्ठुलो सहसचिवको गाडी खोसेर सेतो बना सेतोलाई रातो बनाएर चढ्यो भन्ने न्युज आएको थियो मैले अब त्यो न्युजको आधिकारिक त कति होइन त्यो पनि परीक्षण गर्नु पर्ला तर सेतो रातो बनाउनु नपाइने भन्ने हुँदैन हो एउटा प्रश्न जे गर्नुभयो यसको दुरुपयोग हुनु भएन तर दुरुपयोग चाहिँ म एउटा उदाहरण हुन्छु तपाईँलाई कोही वडा चाहिँ काममा जानुभएको छ आफ्नो वडाको काममा नजिकै बिहे पर्यो त्यो मोटरसाइकल घरमा पुर्याएर अनि अर्को चढेर बिहेमा जाने कुरा चाहिँ हुँदैन त्यहाँ बिहेमा पनि पर्ने त्यहाँ वडाको काम पनि भ्याउने होइन त्यहाँ छेउमा पनि पर्ने हाम्रो चलन त्यही हो हामीले धेरै सैद्धान्तिक होइन धेरै बनावटी कुरा गरेर पनि यो अर्थ छैन तर हाम्रो सबैको ध्यान केमा आउनु पर्यो भने सवारी साधनको दुरुपयोग नहोस् मिट प्रयोग गरौँ र धेरैभन्दा धेरै सरकारी कामहरूमा मात्र त्यसको प्रयोग गरौँ बिदाका दिन प्रयोग नगरौँ पर्छ इमर्जेन्सी छ भने पास लिएर प्रयोग गर्ने चाहिँ सरकारको विधि छ त्यही अनुसार गरौँ यसमा हामी सबै सचेत हुनुपर्छ र हाम्रो चाहिँ कस्तो भयो भने मैले एउटा उदाहरण भन्छु गाडी किन चढो मोटरसाइकल किन चढो होइन हाकिमले किन चढो गाडी अब अवश्य किन चढो उहाँले किन उहाँले मोटरसाइकल किन चढ्ने भन्ने प्रश्न चाहिँ हुँदो रहेछ पदाधिकार भएपछि स्वाभाविक रूपमा मैले अस्ति एउटा न्युज पढाएको थिएँ अहिले अस्ति जेएनजी आन्दोलनमा सबै जड्यो तर अहिले सरकारले फेरि 63 अर्बको नयाँ गाडी खरिद गर्ने भनेर टेन्डर गरिरहेको छ अब चाहिन त सबैलाई चाहिने रहेछ त्यो तर त्यसको सदुपयोग गर्नु पर्यो दुरुपयोग गर्नु भएन दुरुपयोग नगरी त्यो साधन चट्नु पर्यो यसमा चाहिँ हामी सचेत छौँ अझै तपाईँले जुन सचेत गराउनु भएको छ त्यसमा हामी त्यसलाई फलो गर्नेछौँ र म व्यक्तिगत हिसाबले यहाँ अघि अघिले भन्नुभयो मैले पनि जवाब दिनुपर्छ यसको मेरो सवारी साधन अब कुनै अनुगमनमा भएकोले अघिभन्दा अलिक बढी हिँड्नुपर्छ त्यो स्वाभाविक अनुगमनको काममा र गाउँपालिकाका काममा गएका बखत कतै यसो भेटघाट पारिवारिक भेटघाटै गर्न नपाउने कतै पस्नै नपाउने भन्ने त नहोला तर पारिवारिक कामै बनाएर गाडी प्रयोग गरिएको छैन सरकारी काममा गएको बखत होइन कोही दुईजना चढेछन् भने अब तपाईँहरूलाई झरझर भन्दा त्यो गाउँले पनि हुनसक्ला त्यो जनता पनि हुनसक्ला त्यो साथीहरू पनि हुनसक्ला त्यो फ्यामिलीको मेम्बर पनि हुनसक्ला होइन काठमाडौँ कुनै कामले जानुछ कुनै फ्यामिलीको मेम्बर जानुछ कुनै साथी जानुछ भने उसलाई त झरेर सार्वजनिकमा आइज म चाहिँ एक्लै जान्छु भन्ने चाहिँ गरे होइन सम्म भएसम्म होइन अब लिएरै जाने गरिएको छ त्योभन्दा बाहेक दुरुपयोग भएको छैन यिनै विषय राखेँ र अरु विषय अब फेरि सर्वप्रथम उठ्यो भने राखौँ ल धन्यवाद
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर 0484040026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
1: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
3: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz
4: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन आइया
5: ए काकी तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने झमझमाउने घाँटी दुख्ने ढाड दुख्ने समस्या निको भइहाल्छ नि अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी
4: ए हो र
5: हो त काकी अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि रगत दिसाब पिसाब सुगर युरिक एसिड मृगौला सबै जाँच हुन्छ नि
6: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप
7: देशमा कैदी बन्दी भइरहेको छ युवालाई रोजगारसँग जोड्न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ अब खबर सन्तोषी रावलबाट
8: नेपालले एक वर्षमा अमृतसरको खुचो निर्यातबाट 86 करोड़ रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा आर्जन गरेको छ भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13,038 मेट्रिक टन अमृतसरको खुचो निर्यात गरेको छ यसको कुल निर्यात मूल्य 86,70,98,000 रूपियाँ रहेको विभागले जनाएको छ नेपालको खुचो विशेष गरी बंगलादेश र भारत निर्यात भएका छन् अमृतसरको नेपालको पहाड़ी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमिनमा माटो संरक्षण र भूचय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ कुचो व्यवसायहरूका अनुसार अमृतसरको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड़ दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ़ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने सम्भावना छ सीआईएनसँग कुरा गर्दै नेपाल कुचो संघ अध्यक्ष राजकुमार कार्की
9: बंगलादेश र इन्डिया गरेर हामी सालमा 1 अरब भन्दा बढीको निर्यात गर्छौँ भने नेपालमै त्यही मात्राको खपत छ नेपाल आफ्नै नेपालमा पनि धेरै ठुला ठुला बजारहरू भएर शहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याशील सम्बन्ध छ भनेको अम्लिसोको फुल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेशमै गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यति ठुलो महत्व दिएको छ जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठुलो सहयोग गरिरहेको छ
8: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक विषादी पाएको छ अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4,187 वटा फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 वटा नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ चौथो त्रैमासिक अवधिमा मात्रै 1,474 वटा नमूना परीक्षण गरिएका मध्ये 8 वटा नमूना उपभोग अयोग्य पाइएका थिए उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड़ दिएका छन्। तरकारी किन्दा विषादी रहित तरकारी कसरी चिन्ने? सीआईएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
10: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौं त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चीज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस्। भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्ययी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। रासोपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
11: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्, जस्तो उसको ट्यान होस् न्यूनतम स्नातक होस् होइन कानून संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस् युवा होस् पार्टी जनसंगठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौं जवाफदेहीलाई अग्रभागमा राखेका हौं। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावाद भन्दाखेरि त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
8: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज लोवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परिमृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवित उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
12: मनसुनजन्य पानीजन्य विपदहरूबाट पीड़ित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र परिबल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र परिबल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ त्यसको 1234 11-14 सशस्त्र परिबल नेपालको भयो 1234 जने जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन् त्यसमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरे।
8: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनु पर्नेमा जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
13: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको छ भने ती मध्ये 733 कम्बोडियाबाट 113 म्यानमारबाट 8 लाओसबाट र 6 थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली राजदूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
8: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाण्डु केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाण्डौले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटना मध्ये 377 जनाको मृत्यु भएको छ भने 827 जना घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 जनाको भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानि सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा सँग तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोड़िएको गम्भीर विषय भएकाले दोषीमाथि कड़ा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
14: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
15: खास कृषक हुन् तिनी कृषकलाई उत्साह दिने उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
14: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
18: बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 जना विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 जना मध्ये 47 जनालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा रिपोर्ट गरिएको जनाएको छ। परिषदले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 जनाको डिपोर्ट प्रक्रिया जारी रहेको छ। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन। बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
20: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
21: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशुको उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
20: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगैका छविलाल भण्डारी।
22: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
20: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
15: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम लागिरहेको छ। कृत्रिम गर्भधारणमा हामीले चाहिँ हामीले पैसा तिरेर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
20: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 वटै ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली।
23: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15, र 16 को लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
20: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
24: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ त्यो सामर्थ्य राख्छ।
20: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर जीएम सीआईएन रेडियो हाम्रो पहुँच तुलसीपुर दाङ।
14: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
0: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
14: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने, हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौं।
0: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलि लामो समयको पूर्वानुमान जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुन सक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मधेस प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाडी भूभाग, हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
1: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ, पानी पर्यो भन्नुहुन्छ, त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भन्दै गुनासो किसान दिदी हुनुहुन्थ्यो फलफुलका क्रममा, उहाँले भन्नुभएको थियो त्यो खास के हो, उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने हो?
0: हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ, 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणान गर्दाखेरि कति भ्यालु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यति प्रतिशत पानी पर्न सक्ने सम्भावना भन्छौँ। र हामीले अलिकति सामान्य
1: जति धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो, जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो।
0: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
1: जस्तो 100% भयो, 100 मा 80% को सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
0: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
1: एरियाको
0: हिसाबले र जुन पानी पर्ने जुन प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
1: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो। यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
0: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि झुकिने भएको हुन्छ
1: हामीलाई पनि बुझ्न
0: लाग्यो र मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ हामीले हजुर आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भनेर त्यसलाई हामीले आंशिक भन्छौँ त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ सामान्यतया थोरै थोरै बादल लागेको छ केही भूभागहरूमा चाहिँ निलो आकाश छ केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ र अलिकति बढी भूभागमा बादल छ थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलिक उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ त्यसै गरी अलिक धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ
1: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ यो हल्का वर्षा मध्यम वर्षा भारी वर्षा अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरेको छट्टोमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ
0: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा थियो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ
1: कहिले कहिले आउँछ कि समाचारहरूमा यहाँले पनि सुन्नुभयो होला आरी घोप्टे वर्षा भन्छ अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ त्यो पानीलाई चाहिँ के भन्ने
0: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आँडी घोप्टे वर्षा पनि भन्छ कहीँ चाहिँ आरी घोप्टे वर्षा पनि भन्छ त्यो ठाउँ अनुसार फरक फरक छ र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु अब जस्तै 1 घण्टामा 100 मिलिमिटर नै पानी पर्यो त्यो पनि कन्टिन्युस लगातार अब केही घण्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरी घुप्टे अथवा हाँडी घुप्टे भनेर भन्छौँ र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठुलो पानी परेको अवस्था थियो
1: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद
0: हजुर अब यो हाम्रो
1: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठुलो पानी पर्ने आरी घुप्टे नै पानी पर्ने सम्भावना छ पानी नै पर्दैन भन्ने खालको
0: जस्तै अस्ति चितवनमा थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ किनभने मौसम प्रणाली हो हामीले मनसुनको समय सकिसकेको अवस्था छैन
2: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात गरिएको छ कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाइ छ स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ काठमाण्डुमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन् जसमा 12 जनाको जीवित उद्धार गरिएको छ मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अभी रात को 8 बजे हजुरपुर रेडियो 102.1 मेगा हर्ट्ज़।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
5: राष्ट्रिय परिचय पत्र नम्बर
4: 1 प्रति पासपोर्ट साइजको फोटो
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
4: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद
1: अंगली शेर्पाजी म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्ते।
1: अब सरकारबाट खास गरी तीनजना न्यायाधीशहरू जो खास गरी सर्वोच्च अदालतको प्रधान न्यायाधीशकै लागि लाइनमा हुनुहुन्थ्यो वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कुमार रेग्मी र हरिफुयाललाई राजीनामा नदिए महाभियोग लगाउने धम्की दिने प्रयास भएको भनेर अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। तपाईँहरू चाहिँ कहाँ हुनुहुन्छ? तपाईँहरूको टिप्पणी के हो? प्रमुख प्रतिपक्षी दल हो तपाईँहरू?
2: हामी त जहाँ छौ त्यही छौ।
1: हजुर,
2: यो जुन सरकारले यो धम्की दिने काम गरेका छ त्यो अत्यन्त अनैतिक पनि छ, अवैधानिक पनि छ।
1: हजुर,
2: किनभने नेपालको संविधान र नेपाली काँग्रेसको अहिलेसम्मको मान्यता के हो भने शक्ति पृथकीकरणको सिद्धान्तलाई नेपाली काँग्रेसले मान्दछ। त्यस कारणले गर्दाखेरि कुनै पनि राज्य सत्ताबाट कुनै पनि सरकारबाट न्यायपालिकाको स्वतन्त्र र स्वायत्ततामाथि हस्तक्षेप गरिनुहुन्न भन्ने हाम्रो मान्यता हो।
1: हजुर,
2: त्यसैले गर्दाखेरि यो सरकार गठन भइसकेपछि यो सरकारले प्रारम्भ न्यायाधीश नियुक्तिको क्रममा जुन किसिमको चाहिँ प्रोटोकल मिचेर सिनियरिटी मिचेर नेपालको संवैधानिक कानूनी र यो के अरे सर्वोच्चको इतिहासको विपरीत अहिलेसम्म सर्वोच्चको प्रधान न्यायाधीशको नियुक्ति गर्ने जुन किसिमको परम्परा थियो, जुन किसिमको ऐतिहासिक निरन्तरता थियो, त्यसलाई तोडेर अहिलेको सरकारले चौथो वरियतालाई प्रधान न्यायाधीश नियुक्ति गर्दै गर्दाखेरि मलाई लाग्छ त्यतिखेर पनि सरकारले त्यो न्यायिक मूल्य मान्यता र प्रचलित परम्परालाई तोडेको छ। त्यसपछि तपाईँको चाहिँ अहिले पनि तपाईँको नि सरकार न्यायपालिकामा हस्तक्षेप गरेर न्यायपालिकाबाट भएर त्रासको वातावरण सृजना गरेर र त्यसपछि सरकारमा आफू हावी भएर एउटा निरङ्कुश शासन पद्धतिको चाहिँ प्रारम्भ गर्न खोजेको भन्ने कुराको अनुभूति हामीलाई भएको छ।
1: हजुर, अनुभूति भयो, तर तपाईँहरू आफू लडाइ गर्दै ठिक छ काँग्रेस भित्रै के त तपाईँहरूले अनुभूति गर्दाको परिणाम त्यो स्वतन्त्र न्यायपालिका अथवा तपाईँले जे अहिले तर्क गर्नुभयो यो कसरी जोगिन्छ?
2: त्यसमा हामी निरन्तर लडिरहेका छौँ। तपाईँलाई स्मरण गराइदिउँ, नेपाली काँग्रेसका संसदीय दलका नेता प्रतिपक्षीय दलका नेता जसले संवैधानिक परिषदभित्र पनि आफ्नो नोट अफ डिसिसन लेखेर चाहिँ जुन किसिमको न्यायाधीश नियुक्तिको प्रधान न्यायाधीश नियुक्तिको परम्परा छ त्यसको विपरीत जानुहुन्न भनेर स्पष्ट नोट अफ डिसिसन लेखेर आफ्नो असहमतिहरू त्यहाँ प्रकट गरिसकेका छ र त्यसलाई नेपाली काँग्रेसले संसदीय विभिन्न फाँटमा पार्लियामेन्टभित्र पनि नेपाली काँग्रेस ती कुराहरू उठाइसकेका छ। त्यसको निरन्तर ढंगले नेपाली काँग्रेस फलोअपमै छ। अनि त्यसपछि अहिले जुन किसिमको कुराहरू आएको छ यो अन्तर्राष्ट्रिय जगत मान्यता प्राप्त संस्थाहरू जो डेमोक्रेटिक मुलुकहरूदेखि सबै मुलुकहरूले स्वीकार गरेको संस्थाहरू छ ती संस्थाहरूबाट जुन किसिमको एलर्टनेसका चाहिँ वार्निङहरू आइरहेको छ त्यसले पनि हाम्रो राज्य सत्ता कतातिर गएको छ भन्ने कुराको संकेत गर्दछ भन्ने मलाई लाग्छ। नेपाली काँग्रेसले त्यसलाई सपोर्ट पनि गर्छ र नेपाली काँग्रेसले पनि थप एलर्ट गर्न चाहन्छ।
1: भनेपछि न्यायपालिका जोगाउनका लागि हर सम्भव तपाईँको कसरत रहनेछ तपाईँको?
2: अहिले स्वतन्त्र न्यायपालिका बिना हामी प्रजातन्त्र कल्पना गर्न सक्दैनौ र स्वतन्त्र न्यायपालिका नै वास्तवमा नै प्रजातन्त्रको मर्म प्रजातन्त्रको मुटु हो। त्यस कारणले गर्दाखेरि हामीले न्यायपालिकालाई जीवन्त राख्न कुनै पनि कसर बाँकी राख्दैनौ।
1: तर तपाईँहरू त्यता सोच्ने फुर्सदमा हुनुहुन्छ र भने
2: अहिले हाम्रो त आन्तरिक कुरा चाहिँ तपाईँले संकेत गर्न खोजेको हाम्रो आन्तरिक कुरातिर हो।
1: हजुर,
2: आन्तरिक कुराको छलफल बहस एक ठाउँमा छ र आन्तरिक कुराको छलफल बहस पनि के हो भने हाम्रा चाहिँ तपाईँ चाहिँ विधानता र कानूनी रूपमा हाम्रा सबै कुराहरू टुङ्गिसकेका हो र अहिले जे जति बहसहरू आएको छ जे जति व्यक्तिहरू आइरहेको छ यसले अलिकति पार्टी भित्रको नेताहरूको तिक्तताहरू आफ्ना चाहिँ कुण्ठाहरूको अभिव्यक्ति आएको जस्तो मलाई लाग्छ। त्योभन्दा बाहेक अरू कुराहरू राजनीतिक कुराहरू नै हुन्, राजनीतिक कुराहरू छलफल बहसबाट टुङ्गिँदै जान्छ।
1: तर तपाईँ स्वयं पनि म यदि मेरो स्मरण शक्ति गलत छैन भने विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशनकै जोडबलमा तपाईँ त्यो बेला हुनुहुन्थ्यो। आज तपाईँ विशेष महाधिवेशनको एउटा पक्षधर र केन्द्रीय सदस्य भएको नेताको रूपमा परिचित हुनुहुन्छ। फेरि
2: मैले त्यतिखेर नेपाली काँग्रेसको नियमित महाधिवेशन निर्वाचन भन्दा अगाडि नियमित महाधिवेशन हुनु पर्छ भन्ने पक्षमा म थिएँ र तपाईँलाई त्यो कुरा स्मरण गराउँ र नियमित महाधिवेशन हुनुपर्छ भनेको थियो र त्यतिखेर त्यो जुन सेड्युल थियो सेड्युलले टाइममा काम गर्न नसक्दाखेरि हाम्रो नियमित महाधिवेशन हुन सकेनन्। त्यसपछि साथीहरूले चाहिँ विशेष महाधिवेशनतिर कदम अगाडि बढाउनु भएको हो, त्यो कुरा सत्य हो। तथापि म के भने नेपाली काँग्रेसभित्रको विवाद नियमितमा विशेष महाधिवेशनको बारेमा उठेको प्रश्नहरू निर्वाचन आयोगले त्यसको एउटा निदान गरिसकेपछि सर्वोच्च अदालत जो चाहिँ एउटा चाहिँ संवैधानिक अदालत पनि हो र र त्यो अदालतले पनि निर्णय गरिसकेपछि र कानूनी र संवैधानिक विवादहरू सकिसकेको भन्ने चाहिँ मेरो ठम्याइ हो। किनभने धेरै नेताहरूले गगन थापाजी सभापति हुँदै गर्दाखेरि उहाँको नेतृत्वलाई स्वीकार गरेर टिकट लिनुभयो, चुनाव लड्नुभयो र केही टिकट मागे पाएनन्। तथापि तपाईँ कसरी टिकट माग्न जानु र टिकट लिनु भनेको त्यसको रिकग्नेसन हो। अनि त्यसपछि कानूनी निकायहरू तालुकी अड्डाहरूले सबै फैसला गरिसकेको परिस्थितिमा अब हाम्रो अगाडिको विकल्प भनेको सबैलाई सहमति र पार्टीलाई एक ढिक्का बनाएर अहिलेको जुन किसिमको लोकतन्त्रमाथिको चुनौती छ त्यो चुनौतीलाई सबैले सामूहिक ढंगले एउटै पार्टीको प्लेटफर्मभित्र बसेर सामना गर्नु अर्को विकल्प हामीसँग छैन।
1: त्यो त छैन, तर फेरि मुद्दा पुनरावलोकनको लागि अदालत पुगेको छ।
2: त्यो त पुनरावेदनको त अब एकदम रियर चान्सेस हो। रियर चान्सेस के छ भने तपाईँको सर्वोच्च अदालतकै अहिलेसम्मको नजिरहरू सर्वोच्च अदालतले अहिलेसम्म निर्णयहरू हेर्नुभयो भने तपाईँ चाहिँ 100 to 1-2% भन्दा पुनरावलोकन भएको छैन।
1: 1-2% भन्दा पुनरावलोकन भएको छैन, तर अब उल्टियो भने के गर्नुहुन्छ? तपाईँहरू त विलोपनमा पर्नु होला नि।
2: अरू पर्दैन, हामी त त्यसमा पर्दै किन पर्दैनौ भने तपाईँको नेपाली काँग्रेसको जुन लक्ष्य उद्देश्य र पार्टीको सिद्धान्त नीति दृष्टिकोण छ त्यसमा हाम्रो कसैको विमति होइन। त्यो एउटा दृष्टिकोणको लागि हामी सबै एक ढिलो भएर जान्छौँ।
1: के त अब पार्टी त 29 गते त यो विभाजित हुँदैछ र नयाँ पार्टी जन्मिँदैछ नि, तपाईँलाई कति थाहा छ?
2: पार्टी जन्मिने अब यी कुराहरू अलिक तपाईँले जे कुराहरू भनिरहनु भएको छ यी कुराहरू अस्ति बैशाखीको सुन्दा सुन्दा आएको हो यो।
1: हजुर,
2: सायद मलाई लाग्छ यो 3-4 महिना नै भइसक्यो यी कुराहरू। अब यो राजनीतिमा अब छेडखानी राजनीतिमा तपाईँको धम्की गोर्की हुकार त सबै चल्छ, त्यसलाई धेरै अस्वाभाविक मान्नु जरुरी छैन।
1: तर घुर्की भन्दा पनि उहाँहरूले त पार्टी कार्यालयहरू खडा गर्नु भएको छ नि।
2: पार्टी कार्यालय होइन, उहाँहरूको सम्पर्क कार्यालय हो। सम्पर्क कार्यालय नेपाली काँग्रेसमा नेतै पछि सम्पर्क कार्यालयहरू खोल्ने भेटघाट गर्ने, किनभने नेपाली काँग्रेस एउटा मासबेस पार्टी हो। मासबेस पार्टीमा आम जनताले आम कार्यकर्तालाई नेतालाई सहज ढङ्गले भेट्ने कुनै एउटा भेन्यू चाहिन्छ। त्यो भेन्यू चाहिने भएको कारणले गर्दाखेरि नेपाली काँग्रेसको प्रयास सबै नेताले आफ्नो सम्पर्क स्थलहरू थोक्या हुन्छन् र त्यसमा अब अझ तपाईँ अस्ति जुन खुल्यो भन्यो त्यो चाहिँ मिडियामा अलिक बढ्दा चर्चामा तर त्यस साइन बोर्ड टाँसेको पनि होइन, कुनै पनि ऊ गरेको पनि होइन। तर के हो भने त्यो भेटघाट गरेर एउटा स्थल स्पोर्ट त बनाउन सक्नुहुन्छ नि तपाईँहरूले पनि।
1: त्यो भेटघाट स्थल मात्रै हो?
2: भेटघाट स्थल हो।
1: आज सानेपामा आउनका लागि के ढोका बन्द हो र?
2: होइन, त्यो पनि खुला छ उहाँहरूलाई, किनभने उहाँहरू नेपाली काँग्रेसको नेतै हो। नेपाली काँग्रेसको हिजो इतिहासमा देशको लोकतन्त्र स्थापना गर्नको लागि उहाँहरूको योगदान छ, पार्टी निर्माणमा उहाँहरूको योगदान छ। त्यस कारणले गर्दाखेरि उहाँहरूलाई कसरी कतै प्रतिबन्ध छ भन्ने मलाई लाग्दैन।
1: अनि जिल्ला जिल्लामा तयार हुँदै गरेका पार्टी कार्यालयहरू छ नि?
2: जिल्लामा त तपाईँको चाहिँ अब हाम्रो जिल्लामा करिकुरी सर्वसम्म
1: कान्छाराम तामाङ भन्दै हुनुहुन्छ 77 जिल्लामा पार्टी कार्यालय तयार हुँदैछ।
2: यो चाहिँ तपाईँको पहिलो कुरा त कान्छाराम तामाङजीको राजनीतिक चेतलाई, कान्छाराम तामाङजीको राजनीतिक योग्यतालाई, कान्छारामजी तामाङजीको नेपाली काँग्रेसको योगदान, त्यो सबभन्दा पहिला तपाईँ सबैले बुझ्नु जरुरी छ।
1: हजुर, उहाँको योगदानलाई कसरी बुझ्ने त्यो अलिकति व्याख्या पनि गर्नु
2: होइन। अब त उहाँको योगदान, उहाँको इतिहास, पार्टीमा योगदान, तपाईँको चाहिँ नेपाली काँग्रेसलाई यो दिशामा लाने, त्यो दिशामा लाने नीति निर्माण तहमा उहाँको कुनै पनि योगदान होइन।
1: तर पार्टी नयाँ पार्टी बनाउनका लागि फन्ड क्रिएट गर्नका लागि उहाँको भूमिका आज अहम छ। त्यो कार्यालयदेखि लिएर 77 जिल्लामा पार्टी कार्यालय खडा गर्न उहाँ कमर कसरी लाग्नु भएको छ?
2: यस्तो हो, तपाईँको चाहिँ पार्टी कार्यालय त एउटा भौतिक संरचनाको मात्र कुरा हो।
1: हजुर,
2: तर के हो भने तपाईँ कार्यकर्ताको सेन्टिमेन्ट छैन। जस्तो म हिजो भर्खर खटेर ओखलढुङ्गा गएँ, ओखलढुङ्गामा करिब 70% नेता र कार्यकर्ताले त्यहाँ आध्यावधि गर्नु, सुलुखुमुमा करिब 70% नेता कार्यकर्ता आध्यावधि गरिसकेका छ। अनि पार्टी कार्यालय खोलेर, नयाँ पार्टी खोलेर 1-2 कोही व्यक्ति जान्छन् भनेर त्यो काङ्ग्रेस टुट्यो त भन्नु मिलेन। काङ्ग्रेस टुटेको त होइन नि त, नयाँ पार्टी त कुल्छ त, निर्वाचन आएको दर्ता हुन्छ कुल्छ, त्यो स्वाभाविक प्रक्रिया हो। तर विधान त पार्टीको चाहिँ तपाईँको चाहिँ टुक्रिएर जाने, पार्टीको चाहिँ केन्द्रीय पदाधिकारीहरूबाट जाने अथवा सांसदहरूबाट जाने त्यो परिस्थिति होइन, त्यसलाई चाहिँ टुक्रिएको भनिन्छ।
1: तर सांसदहरू आज 22 उहाँहरूको पक्षमा छन्, 16 अहिलेको संस्थापनमा छन्।
2: 22 त्यो चाहिँ तपाईँको पोलिटिकल कुरा हो,
1: होइन कानुनी भोलि टुङ्ग्याउनु पर्यो भने पनि त त्यसरी जाला नि। यो त
2: अहिले जाने कारणले चाहिँ तपाईँले थाहा पाउनु भएको छ कुन चाहिँ सांसद अहिले तपाईँको चाहिँ 1 सांसद भन्दा बाहेक सबै सांसदले अध्यावधि गरेर क्रियाशील चाहिँ आफ्नो अध्यावधि गरेका छ। पार्टीको चाहिँ ट्र्याकभित्र उहाँहरू रहनु भएको छ, अनि पार्टीको ट्र्याकभित्र क्रियाशील हुँदा हुँदै पार्टीको सिद्धान्त नीति विचार अनुसार ऊ हिँड्दा हिँड्दै तपाईँहरू यो फुटाउँछ भनेर त्यसरी बाहिर कपकल्टी आरोप लगाउनु त भएन नि त।
1: होइन तपाईँको तर्क यो होला, तर कसको टिकटमा को निकट कतातिर लागेर गणना गर्दाखेरि 22 जना सांसदहरू अर्को पक्षको, अहिलेको संस्था पनि इतर पक्षको देखिन्छ कि?
2: निकट त के हो, तपाईँ पार्टीभित्र इभेन्ट अनुसार विभिन्न मान्छेहरू विभिन्न टाइममा चाहिँ निकट हुन्छन्।
1: हजुर,
2: तपाईँले त्यसै तपाईँले कोतालले जानुभयो भने म पनि हिजो शेरबहादुर दाइसमा निकट थिएँ नि त।
1: हो,
2: आज कतिपय संस्थापना भएको यहाँ पार्टीको मेन स्ट्रिम भएको साथीहरू त्यहाँ चाहिँ शेरबहादुर दाइसमा निकट थिए। धेरै मान्छेहरू, केही मान्छेहरू तपाईँको डाक्टर शेखरसँग निकट थिए।
1: हजुर,
2: तर के छ भने तपाईँ निकट अर्थ यो होइन कि हरेक नेताको जायज नजायज सबै निर्णयहरू स्वीकार गर्दै हिँड्ने, सारा निर्णयहरू शिरोधार्य गर्दै हिँड्ने, ती कुराहरू होइनन्। त्यो त के छ, कार्यकर्ता भने त विवेकशील कार्यकर्ता हो नि त। उसले चाहिँ आफ्नो विवेकको प्रयोग गर्छ, आफ्नो जजमेन्टको प्रयोग गर्छ, आफ्नो निर्णयको प्रयोग त्यहाँ गरिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ तपाईँ के छ भने हिजो कुनै दिन सम्बन्ध थियो, कुनै दिन यस्तो नाता थियो भन्दैमा आज चाहिँ त्यो मान्छे त्यतातिर गइसक्यो भनेर त्यसरी आकलन गर्न मिलेन।
1: होइन, तर एउटा विषय यस्तो छ नि, तपाईँले यो जति जे तर्क गरे पनि दावी गरे पनि अवस्था चाहिँ के छ भन्नुहुन्छ भन्दाखेरि, आज बीपी पुत्र यो संस्थापन पक्षमा हुनुहुन्न अथवा बीपीको लिगेसी राख्ने मानिसहरू यो पार्टीमा छैनन्। तपाईँहरूको संस्थापन भनिएकोमा चिरा छ, त्यो बाहिर छ, काङ्ग्रेसको ग्रुप भन्दा बाहिर अर्को पार्टी गठनको तयारी गरेका छ, विगतमा योगदान गरेका मूर्धन्य भनिएका नेताहरू कोही बाँकी हुनुहुन्न, भनेपछि यो पार्टी कसरी चल्छ? उहाँहरूले फेरि हामी चुप बस्दैनौँ, पूर्णबहादुर खड्का भन्दै हुनुहुन्छ, युवा अघि सारेर उहाँहरूलाई नेता बनाएर हामी पछाडिबाट ढाडस दिने हो, योलाई कमजोरी नठानियोस् उहाँले भनिसक्नुभयो।
2: यो चाहिँ तपाईँको बीपीको छोरा कहाँ थियो, बीपीको छोरी कहाँ थियो, के थियो भन्ने कुराले चाहिँ निर्धारण गर्दैन। त 2007 सालको क्रान्तिको कमान्डर इन चिफ अथवा 2007 सालको क्रान्तिको चाहिँ मुख्य व्यक्तित्व भनेको मातृका प्रसाद कोइराला हुनुहुन्थ्यो। तर मातृका प्रसाद कोइराला 2009 सालको नेपाली काङ्ग्रेस छोड्नुभयो। अनि त्यहाँ अहिले त्यो मातृका चाहिँ बीपीको दाजु हो, बीपी कोइरालाको दाजु हो भनेर नेपाली काङ्ग्रेसले पछ्याएर गएर नि त।
1: हजुर,
2: हिजो चाहिँ तपाईँको राजाले शासन आउँदाखेरि बीपी कोइरालाको ज्येष्ठ सुपुत्र प्रकाश कोइरालाजी वन मन्त्री भएर जानुभयो। राजाको शासन प्रत्यक्ष शासनमा मन्त्री हुनुभयो।
1: हजुर,
2: राजाको शासन प्रत्यक्ष शासन ठिक छ भनेर जानुभयो। तर बीपी कोइरालाको छोरा हिँड्यो भनेर त्यहाँ त सबै हिँडेन नि। त्यसैले गर्दाखेरि तपाईँ के छ, मेरो आग्रह के हो भने राजनीति नाताबाट रगत होइन, उहाँको सिद्धान्त उहाँको विचार ज जसले बोके त बीपीको पुत्र हो, बीपीको चेलाहरू हुन्।
1: हजुर,
2: जसले बीपीको विचार दृष्टिकोण नीतिलाई त्यागेर हिँड्छ त्यो बीपीसँग कुनै सम्बन्ध रहँदैन। रगतको नाता होला, अंश लिँदाखेरि उहाँहरूले पाउनुहुन्छ, अंश पाउँला वंश पाउँला, तर पार्टीको जुन लिगेसी छ, पार्टीको जुन निरन्तरता छ, त्यो पाइने कुरा होइन। किनभने तपाईँको हामीले के हेक्का राख्नुपर्छ भने हामीले 12-15 पुस्ता शासन गरेको शाहवंशीय तपाईँको चाहिँ शाहवंशीय एउटा चाहिँ नस्लवादी राजनीतिलाई त्यागेर वंशवादलाई त्यागेर हामी गणतन्त्रमा आइसकेका छौँ, गणतान्त्रिक पद्धतिमा आइसकेका छौँ। अनि फेरि त्यही जुन पद्धति हिजो हामीले चाहिँ त्यागेर आयो त्यही पद्धति चाहिँ फेरि पार्टीभित्र बोकेर त्यही पद्धति चाहिँ काँध हालेर हिँड्न सक्ने स्थिति होइन नि त।
1: अनि अब त्यसो भए के को वंश जस्तो ठान्ने र यो पार्टीलाई भन्ने तपाईँको आशय हो भने चाहिँ ती मानिसहरू जो बीपीको लिगेसी बोकेको परिवारकै वंशको ती मानिस बिनाको पार्टी पनि बनाउन सक्छौ, तपाईँहरू बाटो लागे हुन्छ भन्ने हो तर्क? उहाँहरूले त आजको दिनमा अपडेट गर्नु भएको छैन डिजिटली, उहाँहरू नगर्ने भनेर बसिराख्नु भएको छ। हेर्नुहोस्,
2: यस्तो हो तपाईँको चाहिँ, तपाईँले जुन किसिमको बीपीको पार्टी, बीपीको छोरा जहाँ छ, बीपीको भाइ जहाँ छ त्यो पार्टी हुन्छ, अथवा फलाना नेताको छोरा वंश जहाँ छ त्यो मात्रै पार्टी हुन्छ भन्ने जहाँसम्म तपाईँले तर्क गर्नुभयो नि त, अब त्यो पार्टी त्यहाँ हुनुको प्रमाण र आधार चाहिँ ती होइन। त्यो प्रमाण र आधार भनेको त्यो नेताको विचार दृष्टिकोण, त्यो नेताको नीतिलाई जसले बोकेर हिँड्न सक्छ, जसले समय सापेक्ष ढङ्गले त्यो दृष्टिकोणलाई डोराएर हिँड्न सक्छ, ती चाहिँ वास्तविक नेताको चेलाहरू। तर तपाईँ के छ भने अंश दावी गरे जस्तो मेरो यति पुस्ताभित्रको मेरो नाता हो, म मेरो चाहिँ नाता प्रमाणित गरेर लगेर अंश दावी गर्ने कुरा जस्तो राजनीतिमा होइन त।
1: अब मिल्ने ठाउँ चाहिँ के हो त पार्टी?
2: मिल्ने ठाउँ पार्टीको पार्टीभित्र देशको लोकतन्त्र र गणतन्त्र, संघीयता, संविधानको जुन भावना र मर्म छ त्यसलाई स्वीकार गरेर त्यसलाई संरक्षण गर्ने संरक्षकको हिसाबमा नेपाली काङ्ग्रेसलाई लिएर जाने कुरो, लिएर जाने बिन्दु नि काङ्ग्रेसको हित चाहनु नि तपाईँको मिलन बिन्दु हो नि त।
1: त्यही त, त्यो मिल्ने ठाउँ उहाँले त जतासुकै पार्टी क्याप्चर भएको छ, 111 जनाको कुरा ल्याउनु भएको छ, त्यो 111 जनालाई भित्राइसक्दा अहिलेको संस्थापन अल्पमतमा पर्छ पार्टी सभापति नि भनेर उहाँलाई भित्राउन डरेर राखेको छ, महाधिवेशनमा उहाँलाई भने जस्तो सबैलाई जिम्मेवारी दिन पनि हानाकानी गरेको छ, यसको अर्थ त पार्टी नमिल्ने पक्कापक्की छ। 29 गते नेपाली काङ्ग्रेस अर्को कुनै नाम गरेको पार्टी जन्मे
2: मर्म छ त्यसलाई स्वीकार गरेर त्यसलाई संरक्षण गर्ने संरक्षकको हिसाबमा नेपाली काङ्ग्रेसलाई लिएर जाने कुरो, लिएर जाने बिन्दु नि काङ्ग्रेसको हित चाहनु नि तपाईँको मिलन बिन्दु हो नि त।

0: कार्य समिति र चौधौं महाधिवेशनको जुन कार्य समिति 111 जनालाई मर्ज गरिदिनु पर्यो भन्ने उहाँहरूको आग्रह छ. तर के हो भने त्यो मर्ज गरेर लान सक्ने अहिलेको नेपाली काङ्ग्रेसको विधानले ती कुराहरू दिन्छ दिँदैन, त्यो विधानमा त्यो स्पेस छ कि छैन सबभन्दा पहिलो कुरा त्यो हेर्नु पर्यो.
1: होइन, त्यो विधान त टेक्निकल कुरा हो नि.
0: अनि यहाँ सुन्नुहोस् न, विधानको हेर्नु पर्यो एकदम.
1: त्यो विधान त टेक्निकल कुरा हो नि.
0: यहाँ सुन्नुहोस् मेरो कुरा
1: होइन, त्यो त हो तर विधान टेक्निकल कुरा हो नि.
0: आफूले
1: चलाउन पाइन्छ नि.
0: होइन, यस्तो त्यसरी जानु सक्दैन. उहाँले पनि तपाईँले त विधानको जस्तो सभापति गगन थापाजीले विधानको फ्रेमभित्रै बस्नु पर्यो. उहाँले पनि जस्तो तपाईँ के छ, तपाईँले स्वीकार गर्नुहोस् नगर्नुहोस्, तपाईँले मान्छ
1: विधानलाई महाधिवेशनले संशोधन गर्छ. तर विधानका कतिपय व्यवस्थालाई केन्द्रीय कार्य सम्पादन समितिले निलम्बन गरेर आउने महाधिवेशनसम्म लान सक्छ नि. यो त बाधा अड्काउ फुकाउको व्यवस्थाहरू छन्.
0: होइन, ती कुराहरू अहिले जब वार्ता भइरहेछ
1: हजुर,
0: उहाँहरूको कतिपय कुरा मागहरू तपाईँको छ. अब जति तपाईँको पार्टीलाई मर्ज गर्ने कुराहरू ती कुराहरू आइरहेको छ. अब तपाईँले अहिले जुन किसिमको निष्कर्ष 29-30 गतिसम्म पार्टी पुटी सक्छ भन्ने
1: होइन, मैले निकालेको होइन, उहाँहरूले भनिराख्नु भएको छ. होइन,
0: उहाँहरूले भनिरहनु भएको छ. उहाँहरू दाबी त्यो अहिले विवाद भइरहेछ. विवादको एउटा पक्ष त आफ्नो पक्ष पोषण वकालत गरिदिनु भयो नि त
1: हजुर.
0: तपाईँ जसरी गरिदिनु भयो, तर त्यो बिचमा पनि अहिले मिलन बिन्दु खोज्ने कोसिस भइरहेको छ
1: हजुर.
0: त्यो वार्ता भइरहेछ, मिलन बिन्दु खोज्ने कोसिस भएको छ. विभिन्न तहमा कुराहरू भइरहेको छ.
1: ए, भनेपछि पार्टी मिल्न पनि सक्छ?
0: अनि मिल्न पनि सक्छ नि. मिल्नुको चाहिँ विकल्पै छैन हामीसँग.
1: त्यसो भए यो मिल्ने विकल्प र सन्देश तपाईँहरूले यो आउने 29 गतिभित्र दिइसक्नुहुन्छ? मेरो
0: अप्सन एउटा केही न केही अप्सन खोजिसक्छौँ हामी.
1: काङ्ग्रेस नफुट्ने ग्यारेन्टी तपाईँ गरिदिनु सक्नुहुन्छ?
0: काङ्ग्रेस फुट्दैन, काङ्ग्रेस कहाँबाट फुट्छ?
1: नयाँ पार्टी नजन्मिने कुराको ग्यारेन्टी गर्न सक्नुहुन्छ? काङ्ग्रेस
0: कोही व्यक्ति निष्क्रिय हुने, कोही व्यक्ति राजनीतिबाट सन्देश दिने, त्यो त सबै मैले ठेका लिन सक्दिनँ म
1: हजुर.
0: तर के छ भने नेपाली काङ्ग्रेस भन्ने पार्टी चार रुख र चार तारे झण्डा भएको पार्टी फुटेर अर्को पार्टी हुँदैन.
1: यही पार्टीमा देखिएका अधिकांश अहिले विरोधी खेमाले अर्को पार्टी नबनाउने कुराको ग्यारेन्टी तपाईँले गर्न सक्नुहुन्छ कि सक्नु? मेरो
0: अर्को पार्टी त बनाउन सक्नु होला. उहाँहरूको त उहाँहरू इच्छा कुरा हो. राइट,
1: भनेकै फुटेको नि.
0: फुटेको त भने
1: यहाँ नहटेका मान्छेहरू छुटिएर अर्को पार्टी बनाए.
0: पार्टीभित्र त तपाईँको चाहिँ फुट्ने छुट्ने, त्यो एक दुईजना निष्क्रिय हुने, सन्यास लिने, त्यो त चल्छ त.
1: भनेको काङ्ग्रेस नफुट्ने ग्यारेन्टी छैन, तर मिलाउने कोसिस छ तपाईँको सिधा निचोड.
0: अनि यस्तो छ, पार्टीबाट निष्क्रिय हुने सिनियरहरू पछाडि चाहिँ राजनीतिबाट चाहिँ निष्क्रिय हुने, त्यो त परिचालन काङ्ग्रेसमा छ नि त. हिजो गणेश मानजी पनि तपाईँको चाहिँ पार्टी 2-3 वर्ष पार्टीबाट निष्क्रिय भएर बस्नु भएको थियो, लोक जागरणबाट छुट्टै बस्नु भएको थियो. किशुनजीले 64 साल पछाडि
1: तपाईँका काङ्ग्रेसका कतिपय दिग्गज नेता किशनजीको कुरा ल्याइहाल्नुभयो. मर्ने बेलामा काङ्ग्रेस नभएर मरिएका मर्नु परेका नेताहरू पनि छन् नि, चित्त दुखाएर. अनि जीवनभर काङ्ग्रेस भएको मृत्युको मुखमा पुगिसके पछाडि रुएर बस्नुपर्ने नेताहरू पनि छन्, काङ्ग्रेस हुन नपाएका नेताहरू चाहेर. त्यो किसिमको अपमान भएको छ नि.
0: त्यो चाहिँ तपाईँ के छ भने पार्टीमा सकेसम्म म्याक्सिमम समेट्ने हो, म्याक्सिमम साथीहरूलाई लिएर जाने हो, र त्यो कोसिस पार्टीहरूले गर्नुपर्छ र अहिलेको नेताहरूले पनि गर्नुपर्छ भन्ने हाम्रो पनि.
1: शेरबहादुर देउवा हुइन्जेल शेरबहादुर देउवालाई हतियार बनाएर पहाडमा बस्ने भाग खाने, आज शेरबहादुर देउवालाई त्यो किसिमको दुःख पर्दाखेरि सहानुभूतिसम्म नदेखाउने नेताहरू पनि काङ्ग्रेसमा देखियो नि. यो त सत्य हो.
0: अब यो तपाईँले व्यक्तिगत रूपमा कसले के देखिन्छ, धेरै थोक देखिन्छ. तर के छ भने तपाईँ संस्थागत रूपमा पार्टी मिल्ने कोसिस गर्छ.
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद.
0: हस्, धन्यवाद. जहिले
2: रेडियो पाओ, घटना विषयको सशक्त संवाद.
3: हजुरको रेडियो

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बुढा, डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोपबारे कानून मन्त्री भन्छन्।
1: संगीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेंगीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सह प्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनुवर्षन इथिराजन। शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाअभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाअभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश लाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम संगीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिले आउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीजीहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौ।
4: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौँ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
4: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
4: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौँ। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौँ। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले वर्षभरिको हिसाबले संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौँ भने हामी उच्च जोखिममा छौँ।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
4: त्यस्तो आज पानी पर्यो अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो एक हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
4: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा ल्याउने कुरा सरसफाईको कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै, अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिसम्म संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
0: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
4: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ, त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन, खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युक्रेनको राजधानी कियेव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कियेवमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोव स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो जसमा 6 जना मारिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998, 0845403998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998, 0845403998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता।

0: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896962998।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 9863023422।
2: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण, बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: 1 प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरू सदस्यहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
8: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकारीमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
7: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
8: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
7: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085
8: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

नमस्कार राति 10 बजे को हजुर को मुख्य मुख्य समाचार में स्वागत छ। समाचार को साथ में उपस्थित छु म सुराज महत। तपाईले समाचार हजुर को रेडियो 102.1 मेगाहर्ज इंटरनेट अनलाइन में हजुर को रेडियो .org.np का साथ हाम्रो पात्र नेपाली पात्र हजुर को या प्रतामको एफएम 95 मेगाहर्ज बाट पनि सुनिरहनु भएको छ। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृंखला विकास तथा कानूनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर र बराबरका दुई प्रमुख समझदारी पत्रमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा शुक्रबार नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत पार्ग थ्याङले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो। नेपाली कंग्रेसले प्रदेशका सरकारहरूबारे पार्टीका प्रदेश सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानिपालमा भएको छलफलमा सभापति गगन थापा, उपसभापति द्वै विश्वप्रकाश शर्मा र पुष्पा भूषाल तथा महामन्त्री गुरूराज घिमिरे हुनुहुन्थ्यो। प्रदेशहरूका तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, कर्णाली प्रदेशका सभापति ललित जंगसाई, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन र संसदीय दलका नेता दिल्ली चौधरी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, मध्य प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानिया, मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादव र कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा सहभागी रहेको महामन्त्री गुरूराज घिमिरेले जानकारी दिनुभएको छ। बैठकले प्रदेश सरकार गठन र सहभागिताका लागि सबै दलसँग वार्ता र संवादको ढोका खुल्ला राख्ने निर्णय गरेको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले निवर्तमान कार्य समितिको कार्य सम्पादन समिति बोलाएर आगामी 29 गतेबाट बोलाइएको राष्ट्रिय भेलाको तयारीका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने भएको छ। शुक्रबार सुन्देवी स्थित सम्पर्क कार्यालयमा नेता डाक्टर कोइराला सहितको बैठकले 3 दिनसम्म चल्ने राष्ट्रिय भेलाका लागि विभिन्न समिति गठन, प्रतिनिधि छनौट लगायतका विषयमा निर्णय लिन निवर्तमान कार्य समितिको कार्य सम्पादन समिति बैठक बोलाउने निर्णय गरेको प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तामा वैचारिक स्कूलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसका सन्दर्भमा काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिदा वैचारिक पक्ष कमजोर हुन पुगेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यान आकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरबाट उनीहरूको उद्धार भएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 733, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभएको छ। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिट्स ले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत यी संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आज निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो। प्रधानमन्त्रीले निर्यातजन्य उद्योग व्यवसायका समस्याहरूबारे जानकारी लिँदै आफ्नो सचिवालय मार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढ़ाउन निर्देशन दिनुभएको प्रतिनिधिहरूले बताएका छन्।
नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै आज अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगिएको कसुरमा मुद्दा दायर भएको बाल संगठन काठमाण्डौकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचारी र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकम सहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुस सहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशका लागि दुःख हैरानी दिए सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, काभ्री, पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम, पूर्व रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल, धुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बन्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवाजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। प्रहरीले अपराधमा संलग्न हुन सक्ने शंकित व्यक्तिहरूको क्रिमिनल प्रोफाइल तयार गरेको छ। प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्ने समूहको सूची बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले गुण्डागर्दी गर्ने समूहको

कन्टेनर विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। चितवनको भरतपुर महानगरपालिका 16 सिलिण्डर विस्फोट हुँदा सोही महानगरपालिका 12 30 वर्षीय प्रमोद कोइरालाको मृत्यु भएको, सोही घटनामा पर्साको फर्टेवा सुगौली गाउँपालिका 5 28 वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएको चितवन प्रहरीले जनाएको छ। र लगातारको वर्षासँगैको बाढ़ी पहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकाका 14 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। बाढ़ी पहिरोबाट गौरीशंकर 8 खारे र वडा नम्बर 9 टासी नामका 14 परिवार पूर्ण रूपमा विस्थापित भएका हुन्। खारेको लोङटाका 7 र सुसिङटारका 2 तथा टासी नामका 5 परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोका कारण सो क्षेत्रका अन्य परिवार पनि जोखिममा परेका छन्। तर 14 परिवार भने पूर्ण रूपमा विस्थापित भएकाले अस्थायी बसोबासका लागि पालिकाले सहयोग गरिरहेको पालिका अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हिजोका आँसु आज मुस्कान बन्नेछन्, अँध्यारो रातपछि उज्यालो पनि आउनेछ। हिजोका आँसु आज मुस्कान बन्नेछन्, अँध्यारो रातपछि उज्यालो पनि आउनेछन्। हारेर नरौ फेरि उठ्ने साहस गर, हारेर नरौ फेरि उठ्ने साहस गर, तिम्रो मेहनतले एक दिन संसार जित्नेछ। आवाले बत्ती निभाए पनि मनको आशा कहिले निम्न नदेऊ, आवाले बत्ती निभाए पनि मनको आशा कहिले निम्न नदेऊ, समयले ढिलो उत्तर दिए पनि आफ्नो सपनालाई कहिल्यै छोड्न नदेऊ। आमा बुबाको विश्वास बोकेर आफ्नै बाटो आफै बनाउँदै हिँड, आमा बुबाको विश्वास बोकेर आफ्नै बाटो आफै बनाउँदै हिँड, एक दिन सफलताको शिखरमा पुग्दा तिम्रो नामले संसार गर्व गर्नेछ। एक दिन सफलताको शिखरमा पुग्दा तिम्रो नामले संसार

मनीषा श्रेष्ठको यो लेखसँगै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि, यपलाई विशेष विशेष विशेष बनाउनको लागि। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि। बिहानदेखि काम गर्दा गर्दै लागेको त्यो पीर चिन्ता मिथाहरूलाई भुलाउनको लागि, लोकगीत संगीतको संरक्षण गर्नको लागि अनि रमाइला ख्यालठट्टाका कुराकानी गर्नको लागि उपस्थित हुने गर्दछौ। आज पनि उपस्थित भइसकेको छु। रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुन्नुहुन्छ, यति बेला भने तामाकोसी एफएम 95 MHz पनि हामीलाई सुन्नुहुन्छ। अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको news.com लगायतका थुप्रै माध्यम छन्। सामाजिक सञ्जाल फेसबुक, टिकटक होइन, थुप्रै माध्यमबाट यति बेला हामी अनियर भइराखेका छौं होइन। लोकगीत संगीत भनेको भनौँ न गीत संगीत, लोकगीत संगीत मात्र नभनौ, गीत संगीत भनेको एउटा हाम्रो अभिन्न अभिन्न पाठ जस्तै हो। दुःखमा हुँदा पनि हामी सुन्छौं, सुख पर्दा पनि हामी त्यही गीतसँग रमाउने गर्दछौ। तपाईँ बिछोड हुँदा पनि गीतसँग भुलिने कोसिस गर्नुहुन्छ भने, तपाईँ मायामा हुँदा पनि त्यो गीतमा रमाउने कोसिस गर्नुहुन्छ। राति सुत्नु पर्दाखेरि निन्द्रा लागेन, गीत सुन्ने बानी हुन सक्छ, काम गर्दै गीत सुन्ने बानी हुन सक्छ होइन। धेरैलाई लोकगीत सुन्न मन पर्ला, कतिलाई आधुनिक गीत सुन्न मन पर्ला होइन, तर जो जसलाई जे जुन विधाको गीत सुन्न मन परे पनि प्राय जस्तो हामी हाम्रो एउटा अभिन्न पाठ जस्तै भइसकेको छ गीत संगीत भनेको। यो रातको समयमा पनि तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्दै, तपाईँले मेरो रोजाइमा पार्नुभएका लोकगीत संगीत होइन लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ। लेख रचनाहरू केही लेख्नु भएको छ पठाउनुहोस्, हामी वाचन गर्नेछौँ। पनि भन्न चाहन्छु भने कोही कसैलाई सम्झने सोच बनाइराख्नु भएको छ, तर कसरी कुन माध्यमबाट सम्झ्यौं भन्ने सोचिराख्नु भएको छ भने कार्यक्रम एसएमएस दोहोरी छ होइन, सम्झिन सक्नुहुन्छ। पनि भन्न चाहे हामी माध्यम भन्छौँ रमाइला होइन, भनौँ न रमाइला रमाइला कुराकानी गर्दै तपाईँको प्यारो मान्छेको माझसम्म हामी पुग्नेछौँ। पनि भन्न चाहन्छु त्यस्तै गरेर अब यस्तै यस्तै मिठा कुराकानी हुन्छन्, म्यासेजहरू पठाउन सक्नुहुन्छ होइन, लेख रचनाहरू पनि पठाउनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला है। पनि भन्न चाहन्छु धेरैभन्दा धेरै ग्रुपहरूमा तपाईँले कार्यक्रमलाई सेयर गरिदिनु भयो भने धेरै श्रोता मनहरूको होइन मुटुसम्म हामी पुग्न सक्छौँ ढुकढुक ढुकढुक गर्दै, त्यसपछि हामी धड्किन छौँ। पनि भन्न चाहन्छु यति बेला चाहिँ धेरै कुराकानी भयो जस्तो लाग्छ, सुरुवातमै एउटा गीत राखिहाल्छु। यो ज्यानलाई के भएको छ त्यही मरीलाई थाहा छ, र हामी चाहिँ खानुनी मन्जु पौडेलको सुमधुर आवाज मैले गीत तपाईँको माझमा राख्न चाहन्छु। मलाई पनि कहिलेकाहीँ त्यस्तै हुन्छ, यो मन होइन यो मुटु के भएको छ के भएको छ, मलाई भन्दा पनि उसलाई थाहा हुन सक्छ बरु होइन, उसकै कारणले यस्तो हुन सक्छ भन्ने मेरो सोच आउँछ। त्यति बेला तपाईँको माझमा राख्न चाहन्छु, तपाईँलाई पनि यस्तै भएको हुन सक्छ है, यो ज्यानलाई के भएको छ त्यही मरीलाई थाहा छ। यति बेलाको समयमा तपाईँको माझमा यो गीत।

यो जनलाई भाष तेमरीलाई थाहा छ। आवाज रामजी खाँट र मन्जु पौडेल, शब्द यादव लम्साल अनि संगीत अर्जुन पोखरेलको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। पनि लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ। वाचन गर्ने कोसिस म यो रातको समयमा गर्नेछु। मिठा रमाइला लेख रचनाहरू पठाउनुहोस् ल पनि भन्न चाहन्छु भने साथमा समय सान्द्रिक कुराहरू पनि जोड्नेछु। आएन केही कुराहरूमा समय सान्द्रिक कुराहरू जोड्नेछु, जुन आजको यो तीव्र गतिमा दौडिरहेको आधुनिक युगमा होइन हाम्रा युवा पुस्ताहरूमा एउटा अनौठो र जटिल दोबाटोमा उभिएका छन् कि हामी उभिएका छौँ जस्तो लाग्छ। बाहिरबाट हेर्दा हामीहरू अथवा उनीहरू प्रविधिको पहुँच, हात हातमा रहेको स्मार्टफोन र संसारभरिको ज्ञानको पहुँचले गर्दा इतिहासकै सबैभन्दा सुविधाभोगी जस्ता देखिन्छन्। तर यो बाहिरी चमक धमकको पछाडि उनीहरूले व्यतीत गरिरहेको भित्र संसार भने धेरै हदसम्म अन्य चिन्ता र संगठन भरिएको छ जस्तो लाग्छ। त्यस्तो महसुस गर्नुभएको छैन र होइन, त्यस्तो देख्नु भएको छैन र छ जस्तो लाग्छ पक्कै पनि। यी कुराहरू जोड्नेछु। शान्ति विषय हुनुहुन्छ, रोल्पाबाट सुन्दैछु। सम्झना सबैमा भन्नुहुन्छ, सोना कन्दैमा हुनुहुन्छ। सेवाहरू नमस्कार, शुभरात्र सर, जसरी राज महासर हजुर, सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टोट सम्झना छ भन्नुहुन्छ। रातको बेला एकछिन सुनेर सुत्छु म श्री सर भन्नुहुन्छ। ठिक छ, हजुरको इच्छा जो इच्छा हजुरको चाहना होइन पनि भन्न चाहे कहिलेकाहीँ माया हुँदाहुँदै सोनाजी होइन सुत्छु भन्ने हुन्छ र यति चाँडै माया भइसकेपछि त कार्यक्रमप्रति लगाव भइसकेपछि त अन्तिमसम्म सुनेर साथ दिनुपर्छ जस्तो लाग्छ है। सरसल्लाह सुझाव दिनुपर्छ जस्तो लाग्छ। सबिना कन्दुङ्गा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, त्यस्तै अप्सरा खड्का, सुनिता भण्डारी, श्रीराज महत्या, मुजुरल देवमान देवान, त्यस्तै टिकराम घिमिरे प्रेम खड्का, टिकराम सुनवार घाल, अभिरमान हिम्मत खड्की, समीर सैगी, अन्जान थुलुङ, त्यस्तै गरेर रवि सुजीजी, कल्पना साम्पाङ, कमलमुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, अलिसा खुची लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दाई हजुरले टिभीको झैँ देखाएर गीतहरू बजाउनु न दाई, हजुरले भन्नुहुन्छ प्रकाश केसी। ओके, हामी टेक्नोलोजीमा छौँ होइन, हामी प्रयास गर्छौँ पनि भन्न चाहन्छौँ। मिनु लम्तरी मगर, पाल्पा पालुङ घर भइहाल्छ भने साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ। दामोदर गेवाली हुनुहुन्छ, रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सुन्दैछु भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, टिकटक कमेन्टहरू नपढ्नुहोला दाई, एकदम हिस्सा पार्नुभयो दाई हजुरले भन्नुहुन्छ। टिकटकका कमेन्टहरू नपढ्नुहोला, फेसबुकका मात्रै कमेन्टहरू पढ्नुहोला हजुरले दाई भन्नुहुन्छ। अनि उहाँले विविध कुराहरू सोधिराख्नुहुन्छ। प्रकाशजी, मैले विविध कुराहरूको प्रश्न तपाईँलाई हर कुराको प्रश्न मैले दिइराखेको हुन्छु प्रकाशजी, कस्तो लाग्छ? दिएको छु जस्तो लाग्दैन र? एक एक प्रश्न मैले प्रश्नको उत्तर दिइराखेको हुन्छु जस्तो लाग्छ, फेरि त्यही कुरा दोहोऱ्याउनुहुन्छ होइन। अनि त्यसपछि एउटै कुरा दोहोऱ्याइसकेपछि नि प्रकाशजी, हुन त मन दुख्छ तपाईँको पनि, मेरो पनि मन दुख्न सक्छ, अन्य श्रोता मनहरूको पनि मन दुख्न सक्छ, तर सानो एउटै कुरा दोहोऱ्याउनु पनि हुन्न जस्तो लाग्छ है प्रकाशजी, इरिटेट भन्ने हुन्छ। म लिन्न होइन, त्यस्तो चाहिँ म हुन्न, तर मलाई के लाग्छ भन्दा मैले यो म्यासेजहरू वाचन गरिरहँदाखेरि अन्य जो साथी सुनिराख्नु भएको छ नि, उहाँहरूलाई चाहिँ त्यो हुन्छ जस्तो लाग्छ। मलाई त माया गर्नुभएको छ तपाईँले, मैले भने नि जबसम्म तपाईँहरूको साथमा रहन्छु अनि साथमा तपाईँहरूको माया पाउँछु नि होइन, एकदम मन नदुखाइकन हजुरहरूले जे जे भन्नुहुन्छ त्यो गर्नेछु। तर कहिलेकाहीँ म अन्यहरूको पनि सोध्छु, त्यसले गर्दाखेरि कहिलेकाहीँ होइन अरू श्रोता आज यति बेला सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई सिन्जाट अथवा इरिटेट जस्तो लाग्न सक्छ कि जस्तो लाग्छ है प्रकाशजी, यो कुरामा पनि ध्यान दिनुहोस् ल भन्न चाहे। म्यासेजहरू मैले प्रायःजस्तो कमै वाचन गरिराखेको हुन्छु किनकि हाम्रो फर्स्ट प्रायोरिटी, पहिलो प्राथमिकता भनेको हजुरको रेडियो होइन, हजुरको रेडियोमा प्राप्त म्यासेज

लेख रचनाहरू मैले नछुटाइ वाचन गर्नेछु गरिरहेको छु। म भन्छु तपाईँहरूको मन दुखाउँदिन, म 12 बजेसम्म रहेर भए पनि रातको समयमा कार्यक्रममा तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्छु होइन। होस् न भोलि एक दुई बजे होस् होइन, म वाचन गर्छु कि मन दुखाउन चाहिँ दिन्न, यति कुरा याद गरिदिनुहोस् न है। मैले भनेरै गरिरहेको छु जस्तो लाग्छ, अरू कुराहरू भन्दा भन्दै पनि फेरि भन्नुहुन्छ, फेरि सोध्नुहुन्छ, अनि मैले बुझाउन नसकेको अथवा तपाईँले बुझ्न नसक्नु भएको हुनसक्छ, कम्युनिकेसन ग्याप भनिन्छ क्या अरे होइन, एकतर्फी कुराहरू पनि कहिलेकाहीँ नबुझा हुनसक्छ है। दाइ हजुरले मलाई बरानी गर्न सक्नुहुन्छ भन्दै हुनुहुन्छ, बरानी भनेको के हो प्रकाश जी? तपाईँले यो वर्ड मैले बुझ्न सकिनँ होइन, नेपाली मैले बुझ्छु मलाई थाहा छ होइन, स्पष्ट बुझिरहेको पनि हुन्छु होइन, तर बरानी भनेको चाहिँ के मैले बुझिनँ है। प्रकाशजी फेरि सुन्दै हुनुहुन्छ, यो मलाई वर्ड यो शब्दको व्याख्या गरेर पठाइदिनुहोस् न। भागी भुवन श्रेष्ठ हुनुहुन्छ, सुन्दैछु रामेछाबाट, भागी भुवन श्रेष्ठ भन्नुहुन्छ, दाइ खाना खानुभयो भन्नुहुन्छ, खाना भयो सम्झना सबैमा भन्नुहुन्छ, दाइ भन्नुहुन्छ मैले म्यासेज एक एक वाचन गरिराखेको छु प्रकाशजी, हर कुरा डिटो वाचन गरिरहेको छु, म तोडफोड गर्दिनँ, त्यो तोडमोड गरेर म्यासेजहरू वाचन गर्दिनँ, तपाईँहरूले जस्तो म्यासेज पठाउनुहुन्छ त्यस्तै वाचन गर्नेछु होइन। दाइ तिजका गीतहरू सुन्न नपाएर म त एकदम टेन्सन राखेको छैन, मलाई दाइ एफएमबाट कहिले तिजका गीतहरू बजाउनुहुन्छ भन्नुहुन्छ। प्रकाशजी उत्तर दिउँ अथवा पुराना कार्यक्रमहरू सुन्नुहुन्छ यसमा पनि होइन, तिजका गीतहरू ठिक छ, मेरो काम हो हजुरहरूलाई उत्तर दिने होइन, तर एउटा समय हुन्छ जस्तो लाग्छ, अनि एउटा रुल्स एन्ड रेगुलेसन हुन्छ हर चिजका, रेडियोको पनि रुल्स एन्ड रेगुलेसन हुन्छ, कार्यक्रमको पनि रुल्स एन्ड रेगुलेसन हुन्छ, चाडपर्वको पनि रुल्स एन्ड रेगुलेसन हुन्छ, नीति नियम कानुनहरू हुन्छ जस्तो लाग्छ, देशको पनि त्यस्तै हो, तपाईँ त्यो नीति नियमभन्दा बाहिर जानुहुन्न जस्तो लाग्छ होइन र। दसैँ आउन 3-4 महिना अगाडि छ, अहिले राख्न मिल्दैन, अब तिज आउन पनि लगभग 1.5-2 महिना त बाँकी छ नि, हो भन्दै 28-29 गतेतिर छ जस्तो लाग्छ होइन, अहिलेदेखि गीत राख्न मिल्दैन भनेर मैले बारम्बार भनिरहेको छु, मलाई म बोल्ने शब्द यस्तै हेर्नुहोस्, अफियरमा भेट्नुहोस्, अनियरमा भेट्नुहोस् है, तर मैले खुलास्ता स्पष्ट रूपमा राखेको जस्तो लाग्छ, सायद तपाईँ सुन्नु भएको छैन कि मेरा, मैले फकाउन सकिनँ बुझाउन सकिनँ होइन, के हो तपाईँले बुझ्न नचाहनु भएको कि अथवा कार्यक्रमलाई खासै ध्यान दिएर नसुनेको कि, एकतर्फी रूपमा के भन्दो रहेछ भनेर म्यासेज गरिराख्नु भएको छ कि, सरी भन्न चाहेला, मन दुखाइदिए, मेरा मनका कुराहरू पनि सुनिदिनुहोस् भन्न चाहे। हेलो सर नमस्ते, के छ खबर हजुरको? म पनि सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट कार्यक्रम मजाले सुन्दैछु है भन्दिनुहुन्छ, सबैमा सम्झनामा छ भन्दिनुहुन्छ। भाइ रामेछापमा कतिवटा एफएम छन् भन्नुहुन्छ प्रकाशजी? छन् एफएमहरू होइन, तन्नै छन् होइन, अनि सुन्न चाहनुहुन्छ कि हाम्रो मात्र सुनिराख्नु भएको छ, बिहान 4 बजीदेखि सुन्नुहोस् हजुरको रेडियो hajurko.org.np लगइन गरेर तपाईँले नन स्टप सुन्नुहोस्, कहीँ कतै अड्किँदैन, अड्कियो भने फोन गर्नुहोस् म्यासेज गर्नुहोस्, होइन म गीत सुन्न चाहन्छु भन्नुहुन्छ भने तामाकोशी एफएम 95 MHz छ, उसको आफ्नै अनलाइन पेजहरू छ, अनलाइनमा गएर तपाईँले सर्च गरेर हाम्रो पात्र नेपाली पात्रमा गएर सुन्न सक्नुहुन्छ, म प्रायोरिटी हाम्रो एफएमलाई दिन्छु, हाम्रो रेडियोलाई है, छन् थुप्रै छन्। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मलाई ए आवाज आऊ ए बादल जाऊ भन्ने गीतहरू राखिदिनुहोस् भन्नुहुन्छ, प्लिज भन्नुहुन्छ, ओके राख्ने कोसिस चाहिँ म गर्छु पनि भन्न चाहे, ए आवाज आऊ ए बादल जाऊ भन्नुहुन्छ होइन, ठिक छ राख्ने कोसिस म गर्नेछु पनि भन्न चाहे, राखौँला पनि भन्न चाहन्छु। अनि सम्झनु पर्दा दिलपाली शर्मिला राईले चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ, मामञ्जना त्रिपारी साम्पाङ, त्यस्तै बाबा विनोद साम्पाङ, अनि अनुष्का राईलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ, ढकाल धर्मराजलाई भोलिको लागि अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ,
मनिषा भान्त रञ्जित राई सनकन नुङ्गा रमला साम्पाङ स्नेहा चामलिङ एमपी विवास लिम्बू प्रेम भण्डारी काला बिरमान सुनार योगेन लिम्बू तीर्थ राई लवली किरात अन्जान थलुङ अल्का भान्त भूमिका राई राय अनिता सुफिया भान्त जर्मान राई दादा प्रदीप खले विवास कुलुङ सुदीप भान्त लगायत सबैमा सम्झना छ भन्नुहुन्छ प्रकाशजी सुनाउनुहुन्छ ठिक छ प्रकाशजी बानी के छ भन्दाखेरिमा अलिकति माया हुन्छ अरे क्या हामी जोसँग माया बेसी गर्छौ नि त्योसँग होइन ठ्याकठुक परिरहन्छ अरे तर माया हुन्छ होइन त्यो माया भइसकेपछि हर कुराको समस्या समाधानहरू हुन्छ जस्तो लाग्छ तपाईँले केही कुरा भन्नुहुन्छ माया गरेर भन्नुहुन्छ मैले केही कुरा भन्छु त्यो पनि माया गरेर बुझिदिनुहुन्छ भन्ने चाहिँ मैले लिएको छु ल मन दुखाएर फलानुले यो भन्यो भन्ने चाहिँ नहोस् नि होइन सौरभ केसी हुनुहुन्छ बाक्सर नगरपालिका आठको मान्छे हाल्छ भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद निर्दोष छेम हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पाँच तारिकको मिक्लाग्जुङ दुई घर भइहालेपछि कतारबाट छेम निर्दोष भन्नुहुन्छ दामी छ कार्यक्रम घर परिवारमा सबैमा सम्झेर माया छ भन्नुहुन्छ समीक्षा जोशी हुनुहुन्छ अङ्किता सुमार माया राई जुनिता चामलिङ राई कालीकमला लिम्बुनी मनिषा मनु माया आयुष मेरो प्यारो मान्छे तिमी फुच्ची संस्कृति लामा दिलदेखेरिया रुबिना थामी दिलसा राई लिम्बुनी प्रविना योगिनी मिहाङ लिम्बु कविता कथानी काली अञ्जना शेर्पा राई अनिता काली शर्मिला चौलागाई कनुषा सुनारका सबैमा सम्झना छ भन्नुहुन्छ जुनिता चामलिङ राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ उहाँले पनि नेपाल घर पाँच तर्फी दिउँ हाल चाहिँ कुवेतबाट भन्नुहुन्छ सम्झना सन्देश राख्नु पर्दाखेरि जीवन प्रवीण दिलसा राई भावना मगर दुर्गा कटुवाल त्यस्तो गरेर निर्दोष छेम जीवन प्रवीण होइन जीवन सुन्दास निर्दोष छेम रामकुमार लिम्बू वसन्त श्रेष्ठ त्यस्तै रञ्जना भहिङ राई सुमिता लिम्बुखिम याखा गगन तेरथुमे योगेन निहाङ लिम्बू माया आयुष सपना तामाङ भूमिका राई युनिसा तामाङ किराती अञ्जना सानु माया शेर्पा मिडिया प्रेम निमय शेर्पा मेरो प्यारो मान्छे तिमी आलन हुसिन राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे घनिष्ठ रूपमा मेसेजहरू प्राप्त भइरहेका छन् त्यही भएर मैले फटाफट मेसेज वाचन गरिरहेको छु राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि घर तेह्र थुम भइहाल्छ युएईबाट भन्नुहुन्छ आज तिम्रो जन्मदिन परेको भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ आज जन्मदिनमा मनाउनुहुने साथी निश्चल विशाल राईलाई जन्मदिनको शुभकामना भन्नुहुन्छ भने प्रेम तामाङ निकेश्वर लिम्बू गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ त्यस्तै राज बुढा थोकी निरुता चामलिङ राई रमिला राई मिडिया प्रेमी राई अनिसा पान्तुवा सोफिया राई तीर्थ राई मिसिङ रेवत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ यति बेला म गीततर्फ लाग्छु धेरै बोले जस्तो लाग्छ कहिलेकाहीँ आवाज मात्र सुनिरहँदाखेरि पनि नमजा लाग्न सक्छ जस्तो यो भनिरहेको हुन्छ म होइन कुरा राखिरहेको हुन्छु यति बेला ए हावा जाऊ यो बादल जाऊ यो बोलको गीत राख्छु त्यसपछि म राख्छु ल अन्य गीतहरू रामची खाँट टिकापुनको आवाजमा गीत यति बेला तपाईँको माझमा तपाईँ भने लेख रचना पठाउँदै गर्नुहोस् ल लेख रचनाहरू वाचन गर्न मन छ मलाई होइन मेरो रुचि त्यसमा छ सो पठाउनुहोस् है

Ahalgita Faiko Maz Maraki Havazaria Vadalza Miri Priyasiko Kabarli Rao. Kale kahi tapailai pani tyasto lagdaina. Ekchin bolna napaudakheri, uslai dekhna napaudakheri, bhetna napaudakheri ke gardai holinu ni. Haina malai nai samjhiraheki chhan ki haina kahi katai kehi bhayo ki haina. Aba jau na haina. खबर लिएर आउन के छ के गर्दैछिन् उनी मलाई नै सम्झेकी छन् कि छैनन् न अरूलाई नै सम्झिए बसेकी छिन् होइन न मेरो बाटो हेर्दैछिन् यी विविध कुराहरू मनमा खेल्छ होला है तपाईँको पनि खेल्न सक्छ मायामा पर्नु भएको जो जो हुनुहुन्छ होइन कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा तपाईँ जब जब मायामा पर्नुहुन्छ नि मायामा परिसकेपछि याद बेसरी आउँछ एकैछिन भए पनि बोलौँ न भेटौँ न देखौँ न होइन कुराकानी गरौँ न भन्ने लाग्न सक्छ है होइन र तर अनि एकैछिन पनि त्यो कुराकानी हुन नपाउँदा भेट्न नपाउँदा अनि त्यसपछि देख्न नपाउँदा कुरा गर्न नपाउँदा त्यसपछि मनमा छटपट्टि बेचेन भएर के गर्दै होलिन् त कहाँ होलिन् के गर्दै होलिन् विविध कुराहरू आउँछ जस्तो लाग्छ ओभर थिङ्करहरू पनि हुन्छन् कति थाहा छ त्यसपछि विविध कुराहरू खेल्न थाल्छन् जब जब भनिन्छ नि मायामा हल्का शङ्का हुन्छ अरे हल्का ठक्क ठुक्क पनि परिरहेको अरे माया हुन्छ अरे जस्तो लाग्छ होइन ठिक छ कार्यक्रममा समाज दोहोरी अनियर भइराखेको छ आवाजमा म श्रीराज म छु साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु अनि साथसाथै मेसेजहरू पनि पठाएर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु लेख रचनाहरू केही छन् भने त्यो पनि वाचन गर्नेछु मैले केही कुराहरू ल्याएको छु वाचन गर्ने कोसिस गर्छु तर त्योभन्दा अगाडि म म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ जस्तो लाग्यो थुप्रै म्यासेजहरू प्राप्त भइरहेका छन् यति बेला सो म्यासेजहरू छुटिरहेका हुन सक्छन् भनेर म म्यासेजलाई फोकस गरिहाल्छु प्राथमिकता दिइहाल्छु होइन गीता राणा मगर हुनुहुन्छ सिन्धुली तिन कन्याबाट कार्यक्रम मजाले सुन्दैछ दाई भन्नुहुन्छ दिपिका पूर्वछाने मगर हुनुहुन्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछ दाई सबैमा सम्झना छ भन्नुहुन्छ राज कालीकोटे हुनुहुन्छ झापाली हिरो राज कालीकोटे वीरतामोड झापा घर भई अहिले चिवेईबाट मजाले कार्यक्रम सुन्दैछ है दाई भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ कविता कतान हुनुहुन्छ सम्झना सबैमा माया छ है भन्नुहुन्छ नमस्कार दाई म पनि सुन्दैछु हेर्दैछु फेसबुक लाइभबाट भन्नुहुन्छ सदानन्द धमला हुनुहुन्छ है अनि लाइभबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ दिदी दाईहरू सबैमा सम्झना भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अमिनाजी हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ तामाङनी होइन प्रमिला तामाङ हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ सल्यानी सीता कुमार हुनुहुन्छ हेलो गुड इभिनिङ सर नमस्ते अनि नमस्कार के छ खबर सन्चै अनि आरामै हुनुहुन्छ म पनि तपाईँको कार्यक्रम सुन्दै र हेर्दैछु सल्यानदेखि है निकै राम्रो लाग्ने गर्छ तपाईँको कार्यक्रम यही कार्यक्रम मार्फत साथीहरूलाई सम्झिनु पर्दाखेरि विशेष गरी हजुरलाई अनि प्राविधिकमा रहनुहुने साथीको लागि अनि कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया अनि मिठो सम्झना साथमा शुभरात्री है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद हजुरको म्यासेज मैले पहिलोचोटि देखेँ सीता किन माया नलागेर हो म्यासेज नपठाएको हामी हप्ताको साथै दिन आउँछौँ भन्ने थाहा छ त सम्झिनुहोस् न है मन कस्तो कस्तो लाग्छ म मेरो होइन दादा एउटै कुरा सोधिराख्नु राम्रो होइन भन्नुहुन्छ कल्पना साम्पाङजीले त्यही भएर मैले कहिलेकाहीँ कुराहरू गर्छु म सधैँ भन्ने मान्छे होइन फेरि होइन उत्तरमा दिइरहेको छु तर मेरा मनका कुराहरू म सधैँ भन्दिनँ होइन तर कहिलेकाहीँ चाहिँ म भनिरहेको हुन्छु त्यस कारणले फेरि मैले भनिसकेपछि नराम्रो लाग्छ कि भनेर माफी पनि माग्छु रञ्जना बहिन राई हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ यो खलडुङ्गा पोकले घर भइहाल्छ रियादबाट भन्नुहुन्छ सुन्दैछु भन्नुहुन्छ सम्झना घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ आकाश राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पूर्वली आकाश राई भन्नुहुन्छ धरानबाट भन्नुहुन्छ भूमिका राई अनि भूमिका राई होइन कमला मुखिया आशिष नयन बस्नेत्र मनमुक्तान तामाङ निमास्टर अमित किरात राई पूजा महाङ्गी हानी अनुष्का सुनिता कुलुङ राई अनि अनिसा सुनवार जुना लिम्बु सुनिम शेर्पा त्यस्तै गरेर योगेन इनिहाङ लिम्बु एक्सन विराज राई दिया लिम्बु आङ बहाङ आलो बिरमान सुनार कमलाउनेम लिम्बु त्यस्तै मिडिया प्रेम निर्मलाउनेम वसन्त श्रेष्ठ माधव ढुङ्गेल हरपल रोशनी कुमार पूर्वली कान्छा राजकाले मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ सोना कन्दुङमा हुनुहुन्छ झुटो माया किन तिमीलाई गर्नु नै सकिन भन्नुहुन्छ झुटो माया किन तिमीलाई गर्नु नै सकिन
खुसी सबै किन खोस्यौ मर्न नै सकिन झुटो माया किन तिमलाई गर्न नै सकिन खुसी सबै किन खोस्यौ मर्न नै सकिन किस्मतमा नभएर के भयो मनमा छौ तिमी किस्मतमा नभएर के भयो मनमा छौ तिमी माया धेरै किन लाग्छ तिम्रै भन्नु नै सकिन माया धेरै किन लाग्छ तिम्रै भन्नु नै सकिन श्री सर माया गरेको छु मेरो मनको कुरा बुझ्नुहुन्न तपाईँ अनि के हेरेर बस्ने तपाईँ देख्दिन र सुत्न मन आउँछ भन्नुहुन्छ किन आवाजमा छैन रमा सुन होइन हेर्नै पर्छ भन्ने हुन्छ र आफूले मन पराएको कार्यक्रम त अडियो लाइभबाट पनि सुन्न मजा आउँछ रे हो ठिक छ लेख राम्रो छ आएन कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा नि कसैसँग यसरी माया प्रेम बस्छ नि यसरी माया प्रेम बस्छ नि तर बिचमा के हुन्छ खै होइन कसले कुरा बुझ्दैन कसरी सम्बन्ध होइन छुट्छ भन्न सकिन्न कि त्यस्तै हो कि के अन्ततिर लगेको कुरा के हो सना मुक्तान कान छ दाई कार्यक्रम सुन्दैछु है हेर्दैछु है रामेछाप बाटो हुनुहुन्छ यतै आउनुभयो मुक्तानजी रामेछाप होइन तपाईँ फेरि सरुवा भयो भन्नुहुन्छ त के हो मुक्तान कान्छाजी यतै हुनुहुन्छ यतै कतै तपाईँको छेउछाउतिर भन्दै हुनुहुन्छ जस्तो लाग्छ माया फेरि हुनुहुन्छ मन्थली नौ पुरानो गाउँ सिमले गर्दैहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ मामु बाबाको लागि बुनु आयुषापुरी अञ्जितापुरी छोरी दृश्यपुरीलाई पनि सम्झिन चाहन्छु है भन्नुहुन्छ मिडिया प्रेमी जनक लामाजी हुनुहुन्थ्यो आजकल हराउनु भएको छ है मिडिया प्रेमी जनक लामाजी सम्झिरहेको छु मैले तपाईँले बिर्से पनि सोनाकन्दै हुनुहुन्छ जु भन्दैनन् सर ठिक छ सम्झिराख्नु भएको छ प्रकाश मक्तान हुनुहुन्छ हेलो दाई 14 बाट 15 पुग्नु भएको हेर्नुहोस् छिटो दाई म पनि सुनिराखेको छु है सिन्धुली ग्वालटारबाट भन्नुहुन्छ सान्नेबाट भन्नुहुन्छ ओके सम्झना सबैमा भन्नुहुन्छ 14 बाट 15 लागेको छ है ठिक छ सरिका छेत्री हुनुहुन्छ हेलो दाई नमस्कार सुन्दैछु ल भन्नुहुन्छ उहाँले पनि सरिका छेत्रीले होइन अनि म्यासेज पठाइराख्नु भएको छ यता राजुजीले पनि हेर्दै हुनुहुन्छ मलाई होइन सबिना पोखरेलजी हुनुहुन्छ उहाँले पनि हेरिराख्नु भएको छ सम्झना सबैमा भन्नुहुन्छ खुसी साई ठकुरी हुनुहुन्छ कार्यक्रम हेर्दै हुनुहुन्छ दाई दर्शन खाना खाइसियो सन्चय हुन्छ सुर्खेतबाट खुसी साई ठकुरी हो स्विट भाइसको धनी हजुरलाई भन्नुहुन्छ त्यस्तो मिठो छ र आवाज मलाई त मेरो भन्दा पनि अरूको मनपर्छ हो आवाज किन किन यो रेकर्ड गरेर सुन्दा पनि धोद्रे धोद्रे जस्तो लाग्छ त होइन गर्ल्सहरूको त कति सिरियल हुन्छ हजुर होइन त्यस्तो छ ठिक छ विशेष रूपमा धन्यवाद यो शब्दको लागि नवीन काजी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ आयुषा पुरी हुनुहुन्छ पुरानो गाउँ सिन्धेबाट सुन्दैछु सम्झना सबैमा हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ राजुजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला ठिक छ बाबु राम मगर हुनुहुन्छ ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट हेर्दै हुनुहुन्छ अनि रबहादुर लकाइजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ अभिषेक कुमार धनुकीजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सरिका छेत्रीले पनि भन्दै हुनुहुन्छ त्यति बेला बैतडी घर भइहाल्छ इन्डियाको हिमाञ्चलबाट कार्यक्रम हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ हेलो दादा हजुर रामेछापको माटो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ ए है म त यतै आउनुभयो क्या भनेर नि मिस गरिराखेको थिएँ मैले मुक्तान कान्छाजी अनि मुक्तानी कान्छीलाई भेट्नुभयो त मुक्तानी कान्छीको भेट्नुभयो कि भएन ठिक छ जिस्क मिलन घालमुटु हुनुहुन्छ दुहा कतारबाट सम्झना छ भन्नुहुन्छ चन्द्र राई हुनुहुन्छ चन्द्रु तपाईँ पनि बेला बेलामा आउनुहुन्छ चन्द्रु भनेर सम्बोधन गर्न मन लाग्छ रिसाउने मान्छेले मलाई होइन तपाईँको मान्छेले मलाई कराउनु त हुन्न नि है ठिक छ खोटाङबाट हुनुहुन्छ चन्द्र राई हुनुहुन्छ वीरेन्द्र तामाङ होइन अनि लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु बज्नै छाड्यो मोबाइलको टुन पनि न त म्यासेज नआउँछ फोन पनि म यहाँ लाउँदैन र भन्ने गीत राख्नु ल भन्नुहुन्छ बोल भन्नुहोस् न सरिका बोल त्रिसना विश्वकर्मा हुनुहुन्छ रोल्पाबाट सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ 10:48 भइसकेको छ गीत राख्न त मन थियो तपाईँले रोज्नु भएको गीत तर बोल यही हो त होइन बोल भन्नुहोस् ल पनि भन्न चाहे राख्ने कोसिस गर्छु समयले साथ दिएसम्म ल
त्यस्तै गरेर यति बेला मेसेज हेर्दै हुनुहुन्छ मलाई निरुताजी हुनुहुन्छ काठमाडौँदेखि निरुता योजन हो भन्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा हुँदै हुनुहुन्छ क्वाकका खबरले पनि हेर्दै हुनुहुन्छ दिपक चालिस हजार हुनुहुन्छ सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु आशा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अप्सरा हुनुहुन्थ्यो उहाँले पनि हेर्दै हुनुहुन्थ्यो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन रूपसना हुनुहुन्छ सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेजतिरै लाग्न चाहन्छु म 10:49 भयो त्यसपछि म अन्य कुराहरू थुप्रै गर्नुपर्नेछ सो ठिक छ एक महिनापछि भेट्न जाँदैछु है दाई भन्नुहुन्छ भक्तानी कान्छीलाई हो मजा आउँछ मलाई अरूको लभ स्टोरी सुन्न कस्तो मजा आउँछ भने एक महिनापछि है ठिक छ धेरै याद आइराखेको छ होला पल्टने होइन पल्टनमा हुँदा पनि यादै राखेको हुनसक्छ नि होइन पल्टनमा हुँदाखेरि त अब कडा नियम हुन्छ होइन र ठिक छ यति बेला म गीततर्फ लाग्न चाहन्छु तपाईँकोमा आजमा के कुरा लिएर आएको थिएँ अब हेरौँ समयले साथ दिएसम्म राख्ने कोसिस गर्छु म यति बेलाको समयमा एउटा गीत राख्छु साथीले नै रोजाइमा पार्नु भएको थियो 10:50 भएको छ तर ठिक छ जन्मदिन परेको छ भन्नुहुन्थ्यो अघि अनि आज जुन आज तिम्रो जन्मदिन परेको यो गीत राख्दिनुहोस् है भन्नुहुन्थ्यो राख्ने कोसिस गर्छु यति बेलाको समयमा तपाईँको माझमा ओके यति बेलाको समयमा तपाईँको माझमा गीत त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पनि पठाउँदै गर्नुहोला कार्यक्रमलाई पनि सेयर गरेर साथीदै गर्नुहोला ल

जसको जन्मदिन थियो उहाँलाई फेरि पनि जन्मदिनको शुभकामना दिन चाहन्छु, साथमा योग्यता राखिसकेको पनि छु ल। लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ, 10:54 भइसकेको छ। मेरो बानी के छ भने रातको समयमा हल्का होइन कार्यक्रमलाई लम्ब्याउने बानी छ, किनकि यसपछि कार्यक्रम छैन, सो त्यो भएर पनि हल्का कार्यक्रम लम्बिन्छ। तैपनि त कार्यक्रम बेलैमा सक्ने कोसिस गर्नुपर्छ जस्तो पनि लाग्छ। कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराज मह छु, साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, हेर्दै हुनुहुन्छ हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्छ, राम्रो लाग्छ भने साथीभाइ आफन्तलाई यस्तो भनिदिनुहोस् होइन, राम्रो लाग्छ राम्रो छ कार्यक्रम आउँछ सुन्न भनेर, होइन खत्तम छ झुर चलाउँछ यसले भन्ने जस्तो लाग्छ भने हामीलाई भन्नुहोस् ल, हामी छौँ नि, सुझाव होइन दिनुहोस् सल्लाह दिनुहोस्। तपाईँहरूकै म कहिले पनि भन्दिनँ पर्फेक्ट छु भनेर, मैले कहिले भनेकै छैन आजसम्म होइन पर्फेक्ट छु भनेर भन्दिनँ पनि छैन पनि, केही न केही कुरामा कमी हुनसक्छ होइन, आफूले आफूलाई पर्फेक्ट बनाउने कोसिस गरिरहेको छु, त्यसमा हल्का सरसल्लाह सुझाव हजुरहरूको चाहिन्छ ल पनि भन्न चाहे म्यासेजतर्फ लाग्न चाहन्छु। अभागी जिन्दगी हुनुहुन्छ, हेलो दाई सेवा हजुर सुन्दैछु कार्यक्रम, किराती अर्पण कुलुङ शङ्खासभा आल्ची धरानबाट भन्नुहुन्छ। अनि आज नि मलाई आज निधरी भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। रामजी खान अनि रञ्जिता विश्वकर्माको आवाज मेरो गीत छ भन्नुहुन्छ। रामजी खानको गीतहरू आज थुप्रै बजे, अन्य साथीको आवाज मलाई गीत राख्छु ल, अन्य गायिकाको आवाज मलाई गीत राख्ने कोसिस गर्छु आज भन्न चाहे। विशेष रूपमा धन्यवाद हुन चाहन्छु पनि भन्न चाहे। मिडिया प्रेमी राई अनिसा राई, सफल आयुष अलिसा लिम्बू, दिल्सा राई, मुटु राईनी, सुदीक्षा कुलुङ छोरी, आरोसी कुलुङ बहिनी, मनिता कुलुङ अनि राजकुमार मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर श्रीधर पौडेल हुनुहुन्छ इन्डियाबाट सुन्दै हुनुहुन्छ, नेपाल गएर अर्घ खाँसियो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। प्रकाश मुक्त हुनुहुन्छ, हेलो दाई 14 बाट 15 पुग्नु भएको, हामी सम्झेर सुन्दैछु भन्नुहुन्छ, ओके धन्यवाद। रमन मुक्तान तामाङले पनि सुन्दै हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, तिमी अर्कैको भए पनि मेरो जीवनको मिठो याद भन्ने छौ, साथ हुँदैन होइन, तिमी अर्कैको भए पनि मेरो जीवनको मिठो याद बन्नेछौ, साथ हुँदैनौ कहिल्यै थाहा छ तर पनि सधैँ खास हुनेछौ माया भन्नुहुन्छ। यसलाई अझ यसरी भन्ने गरिन्छ तर होइन सरी, तिमी अर्कैको भए पनि मेरो जीवनको मिठो याद बन्नेछौ, साथ हुँदैनौ कहिले थाहा छ तर पनि सधैँ खास हुनेछौ माया होइन। यस्तै हो सरिकाजी, विशेष रूपमा धन्यवाद, सुन्दैछु ल कार्यक्रम मिठो बाइस छ भन्नुहुन्छ भागी जिन्दगी, विशेष रूपमा धन्यवाद। भागी किन राख्नुहुन्छ र है, भाग्यमानी सम्झिनुहोस् न आफूले आफैलाई, जीवन हो मान्छेको चोला होइन। दिपक मान्तवा राई ताप्लेजुङ घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ दिपक मान्तवा राई। रोसा भोटिया टिपेजी सपना पोया ताप्लेजुङ एक्थमानिया काली शर्मिला चौलागा सबिना सबिन तामाङ गोपाल बानिया राजकुमार राई राजकुमार दाई के आशा सबैमा सम्झना छ भन्नुहुन्छ। अधुरो अर्जुन हुनुहुन्छ, उहाँलाई पनि मैले पहिलोचोटि देख्दैछु, हेलो भाइ हेलो हाई भन्नुहुन्छ। दादा तर्स नमस्ते नमस्कार, लास्ट फ्या फुल्ला के छ खबर हजुरको, सन्चै हुनुहुन्छ भन्नुहुन्छ। म पनि सुनिराखेको छु, पाँच थर आङ्गना घर भइहाल्छ भने सात समुद्र पारेको देश साउदीदेखि कार्यक्रम सुन्दैछु है दाई भन्नुहुन्छ। सम्झना सबैमा मिठो माया मिठो सम्झना शुभरात्र सम्पूर्णमा भन्नुहुन्छ। त्यस्तो गरेर मिना सेन्चुरी हुनुहुन्छ पाटनबाट सुन्दैछु भन्नुहुन्छ। मन्थली नगरपालिकामा रहनुहुने मम्मीलाई धेरै सम्झना मिस गरिराखेको छु है भन्नुहुन्छ। त्यस्तो गरेर प्रकाश के सुन्नुहुन्छ दाई, मैले रोजो गीत राखिदिनु भएन भन्नुहुन्छ। मैले अन्य समयमा राखिरहेको छु, त्यो भएर पनि प्राथमिकता दिइराखेको छैन, नयाँ साथीहरूलाई होइन स्थान दिइरहेको छु प्रकाशले, मेरो मनको कुराहरू पनि बुझ्नुहुन्छ जस्तो लाग्छ। राजेश कुलुङले पनि भोजपुर घर भइहाल्छ साउदीबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। आइसा पनि हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। इन्द्रा भुजेल हुनुहुन्छ, ग्वालटारबाट सुन्दैछु भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि बाबु जेनिस होइन अनि हस्बेन्ड श्रीमान सुशिर अनि बाबा मम्मी दाई कमल भुजेल भाइ सलिन भुजेल मिलन होइन बिल मगर त्यस्तै गरेर ओके लगायत सबैमा सम्झना छ भन्नुहुन्छ।
त्यस्तो दाई हजुरले बजाइदिन किन गाह्रो मान्नुभयो भन्नुहुन्छ प्रकाशजीले नयाँ साथीहरूलाई स्थान दिइरहेको छु प्रकाशजी यो कुरा बुझिदिनुहोस् ल बुद्ध वज्राचार्य सरले पनि सुन्दैनुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर प्रकाशजी गुनासो पोखिराख्नु भएको छ हजुरको मनदेखि विशेष रूपमा अब धन्यवाद दिन चाहन्छु पहिला सुरु मायाको लागि अनि मन दुखाएकोमा माफी माग्न चाहन्छु माफी बाहेक अरू त उपाय छैन मैले हर कुराहरू भनेर गरेको छु भन्दा भन्दै मन दुख्छ भने त्यसमा माफी माग्नुपर्छ पनि भन्न चाहे त्यस्तो मोक्तान कान्छन हुन्छ हेलो दाई हजुर मैले रोजै गीत बजाइदिनु है ड्युटी सुधाएर सुत्न जान्छु म भन्नुहुन्छ मोक्तान कान्छा खै गीत चाहिँ कुन चाहिँ बच्छ थाहा छैन तर अन्त्यमा एउटा गीत बाँच्छ होला बच्छ राख्नेछु नबज्न पनि सक्छ त 11 बजिसकेको छ होइन एउटा गीत बज्नेछ अन्तिममा भन्न चाहे विशेष रूपमा धन्यवाद जस म्यासेजको लागि छ ल पनि भन्न चाहे यस्तै हुनुहुन्छ यति बेला सपना राई हुनुहुन्छ होइन उहाँले पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भनौँ न त्यस्तै गरेर सपनाजी हुनुहुन्छ कि उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला निकिता मगर हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला राजेश श्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ ट्वाक्क खबर हुनुहुन्छ हेर्दै हुनुहुन्छ होइन देशभरका खबर एकै मासमा एकै ठाउँमा ट्वाक्क खबर मारेको मुस्कान सफल हुनुहुन्छ नमस्कार भाइ सम्झना सबैमा हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद सुना कन्दुङ हुनुहुन्छ मन तिमीलाई पराएकै हो नदेखी नदेखी भए पनि माया तिमीलाई गरेकै हो नभेटी नभेटी भए पनि भन्नुहुन्छ मन तिमीलाई पराएकै हो नदेखी नदेखी भए पनि माया तिमीलाई गरेकै हो नभेटी नभेटी भए पनि ल ल अब दसैँपछि मात्रै आउँछु ल भन्नुहुन्छ तपाईँको कार्यक्रम सुन श्री सर भन्नुहुन्छ आहा माया हेर न धम्क्याएको होला है ठिक छ यस्तो भए खेम सेन्चुरीको रूपको वरदान भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ एउटा गीत राखिदिनुहोस् ल भन्नुहुन्छ के कुरा लिएर आउनु भएको छ दाई हजुरले त त्यो भनेरै जानुपर्छ है बरु बाह्र नै किन नबजोस् भन्नुहुन्छ मनको कुरा खोलेर बोल्नुपर्छ भन्नुहुन्छ सरिका छेत्रीले बाह्र त कहाँ बजाउनु र हजुरहरूको म्यासेजहरू चाहिँ म छुटाउँदिनँ भनेको मेरा मनका कुराहरू मेरा होइन कुराहरू त म अन्य वर्षमा पनि राखिहाल्छु नि बिहानदेखिका कार्यक्रम छन् होइन मात्र सुनेर साथ दिनुहोस् न भागी जिन्दगी हुन्छ होइन उहाँले भनिदिनुहुन्छ कि ठिक छ त्यस्तै दोलाखाली सरोज खड्का हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ होइन दिनभरको थकान तपाईँको गीतले बिर्साउँछ रातभरको निन्द्रा तपाईँको बोलीले ल्याउँछ एउटा रिक्वेस्ट छ दाई मानिदिनु होला मेरो नाम लिएर माएको गीत सुनाइदिनु होला भन्नुहुन्छ म माया गर्छु तिमीलाई अरू के सुनाउनु र दोलाखाली सरोजी विशेष रूपमा धन्यवाद यो म्यासेजको लागि अमिना हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ अमिना होइन सुन्दैनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई भोजपुर घर भइहाल्छ काठमाडौँबाट हुनुहुँदो रहेछ सपना राई उहाँलाई पनि विशेष रूपमा धन्यवाद ओके अब छुट्यौँ होइन धेरै कुराहरू नगरौँ भनेर हो 11:03 गयो मनमा रहेका कुराहरू केही थिएन मैले अहिलेका युवाको पीडा होइन विभिन्न पीडाहरू भनौँ न अब त्यसपछि यो होइन अब 24 घन्टा हामी स्क्रिनमा जोडिएका छौँ नि त अहिले त सामाजिक सञ्जालले हामीहरूलाई संसारसँग जोडेको त छ तर अब त्यसैले नै हामीहरूमा पनि तुलना गर्ने रोग पनि बढाएको छ नि एकअर्कासँग अरूको टिकटक इन्स्टाग्राम वा युट्युबमा देखिने पर्फेक्ट जिन्दगी घुमफिर सफलता देखेर होइन युवाहरू आफ्नो जीवनसँग असन्तुष्टि होइन पनि हुन थालेका छन् नि त यसले गर्दा पनि फलानाले यो गरिसकेँ मैले गर्न सकिनँ होइन कहिलेकाहीँ उनीहरूमा हामीहरूमा भनौँ न हामी पनि माछा जस्तो चम्किलो देखिनुपर्ने तर भित्रभित्र एक्लोपन र हीन भाव बोक्नुपर्ने स्थिति सिर्जना पनि गरेको छ क्या पछिल्लो समयमा अनि त्यस्तै गरेर अब मानसिक स्वास्थ्यको मौन महामारी होइन पछिल्लो समय डिप्रेसन एन्जाइटी होइन अत्याधिक तनाव यी विविध कुराहरू मैले राख्न खोजेको थिएँ आजको बसाइमा
कहिलेकाहीँ यो सामाजिक सञ्जालले ल्याउने माया प्रेम होइन, गाँस्ने माया प्रेम, त्यसपछि फेरि छुट्ने होइन, विविध कुराहरू जोड्न खोजेको थियो। ठिक छ, यी कुराहरू म कुनै बेला जोड्नेछु अन्य विषयमा पनि भन्न चाहे। आजको लागि चाहिँ अब त्यसलाई पनि यतैतिर टुङ्ग्याउनुपर्छ जस्तो लाग्यो। यी कुराहरूलाई पनि 11 बजेको कार्यक्रम सुन्न छोडेर होला, आज धेरै दिनपछि फोनमा बोल्दा चिन्नु भएन भन्नुहुन्छ सोनाजीलाई, नचिने जस्तो भएछ। हेर्नुहोस् सोनाजी, मैले प्रायः जस्तो सबैलाई चिनिरहेको हुन्छु होइन, कहिलेकाहीँ म के भन्दाखेरिमा स्पष्ट रूपमा के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूलाई मैले चिनिराखेको हुन्छु, तपाईँलाई पनि अनिजी होइन अन्य अरू मित्रहरूलाई पनि चिनिरहेको हुन्छु। कहिलेकाहीँ कुनै श्रोताको आवाजमा म कन्फ्युज हुँदाखेरि कहिलेकाहीँ होइन अँध्यारोमा झटारो हान्दाखेरि कहिलेकाहीँ लाग्दैन, त्यो भएर कहिलेकाहीँ सोधिरहेको हुन्छु। यो कुरा चाहिँ बुझिदिनुहोस् पनि भन्न चाहे, भन्न चाहे त्यस्तो बिर्सेको छुनै भन्ने त होइन मैले होइन। ओके ल ठिक छ, छुट्टिनुपर्छ अब चाहिँ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि अन्तिममा जाँदा जाँदै केही कुराहरू भन्न चाहन्छु। रातको समयमा विद्युतीय उपकरणहरू चार्जमा राखेर नछिन्नुहोला। 11:05 गइसकेको छ, औषध लिन बिर्सनु भयो कि? हाम्रो बानी के हुन्छ भन्दाखेरिमा कहिलेकाहीँ कसैको कुरा सुन्दै गर्दाखेरि सुन्दै जाँदाखेरि हामी केही महत्वपूर्ण कुराहरू गर्न छुटाउँछौँ कि? जब पछि समय बित्छ नि, कार्यक्रम सकिन्छ अब अथवा उसको कुरा सकिएपछि मात्र हामीलाई हाम्रो कुराको याद आउँछ। सो त्यो भएर औषध लिन बिर्सनु भयो कि, झ्यालटोका बन्द गर्न बिर्सनु भयो कि, ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि, ती कुराहरूलाई ध्यान दिनुहोला, त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु। मौसमको बारेमा होइन, भोलि कतै यात्रामा निस्कने सोच बनाएर राख्नुभएको छ भने मौसमको बारेमा जानकारी लिनुहोला होइन, अनि बाटोको बारेमा पनि जानकारी लिएर मात्र घरबाट निस्कनुहोला पनि भन्न चाहन्छु। रातको समयमा लामखुट्टेको टोकाईबाट बस्नुहोला। पानी पिउने बानी छ भने उमालेर पानी पिउने बानी बसाल्नुहोला। रातको समयमा पानी पिउने बानी छ भने छेउमा ल्याएर राख्नुहोला केहीमा होइन पनि भन्न चाहन्छु। अनि साथमा मामा र खर्चौ दौडा 15 लागेका हामी सम छिटो सुरुराज महतलाई पनि माया गर्दैन ल हजुरहरूको मायाले गर्दछ हो मैले यहाँ नत्र भने चल्ने मान्छे चाहिँ होइन है, ठिक छ, बस्ने मान्छे चाहिँ होइन। एउटा गीत राख्छु ल म हजुरहरूको रोजाइको भन्दा पनि एउटा छुट्टै गीत राख्न चाहे मैले आफै भन्न चाहन्छु। ठिक छ, रोजाइको गीत खेमसुन्चुरीको रूपको वरदान भन्ने गीत राख्नु न त। मैले एउटा गीत ठिक पारेको थियो होइन, सम्झना भन्दा पनि सरिकाजीले भनेको गीत, त्यो ठ्याक्राकै मैले भेटिनँ, तर त्यस्तै खालको बुल्क गीत मैले भेटेको थियो। त्यो गीत राख्दै राख्दै छुट्यौँ कि भनेर सोच बनाएको थियो, एक्ज्याक्ट नभेटेपछि फेरि अरू गीत किन राख्नु त होइन। रुखको वरदान यति बेला तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत तपाईँकै मुटुको ढुकढुकी बखर 14:15 लागेको हामी समठिटो श्रुराज महत आजको बसाइबाट छुटे। हवस् त नमस्कार होइन, मिठो सपनीको कामना, शुभरात्री।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
0: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
5: मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयाँलाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप समेत लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले भालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयाँले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले बताएका छन्। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: संसदमा हराउँदै प्रश्न शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्ता पक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसदबीचको संवादलाई कमजोर बनाएको छ र संघीय संसदको दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन्। दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्। नेपाली कंग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रश्न दर्ता गराएका छन्। निष्कलले विभिन्न मन्त्रालय सम्बन्धित 14, थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ। थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ। कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ।
0: एक सय दिनभित्रै खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको योजना असफल भएको छ। नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि थप गरेको छ। बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को राजदूत नियुक्ति नभएसम्मका लागि थपिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताएका छन्। उनले नयाँ राजदूत नियुक्ति प्रक्रिया सकिन केही समय लाग्ने भएकाले त्यो अवधिका लागि उनीहरूलाई नै कायम राख्ने अल्पकालीन व्यवस्था गरिएको समेत बताएका छन्। बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वागले, ब्राजिलमा निर्मल राज काफले, म्यानमारमा हरीश चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रिया स्थित राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन्। उनीहरूको 4 वर्षे पदावधि यही अगस्त अन्तिममा सकिँदैछ। पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको हो। खारेज गरिएको ब्राजिलमा समेत राजदूतको पदावधि थपिएको छ। यसबारे राजदूत बन्द गर्ने प्रक्रिया पूरा गर्नका लागि पनि केही समय लाग्ने भएकाले यस्तो निर्णय भएको अधिकारीहरूले बताएका छन्। यी बाहेक अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, बहराइन, ओमान, इजरायल, बंगलादेश र अस्ट्रियाका लागि 13 जना राजदूत नियुक्तिका लागि सरकारले जेठ 14 गते सार्वजनिक आवेदन आह्वान गरेको थियो। 13 जना राजदूतका लागि 4,000 भन्दा बढ़ी आवेदन, 2700 जना सरकारको प्रारम्भिक सूचीमा लगायतका उपशीर्षकमा राजदूत नियुक्तिमा अन्यल, 6 देशमा राजदूतको पदावधि थप, 17 देशमा कार्यभागको भर शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न, अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ। जिल्लाकै अर्को चिनी उद्योग इन्दिरा सुगर मिलले किसानलाई 4 वर्ष अघिदेखिको 7.5 करोड़ भुक्तानी गरेको छैन। यो उद्योग विगत 2 वर्षदेखि बन्द छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ उखुको भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुश्किल भएको बताएका छन्। जिल्लाको प्रतापपुर 7 गुठी सूर्यपुराका विश्वबन्धु यादवले यो वर्ष लुम्बिनी चिनी मिललाई बेचेको उखुको करिब 8 लाख रूपियाँ भुक्तानी नपाएको बताए। लुम्बिनीले फागुनमा क्रसिङ गरेको उखुको भुक्तानी किसानलाई अहिलेसम्म नदिएको उनले बताए।
0: नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता समीकरणमा दरार आएसकै साथै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समेत साथमा लिएर अघि बढ़ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा संसदीय दलका नेता रामबहादुर थापा सहितका नेता प्रदेश सत्ता समीकरण गृह कार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान पुन, प्रदेश हमाल लगायतले काम गरिरहेका छन्। एमाले र नेकपा 1-2 दिनभित्र यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर साथै प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भनेका छन्, हामी छिट्टै एउटा समझदारीमा पुग्छौ भनी भनिएको छ। प्रदेश सत्ता सहकार्य विषयमा साउन 5 गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब 2 घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेस तयार नभएको जनाइएको छ। कांग्रेस र एमाले बीच आलोपालो सत्ता सहकार्य गर्ने पूर्व सहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस छ भने कोशी, लुम्बिनी र कडाली प्रदेश सरकारको नेतृत्वमा एमाले छ। कांग्रेस एमाले सहकार्य भत्किएपछि नेकपाले सुदूरपश्चिम, कडाली र बागमती प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ। तर एमाले बागमती, लुम्बिनी र कडाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने पक्षमा छैन। कांग्रेसभित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट झन पेचिलो बन्दै गएको छ।
1: जोखिममा किशोरी आमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 14 कि 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा शुरू हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुशी थियो र तर जटिलता बढ्दै जाँदा त्यो खुशी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने अब शिशुको आश मार्नुहोस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौं। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ़्यो। नानी नन्द कलिले उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन, अवस्था बिग्रदै गएपछि अत्तालियौं। नन्दकलाले भनिन् चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बलियो। सुशीला र उनका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेका कारण उनले नवजात शिशुलाई स्तनपान गराउन सकेकी छैनन्।
0: प्रधानमन्त्री वारेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत सम्वाद गर्नुभएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै बोलाएर छलफल सम्वाद गर्दै आउनु भएको छ। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यावहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छलफलहरूमा प्रधानमन्त्रीले व्यवसायीलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ।
1: कानूनी उल्झनमा एडभेन्चर टूरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। विश्वकै अग्लो हिम चुचुरो सगरमाथा प्रवेश गर्ने मध्य बाटोमा पर्छ नाम्चे बजार। समुद्री सतहबाट 3400 मीटर उचाइको नाम्चे बजार छेवैमा छ दूधकोशी नदी। यही नदीको पुरानो हिलारी पुलमा कुनै बेला थियो छेपाल दोर्जी शेर्पाको एभरेस्ट बन्जी। 2081 वैशाखमा खुम्बु पासाङ लामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति पाए लगत्तै दोर्जीले भारत र फ्रान्सबाट उच्चस्तरीय प्रविधि अनि सामान झिकाएर त्यो साहसिक यात्राको औपचारिक शुरूआत गरेका थिए। एभरेस्ट बन्जीमा 1,40,00,000 रूपियाँ लगानी भइसकेको थियो। अनुमति पाएको ठ्याक्कै एक वर्षपछि 2082 वैशाखमा बन्जी सञ्चालनमा आएको थियो। पदयात्री र हिमाल आरोहीले 145 फीट तल गर्जिरहेको दूधकोशीमाथि केही सेकेण्ड स्वतन्त्र र स्वच्छन्द सास फेरून् अनि रोमाञ्चक स्मृति साँची राखुन् भने दोर्जीले बन्जी शुरू गरेका थिए। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा यस्ता कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या हुन थालेको छ। कानूनी उल्झनमा एडभेन्चर टूरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकले यो खबर छापेको हो।
0: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका 2-3 दिनभित्र टुंग्याउने गरी तयारी गरेको जनाइएको छ। हालसम्म संघीय मामिला, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा संचार, रक्षा, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय ओएनएम गरेका छन् भने हाल सचिव पदको दरबन्दी 71 छन्। त्यसमध्ये मोटामोटी 10 संख्यामा दरबन्दी खटाउने तयारी गरिएको छ।
1: डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत प्रहरीसम्म नपुग्ने कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक घण्टा करिब 30 जनाले डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुने मध्ये 24% 5 वर्ष मुनिका बाल बालिका रहेका छन्।